0: बारम्बार टिकाइराख्ने कोशिश गर्नुपर्दछ। यसक्रममा हामी आत्तिनु हुँदैन, धैर्यताका साथ पर्खनु पर्दछ, धैर्य अपनाउनु सक्नु पर्दछ। प्रिय सञ्चार, धैर्य अपनाउँदै बुद्धिले, बुद्धिका माध्यमले, विवेकका माध्यमले मनलाई परमात्मामा स्थित गरेर आत्मसुस्तम कृत्व आत्मामा स्थापित गरेर परमात्मामा स्थित गरेर किञ्चित अति रचिन्छ। अरू कुनै पनि कुराको हामीले ध्यान गर्न हुँदैन। यदि हामीले हाम्रो मनलाई तालिम दिने हो, मनको केन्द्रीकरण गर्ने हो, मनलाई सेन्ट्रलाइज गर्ने हो भने डिसेन्ट्रलाइज जुन हाम्रो मन छ, विकेन्द्रीकृत जुन हाम्रो मन छ, त्यसलाई केवल परमात्मामा स्थित गर्नुपर्छ। सत्यमा बाहेक अन्त कतै मनलाई जान दिनु हुँदैन, अरू कुनै पनि कुराको चिन्तन गर्नु हुँदैन। जतिखेर पनि एउटै कुराको चिन्तन, उर्जा अवस्था हिंसा केवल सत्यको चिन्तन। हामी सत्यरूपी आनन्दलाई प्राप्त गर्न चाहन्छौ भने हर क्षण हर पल हाम्रो मन मस्तिष्कमा त्यो सत्यको चिन्तन चलिरहनु पर्दछ। प्रिय सञ्चार, त्यो परमात्मा रूपी सत्यको चिन्तन चलिरहनु पर्दछ। त्यसले नै हाम्रो मन त्यो आनन्दमा सत्यमा केन्द्रित हुन सक्दछ। र जब हाम्रो मन बाहिरी दौडधुपहरूबाट मुक्त भएर सत्यमा नै स्थिर रहन सक्दछ, सत्यमा नै बाँच्न थाल्दछ, त्यसपछि अनि त्यसपछि अनेक आनन्दका सप्तरङ्गहरू प्रकट हुन थाल्दछ। अगाडि बताउनु भएको छ भगवान श्रीकृष्णले,
1: यतो निश्चरति मनश्चञ्चलमस्थिरम् ततस्ततो नियम्येतद् आत्मन्नेवावसंनयत्।
2: यतत् अस्थिरं चञ्चलं मनः, यतः यतः निश्चरति ततः ततः नियम्य आत्मनि एव वसंनयत्।
0: मन त चञ्चल छ, अनेकतिर भौतारिन खोज्दछ। प्रिय सोच्छ, अनेकतिर भौतारी रहन खोज्ने, अनेकतिर जान खोज्ने, दौडिन खोज्ने मनलाई, अस्थिर मनलाई, चञ्चल मनलाई जता जता जान्छ, जता जता विचरण गर्दछ, त्यता त्यताबाट खिचेर, त्यता त्यता जानबाट रोकेर, ती विषयहरूबाट हटाएर आत्मा नै एव वस्तु बनाउने एउटा साधकले आत्मामा नै त्यसलाई वशमा राख्न सक्ने गर्दछ। आत्मनिय भनेको हाम्रो अन्तस्करणमा रहेका परमात्मा भने हामीले हाम्रो मनलाई केन्द्रीकृत गर्दछ।
2: यतत् अस्थिरम, यो स्थिर नहुने किसिमको चञ्चलम मन, चञ्चल जुन मन छ, यतयत जहाँ जहाँ शब्द आदि अनेक विषयहरू छन् निमित्त संसारमा, त्यो निमित्त संसारहरूमा निश्चरति विचरण गर्दछ। ततः ततः ती विभिन्न किसिमका विषयहरूमा विचरण गर्ने मनलाई ती विभिन्न विषयहरूबाट नियम्य भनेको हटाएर, ती विभिन्न विषयहरूमा जानबाट रोकेर आत्मा आत्मामा नै परमात्मामा नै बस्न उसले केन्द्रीकृत गरोस्, स्थिर राख्न सकोस्, परमात्मामा नै उसले निरुद्ध गरोस्। त्यो भएपछि के हुन्छ त भन्न सक्छ भगवान् भन्नुहुन्छ,
1: प्रशान्त मनसं हेनम् योगिनम् सुखमुत्तमम् उपैति शान्त रजसम् ब्रह्मभूतम कल्मषम्। प्रशान्त मनसं हेनम् योगिनम् सुखमुत्तमम् उपैति शान्त रजसम् ब्रह्मभूतम कल्मषम्।
0: हि प्रशान्त मनसं अकल्मसं शान्त रजसं एनं ब्रह्मभूतं योगिनं उत्तमं सुखं उपैति। जब मन अनेकतिर भौतारिनबाट रोकिन्छ, मस्त छ, त्यसपछि बिस्तारै बिस्तारै मन शान्त हुँदै जान्छ, पापले पनि रहित हुँदै जान्छ। विभिन्न किसिमका विषयहरूमा भौतारिँदाखेरिमा अपराध पाप त्रुटि हुने सम्भावना पनि त्यत्तिकै हुन्छ। त्यसैले जब एउटै विषयमा परमात्मा रूपी आनन्दमा मन केन्द्रित हुन्छ, त्यसपछि पाप अपराध त्रुटि दोष सबैबाट हाम्रो मन पनि शान्त हुन्छ। प्रशान्त मनसम अक्कल मसम शान्त रजसम,
2: मनमा रहेका सम्पूर्ण फोहरहरू कल्मशहरू मैलहरू हटेर जान्छन्। मनले शान्तिको दशालाई प्राप्त गर्दछ अनि शान्तिपूर्ण अवस्थालाई उसले प्राप्त गर्दछ। रजोगुण पनि शान्त भएर जान्छ। एनम् ब्रह्मभूतम्, त्यो साधक यो ब्रह्मभूत भनेको सच्चिदानन्द घन परमात्माका साथ ब्रह्मका साथ एकीकृत हुन्छ। त्यस्तो किसिमको योगी नाम उत्तम सुखम उपरि, त्यस्तो किसिमको योगीलाई उत्तम किसिमको आनन्द प्राप्त हुन्छ। हामीले खोजेको आनन्द त्यस्तो प्राप्त हुन्छ। प्रिय शिक्षक, हामीले जे चाहन्छौ त्यसैमा ध्यान दिनुपर्दछ। खत्तर स्वामीले पनि यही कुरा बताउनु भएको छ, विचार विचार तिमी जस्तो बन्न चाहन्छौ त्यस्तैको चिन्तन गर्नुपर्दछ, सत्सङ्ग गर्नुपर्छ। हामीले खोजेको आनन्द हो, हामीले खोजेको सुख हो। सुखको स्रोत को हो त भन्दा सत्य हो, आनन्दको स्रोत भनेको के हो त भन्दा प्रिय सज्जन सत्य हो। त्यो सत्यको नाम के हो? परमात्मा। अर्थात् परमात्माको बारम्बारको चिन्तनले नै हामी पनि आनन्द थाम्न सक्छौँ। हामी आनन्द थाम्न सकेका छैनौँ, हामी विचलित छौँ, कारण हामीले विचलित विषयहरूको चिन्तन गरेका छौँ। हामी उद्विग्न छौँ, हामी अधीर छौँ, कारण हामीले अध्ययन र उद्विग्न विषयहरूको चिन्तन गरेका छौँ। चिन्तन त गरेका छौँ, ध्यान त गरेका छौँ, तर क्षणभङ्गुर कल्मशले पूर्ण र असात्विक विषय पदार्थको ध्यान गरेका छौँ। त्यसैले हामी ती पदार्थ जस्ता त्यस्तै बन्दछौँ, अर्थात् दुःखी बन्दछौँ, चिन्तित बन्दछौँ, अशान्त बन्दछौँ। प्रिय सोचन, शान्तिको आधार स्रोत बनेको शक्ति, त्यसैले त्यो सत्यको बारेमा हामीलाई चिन्तन गर्छ। त्यो सत्यलाई कसैले परमात्मा भन्छन्, भगवान भन्छन्, भगवान भन्नेलाई पनि हामीले धन्यवाद दिउँ, सत्य भन्नेलाई पनि धन्यवाद दिउँ। भगवान गौतम बुद्धले प्राप्त गर्नुभएको सत्य पनि यही हो। बुद्धिस्टहरूले भगवान भन्दा सत्यलाई मान्दछन्, बुद्ध बाहेकका अरू सम्प्रदायका मानिसहरूले यही सत्यलाई भगवान नामले पुकार्दछन्। तर भगवान बुद्धले जुन बोध प्राप्त गर्नुभयो यही सत्यलाई प्राप्त गर्नुभयो। मानिसहरूले फरक फरक तरिकाले पुकार्दछन् सत्यलाई आफ्नो चिन्तन अनुसार, तर सबैले पुकारेको सबैले खोजेको कुरा त्यही आनन्द हो, त्यही प्रेम हो, त्यही सत्य हो। प्रिय सत्य, त्यसैले हामीले बारम्बार सत्यको चिन्तन गरौँ, त्यो आनन्दको चिन्तन गरौँ र आनन्दपूर्ण जीवन व्यतीत गरौँ। त्यही नै हामी मनुष्य हुनुको सार्थकता अवस्थ। आजका निमित्त जीवन गङ्गा यति नै, अर्को श्रृङ्खलासम्मका लागि लक्ष्मण भण्डारीलाई बिदा हुन्छु, बिदा चाहन्छु। नमस्ते।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास आजको कविता आजको कविता
1: आजको कविता आजको कविता
2: नमस्कार म रूपक अलङ्कार गजल कविता लेख्दैछु मेरो भर्खरै विश्रान्त नामक महाकाव्य प्रकाशित छ म एउटा फुटकर कविता देशलाई सुहाउन नसकेको मान्छे जो देशलाई सुहाउन सकेका छैनन् देशको मूलधारबाट बाहिर परिरहेका छन् तिनीहरूको बारेमा म एउटा कविता सुनाउन चाहन्छु यो चाहिँ शार्दूल विकृत छन्दमा रचना गरिएको छ कविता यसरी सुरु हुन्छ
3: होला उच्च हिमालका शिखरले यो देश आलोकित होला या इतिहासको दलिनमा वीरत्व सम्मानित मेरो यो शिरमाथि झलझल भई चम्के नि सैपालयो खाली पेट लिएर भन्नु कसरी सम्पन्न नेपालयो कोशी कलकलमा अथाह गहिरो संगीत सुन्छौ तिमी भेरीमा भुमरी पर्यो कि त नयाँ सौन्दर्य देख्छौ तिमी भन्लान् जीवन दायिनी जति नदी पियुष भण्डार हो मेरो आँत भने भिजेन कहिल्यै सम्पूर्ण बेकार भो राम्रा छन् हिमशैलका लहरै आकाश झैं उन्नत राम्रा छन् छहरा गुराँस बनै राम्रा नदी पर्वत जे जे छन् जति छन् यही मुलुकमा देखिन्छ राम्रै सब मै मात्रै छु कठै कुरूप विचरो जाउँ कहाँ पो अब दौराले पहिचान बढ्दछ भन्यो चिन्दैन कोही पनि टोपीको पहिचान पत्र भिरियो चिन्दैन कोही पनि धोती भित्र लपेटिँदा पनि परे चर्को तिरस्कारमा के गर्दा बनुला त यो मुलुकको मिल्दो अलङ्कारमा के गर्दा बनुला त यो मुलुकको मिल्दो अलङ्कारमा धन्यवाद
0: आजको कविता
1: आजको कविता

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, सन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली किलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645 78232।

0: अस्तव्यस्तता र गुटबन्दीका बीचमा रासोपाको नयाँ नेतृत्व चयन, एमाले र नेकपा कार्यगत एकताको तयारीमा,
1: हेरो देशका राजदूत बन्न 2700 बढ़ीको आवेदन, मौजदात र आदानी सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ खरिदको प्रक्रिया अन्यलमा,
0: चिया उद्योग खुले पनि निर्यात अनिश्चित, समाधानका लागि सरकारले बनाएको कार्यदल प्रभावहीन,
1: इरानद्वारा होर्मुज जलमार्गमा थप कडाई, स्वीकृति बिना जहाजहरू आउजाउ गर्न नपाउने,
0: र फिफा विश्वकप फुटबलमा नर्वे विरूद्ध फ्रान्सको फराकिलो जीत, इराक विरूद्ध सेनेगलको गोल बर्सात।

0: गर्ने
1: दुखु कोही दुखो प्रभु महालक्ष्मी बाटै जीवन बीमा गर
2: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड.
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: समाचार. अब विस्तारमा अस्त व्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धा बीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ. पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्. अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्. लामिछाने संस्थापक सभापति हुनुहुन्छ. अर्थमन्त्री समेत रहेका वाग्ले यसअघि पनि उपसभापति हुनुहुन्थ्यो. उहाँ 2079 आम निर्वाचनपछि रासोपामा जोड़िनु भएको हो. महिला उपसभापतिमा सोभिता गौतम विजयी हुनुभएको छ. विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार गरेको मतदानमा गौतम 799 मत ल्याएर निर्वाचित हुनुभयो. महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ. महामन्त्रीमा उहाँले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाए. खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मतसहित हरि ढकाल निर्वाचित भएका छन्. दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेउपानी, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू र हिमेश पन्त पनि प्रतिस्पर्धामा थिए. महिला सहमहामन्त्रीमा 737 मतसहित निशा डाँगी निर्वाचित हुनुभएको छ. तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा छैटौं दिन हिजो मात्र पदाधिकारीका लागि चुनाव भएको थियो. बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित हुँदा बढ़ने खर्च र अन्यलका कारण अधिकांश प्रतिनिधि पदाधिकारीका लागि मतदान नगरी घर फर्किएका थिए. रासोपा सभापति लामिछानेले शुरूमा समूहगत उम्मेद्वारी नहुने बताउँदै आउनुभएको थियो. अरू शीर्ष नेतृत्वले पनि त्यही दोहोर्याएका थिए. तर पत्रकार सम्मेलनमा नेता पराजुलीले संस्थापन पक्ष सबै एक ठाउँ उभिए भोट एकै ठाउँमा हाल्न पाइन्थ्यो भन्ने माग प्रतिनिधिहरूको रहेको भन्दै आफूहरूले आचार्यलाई समर्थन गर्ने निर्णय लिएको बताउनुभयो. पराजुलीको अभिव्यक्तिलाई लिएर कतिपयले आलोचना समेत गरे. नेता मनिष दा प्रतिस्पर्धाकै पक्षमा रहनुभयो. महामन्त्री निर्वाचित भइसकेपछि आचार्यले केही साथीले संस्थापनको कुरा उठाएकोमा माफी माग्नु भएको थियो. बालेन्द्र पक्षबाट समायोजनमा आएका सुनिल लम्सालाई उपसभापति र भूपदेव शाहलाई महामन्त्रीमा मनोनयन गर्ने तयारी रहेको नेताहरू बताउँछन्. नयाँ पुस्ताका राजनैतिक विश्लेषक नवीन तिवारीका अनुसार रासोपालाई यो अधिवेशन मार्फत अरू दललाई नयाँ राजनैतिक संस्कार सन्देश दिने अवसर थियो. तर रासोपाले त्यो अवसर गुमायो. सभापतिमा पुनः निर्वाचित लामिछानेले शपथ ग्रहण गरिसकेपछि पहिलो अनुभवका कारण केही कमजोरी भएको स्वीकार गर्दै आगामी महाधिवेशनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो. नगरकोटस्थित प्रतिबद्धता व्यक्त गर्नुभएको छ. रासोपा अझै पनि परिपक्व भएर अघि बढ़नेछ उहाँले भन्नुभएको थियो. आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ.
5: सात वर्ष अघि एउटै पार्टीबाट विभाजित भएका एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकतातर्फ अघि बढ़ेका छन्. दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका छन्. गत फागुन 21 निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबावमा परेका छन्. 2074 एकताबाट उपलब्धिको शिखरमा पुगेर 2077 विभाजनपछि अकल्पनीय गम्भीर क्षति बेहोरेका दुई ठूला वामदल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृह कार्यमा लागेका हुन्. एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै सहकार्यको जनाउ दिएपछि वाम राजनीतिमा नयाँ ध्रुवीकरणको बहस चलेको छ. एक साता अघि भक्तपुरको गुण्डमा भएको लामो संवादपछि एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चसम्ममा कार्यगत एकता लगभग सुनिश्चित भइसकेको र त्यसका लागि आवश्यक आधार समेत तयार भइसकेको सन्देश दिन थालेका छन्. 2074 यस्तै कार्यगत एकताबाट प्रक्रिया शुरू गर्दै अहिले संसद र सड़कमा सहकार्य गर्ने, त्यसपछि स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा तालमेल गर्ने, अन्तत पार्टी एकतासम्म पुग्ने समझदारी दुवै नेताबीच बनेको बताइन्छ. यद्यपि यस्तो समझदारी उनीहरूले औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्, कार्यगत एकतालाई प्रारम्भिक बिन्दु बनाउने सहमति भइसकेको संकेत एमाले अध्यक्ष ओलीले असार 9 सचिवालय बैठकमै दिनुभएको थियो. पार्टीको कोशी प्रदेश कमिटिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले एमाले संघको सहकार्यका लागि सकारात्मक वातावरण बनेको र त्यो सहकार्य केवल नीतिगत तहमा सीमित नभई पार्टीभित्रको व्यापक छलफलबाट निष्कर्षमा पुगेको सुनाउनुभयो। एमाले नेता प्रदीप गेवालीले वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच संवाद र कार्यगत एकता हुनु स्वाभाविक भए पनि पार्टीभित्रको समीक्षा सुधार र पुनर्संरचना सम्पन्न नगरी एकताको दिशामा हतारिन नहुने बताउनुहुन्छ। नेकपाका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले तत्काल पार्टी एकता सम्भव नभए पनि नेकपाले एमाले सहित वामपन्थी शक्तिसँग कार्यगत एकता र सहकार्य गर्ने संस्थागत निर्णय गरिसकेको बताउनु भएको छ। यता एमाले अध्यक्ष ओली नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहित प्रमुख वामपन्थी नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका छन्। मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा आइतबार मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने विशेष कार्यक्रममा ओली प्रचण्ड नेकपाका सह संयोजक माधव कुमार नेपाल पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम छ। प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुनेछ। भण्डारी अहिले एमालेको सक्रिय राजनीतिमा हुनुहुन्छ। कार्यगत एकतातर्फ नजिकिँदै एमाले नेकपा शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
4: भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले आपूर्ति गरेका 5 लाख नयाँ राजधानी वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अन्योलमा देखिएको छ। जर्मन कम्पनीले आपूर्ति गरेका ती राजधानी भ्रष्टाचार मुद्दापछि उत्पन्न कानूनी र राजनैतिक अन्योलका कारण प्रेपविहीन अवस्थामा थन्किएका छन्। राजधानी विभागसँग हाल 45,000 भन्दा कम राजधानी मात्र मौजदार छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राजधानी ई पासवर्ड खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा 8 असारमा राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल तथा जर्मनीका दुई कम्पनी भेडोस जीएमबीएच र मिहल बाउरका नेपालस्थित प्रतिनिधिसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसैता पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। मुद्दाकै कारण सरकार भेरिडोसले आपूर्ति गरिसकेका राजधानी पनि वितरण गर्न हिचकिचाइरहेको छ। उता सन् 2010 नेपाललाई राजधानी आपूर्ति गर्दै आएको फ्रान्सेली कम्पनी आईटी मिया भने केही दिनभित्रै नेपालबाट बाहिरिने तयारीमा छ। दैनिक 5,000 देखि 6,000 सम्म राजधानी आवेदन परिरहेको अवस्थामा तत्कालीन समाधान खोज्ने समय पनि सकिँदै गएको छ। मौजदात घट्दै गएपछि राजधानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। विभागका अनुसार अहिले राजधानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेको छ, तर दैनिक 3,000 देखि 3,500 सम्म मात्रै राजधानी वितरण हुँदै आएको छ। आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
5: नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक खुल्ला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षण देखिएको छ। 13 देशका लागि खुल्ला गरिएको राजदूत पदमा करिब 2,700 जनाले आवेदन दिएका छन्। अब सरकारसँग योग्य अनुभवी र नेपालको हित प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने अनुभाग छनौट गर्ने अवसर र परीक्षा दुवै छ। सरकारले भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत नियुक्त गर्न खुल्ला आवेदन आह्वान गरेपछि करिब 2,700 आवेदन परेको छ। परराष्ट्र मन्त्रालय बाहिरका विज्ञ प्राज्ञिक व्यक्ति तथा अवकाश प्राप्त उपसचिवदेखि सहसचिव, नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारी तथा अवकाश प्राप्त निजामती कर्मचारीले पनि आवेदन दिएका छन्। विगतमा राजनैतिक दलहरूको भागभण्डामा राजदूत नियुक्ति गर्ने गरेकोमा यसपटक खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति प्रयास भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले 2,700 जनाको आवेदन प्राप्त भएको बताउनुभयो, तर थप प्रक्रियाबारे वहाँले आफूसँग पनि जानकारी नभएको बताउनुभयो। परराष्ट्र मन्त्रालयले वेबसाइटमा राखेको फारम भर्नेको यो संख्याबाट 13 जना राजदूत छनौट सरकारका लागि चुनौतीपूर्ण मानिएको छ। सरकारले चैत 22 6 देशका लागि नेपाली राजदूत फिर्ता गरेको थियो। यो निर्णयसँगै कूटनीतिक नियोग दूतावास नेतृत्वविहीन 17 कूटनीतिक नियोग नेतृत्वविहीन बनेका छन्। आवेदन मागेका बाहेक जापान, स्पेन, जर्मनी, रूस, कतार र श्रीलंकामा पनि राजदूत छैनन्। साउनदेखि इजिप्ट, बंगलादेश, म्यानमार, ब्राजिल सहित 7 देशका लागि राजदूत पनि कार्यकाल सकेर फर्किँदैछन्। साउनदेखि राजदूतको कार्यकाल सकिने बंगलादेशमा आवेदन माग गरिएको छ, तर यसअघि रिक्त भइसकेका जापान, स्पेन, जर्मनी, रूस, कतार र श्रीलंकाका लागि राजदूत पदमा खुल्ला आवेदन गरिएको छैन। राजदूत बन्न करिब 2,700 को दौड़ नयाँ पत्रिकामा समाचार छ।
4: भारतले नेपालबाट आयात हुने चियाको 20% खेपमा अनिवार्य नमूना परीक्षण गर्ने व्यवस्था यथावत राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुनेछ। सहज हुन सकेको छैन। सरकारी आश्वासनपछि झापा र इलामका बन्द चिया उद्योग भने पुनः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया निर्यातमा देखिएका समस्याको कूटनीतिक तथा प्रशासनिक पहल मार्फत समाधान गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरूले आन्दोलन फिर्ता लिँदै शुक्रबारदेखि उद्योग सञ्चालन गर्ने निर्णय गरेका हुन्। तर उद्योग खुले पनि निर्यातको अन्यल कायमै रहेको उद्योगीहरूको भनाइ छ। बगान र उद्योग सञ्चालनमा आए पनि चिया निर्यात अझै शुरू नभएको श्रीोदय टी प्रोसेसिङ एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले पुष्टि गर्नुभयो। भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण एफएसएसएआईले 23 जूनमा जारी गरेको पत्र मार्फत चिया एचएसएन कोड 0902 आयातमा जोखिममा आधारित परीक्षण प्रणाली लागू गर्दै 20% खेपमा ऱ्यान्डम इन्टरसेप्सन अर्थात नमूना छनौट गरी परीक्षण गर्ने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याएको छ। एफएसएसएआई का अनुसार भारत का वाणिज्य सचिव को अध्यक्षता में जून 16 बसेको बैठक को निर्णय अनुसार घरेलू उपभोग का लागि आयात होने चिया में प्रारंभिक रूप में 20% दर में परीक्षण गरिनेछ। यो व्यवस्था भारत का सबै भन्सार नाका में लागू हुनेछ। पानी ट्याङ्की भन्सार नाका में यस्तो व्यवस्था छैन, त्यसैले परीक्षण का लागि नमूना कोलकाता पुर्याइनेछ। भारतीय पक्षले प्रयोगशाला में परीक्षण का नाम में अब नेपाली चिया नरोक्ने ती क्रेताले दावी गरे। आजको कान्तिपुर दैनिकमा चिया उद्योग खुले पनि निर्यात अन्यर्वय शीर्षकमा समाचार प्रकाशित छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
0: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाइ, यो चाहिँ मेन।
0: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
0: थाहा छ, त्यसरी त यही लिन आएको।
7: विदेशमा पनि फ्लोगार्ड र डेटफिल प्रडक्ट नै युज हुन्छ,
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
0: सुरक्षा घरको
6: साथ जीवन।

0: Kids Bonus Bar.
1: It's the top 10 largest home. Kids from the Chappi Dewas may home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार नेपालमा यस वर्ष डेंगू संक्रमण दरमा कमी आएको छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईसीडीसी का अनुसार 2026 जनवरी 1 देखि 25 सम्म देशभर 1072 जनामा मात्र संक्रमण पुष्टि भएको छ गत वर्ष अर्थात 2025 जून 23 सम्म यो संख्या 2000 पुगेको थियो जसको तुलनामा यस वर्ष संक्रमण झण्डै आधाले घटेको हो यस वर्ष हालसम्म डेंगू संक्रमण देखिएका जिल्लाका संख्या 71 पुगेको छ संक्रमण घटे पनि हालसम्म यसबाट कसैको पनि मृत्यु नभएको महाशाखाले जनाएको छ ईसीडीसी का कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दालका अनुसार सरसफाईमा ध्यान दिएका कारण र डेंगूको लार्वा हुने स्थान सफा गरेकाले शुरूआती महिनामा संक्रमण कम देखिएको हो हालको तथ्याङ्क अनुसार हरेक महिना औसत 100 देखि 150 जनामा संक्रमण देखिने गरेको छ तर डेंगू फैलने मुख्य सीजन अझै बाँकी रहेको डाक्टर दालले बताउनुभयो खास गरी अगस्तदेखि अक्टोबरसम्म संक्रमण दर तीव्र बढ़ने गरेको छ उहाँले भन्नुभयो वर्षा लागेपछि ठाउँ ठाउँमा पानी जम्ने र फोहर फैलने हुँदा अबका दिनमा थप सचेत हुनुपर्ने समय आएको छ डेंगू संक्रमण झण्डै आधाले घट्यो तर वर्षासँगै जोखिम बढ़न सक्ने नयाँ पत्रिकामा समाचार छ
3: परम्परागत रूपमा सीमापार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत स्थित ताक्लाकोट पुगेका छन् मौसमी व्यापारका रूपमा भए पनि स्थानीयले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन् यस वर्ष पहिलोपटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ 2082 कार्तिक अन्तिम साता बन्द भएको नेपाल चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुलेको हो स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल चीन प्रवेश अनुमति पत्रका आधारमा जिल्लाभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था छ ब्यास गाउँपालिका एक टिंकरको छियालेक स्थित सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयले ताक्लाकोट जाने व्यापारिक टोलीको अभिलेख राखेको छ 50 पुरूष र 13 महिलासहितको टोली छियालेक हुँदै ताक्लाकोटतर्फ प्रस्थान गरेकामा टाटा क्षेत्रमा पुगेपछि स्वास्थ्य समस्याका कारण एकजना फर्किएका छन् बाँकी सबैजना टिंकर भन्ज्याङ स्थित एक नम्बर सीमा स्तम्भ हुँदै सकुशल ताक्लाकोट पुगेका छन् आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ
4: आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम र बजेट समयमै नल्याउने पालिकाहरूको संख्या यस वर्ष पनि रोकिएन नगरपालिका र गाउँपालिका गरी 27 पालिकाले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट समयमा ल्याउन सकेनन् समयमै बजेट नल्याउने पालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने मूल्याङ्कनमा समेत असर गर्छ समयमै बजेट नल्याउनेमा सबैभन्दा धेरै मध्य प्रदेशका पालिका छन् 753 स्थानीय तहमध्ये 460 गाउँपालिका छन् तीमध्ये असार 10 गति बजेट ल्याउने पालिकाहरू 446 छन् बाँकी रहेका 14 गाउँपालिकाले संवैधानिक व्यवस्था अनुसार समयमै बजेट ल्याउन सकेनन् उनीहरूले संवैधानिक व्यवस्थाको उल्लंघन गरेका छन् गाउँपालिका राष्ट्रिय महाधिवेशनका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद ट्याकुरेलका अनुसार 97% गाउँपालिकाले आफ्नै समस्याले बजेट ल्याउन सकेका छन् यस्तै देशभरका 293 नगरपालिका मध्ये 15 बजेट पेश गर्न सकेका छैनन् कुल संख्याको 95% नगरपालिकाले तोकेकै समयमा आफ्नो नीति कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् 27 पालिकाले ल्याएनन् बजेट अन्नपूर्ण पोस्टमा समाचार छ
3: कोशी सरकारले अघिल्लो वर्ष 18 र 19 वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा 4 परियोजनाको मात्र लगानी स्वीकृत भएको छ स्वदेशी तथा विदेशी लगानीकर्ता भेला गरेर देशमै पहिलोपटक आयोजना गरिएको प्रथम प्रदेश लगानी सम्मेलनमा एमओयू समझदारी भएका निजीतर्फका 19 र सार्वजनिक निजी साझेदारीका 32 परियोजना स्वीकृत भएका थिए कुल 1 अर्ब 57 अर्ब बराबरका लगानीका 51 परियोजना मध्ये एक वर्षमा चारवटा परियोजनाको मात्र परियोजना विकास सम्झौता पीडीए सम्पन्न भएर लगानी स्वीकृत भएको हो। कोशी प्रदेश लगानी प्राधिकरणको सम्पन्न 23 औं बैठकले सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत निर्माण हुने गरी समझदारी भएका 2,08,53,00,000 रूपियाँ बराबरको लगानी स्वीकृत गरेको छ। कार्यकारी निर्देश कोशी प्रदेश सरकारले प्राधिकरण स्थापना गरेको 7 वर्ष लागेको छ। प्राधिकरण स्थापना भए लगतै 2 वर्ष कोविडको महामारीले काम हुन सकेन। त्यसपछि पनि निरन्तर 8 वटा सरकार परिवर्तन भइरहँदा मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्राधिकरण बोर्डको सञ्चालनमा पनि प्रत्यक्ष प्रभाव पर्यो। आजको नयाँ पत्रिकामा समाचार छ।
4: काभ्रेको बनेपा स्थित रेड क्रस होल्डिङ सेन्टरमा बसिरहेकी कुमारी लामाले छोरीको पढ़ाई छुट्ने भएपछि केही दिनअघि मात्र काठमाडौँको पेप्सी कोलामा डेरा रोज्नुभयो। सरकारका तर्फबाट बालबालिकाको पढ़ाईमा कुनै व्यवस्था नभएपछि उहाँ डेरा खोजेर सर्न बाध्य हुनुभएको हो। 8 कक्षा पढ़ने छोरीलाई शुक्रबार मात्र डेरा नजिकैको विद्यालयमा भर्ना गरिदिएको उहाँले बताउनुभयो। सरकारले सुकुमवासीको बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखेको 2 महिना पुगिसक्यो, तर बनेपा स्थित रेड क्रस भवनको होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै पनि विद्यालय जान पाएका छैनन्। उहाँका अनुसार स्कूल पढ्ने उमेरका 16 जना बालबालिका त्यहाँ छन्। कतिपय अभिभावकले त यसरी त पढ़ाई हुँदैन भनेर केही बालबालिकालाई आफन्तकामा लगेर राखेका छन्। 8 जना बालबालिका भने पढ़ाईबाट वञ्चित छन्। रिमाले रेड क्रसकै सम्बन्धित व्यक्तिहरूलाई सोद्धा आधिकारिक सूचना आएको छैन भन्ने मात्र जवाब पाउनुहुन्छ, तर बनेपा नगरपालिकालाई संघीय सरकारले समन्वय गरेको छैन। होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भर्नाविहीन। कान्तिपुरमा समाचार छ।
3: जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारिएको विधेयकको मसौदामा त्यस्तो प्रस्ताव छ, तर अग्रिम जमानत एन्टिसिपेटरी बेलको प्रावधान मसौदामा छैन। निजी क्षेत्रले कानूनमा अग्रिम जमानतको प्रबन्ध हुनुपर्ने माग लामो समयदेखि राख्दै आएका छन्। गत वर्षको वैशाखमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि तयार पारेको विधेयकको मसौदामा अग्रिम जमानतको प्रावधान राखिएको थियो, तर त्यो मसौदा विधेयकका रूपमा संसदमा पेश नहुँदै संसद विघटन हुन पुग्यो। अहिले कानून मन्त्रालयले दिवानी तथा फौजदारी कसुर सम्बन्धी 5 वटा कानूनमा संशोधनको तयारी गरेको छ। मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन र मुलुकी अपराध संहितालाई संशोधन गर्न विधेयकको मसौदा तयार गरेर मन्त्रालयले सार्वजनिक गरेको छ। फौजदारी कार्यविधि संहिताको दफा 9 कसुरसँग सम्बन्धित व्यक्ति पक्राउ गर्न सकिने व्यवस्था छ। त्यही दफामा 9 क नयाँ उपदफा थपेर पक्राउ गर्नु पूर्व सूचना दिनुपर्ने प्रावधान राख्ने प्रस्ताव मसौदामा छ। आजको कान्तिपुरमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय रेखेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज ब्याङ्किङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश, नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
6: के रे नानी त भर्खर 17 की लागि होइन र
7: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
6: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
7: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार सगरमाथा 12 पटक र माउन्ट केटु 7 पटक आरोहण गरिसकेका युवा पर्वतारोही सिद्धि घिसिङ 8 पटक माउन्ट केटु आरोहण गर्न गत साता पाकिस्तान पुग्नुभयो सगरमाथा अमादवलम इलब्रस र किलिमन्जारो आरोहण पूरा गरिसक्नुभएका पासाङ शेर्पा र सगरमाथा लोस्ती मकालु र आमा दबलाम आरोहण गरिसक्नुभएका खुरा शेर्पा पनि नाङ्गा पर्वत र माउन्ट केटुमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ उहाँहरू मात्रै होइन यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै खसदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक नेपालमा आरोहणको सिजन सकिने बित्तिकै देश बाहिरका 8,000 मिटर भन्दा अग्ला हिमालमा डोरी टाँग्न र आरोहीलाई सघाउने कामका लागि युरोप आल्पस अमेरिका र पाकिस्तान काराकोरम जस्ता गन्तव्यमा पुगिसकेका छन् आजको गोर्खापत्रमा विदेशमा आरोहण गर्दै नेपाली शीर्षकमा समाचार प्रकाशित छ सहकारीबाट ऋण लिएर समयमा खुरा शेर्पा पनि नाङ्गा पर्वत र माउन्ट केटुमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ उहाँहरू मात्रै होइन यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै खसदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक

0: सेवाबाट प्रदान गर्ने विभिन्न सेवा सुविधाबाट वञ्चित गर्ने तयारी गर्ने जनाएको छ। सहकारी क्षेत्रलाई अनुशासित पारदर्शी र बचतकर्ता मैत्री बनाउन यस्तो कदम चाल्न लागिएको नगरपालिकाले जनाएको छ।
1: शुक्रबार दिउँसो ठिक 12 बजे सूर्य टाउकोमाथि आइपुग्दा पनि पृथ्वी राजमार्गको धादिङ खण्डमा भने मध्यरातको जस्तै अन्धकार देखियो। अन्धकार बादल वा कुहिरोको होइन, सड़कबाट उठेको धूलोको बाक्लो मुस्लो हो। चालकको आफ्नै हात पनि ठम्ब्याउन मुस्किल पर्ने गरी उड्ने धूलोले देशकै प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग अहिले धूलोको सुरुङ जस्तो बनेको छ। सड़क विस्तार र निर्माण कार्यको सुस्त गतिका कारण धादिङको जोगीमारा, बेनीघाट, सालङघाट, धार्की, गजुरी र गल्छी क्षेत्र हिजो आज कुरी मण्डल देखिन्छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
0: हुम्लाको जिल्ला अस्पतालमा दक्ष चिकित्सक सहितको विशेषज्ञ टीमको व्यवस्था भएपछि जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक भइरहेको छ। सीमित स्रोत साधन र दुर्गम भौगोलिक अवस्थाका बीच पनि स्वास्थ्य सेवा कार्यालय हुम्लाको जिल्ला अस्पतालमा एकपछि अर्को जटिल प्रकारका शल्यक्रिया सफलतापूर्वक गर्न सकिएको कार्यालयका प्रमुख एवं विशेषज्ञ चिकित्सक डाक्टर उमाकान्त तिवारीले बताउनु भएको छ। हुम्ला अस्पतालमा जटिल शल्यक्रिया सफल, गोर्खापत्रमा समाचार छ।
1: र सप्तरीको राजविराज नगरपालिका स्थित कारागार कार्यालयको 1.5 बिघा भन्दा बढ़ी जग्गा विगत करिब 32 वर्षदेखि अतिक्रमणमा परेको छ। सरकारी स्वामित्वको उक्त जग्गामा निजी घर टहर तथा झोपड़ा निर्माण गरी 100 भन्दा बढ़ी परिवार बसोबास गर्दै आएका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले हर्मुज जलमार्गमा थप कड़ाई गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड क्रोप्स आईआरजीसीले हर्मुजको जलमार्गबाट पारवान गर्ने जहाजहरूले तेहरानले अनुमोदित मार्गहरू मात्र प्रयोग गर्ने जनाएको छ। स्वीकृति बिना जहाजहरू आउजाउ गर्न नपाउने, यसो नगरिए कार्यवाही गर्ने इरानले चेतावनी दिएको छ। ओमानले जहाजहरूका लागि अन्य मार्गहरू घोषणा गरेको केही समयपछि इरानको उक्त चेतावनी आएको हो। इरानको यो चेतावनीको कारणले यस क्षेत्रमा तनाव अझ बढ़ेको छ। यस्तै हर्मुज स्ट्रेट नजिकै एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँ फँसेका 11,000 भन्दा बढ़ी नाविकहरूको उद्धार अभियानलाई अस्थायी रूपमा रोकेको छ। अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका प्रमुख अर्सेनियो डेमिन गुएजले धेरै जहाजलाई सुरक्षित रूपमा निकालिसकिएको भए पनि बाँकी रहेकाहरूको उद्धार अझै सबै आवश्यक प्रबन्धहरू सुनिश्चित गर्न संगठनले यो कदम चाल्नु परेको बताएको छ। सामुद्रिक सुरक्षा कम्पनी भानगार्डका अनुसार सिंगापुरको झण्डा रहेको एभर लवली नामक उक्त मालवाहक जहाज आक्रमणका बावजूद सुरक्षित रूपमा हर्मुज स्ट्रेट पार गर्न सफल भएको छ। अमेरिका, इजरायल र इरान बीच जारी तीव्र तनावका कारण गत फेब्रुअरी महिनादेखि खाड़ी क्षेत्रमा सयौं जहाज र हजारौं नाविकहरू अल्पत्र परेका छन्।
1: अब विश्वकप फुटबल सम्बन्धी प्रसंग। फिफा विश्वकप फुटबलमा फ्रान्सले नर्वेमाथि फराकिलो जीत दर्ता गरेको छ। समूह आईमा गैराती भएको खेलमा फ्रान्सले 4-1 गोलको जीत निकालेको हो। फ्रान्सका लागि ओसुमान डेम्बेले ह्याट्रिक गरे भने डिजायर डोवेले 1 गोल गरे। त्यसै गरी नर्वेका लागि थेलो आसगार्डले 1 गोल फर्काए। यस्तै सोही समूहमा सेनेगलले इराकमाथि गोल बस्दा गरेको छ। सेनेगलले इराकमाथि 5-0 जीत हासिल गरेको हो। यस नतिजासँगै समूह आईबाट फ्रान्स समूह विजेता बनेर नकआउटमा प्रवेश गर्दा नर्वे पनि नकआउटमा प्रवेश गरेको छ। सेनेगलले पनि फराकिलो जीतसँगै नकआउट प्रवेशको सम्भावनालाई बलियो बनाएको छ। यस्तै अहिले उरुग्वे र स्पेन बीच प्रतिस्पर्धा भइरहेको छ। समूह यसको यो खेलमा अहिलेसम्म कुनै पनि टोलीबाट गोल भएको छैन। यस्तै सोही समयमा केप भर्डे र साउदी अरेबिया बीच पनि प्रतिस्पर्धा भइरहेको छ र यी दुई टोली बीच पनि अहिले गोलरहित बराबरीमा खेलिरहेका छन्।
0: अमेरिकाका प्रशिक्षक माउरिसियो पेचिटिनोले शुक्रबार टर्की विरूद्धको खेलमा पहिलो रोजाईमा नै खेलाड़ी परिवर्तन गर्नुभयो। समूह चरणको अन्तिम खेल अघि नै अमेरिका समूह विजेता बनिसकेकाले प्रशिक्षक पाचिटिनोसँग प्रमुख खेलाड़ीलाई विश्राम दिएर अन्य खेलाड़ीलाई अवसर दिने निर्णय कठिन भएन। जसमध्ये गोलकर्ता फ्लोरिन बालोगन र डिफेन्डर क्रिस रिचर्ड्स लगायतका शुरूका दुई खेलमा पहिलो कार्ड बिहोरेका आफ्ना 4 खेलाड़ी पनि हुनुहुन्थ्यो। अर्को पहिलो कार्डले नकआउटको पहिलो खेलमा प्रतिबन्धित हुने डरले पनि पेचिटिनोलाई बाध्य बनाएको हो। अमेरिका समूह विजेता बनिसकेको हुँदा प्रशिक्षक पोचिटिनोलाई आफ्नो प्रमुख खेलाड़ीलाई बेन्चमा राख्ने निर्णय कठिन भएन। तर आफ्नो टीमलाई नकआउटमा पुर्याउन खोजिरहेका अन्य प्रशिक्षकलाई भने पहिलो कार्डमा रहेका प्रमुख खेलाड़ीहरूलाई खेलाएर उच्च जोखिम लिने या बेन्चमा राख्ने भन्ने निर्णय गर्न सहज भएको छैन। समूह चरणमा अन्तिम खेल खेल्नु अघि उपाधि दावेदार मध्ये एक पोर्चुगलका 4 खेलाड़ी बर्नार्डो सिल्भा, नेल्सन सिमेदो रिनाटो भिएगा र

0: अराउजो पनि पहिलो कार्डको कार्यवाहीमा परेका छन्। उसले समूह विजेता बन्न आगामी खेलमा बलियो कोलम्बियालाई हराउनै पर्ने समीकरण छ। त्यसैले पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले सायद यी खेलाड़ीहरूलाई आराम दिने सम्भावना छ। सामान्यतया पहिलो कार्ड रातो कार्डधारीहरू प्रशिक्षकका लागि दुविधा बन्ने गर्छ। नकआउटमा पुग्ने चुनौती पेश गरिरहेका टीमलाई पहिलो कार्डमा भए पनि मैदानमा आफ्ना उत्कृष्ट खेलाड़ी खेलाउने अर्को बाध्यता हुन्छ। रातो कार्ड त अझ नराम्रो सपना नै हो। खेलाड़ीहरूलाई रातो कार्डले तुरन्तै मैदानबाट हटाउने मात्र होइन, स्वत अर्को खेल खेल्न नपाउने गरी निलम्बनमा पनि पार्छ। विश्वकपमा पहिलो र रातो कार्डको त्रास सम्बन्धीको यो प्रसंग।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अस्तव्यस्तता र गुटबन्दीका बीच रासोपाको नयाँ नेतृत्व चयन, एमाले र नेकपा कार्यगत एकताको तयारीमा।
1: 13 देशका राजदूत बन्न 2700 बढ़ीको आवेदन, मौजदात र आधानी सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ खरिदको प्रक्रिया अन्यलमा।
0: चिया उद्योग खुले पनि निर्यात अनिश्चित, समाधानका लागि सरकारले बनाएको कार्यदल प्रभावी।
1: इरानद्वारा होर्मुज जलमार्गमा थप कड़ाई, स्वीकृति बिना जहाजहरू आउजाउ गर्न नपाउने।
0: र फिफा विश्वकप फुटबलमा नर्वे विरूद्ध फ्रान्सको फराकिलो जीत, इराक विरूद्ध सेनेगलको गोलवर्षा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र बिदा हुन्छु। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: AIO.
5: AIO?
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: Ke sara ho khas pya?
4: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sasta haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
5: Wow, kaha chha ra yo?
4: Yahi Min Bhavan ma, Shantinagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
3: All in one mart, helping make your life easier.
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
7: सरल बैंकिङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 को बुँदा नम्बर 4 सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने। वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू कार्डले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: हेर त रगत त्यही रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काट्नु। एम्बुलेन्स एम्बुलेन्स
8: अरे हेर त, न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन।
9: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: कमिंग अप नेक्स्ट
14: द न्यूज प्लस। विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
15: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
14: द न्यूज प्लस।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। सरकार गठनको 100 दिन अर्थात मधुमास पीरियड पूरा हुँदैछ। सामान्यतया मधुमास अवधिमा आलोचना नगर्ने प्रचलन भए पनि झण्डै दुई तिहाई नजिक मत रहेको शक्तिशाली सरकारका कामको शुरूदेखि नै चासो, आलोचना र निगरानी भइरहेको छ। सरकारले तीन महिनामा कस्तो काम गरिरहेको छ, बिहानीले दिनको संकेत गर्छ भने जस्तै यो मधुमास अवधिले के संकेत गर्यो? आजको द न्यूज प्लस कार्यक्रममा हामी यसै विषयमा रहेर कुराकानी गर्दैछौं। कुराकानीका लागि नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्याल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अर्याल, नमस्कार।
1: नमस्कार,
0: कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: सरकारले मधुमास पीरियड पूरा गर्दैछ, यो पीरियडमा आलोचना नगर्ने भनिए पनि बलियो सरकार भएकाले होला आलोचना गर्ने, निगरानी गर्ने यस्ता यावत कुराहरू भए। संकेत चाहिँ कस्तो दियो यो बिहानीको संकेतले? बिहानीको दिनको चाहिँ कस्तो शुरूआत होला, अथवा बिहानीको शुरूआतले दिनको कस्तो संकेत गर्छ भन्ने खालको देखिन्छ?
1: शुरूमा हामीले चाहिँ अरू साथीहरू जस्तो प्रत्येक काम कारवाहीहरूलाई आलोचना या समर्थन गरेर हेरेनौ। किनभने एउटा कुनै काम सरकार नयाँ आउँदै गर्दा, अघि नै तपाईँले भनिसक्नुभयो अन्त्य देश मधुमासको कुरा, नयाँ आउँदै गर्दा कतिपय कामहरू चाहिँ चाहँदा चाहँदै पनि मेकानिजमहरूले चाहिँ विभिन्न कारणले, कतिपय कुराको अनिश्चितताको कारणले, पोजिसनमै बसे नि तपाईँको चाहिँ पोलिसीको अनिश्चितता त रहन्छ, त्यसलाई भन्नुपर्छ। त्यो कारणले चाहिँ हामीले सरकारको विषयमा कुनै बोलेका थिएनौँ, तर सरकारको गतिविधिको सूक्ष्म अध्ययन गरेर बसेका थियौँ। यो तीन महिना कटिसके पछाडि चाहिँ अब 100 डेजभित्रको गतिविधि हो भन्ने हामीलाई लाग्यो र हामीले त्यो हिसाबले चाहिँ विज्ञप्ति पनि जारी गर्यौँ। अहिले पछिल्लो चरणमा हेर्दाखेरि दुई तिन कुरामा सरकार चाहिँ ले आफ्नो ट्र्याक छोडेको देखिन्छ। अहिले तत्काललाई त तपाईँको झिम्के काम कारवाहीले मान्छेहरूमा एक खालको उत्साह पनि होला, आशा पनि होला, होइन, र कतिपय गतिविधिहरू प्रशासनिक संयन्त्रहरूमा केही चुस्तता पनि होला। तर हामीले राजा ज्ञानेन्द्रले सत्ता लिँदै गर्दाखेरिका केही दिनका चुस्तता, होइन, 2051 सालमा केही दिनका चुस्तता भनेको नयाँ सरकार बनेर अलिकति कडा मान्छे प्रधानमन्त्री बनेर या सत्ता लियो भनिसकेपछि अनि केही समयको चुस्तता बेला बेलामा पटक पटक आउने गरेको देखेकै हो। त्यस कारणले त्यसको स्थायित्व होइन भन्ने कुरामा हामी यकिन गर्न सक्छौँ। त्यस पछाडि सरकारले दुई तिनवटा कुरालाई चाहिँ बिर्सियो। हामीले समग्रमा हेर्दाखेरि के बिर्सियो भने विधिको शासन भन्ने कुरा सरकारले बिर्सियो। कानूनको शासन हो कि कानूनद्वारा शासन भने सरकारले कानूनद्वारा शासन गर्न खोज्यो। हामीले समग्रमा चाहिँ त्यसको विश्लेषण गरेका छौँ र हामीले जे विज्ञप्ति निकालेको छ विज्ञप्तिका पछाडि 1, 2, 3, 4 हामीले त्यसको चाहिँ तथ्याङ्कहरू राखेर अनि त्यसपछि बल्ल विज्ञप्ति गरेको छ। यो काममा चाहिँ सरकारले कानूनद्वारा शासन गर्न खोज्यो, कानूनको शासन होइन भन्ने कुरामा हामीले यकिन गर्यौँ, नम्बर एक। नम्बर दुई, तपाईँको चाहिँ सरकारले होइन, यो त तपाईँको चाहिँ कतिपय सैद्धान्तिक कुराका त्रुटिका कारणले पनि भयो कि भन्ने हो भने पनि त्यसमा तर फेरि तनाखो हुने र त्यसलाई सच्याउने भन्ने कुरामा सरकार गएर, जसका कारणले के हुन्छ भनेदेखि संविधानवादको कुरा सकिन्छ, सरकारले तपाईँको चाहिँ संसदको चाहिँ अवहेलना गर्ने काम गरेको छ, पटक पटक अवहेलना गरेको छ, र संसदप्रति सरकार उत्तरदायी छैन। सरकार भनेको त्यस्तै हो, संसद भनेको तिमीहरूको रमाइलो गर्ने थलो हो, त्यतै गफ गर भनेको जस्तो भयो। त्यसले दीर्घकालीन रूपमा व्यवस्थालाई के गर्छ, त्यसले दीर्घकालीन रूपमा नीति निर्माण तहमा के गर्छ, त्यसले दीर्घकालीन रूपमा प्रशासनिक क्षेत्रमा के गर्छ भन्ने कुरो सबै हामी जतिको बुझ्ने मान्छेलाई जल्झाएर छ। त्यसले तपाईँको चाहिँ व्यवस्थालाई या चाहिँ सरकारलाई सारासाह हुनका लागि सजिलो गर्छ र कुनै दिन तपाईँको मानव जुन पार्टीबाट अहिले नेतृत्व गरेर सरकार बनिरहेको छ, अगर हुन त तपाईँको चाहिँ पार्टी र सरकारको कम्बाइनेसन भएको देखिँदै छुट्टा छुट्टै हो भन्ने देखिन्छ। सरकारमा जानका लागि पार्टीको भजन चढेको मात्रै हो, तर पार्टीको निर्माण नीतिगत कुराहरू सैद्धान्तिक कुराहरूलाई सरकारले अङ्गीकार गरेको देखिँदैन। तै पनि तपाईँको चाहिँ भोलि कुनै दिन डिफ्युज भयो र पार्लियामेन्ट चाहिँ डिजर्भ गर्ने कन्डिसन सरकारले गर्यो भनेदेखि, 2 वर्ष पछाडि गर्यो भने पनि यो गतिविधिले चाहिँ आम जनमानसमा के पर्ने, के भ्रम पर्ने भयो भने पार्लियामेन्ट भनेको खास केही होइन, मैले त्यसलाई चाहिँ भङ्ग गरिहाल्दाखेरि पनि केही बिग्रिया पनि छैन. पार्लियामेन्ट नभएको कारणले चाहिँ यो देश विकास सुशासन मा चाहिँ 12 अगस्त पर्या होइन, किन पार्लियामेन्ट भनेको यो विषयमा दुई तिन विषयमा चाहिँ त्यहाँ रमाइलो गर्ने हल्लाहल्ला गर्ने त्यही थियो. हिजो पनि आज नहुँदा तिमीलाई के भएको छ र भनेर चाहिँ आम जनतालाई भ्रममा पार्ने र जनतासँग चाहिँ ती कुराहरूमा एक खालको मौन सहमति लिने त्यो खालको एक्सर्साइज हो कि जुन चाहिँ तपाईँको. यदि त्यो हो भने हामीले गरेको आशंका पार्लियामेन्ट प्रतिको उदासीनता मन्त्री प्रधानमन्त्री सबैको त्यो उदासीनतालाई चाहिँ यो संविधान प्रणाली लोकतान्त्रिक प्रणाली होइन हामीले तपाईँको हस्ताक्षर गरेका तपाईँका चाहिँ अन्तर्राष्ट्रिय मान्यताहरू अन्तर्राष्ट्रिय सन्धिहरू लोकतान्त्रिक प्रणालीका तपाईँको मान्यताहरू होइन यी सबै कुराहरूले चाहिँ त्यसलाई एक्सेप्ट गर्दैन स्वीकार्दैन. त्यस कारणले हामीले त्यस कुरामा पनि संसदप्रति उत्तरदायी हुनुपर्ने कुरामा पनि सरकारलाई गतिगत गर्न चाहे है त्यस पछाडि गएर हामी शक्ति सन्तुलनको सिद्धान्तमा आधारित यो चाहिँ राज्य प्रणाली हो शासन प्रणाली हो संविधान हो र तपाईँको शक्ति सन्तुलनको कारण के हो भने निर्वाचित भएर प्रधानमन्त्री भएर सरकारमा आउने बित्तिकै तपाईँको चाहिँ त्यसले सबैलाई न्याय गर्छ र त्यो तपाईँको चाहिँ पूर्ण न्यायकै लागि आएको जे भाषा बोलिन्छ बोलेकै बमोजिम काम गर्छ भन्ने छैन. त्यस कारणले लोकतान्त्रिक प्रणालीमा तपाईँको चाहिँ त्यो सरकारलाई सन्तुलनमा ल्याउनका लागि उसको शक्तिलाई सन्तुलनमा ल्याउनका लागि चाहिँ संविधानले तपाईँको चाहिँ संरचनाहरू खडा गरेको छ. लोकतान्त्रिक प्रणालीमा प्रणालीगत संरचनाहरू खडा गरेका छ, न्यायालय खडा गरेका छ होइन, अख्तियार खडा गरेका छ, मानव अधिकार आयोग खडा गरेका छ, निर्वाचन आयोग खडा गरेका छ. यी तपाईँको चाहिँ संरचना प्रणालीगत संरचनाहरू चाहिँ त्यसरी देखाउनका लागि या कसलाई जागिर खानका लागि या तपाईँको शक्ति शक्तिका अगाडि रस हजुर भनेर टाउको झुकाउनका लागि बनाइएका होइनन् यी संरचनाहरू र यसलाई असीम तपाईँको चाहिँ शक्ति दिएको छ ती संवैधानिक निकायहरूलाई न्यायालयलाई होइन त्यसको चाहिँ तपाईँको चाहिँ शक्तिको त्यसको तपाईँको ऊ छैन एउटा भन्नु न त्यो लिमिटेसनको लिमिटेसन त छ तर जुन लेभलमा तपाईँको चाहिँ उनीहरूले शक्ति पाएका छन् त्यो निर्वाचित सरकारलाई पनि नियन्त्रण गर्न सक्ने गरी निर्देश गर्न सक्ने गरी कारवाही गर्न सक्ने गरी र पदबाट भर्याउन सक्ने गरी तपाईँको चाहिँ जुन शक्ति कानुनले दिएको छ संविधानले दिएको छ त्यो विषयलाई पनि तपाईँको गम्भीर रूपले लिनुपर्छ. त्यसमा शक्ति तन्त्रको सिद्धान्तलाई विचलनमा ल्याउने गरी न्यायालयप्रति राष्ट्रिय मानव अधिकार आयोगप्रति होइन तपाईँको चाहिँ के भन्छ अख्तियारप्रति यी सबैप्रति सरकार चाहिँ हाबी भएको जस्तो देख्छ.
0: अब अहिले चाहिँ भनेको तपाईँहरूले विज्ञप्तिमा जे भन्नुभएको छ सरकार तानाशाही बाटोमा हिँड्यो, नागरिकका मौलिक हकहरू कुण्ठित भयो, स्वतन्त्रताको हक कुण्ठित भयो, यस्ता धेरै चिजहरूको संकेत देखियो भन्नुभएको छ. त्यो निष्कर्षमा पुग्ने बेला भइसक्यो. तपाईँले अहिले जसरी धेरै नै गहिराईमा गएर भन्नुभयो सरकारले त्यस्तो संकेत गरेको अवस्था हो.
1: मरिसो त दिए भन्छ होइन, अलिअलि त तपाईँको भन्नु न सरकारका मान्छेहरूसँग या पार्टीका मान्छेहरूसँग अलिअलि धान्डेटीसँग सबै कुराहरूसँग हामी पनि पर्सनल्ली पनि त नजिक हुन्छौँ हुँदैनौँ छौँ नि त. मैले कसैले सम्पर्क गरेको हुन्छ, कसै कसैले गुनासो गरेको हुन्छ, कसै कसैले कुरो गरेको हुन्छ. तपाईँको प्रशासनिक संयन्त्रमा भएको जुन त्रास छ त्यसमा पनि कुरा गरेको हुन्छ, न्यायालयको कुरामा त्रास छ त्यो पनि कुरा गरिराखेका हुन्छ, त्यसको प्रभाव त्यसमा प्रभुत्व त्यस पछाडि गएर चाहिँ व्यक्तित्वहरू अन्य दलप्रतिको तपाईँको चाहिँ चयनमुखी अनुसन्धानहरू होइन आफूलाई पर्दाखेरि तपाईँको चाहिँ सर्वस्वीकार्य आयोग अनि अरूलाई पर्दाखेरि सिआइडी यी सबै कुराहरूलाई त हामीले गम्भीरतापूर्वक लिनुपर्छ. जस्तो अरू दलका मान्छेहरू अहिले सरकारमा भएका भन्दा बाँकी दलका मान्छेहरूसँग तपाईँ हामी सबैलाई झोक चलेर यो सरकारले भोट पाएको उहाँहरूको काम कारवाही सही भएर चाहिँ तपाईँको उहाँहरू जानुभएको होइन. त्यसमा तपाईँको दुई मत राख्नु पर्दैन.
0: तर जे जे तपाईँहरूले भन्नुभयो यो अहिले सुरुमै स्वतन्त्रताको हक नै कुण्ठित हुने मौलिक हक नै कुण्ठित हुने काम त भएका छन् भन्ने कसरी भएका छन् यस्ता काम
1: सुरुका दिनमै तपाईँको चाहिँ संविधानले ग्यारेन्टी गरेका फ्रिडम अफ स्पिचका कुरा जुन फ्रिडम अफ स्पिचका कुरा स्पेसका कुरा हरूलाई लिएर यो सरकार आयो या यो तपाईँको परिवर्तन आयो पछिल्लो होइन 1923 आन्दोलन त त्यही नै थियो 1924 के थियो त्यसको फरक विश्लेषण 1923 फरक छ 1923 त त्यही थियो. तर सरकार के गर्छ भनेदेखि तपाईँको चाहिँ जो मान्छेले सडकमा उभिन चाहन्छ जो मान्छे सडकमा उभिन्छ भने सरकार त्यसलाई शत्रु देख्छ. जसले तपाईँको चाहिँ विरोध गर्छ सरकार त्यसलाई शत्रु देख्छ र सरकारका मान्छेहरू सरकारका समर्थकहरू तपाईँको यसरी तपाईँको झम्झिन्छन्. हिजो सरकारका मान्छेहरूले तपाईँको सडकमा लाठी लिएर आउँथे हातापाई नै गर्थे होइन उनको चाहिँ फिजिकल उत्रिने बानी थियो चलन थियो अहिलेका तपाईँको साइबर तपाईँको चाहिँ साइबरमा साइबर आक्रमण यस्तो हुन्छ साइबर बुलिङ यस्तो हुन्छ कि मानव त्यो सत्य कुरो गर्ने मान्छे चाहिँ नालायक हो तर त्यो माथिको तुच्छ व्यवहार तुच्छ बोली तुच्छ शब्द यति धेरै प्रयोग गरिन्छ जुन तपाईँको चाहिँ पूर्ण अलोकतान्त्रिक हो किनभने तपाईँ हामीले हिजोको जस्तो पर्ने होइन हिजोको पद्धतिमा चाहिँ जे प्रयोग हुन्छ त्यो नभएको कारणले यो ठिक छ भन्ने होइन त्यस कारणले गर्दा सरकारका समर्थकहरूले त्यो उत्साह कहाँबाट आयो भने त्यो सरकारको रवैयाका कारणले आयो नि त त्यत्रो क्राइम गर्दा साइबर क्राइम कतिपय अवस्थामा त सरकारले तपाईँको चाहिँ सरकारी प्रतिवेदनका आधारले पनि मुद्दा चलाउन सक्छ नि सक्दैन र सक्दैन र ती कुराहरू उर्दी जारी गर्न सक्छ नि सक्दैन र तर त्यो उर्दी कतै जारी गरेको देखिँदैन त्यसरी साइबर आक्रमणमा नउत्रियो होइन तपाईँको चाहिँ साइबर अपराध हुने गरी कसैमाथि प्रयोग नहौ भनेर सरकारले भन्दैन किन भन्दैन भने ती आफ्नो समर्थक छन् विरोधी भएको है भन्थे त्यसले गर्दाखेरि चाहिँ फ्रिडम अफ स्पेसको बारेमा चाहिँ हामीले गम्भीर भएर सोच्नुपर्छ भइसकेपछि त सकिहाल्छ हामीले सरकारलाई तपाईँको हाम्रो भूमिका भनेको डोरम्याट होइन के कसैले टेकेर हामी माथि जाओस् त्यो भूमिका हामीले निभाउने होइन हामी वाच डग हौ हामीले हेर्छौँ र भुग्छौँ हामी कराउँछौँ हामीले भन्छौँ र तपाईँको चाहिँ जसले त्यसलाई सही दिशामा लान सक्छ या जसले चाहन्छ जो तपाईँको चाहिँ जो चाहिँ तपाईँको नेगेटिभ छैन त्यसलाई त्यो कुरा हामीले बोलेका कुराहरू हामीले उठाएका भाषाहरू विषयहरू चाहिँ मार्गनिर्देश हुन्छ र त्यसले तपाईँको त्यसलाई सही ट्र्याकमा लान्छ यो तपाईँको हाम्रा आन्दोलन हाम्रा विषय हाम्रा बोली आज मात्र भएको होइन नि म जुन सङ्गठनमा छु त्यो सङ्गठन त पञ्चायत कालमा स्थापित भएको सङ्गठन हो र पञ्चायतका सरकारलाई पनि अवचेतन गरे हो बहुदलका सरकारहरूलाई हिजो प्रसादका सरकारलाई सबैलाई अवचेतन गर्दै आएको हो दस वर्ष द्वन्द्वलाई तपाईँको चाहिँ द्वन्द्व समाधानका लागि भूमिका खेलेको हो र तपाईँको सरकारका रवैया सरकारले गरेको गतिविधि या द्वन्द्वरत दुई समूहकै गतिविधि मानव अधिकार उल्लङ्घनका विषयमा हामीले छाती थापेर नडराइकन बन्दुकसँग नडराइकन तपाईँको चाहिँ आफ्ना भनाइहरू राखेर सच्याउनलाई बाध्य पारिएको हो आज पनि तपाईँको चाहिँ ट्रान्जिसनल जस्टिसका कुरामा सत्रकालीन न्यायका कुरामा दस वर्ष द्वन्द्वका अपराधीहरूलाई कारवाही गर्नुपर्छ र कानुन बमोजिमै कारवाही गर्नुपर्छ भइरहेको कानुन बमोजिम कारवाही गर्नुपर्छ भनेर हामी छाडौँ होला भन्छौँ उहाँहरूसँग हतियार छ होइन दुवै पक्षसँग त्यो सेनासँग पनि छ सेना प्रहरीसँग छ र तपाईँको त्यतिखेर द्वन्द्वरत पक्ष दुवै पक्षसँग उहाँ भइसक्यो भने त्यतिखेर हतियार थियो गोली लाग्ने अहिले तपाईँको चाहिँ साइबर गोली फरक त्यति मात्रै हो अहिले गाली छ
0: अब अहिले अहिले कतिपयले भन्ने गरेको चाहिँ सरकार हजुर सरकार जुन स्ट्रेन्थमा हिँडेको छ जुन स्पिडमा हिँडेको छ त्यो स्पिड र स्ट्रेन्थ चाहिँ अहिले नेपालीलाई चाहिएको हो यो बोल्ने बढी भयो धेरै बोलेर मान्छेहरू बिग्रियो पहिले धेरै स्वतन्त्रता भयो यो अभिव्यक्ति स्वतन्त्रता पनि एकदम धेरै भयो अहिले त हामीलाई तानाशाही खालको सरकार चाहिएको छ भनेर अभिव्यक्ति दिएको त मैले कहिले पटक सुनेको छु मान्छेहरूलाई त्यस्तो सरकार चाहिएको रहेछ नि
1: त्यो हो भने यो संविधानलाई खारेज गर्न सक्नुपर्छ त्यो हो भने यो संविधानका मौलिक हक अधिकारलाई तपाईँको चाहिँ निलम्बन गर्ने खारेज गर्ने के गर्ने हो होइन त्यो गर्न सक्नुपर्छ त्यो नगर्ने हो र तपाईँको यही दस्तावेजहरू राखिरहने र यही दस्तावेजका आधारमा निर्वाचित हुने यही दस्तावेजका आधारमा तपाईँको शासन व्यवस्था चलाउने अनि फेरि चाहिँ यही दस्तावेजलाई नमान्ने हो भने संविधानलाई नमान्ने चाहिँ सरकारमा रहन सक्दैन सर त्यो चाहिँ त्यसमा क्लियर हो जनताले के भन्छन् भन्ने कुरो जनता मुटका न्यानोमा तपाईँको रमाउने हो आदि भनेको मुटको न्यानोमा रमाउने हो र दीर्घकालीन रूपमा जे असर पर्छ र प्रत्येक नयाँ व्यवस्थामा ताली छटाउने तपाईँको चाहिँ राजा महेन्द्र 17 सालमा कु गर्दा पनि ताली छटाएकै हुन् होइन तपाईँको अस्ति चाहिँ के भन्छ 59 सालमा चाहिँ संसद भङ्ग गरेर राजाले पहिला आफूले नलिँदैखेरि प्रत्यक्ष शासनमा आफूले मन्त्रीमण्डल गठन नगर्दैखेरि चाहिँ संसद भङ्ग गरिवरी अगाडि बढ्दाखेरि पनि ताली छटाएको र झन्डा निकालेकै हुन् होइन त्यस पछाडि तपाईँको चाहिँ पछि सत्ता नै आफूले हातमा लिएर आफै चाहिँ राष्ट्रध्यक्ष भएर चलाउँदाखेरि पनि ताली छटाएकै हुन् माओवादी द्वन्द्व भएर तपाईँको माओवादी 64 सालमा निर्वाचित भएर आउँदा ताली छटाएकै हुन् है 47 सालमा पनि ताली छटाएकै हुन् अहिले पनि ताली छटाएकै हो तर त्यसले परिणाम के ल्याएछ एकाएक अहिले चाहिँ भगवान्को उत्पत्ति भएको हो त श्रीकृष्ण भगवानै जन्मेको हो त
0: यससँग जोडिएको न्यारेटिभ कस्तो छ भने 35 वर्षमा अब केही भएन त्यसैले अब के हुन्छ भन्ने न्यारेटिभ चाहिँ ठ्याक्कै 35 वर्षवाला न्यारेटिभ जोडिएको छ नि यसले पनि त्यही सङ्केत गरेको हो कि
1: त्यो त राजनीतिक नारा हो हेर्नुहोस् होइन जनताले सधैँ तपाईँको शासकलाई सुरुमा सहज बनाइदिन्छन् हेर्नुहोस् होइन शब्द धेरै नराम्रो नबोलाउँ शासकलाई सधैँ जनताले के गर्छ सहज बनाइदिन्छ. जनता मध्यमवर्गीय परिवार भनेको मध्यमवर्गीय मान्छे मध्यमवर्गीय आय स्तरको मान्छेको सोच के हुन्छ भने उसले एउटा काम राम्रोसँग गर्न पाओस् र उसले आफ्नो जीविका चाहिँ सहज ढङ्गले सर्भाइभ गरोस्. अहिलेको मध्यमवर्गीय होइन, सधैँ मध्यमवर्गीयको एउटै ल्याएर हुँदैन अहिले, र प्रत्येक मध्यमवर्गीयले त्यही सोच्छ. र तपाईँको चाहिँ त्यो सहजताको अनुमान गर्दा गर्दै या तपाईँको आशा गर्दा गर्दै शासन व्यवस्था सहज भएन, शासन व्यवस्थाले तपाईँको चाहिँ शासन व्यवस्थाले छुन सकेन भनेदेखि फेरि पहिल्यै तपाईँको चाहिँ त्यही मध्यमवर्गीय परिवार चाहिँ व्यक्ति असन्तुष्ट भएर अनि त्यो व्यवस्थाको विरुद्धमा त्यो व्यक्तिका विरुद्ध अगाडि बढ्ने हो. काङ्ग्रेस एमालेलाई भोट कसले दिएन? त्यही समूहले दिएन. अहिले तपाईँको चाहिँ राष्ट्रपतिलाई भोट कसले दियो? त्यही समूहले दियो. हिजो काङ्ग्रेसलाई बहुमत दिनेले यसलाई दियो, हिजो एमालेलाई तपाईँको त्यत्रो सिट दिनेले यसलाई दियो, हिजो माओवादीलाई त्यत्रो सिट दिनेले यसलाई दियो. भनिसकेपछि आम पब्लिकको धारणा त के भने सुशासनको कुरा हो, उसले पनि तपाईँको फ्रिडम अफ स्पिच पनि खोज्छ, सबै कुरा खोज्छ उनीहरूले. तपाईँको संविधानमा लेखिएका तपाईँ मौलिक हकाधिकारलाई बन्देज लगाउने गरी के घोषणा गर्न सक्नु पर्यो, तर अवश्य रूपमा बन्देज लगाउने र आम पब्लिकले चाहिँ आम पब्लिकले त वाक्क भएर तपाईँको हो अघिल्ला प्रधानमन्त्री छेत्री ओलीले बोलेको बोले बोलेको बोले बोलेको बोले गरेका कारणले पनि मान्छेहरू त्यसरी थिए नि त. कोही बोल्दै नबोल्ने, कोही बोलेकै नबुझिने, होइन भनेको बोलेरै मात्र खाने भने बोलेरै मात्र खानेले पनि खाने, नबोलेर खानेले पनि खान सक्छ नि त. हुन्छ तपाईँले चाहिँ बोल्न सक्नु भएन, तपाईँले बोल्न पाउनु भएन, तपाईँको आवाज सुनियो भनेदेखि त आवाज सुनिसकेपछि तपाईँको खबरदारी भएन भने त सत्तामा त मन लाग्ने हुन्छ भन्ने संसारको इतिहासले जनाएको छ. तपाईँको कस्ता कस्ता शासनहरू ढलेका छन्, कस्ता कस्ता शासनहरू गिरेका छन्, कयौं वर्ष शासन सत्ता एउटाले चलाएको चाहिँ तपाईँको ढलेको छ. यो 35 वर्ष त विभिन्न दलले विभिन्न पटक तपाईँको चलाएको शासन व्यवस्था होला नि त. एउटैले चलाएको त होइन होला, यदि अमिनले चलाएको छ होइन होला, त्यस कारणले एउटै प्रधानमन्त्री पनि थिएन होला. त्यो अपन्तर 35 वर्ष एउटैलाई जोडेर हेरियो भने त्यो अर्को गलत हुन्छ. गलत भाष्य सिर्जना गरिँदैछ र राजनीतिमा यस्ता भाषीहरू चाहिँ सिर्जना हुँदै जान्छ र केही समय जनताहरूलाई तपाईँको त्यो एउटा भ्रम छरिन्छ, जनताहरू त्यसमा आशावादी हुन्छन् अनि फेरि त्यो आशालाई तुसरापात हुन्छ. त्यस कारणले हामीले चाहिँ तपाईँको 62-63 आन्दोलनभन्दा अगाडि माओवादीको द्वन्द्वको अवस्थामा यति धेरै पीडित थिए. अहिले अहिलेको त के कल्पना छ, उहाँहरूले जे भन्दै हुनुहुन्छ. त्यतिखेर हामीले के भनेका थियौँ भने सुख संस्कृतिको चाहिँ विकल्प खोजौँ भने क्या, डरले जुन बस्ने चलन थियो नि त्यतिखेर तपाईँलाई कति याद छ होइन, उता आर्मीका डर, उता सरकारका डर, उता तपाईँको चाहिँ विद्रोहीका डर भनेको सुख संस्कृति चाहिँ तोडाउँ भनेर भन्ने गरेका थियौँ. भने सुख संस्कृतिले चाहिँ दबाउनलाई मद्दत गर्छ. अब दबाइयो भने के हुन्छ, त्यसको परिणाम के हुन्छ भन्ने कुरो चाहिँ तपाईँले हामीले त्यो छोटो इन्टरभ्यूमा बताउन सक्दैनौँ. तर राजनीतिक
0: तपाईँहरूले शक्ति सन्तुलनमा पनि आशंका व्यक्त गर्नुभएको छ. शक्ति सन्तुलनको कुरामा पनि म एउटा सानो कुरा सम्झना गराउँछु. राष्ट्रपतिको महाधिवेशनमा प्रस्ताव भएको दस्तावेजमा प्रत्यक्ष कार्यकारी निर्वाचितको अवधारणालाई अगाडि सार्ने कोसिस गरिएको छ जानेर प्रदेश सभा खारिज गर्ने एउटा प्रदेश संरचनाको कुरा पनि त्यो अर्को पाटो भयो. अहिले तपाईँहरूको तपाईँहरूको विज्ञप्तिमा चाहिँ शक्ति सन्तुलनको विषयमा पनि अलिकति चासो राखिएको छ, अथवा यो असन्तुलन भयो यसले दबाव सृजना गर्छ खालको विषय समावेश छ. शक्ति सन्तुलनमा कहाँनिर असर गरेको छ सरकारले?
1: राष्ट्रिय मानव अधिकार आयोगले एउटा प्रतिवेदन निकाल्यो होइन, शक्ति सन्तुलन निकाय एउटा त्यो पनि हो. त्यो प्रतिवेदनको बारेमा सरकारले कुनै सम्बोधन गरेन, त्यतापट्टि हेर्दा पनि हेरेन. त्यो प्रतिवेदनले इङ्गित गरेका व्यक्तिलाई तपाईँको चाहिँ निर्विवाद गृहमन्त्री बनाए नम्बर एक होला. त्यो प्रतिवेदनको विषयमा हाम्रा पनि अब्जेक्सन छन्, त्यो प्रतिवेदन दुईटा निक्लिएको छ भन्ने पनि हल्ला छ. त्यो प्रतिवेदनमा तपाईँको कतिपय कुराहरू चाहिँ सैद्धान्तिक कुराहरूलाई ओभरल्यापिङ गरिएको छ. त्यो प्रतिवेदन तपाईँको कतिपय आरोप लगाएका व्यक्तिहरूलाई तपाईँको चाहिँ सुनवाईको मौकै नदिकन नाम लेखेर बेइज्जत गर्ने काम गरिएको छ. त्यो प्रतिवेदनका विषयमा पनि हाम्रा पनि तपाईँको चाहिँ अध्यक्ष छन् र हाम्रा पनि तपाईँको त्यसमा क्रिटिसिजम छन्. तर सरकारको ड्युटी के हो भने संविधान बमोजिम त्यो प्रतिवेदन कार्यान्वयन गर्ने नगर्ने होला. टाइम छ, 3 महिना छ, 2 महिना छ, कति छ, तर त्यतापट्टि यसो फर्केर भए पनि सरकारले हेर्नुपर्छ. किनभने हाम्रो देश चाहिँ मानव अधिकारको सम्मान गर्छु भनेर हस्ताक्षर गरेर आएको देश हो र त्यही सम्मान गर्छु भनेर हस्ताक्षर गरेका कारणले चाहिँ विभिन्न जातीय निकायहरूले सहयोग गरेका कारणले नेपाल तपाईँको यहाँसम्म उभिएको हो. जति गर गरे पनि यहाँ त तपाईँको सबै राष्ट्रवादी होइन, सबै अति नै राष्ट्रवादी क्या, त्यो हामीले बाँदर नखातेर मकै रोपेका कारणले चाहिँ देश चलेको, तिमीले चला होइन भन्ने राष्ट्रवादीहरूको पनि संख्या अति नै छ र बिग्रिने देशमा हुने चाहिँ यही हो, यही सोच हुन्छ धेरै देशमा. त्यसकारणले त्यो विषयमा पनि मानव अधिकारका विषयमा पनि सरकारले तेह्र पुछर लाएन, त्यतापछि फर्केर पनि हेरेन र त्यसले इङ्गित गरेको व्यक्तिलाई निर्विवाद नियुक्ति गरिसकेपछि शक्तिसन्तोषको सिद्धान्तलाई त्यहाँ मानिएन भन्ने एउटा कुरा। जस्तो अख्तियारको विषयमा तपाईँको चाहिँ अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरू उहाँहरूले त भन्नुभएको छैन भन्ने दृश्यता पनि किराय गरिदिनु पर्यो कि तपाईँको चाहिँ चुप्लाएर बस्नु पर्यो, दृश्यता पनि छैन होला उहाँसँग, त्यो नैतिकता नभएर पनि होला त्यति पेलेको पेल्न चाहिँ अख्तियार प्रमुखको नैतिकताको विषय उहाँलाई लागेको एलिगेसनको विषय ती सबै कुराहरू चयनमुखी अनुसन्धानको कुरा त विश्वनाथले चाहिँ प्रेम कुमार राईकै विषयमा पनि बोलिदिएकै छ। अब त्यो विषयमा पनि तपाईँ जे जस्तो भए पनि कि महाभियोग लगाएर फाल्नुपर्छ होइन भनेदेखि उनीहरूलाई दबाब दिएर सरकारका दबावका आधारमा अख्तियार जल्नुपर्छ भनेदेखि त्यो पनि तपाईँ
0: तर पाँचै वर्ष पनि हामी ल्याएर छानबिन गर्न सोधपुछ गर्न सक्छौँ भन्ने
1: पछाडि उहाँले सोधपुछ गर्ने उहाँहरूलाई सोधपुछ गर्नु चाहिँ पाइयो सरकारका मान्छेलाई, सरकारका मान्छेले तपाईँको सोधपुछ गर्ने होइन, त्यस कारणले उहाँहरूको योग्यता छैन क्षमता छैन भनेदेखि संविधान बमोजिमको कारवाही गरेर निकाल्न सकिन्छ, उहाँहरू भ्रष्टाचारी हो भन्ने एलिगेसन हुँदाहुँदै उहाँलाई उन्मुक्ति दिनुपर्छ भन्ने छैन, मुद्दा चलाउन सकिन्छ अख्तियार प्रमुखलाई होइन, उहाँलाई पनि छोडिदिनुपर्छ भन्ने केही छैन, तर विधि सम्मत गर्नु पर्यो भन्ने कुरा हो। यहाँ मान्छेलाई के छ भने ताली सम्मत चाहिएको छ, त्यो होइन, विधि सम्मत गरिएन भने तपाईँको बुढी मरी भनेर पिर होइन कि काल पस्यो गाउँमा भन्ने कुराको सबभन्दा ठुलो पिर हो कि प्राणहरू बुझ्नु कुरा अहिले त रमाइलो लाग्छ ताली होइन, तपाईँ प्रेम कुमार राई अख्तियार प्रमुख ओलीले बनाएको सचिव हुँदाहुँदै झ्याप्पै बनाएको भ्रष्टाचारको मुद्दा दबाउन बनाएको उनी आफै भ्रष्टाचारमा संलग्न छन् यी कुराहरूको कारणले ठिक्क भयो भन्ने चाहिँ त्यो तपाईँको बुढी मरेर त हो नि भन्ने कुरा रह्यो, तर बुढी मरेर मर्दाखेरि त्यहाँनिर तपाईँको चाहिँ काल पनि पस्या हुन्छ गाउँमा, अनि काल पछि त्यसले बालक विरुद्ध कसैलाई छोड्दैन, त्यसमा पनि तपाईँको शक्ति सन्तानको सिद्धान्तको विपरीत जानकार भएको सरकारको, त्यसपछि न्यायालयप्रतिको जुन सरकारमा बसेका व्यक्तिहरूको टिप्पणी न्यायालयप्रति हुन खोजेको हाबी र न्यायालयप्रति तपाईँको चाहिँ मुद्दा फैसलाका आधारमा गरिने तपाईँको टिका टिप्पणी र क्षुद्र भाषाहरू है क्षुद्र भाषाहरू तपाईँको सामाजिक सञ्जालमा बौलाउनु पर्ने लेखिने भाषाहरू र उनीहरूले भनेका सरकारमा बसेका मान्छेहरूले भनेका सोचेका विचार गरेका कुराहरूभन्दा बाहेक अरू कुनै तपाईँको न्यायालयबाट निर्णय आयो भने त्यो देखिने तपाईँको प्रभाव दबाव र त्यो मानसिक प्रभाव न्यायाधीशहरूले फैसला गर्दै गर्दाखेरि तपाईँको म सुरक्षित छैन या ममाथि चाहिँ यो खालको आक्रमण हुन्छ भन्ने कुरा चाहिँ उनीहरूले सोच्न बाध्य पार्ने र झ्यालबाट हेरेर चाहिँ निर्णय गर्नुपर्ने अवस्था सिर्जना गर्ने कुरा त्यो पनि शक्ति सन्तुलन भन्छ विपरीत छ। त्यस कारणले गर्दा हामीले तपाईँको सैद्धान्तिक रूपमा जति पनि कुराहरू उठाएका छौँ त्यसले लोकतन्त्रलाई चाहिँ सरकारको गतिविधिले संस्थागत गर्दैन, लोकतन्त्र संस्थागत भएन भने लोकतन्त्र फकर एउटा शब्द होइन, तेरो लोकतन्त्रले खाना दियो र भनेर भैँसी चराउँछ दुध दुन्छ भनेर भनियो भने त्यसको उत्तर हुँदैन, तर लोकतन्त्र संस्थागत भएन भने हामीले यत्रा उपलब्धिहरू त्यसमा प्राप्त गरेका होइनौँ, कसले दान दिएका पनि नेपाली जनताले तपाईँको रगत पसिना बगाएर आफ्नो सम्पत्ति सर्वस्व हरण भएर पनि जीवन चलाएर होइन तपाईँ हाम्रो आँखा अगाडि आफ्नो सर्वस्व हरण गरेर अर्काको हली बनेर जोतेर पनि तपाईँको चाहिँ यी व्यवस्था यो प्रणाली यो स्थिति यो उदारीकरण यो तपाईँको चाहिँ बजारीकरण यो तपाईँको चाहिँ निजीकरण यी सबै कुराहरू जुन आज हामीले तपाईँ र मैले भोग्दैछौँ होइन तपाईँ र हामीले तपाईँको 40 साल अगाडिको परिस्थितिमा निजीकरण उदारीकरणको विषय औषधि उपचारका विषय कलेज स्कुल कति को कम्पिटिसनको विषय ती कुराहरू कुनै जमाना थियो होला पासपोर्ट लिनुलाई सरकारले डाइरेक्ट रिभाइज नगरिकन पासपोर्ट नपाउने अवस्था ती सारा कुरा आजसम्म आइपुग्दाखेरि त्यसमा नेपाली जनताको ठुलो योगदान छ, ठुलो तपाईँको त्यसलाई कलर गर्नुपर्छ र त्यो प्राप्तिलाई तपाईँको चाहिँ स्वागत गर्दै बाँकी विकास निर्माणका कुराहरूलाई अगाडि बढाउने होला, सुधारका कुरा अगाडि बढाउँदा सुशासनका कुरा अगाडि बढाउने होला, तर एकाधिकार भयो भने त्यसले सुशासन पनि कायम गर्न सक्दैन, शक्ति सन्तोष सिद्धान्त चाहिँ तपाईँको मानिएन भने त्यसले पनि सुशासनको कायम गर्न सक्दैन होइन, लोकतान्त्रिक प्रणाली र संविधानमा लेखिएका मौलिक अधिकारलाई तपाईँको निलम्बन सरह गर्न थालियो भने त्यसले पनि सुशासनको निर्माण गर्न सक्दैन र भोलि फेरि यिनै जनताले फेरि ढुङ्गा हान्न थाल्नेछन्, आज जसले समर्थन गर्छन् भोलि यिनैले ढुङ्गा हान्न थाल्नेछन्, त्यो परिस्थिति नआओस् र देश एउटा ट्र्याकमा जाओस्, किनभने अघिल्ला राजनैतिक दलहरू जसले चाहिँ देश जिम्मा लिएका थिए देश पूर्ण जिम्मा राजनीतिक दलका हातमा थिए उहाँहरूले तपाईँको त्यसलाई चाहिँ नरिवल बाँदरको हातमा नरिवल जस्तो बनाएर चाहिँ चलाउनु भयो, त्यस कारणले गर्दा जनता वाक्का भएर यो सरकारले जे गर्दाखेरि पनि ठिकै छ भनेर भनेका मात्रै हुन्, तर तपाईँको चाहिँ त्यो ठिकै छ नि फेरि सही बाटोमा पुर्याउँदैन, त्यस कारण हाम्रो खबरदारी जरुरी छ र हामीले खबरदारी गर्छौँ र एक्लै भए पनि गर्छौँ, हामी म एक्लै भएँ भने पनि मेरो सङ्गठन एक्लै भयो भने पनि जत्रो आक्रमण जस्तो भए पनि म चाहिँ त्यसमा खबरदारी गर्छु जरुर गर्छु।
0: हस् धेरै धेरै धन्यवाद यो कुराकानी र समयका लागि,
1: यहाँलाई पनि धेरै धन्यवाद छ, हस् नमस्कार।
0: पहुँचे नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, सरकारले हनीमुन पिरियड पूरा गर्दै गर्दा कस्तो संकेत दिएको छ, मधुमासको समय पूरा करते कस्तों संकेत दिया विषय कुराकाने कार्यक्रम को समय सकता प्राविधिक साथी सुरेश पौड़ी धन्यवाद दिदै म रविन्द्र सुवेदी बिदा हुन्छु नमस्कार।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज
1: सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने गर्ने नाम।
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधरी आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि 12 राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz समली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होदेरी एफएम 102.5 MHz होदेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेरोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्दाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्न गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्ग वार्ता। राजमिति 2083 साल असर महिनाको आज 13 गते, तदनुसार ईस्वी सन् 2026 जुन 27 तारीक, सकल सम्वत 1948, नेपाल सम्वत 1146 तथा लाल्प रौद्र नामक सम्वत उत्तरायण गृहम ऋतु आज शनिबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज त्रयोदशी। आज त्रयोदशी तिथि रहेको छ। 49 घडी 2 पला रहेको छ। नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र। अनुराधा नक्षत्र रहेको छ 44 घडी 38 पला। यस्तै गरेर युगमा रहेको छ साध्य युग रहेको छ 22 घडी 28 पला। करणमा रहेको छ तैतिलकरण रहेको छ। तैतिलकरण विशेष गरी 12:49 रहनेछ। तदुपरान्त कौरवकरण रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ आज वृश्चिक राशिमा, आज श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा रहनु भएको छ। यस्तै गरी आनन्दादि योगमा आज अमृत योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:12 भयो भने साँझ सूर्यास्त 7:02 हुनेछ। आजको दिन मनि घडी 13:50 रहनेछ। दिन विशेष रहेको छ आज। आज शनि प्रदोष व्रतको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यसै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको राहुकाल, आजको शुभ समय, आजको
लाभ समय के प्रति बजे रहन्छ भन्ने विषयमा जानकारी पनि गराउनेछु। आजको राहु कालको समय रहेको छ साँझको 5:19:16 देखि साँझको 7:03:25 आज काल बेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 6:54:26 देखि बिहानको 8:38:34 आज शुभ बेला रहनेछ। आजको लाभ बेला रहनेछ दिउँसोको 1:50:59 देखि दिउँसोको 3:35:08 आज लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाई आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म गराउनेछु। ग्रह गोचरमा सूर्य मिथुन राशिमा, यस्तै गरेर चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ। अनुराधा नक्षत्रको दोस्रो चरण, नाम आउँछ निराजन अथवा निर्मला, नाम आउँछ मध्यनारी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी मैले गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषारी 12 राशिफल।

0: मेष राशि उन्हीं का लगे आज के दिन गलत व्यक्ति को विश्वास करता धोखा होना सकता थोड़ी उपलब्धि का लगी निके मेहनत गर्म पर्ला स्वास्थ्य कमजोर रहना औषधि उपचार में खर्च बढ़ने समय रह यात्रा कष्टपूर्ण रहने अर को विश्वास करता आपको काम रोकने सकता आपना सूचना बाहर नए समय रहकर गोपनीयता में विशेष ध्यान पुरेन होगा नतीजा कमजोर देखना पहले काम दुझान पर्ने होना सकने योग राशि मेषला आज को दिन विशेष देखिए वृष राशि उनीहरुको लागि आजको दिन साथीभाइको आगमनले आजको दिन मनोरञ्जन पूर्ण रहनेछ रमाइलो यात्रा जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ पहिलेको सफलताले थप हौसला जगाउनेछन् व्यापार बढ्नले आमदानी पनि बढ्दै जाँदैछ कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू भेटिँदै जानेछन् व्यापार व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ मिथुन राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि फाइदा उठाउन कुनै न कुनै चुनौतीसँग जुझ्नु पर्नेछ आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन् चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्न सक्छ प्रगतिमाथि यसरी गर्नेहरू दुःख दिनेछन् शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष अवसरका साथै भौतिक साधन जुट्नले दिन उत्साहजनक रहनेछ दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ अध्ययनमा प्रगति हुनेछ मेहनतले सजिलै लक्ष्यमा पुर्याउन सकिन्छ गुरूजनको साथ र सहयोग जोड्दै जाँदैछन् शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ बल तथा बुद्धिको उपयोगले अधिकार प्रतिशत जोगाउन सफल भइनेछ नयाँ योजना शुभारम्भ गर्ने समय पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ सिंह राशि उनीहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् नयाँ अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ अरूको भरले मात्र काम पूरा नहुन सक्छ अन्यको बेला मान्यजनको सहयोग लाभदायक रहनेछ रोकिएको काम देखाउनु पर्ला आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् अलि सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ कन्या राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश चिताएको काम पूरा गर्न नसकेला आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् मौका आए पनि काम थाल्नु अघि राम्रो विचार पुर्याउनु होला व्यवसायमा सामान्य फाइदा हुनेछ तर अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने योग देखिया छ शिवमुरा कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ तत्काल ठूलो फाइदा नभए पनि हिसाब किताबमा अलि होसियार रहेर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष शुभ रहनेछ
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने हस्तरेखा हेर्ने कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने घर घडेरीको माटो हेर्ने वास्तु सम्बन्धी परामर्श विदेश यात्राको समस्या समाधान वैवाहिक समस्याको निवारण पढाइ लेखाइमा पर्ने समस्याको निवारण नारी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण कालसर्प योग राष्ट्रिय रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845572223 9805572223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ
0: तुला राशि उनीहरूको लागि आजको दिन आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ तैपनि मेहनतले सम्मानित स्थान दिलाउनेछ बुद्धिले काम लिएर चिताको योजना कार्यान्वयनमा आउनेछ आजको श्रमबाट पछिलाई फाइदा हुनेछ भौतिक अभिव्यक्तिको तारिफ हुँदै जानेछन् अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर समेत प्राप्त हुने खालको योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ वृश्चिक राशि उनीहरूको लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अनुमोदन गर्न सक्छ स्वास्थ्यको लागि खर्च बढ्दै जाँदैछ धनलाभ भए पनि बल जबरजस्ती गर्ने बानी समस्या निम्ति होला, विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तैपनि प्रबल इच्छा शक्तिले लक्ष्यमा पुर्याउनेछन्। लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर समेत दिलाउने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन खर्चको दुःख गर्न आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट पनि सजग रहनु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिने जानेछन्। खर्च लागि पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्ति प्राप्त हुने योग रहेको छ। अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। चुनौती पन्छाउँदै रोकिया काम सम्पादन गर्न पनि सकिने खालको योग राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुट्नले प्रसन्नता मिल्नेछ। आय आर्जनका स्रोत बढ्दै जानेछन् भने व्यापारमा पनि फाइदै फाइदा हुनेछ। विशेष सम्भावना देखे पनि उपलब्धि हातमा बढी सम गर्नु पर्ला। अवसर व्यवधानको बीचबाट कर्मयोग अघि बढ्दै जानेछ। अरूका लागि बुद्धि र सम खर्च गर्नु पर्ला। जीवनशैली व्यस्त रहनेछ भने गरिआएको कामलाई निरन्तरता दिन सकिन्छ। प्रतिफल हात पार्न केही समय लाग्ने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्दा परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र सम खर्च गर्नुपर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछि गएर केही वस्तु त्याग्नुपर्ने परिस्थिति समेत आउन सक्ने योग राशि कुम्भलाई आजको दिनमा विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकेला, समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढ़ी रहनेछन्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट पनि धोका पाइने सम्भावना रहेको छ। व्यवसायिक काममा खर्च बढ्दै जानेछन् भने अरूको काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको यो गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

छोटो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। 9841 75 223 र 9806 75 223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व कारण र लाभबारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो? एकादशी तिथि भन्नाले के बुझिन्छ? एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुशी, कुन देवता दुखी, एकादशीमा अन्न खाना हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चन्द्र मासको 11 तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि 11 भनेको एकादशी। 11 तिथिलाई एकादशीको रूपमा हामीले मान्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी, एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसै वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ।

ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधात्मक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने, कति राम्रो, क्रोध लोभ घट्ने, विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच र आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो बसमा आफ्नो कन्ट्रोलमा नरहने भने त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ। कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा व्रत गर्नु, व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन स्थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ। विशेष गरी चाहिँ यहाँबाट भनेको छ एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने, जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है। यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु, जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा फलफुलहरू, कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्री मह मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू, यस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू, नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खानु हुँदैन होइन भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नुको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाइधुवाइ गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजापाठहरू विशेष तरिकाले गर्नुपर्नुहुन्छ। पूजापाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मन्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने, तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने, भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँलाई ज्वाइँ चेलालाई बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किन नहोस् दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छ, आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मारेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ, यानि कि फलफूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू। अब यसमा कसैले के भन्नुहुन्छ भन्दा दिनभरि भोकै बस्दाखेरि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले बडा पूर्वकालदेखि नै अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ, हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ 1 दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धै मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी मुख्य एकादशी चाहिँ यस्तै गरी मोक्षता एकादशी, यस्तै गरी पुत्रता एकादशी, जस्तै जया एकादशी, त्यस्तै गरी आमालक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जरा एकादशी, देवसय

পবিত্রা ইন্দিরা রমা উৎপত্তি না উৎপত্তিকা একাদশী দেব উঠানী একাদশী ঠুলো একাদশী ভনিন্ছ নি তো হোকি হইন এসরি একাদশী লিন সকিন্ছ একাদশী ব্রত ভনেকো ধর্ম স্বাস্থ্য আর আধ্যাত্মিক উন্নতি কো অদ্ভুত সঙ্গম হো বিশেষ করে মহিনা মহিনামা একদিন আত্মালাই বিশ্রাম পনি দিনুপর্ছ কে হামিলে বিশেষ করে মহিনা মহিনামা হামিলে একদিন আত্মালাই শুদ্ধ পার্নে শান্তি পার্নে অদ্ভুত পার্নে পনি ভন্নে কুরাহরু দেখান্ছ একাদশী ব্রত বসনালে পিতৃলাই কতিকো রাম্রো হুন্ছ ভন্নে বিষয়ে পনি ম তপাইলাই জানকারী গরাউছু ধেরেলে সোধনুহুন্ছ একাদশী ব্রত বসাউনে হাম্রো পিতৃলে খুশি হুন্ছন ত ভনি ভন্নুহুন্ছ হইন অব এসকো বিষয়মা পনি ম তপাইলাই এই একাদশীকো বিষয়বাট নি তপাইকোলাই বিশেষ গরি জানকারী ম গরাউছু বিশেষ গরি শাস্ত্রীয় কে প্রমাণ ছন ভন্দা গরুড় পুরাণ র পদ্ম পুরাণমা স্পষ্ট ভনিয়েকো ছ একাদশী ব্রতকো পুণ্য সিধাই পিতৃলোকসম্ম পুগ্ন গর্দছ পনি ভনিয়েকো ছ তপাইলে শুননুহোলা ধ্যান দিয়ে রাখিয়েছি গরুড় পুরাণমা পনি লেখা ছ অনি এস্তো পদ্ম পুরাণমা পনি প্রশ্ন ভনিয়েকো ছ यी एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्मान पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जति प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ विशेष गरी पितृ दुःख नाश हुने पितृलाई कतिको राम्रो हुन्छ त होइन हाम्रा दिवंगत आत्मा आएर हाम्रा चाहिँ पितृहरू पढापूर्व कालदेखि आएका कतिको नाश चाहिँ पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ यसले जलमल गर्छ है गर्दैन त हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु तपाईँले बुझि पनि राख्नु भएको छ विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएन है सबैको हुन्छन् भन्ने कुराहरू छैन अकाल मृत्यु भएको छ उमेर नपुगेको मृत्यु भएको छ सानैमा बालकमा मृत्यु भएको छ कर्म पुगेको छैन नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ है तपाईँ कहीँ जाँदै हुनुहुन्छ बाटोमा चक्काजाम भयो अथवा बाटोमा तपाईँ पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ उद्धारको मार्ग बाटो खुल्नेछ उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ तृप्त भनेको आनन्द जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो के अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृदोष परेको हुन्छ त्यो पितृदोष पनि हट्छ त कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने परिवारमा झैझडा मनमुटाव भइरहने जे काम गर्दा अवरोध भइहाल्ने रोग आउने अशान्ति हुने एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने सन्तानको प्रगतिहरू रोकिने छोराछोरीको पढाइ रोकिने बाधा आउने उन्नति प्रगतिमा बाधा विवाहमा बाधा सन्तानमा बाधाहरू आउने नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै बिस्तारै नाश हुन्छ यो चाहिँ छिट्टो तुरुन्तै नाश हुँदैन बिस्तारै बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषयमै तपाईँले ध्यान दिनुहोला पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ विद्या धन कीर्ति बढ्ने गर्दछ वंश वृद्धि हुन्छ घरमा सकारात्मक ऊर्जा फैलिन्छ त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ देवताले दिए तापनि पितृले हरियो लान सक्छन् तपाईँलाई थाहा छ कि छैन तपाईँले घरमा नारायण पूजा सत्यनारायण पूजा रुद्री पूजा घर वास्तु छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ लगेर कतै बाँध्नुहुन्छ कुलकुलाइनको ठाउँमा लगेर बाँध्नुहुन्छ धुपबत्ती गर्नुहुन्छ इष्टदेवता कुलदेवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ गौदान गरिसकेपछि गौदी तपाईँले लगेर ध्वजा उठाउने धुपबत्ती गर्ने फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गर्नुभएको छैन भने भन्नुहोला गुरुबा फलानु गुरुले त भन्नु
रामदेव प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ गोदान गरिसकेपछि भन्नुभएको छ यो कुरो हो कि होइन गुरुबा भनेर सोच्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँले पनि है सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन बिर्सिन पनि सक्नुहुन्छ त्यो भएर तपाईँलाई पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त त्यो भएर सम्झाउनु होला तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्नु म सक्छु तपाईँको विशेष गरी अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त यदि तपाईँ अशक्त हुनुहुन्छ फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न कसैको तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँ जेलमा हुनुहुन्छ गर्नुभएको छैन गर्न पाउनु भएको छैन विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन अनि राम्रो विदेशी मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ घर गृहस्थी सबै कुरा चल्नु भएको छ श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उहीँ तपाईँले श्राद्ध गर्नुपर्छ फेरि म गर्न पाइनँ विदेशमा छु घरमा गएर गर्छु नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ ड्युटी छ तपाईँको चाहिँ अलिक छुट्टै प्रकारको ड्युटीहरू रहेको छन् गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बसाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्दै गर्दछ श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ यो विशेष वृद्ध हुनुहुन्छ होइन 90-95 वर्षको बुवा हुनुहुन्छ उठ्न बस्न सक्नुहुन्न श्राद्ध गर्न सक्नुहुन्न आँखा देख्नुहुन्न अशक्त हुनुहुन्छ भने असहाय हुनुहुन्छ अपाङ्ग रूपै हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले हो कि होइन यो विशेष गरी तपाईँले गर्न सकिन्छ अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अझ दुईटा थपिन सक्छ मल मासहरू सय मासहरू पर्यो भने दुईटा एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी जस्तै इन्दिरा एकादशी पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्दिरा एकादशी चाहिँ वेद योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ यो पितृ प्रीति तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सिधादान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ ज्वाइँहरू कोही हुनुहुन्छ जनै लाउने खालको ज्वाइँ चाहियो फेरि ज्वाइँ जनै लाउने खालको होइन भान्जा भान्जी त भन्ने ज्वाइँ पनि लाउँदैनन् भान्जा भान्जीले होइन भान्जाले ज्वाइँले ज्वाइँ पनि लाउनुहुन्न होइन खानेकुराहरू जे पनि खानुहुन्छ जप तप पूजापाठ केही छैन है उही तपाईँको नामको मात्रै भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त हो कि होइन झोलीका देवता भन्दैमा सबै देव राम्रा हुन्छन् भन्ने कुरा पनि छैन फेरि यसरी कुरा बुझ्नु होला प्रष्ट रूपमा म भन्छु फेरि भान्जा भान्जी रिसाउन पाउनुहुन्न जे पनि खाने मास मदिराहरू पनि खाने होइन तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे भने झ्याप्झुप पाएर खाइहाल्ने पनि कति हुन्छ नि त हो कि नबार्ने सन्ध्या बन्धन भनेको जप बिहान बेलुका यसो सन्ध्या बन्धन नगर्ने पूजापाठ नगर्ने है दान दक्षिणा गरेर हुँदैन यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन के भन्छ भन्दा स्नाने दाने जपे होमे सन्ध्यायाम देवता चने शिखाबन्धन बिना कर्म नकुरियत भई कदा चने भनेछ यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेर सबै कुराहरू नष्ट भएर जान्छन् गरेको फल मिल्दैन भन्छ यदि कपाल झरेको छ तपाईँको शिर तालु रहेको छ शिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा पुष्प शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ श्राद्ध गर्दाखेरि यदि कपाल नखौरिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला म तपाईँलाई भनेर खुलेर भन्छु यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न दाह्री कपाल गर्नुहुन्न भने एक छाके नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधादान गर्नुहुन्छ अन्नदान गर्नुहुन्छ त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ विष्टा भनेको फोहोर विशेष समान हुन्छ भनेको छ होइन जसरी तर्पण दिनुभयो जल दिनुभयो दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान पिप समान हुन्छ भनेको छ
तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई तपाईँले पिप रगत निष्ठा दिने हो कि अन्न जल दिने हो, कपाल खौरिनु पर्छ हेर्नुहोस्, कपाल पनि खौरिनु पर्छ भन्ने वैज्ञानिकले पनि भनेको छ, फेरि हेर्नुहोस् बेला बेलामा कपाल पनि खौर्यो भने कपालमा रोग लाग्दैन, चर्म रोग लाग्दैन भनेर पनि भनेको छ, फेरि हेर्नुहोस् वैज्ञानिकले पनि भनेको छ, साइन्सले पनि भन्छ, हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनु पर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यता देख्थ्यौं, पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचनी एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृदोष नाश भएर जान्छ अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षदा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले राम्रो हुन्छ यसले। यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई चाहिँ म फलानु फलानु पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौ तिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर संकल्प गर्नुहोस्। दाहिने हातको अधगरामा जौ तिल हाल्नुहोस्, एउटा कुसा टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस् अनि जल लिएर ल म चाहिँ फलानु फलानु पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारौँ भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्ती भयो नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रतपूर्ति यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दछ, द्वादशी पारण गर्ने एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि आमाले गरिहाल्नुहुन्छ नि मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ। इन्दिरा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन यसको विषय पनि तपाईँलाई होला फेरि होइन त, मनमा त उत्सुकता आइहाल्छ हेर्नुहोस्। कुरा गर्दै गयो कुरा गर्दै गयो, एकादशी व्रत पठाउन कि ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ होइन। तर एकादशी व्रत पठाउनले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म होइन, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा जोडिएको सम्बन्ध छ हेर्नुहोस्। फेरि एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा एकादशी चन्द्रमासको 11 तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव दिने हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा बुध ग्रहको मूल अधिक देवता व्यापार वृद्धि ग्राहक सम्झौता सुधार हुन्छ। यसले चाहिँ एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो होइन, सम्झौताहरू पनि गराउँछ यसले, घर घर जो कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि। अब सूर्य भनेको प्रतिष्ठा अधिकार सरकारी कामहरू चाहिँ नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्म बल प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ। सूर्य भनेको विश्वास प्रतिष्ठा हिम्मत जोश लिएर आउँछ सूर्यले है कि। यस्तै गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु होइन, बृहस्पति भनेको चाहिँ तपाईँ गुरु, यसले चाहिँ गुरु वृद्धि थायित्व आशीर्वाद दिने गर्दछ। विष्णु भक्ति, गुरुबल, धन बुद्धि र खाई व्यापार पनि यसले गराउने गर्दछ। व्यापारमा देखिने प्रत्यक्ष लाभ भनेको के हुन्छ एकादशी व्रत बस्नाले भन्दा
फेरि मैले एउटा मात्र एकादशी व्रत बस्त हुन्छ भनेको छैन है फेरि यसरी तपाईँ भ्रम नपर्नुहोला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन् हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँले अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ फेरि एउटा एकादशी व्रत बस्नु मिल्दै बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन त्यो अड्किएका काम रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्दाखेरि छुट्छ गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ ग्राहक पनि बढ्दै जान्छन् नगद प्रभाव पनि सुध्रिन्छ भनेको नगद प्रभाव भनेको जुन कमाउनु त हुन्छ बचत हुँदैन भने त्यसो पनि सुधार हुन्छ विश्वास पनि यसले बलियो बनाउँछ यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन् कहिलेकाहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा मैले अहिले पनि तपाईँले भनेको छु एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन अनि एकादशी व्रत संकल्प नगरिकन मैले अघि भने तपाईँलाई कुश जौ तिल कुश र जल लिएर तुलसाको मठमा गएर संकल्प गर्नु आफैले मनबाट लै मैले एकादशी व्रत बस्छु आजदेखि भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस् राम्रो होस् पितृलाई राम्रो सुख होस् आँटेका पाकेका काम सम्पूर्ण पूरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ संकल्प नगरिकन गरेको व्रत हुँदैन जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो जस्तै तपाईँ घरबाट निक्लिनुभयो कहाँ जाने तपाईँलाई थाहै छैन घरबाट निक्लिनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा फलपत्र हुनुहुन्छ तपाईँ कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ कहीँ पुग्नुहुन्न जस्तै घरबाट निक्लिँदाखेरि तपाईँ जस्तै म काठमाडौँ जाने आज म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ टमाटर लिएर आउनु छ भन्दा तपाईँ के हुन्छ घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ जे काम छ तपाईँको उद्देश्य त्यो उद्देश्य ठाउँमा पुगेर त्यहाँबाट सामग्री खरिद अथवा भेटघाट के छ तपाईँको गरेर तपाईँ घर फर्किनुहुन्छ त्यस्तै संकल्प भनेको त्यस्तै हो म उदाहरण दिन खोजेको तपाईँलाई होइन संकल्प नगरिकन गरे कर्म कुनै पनि कर्म फल हुँदैन यसले तपाईँलाई राम्रो गराउँदैन अन्न खाएर पनि व्रत बस्दा पनि यसले फल दिँदैन द्वादशी पारण नगरिकन व्रत बस्दा पनि त यस्तो फल मिल्दैन यस्तो अवस्थामा पूर्ण फल भने आउँदैन अन्न खानुभयो भने आउँदैन द्वादशी पारण गर्नुभयो भने आउँदैन होइन विशेष गरी चाहिँ व्यापारका लागि चाहिँ व्रत गर्ने सही विधान भनेको अत्यन्त जरुरी भनेको चाहिँ संकल्प तपाईँको चाहिँ गर्नुपर्ने हुन्छ म फलानु व्यापारको उन्नति ग्रह शान्ति र विघ्न नाशका लागि एकादशी व्रत बस्दैछु मेरो पूर्ण होस् भन्नु पर्यो अनि विष्णु नारायणको होइन कि सत्यनारायणको पूजा गर्नुपर्छ ओम नमो भगवते वासुदेव बाहे तपाईँले पाठ गर्नु मन्त्र जप गर्ने सकिन्छ 1008 नभए 108 पटक भए पनि गर्ने विश्व सहस्र नाम पनि पाठ गर्नुहोस् द्वादशीमा अन्न वस्त्र दक्षिणा व्यापार लोकआउट हटोस् भनेर दान गर्नुहोस् यसले तपाईँलाई विशेष ध्यान दिने यसले तपाईँलाई विशेष तपाईँकोलाई प्रभावकारी गराउँछ व्यापारका लागि भनेको चाहिँ आमालाई एकादशीले धन वृद्धि गराउने हो मोक्ष र एकादशीले विघ्ननाश गर्ने हो पाप मोचनी भन्ने नामको एकादशीले ऋण दोष शान्ति गराउने हो निर्जला एकादशीले सबै ग्रह दोषमा अत्यन्त शक्तिशाली भएर दोषहरू नष्ट गराएर जान्छ नराम्रो चाहिँ नष्ट गराएर जान्छ भन्ने हो व्यवहारिक पक्ष भनेको मन शान्त सही निर्णय गराउँछ लोभ कम घाटा कम हुन्छ धैर्य बढ्ने व्यापारिक टिका हुन्छ यसले शास्त्र र व्यवहार दुवै मिलेको फल दिने गर्दछ एकादशी व्रतले व्यापार ग्रह शान्ति हुन्छ विशेष गरी चन्द्र बुध गुरु बलियो हुने गर्दछन् विशेष गरी सूर्य पनि बलियो हुने गर्दछ निरन्तरता विधि र अनिवार्यता यो विशेष रहेको छ निरन्तरता जस्तै तपाईँले म भन्छु कसैले भन्नुहुन्छ मलाई झुटो परो मलाई सुत्केरा परो मैले व्रत बस्न हुन्छ हुँदैन भन्नुहुन्छ नि जस्तै तपाईँलाई झुटो पर्यो सुत्केरा पर्यो भने तपाईँले अरू अरू बेला त पूजा गर्नुहुन्थ्यो होइन विष्णुको पूजा गर्ने भगवान्को पूजा गर्ने पूजा गर्नुहुन्थ्यो भने झुठो पर्यो भने तपाईँले के गर्ने भन्दा व्रत चाहिँ बस्ने तर पूजा नगर्ने त्यसलाई भन्छ ठाडो व्रत भन्छ सुक्खा व्रत भन्छ झुठो पर्यो भने के गर्ने व्रत बस्ने सुत्केरा पर्यो भने पनि व्रत बस्ने होइन जस्तै गरी महिलाहरू रसोला हुनुभयो भने व्रत चाहिँ बस्ने तर पूजा नगर्ने मन्त्र जप गर्न हुन्छ फेरि ओम नमो भगवते वासुदेवाय यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गर्न मिल्छ यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ होइन यो शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु एकादशी व्रत बस्ने के हुन्छ कस्ता कस्ता फाइदा हुन्छन् बेफाइदा कस्ता हुन्छन् के राम्रो के नराम्रो भन्ने विषयमा छलफल मैले तपाईँसँग गरेको छु कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा
भूत वर्तमान र भविष्यको विषयमा भने तपाईले सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 9805675223 नम्बरमा सम्पर्क भने तपाईले गर्दै जानुहोस्। फोन गर्नु दिनैभरि मलाई प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँ आएर भेट्न सक्नुहुन्छ मलाई। घरबाट आउँदा फोन गर्दै गर्दै पनि तपाईँ आउन सक्नुहुन्छ। निर्धक्क भएर आउनुहोस्, तपाईँको समस्याको समाधान गराउने मेरो जिम्मा भयो। तपाईँलाई मार्ग देखाउँछु, म सही मार्ग देखाउँछु, यो यो गर्नुहोस्, यसो यसो गर्नाले यो यो फल हुन्छ है तपाईँलाई भनेर म तपाईँलाई सत्य तथ्य जानकारी भने अवश्य मेवा गराउनेछु भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ। फेरि भोलि म तपाईँसँग गन्धन मन्थन अवश्य मेवा गर्ने नै छु। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउने नै छु। आजको लागि कार्यक्रम ज्योतिष वास्तुको विदा माग्ने बेला भइसकेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: Canada for the blue stars, make hot, make hot. Zozola, try, check. यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चाहिँ का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा चिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम 96.4 MHz र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभाका सांसदलाई संसदीय प्रक्रिया र अभ्यास सिकाइने नयाँ नेतृत्व र नीति तय गर्दै रासोपाको पहिलो महाधिवेशन सम्पन्न। एन्फाका पूर्व अध्यक्ष कर्म छिरिङ शेर्पा ठगी आरोपमा पक्राउ। तनहुमा कारको ठक्करबाट दुईजना बालबालिकाको ज्यान गयो। केही स्थानमा मनसुन फैलने सम्भावना। कोशीमा भारी वर्षाको चेतावनी। रोल्पाको पर्यटन प्रबन्धनका लागि थामलेख गुरुवालमा सनिस्टार घुम्ती बैठक आयोजना हुँदै रोल्पा जलजला बहुमुखी क्याम्पसमा लोकबाजा प्रस्तुति सांस्कृतिक तथा सचेतनामूलक कार्यक्रम सम्पन्न। रुकुम पश्चिममा साम्प्रदायिक घृणा फैलाएको आरोपमा तीनजना पक्राउ। रासोपाको महामन्त्रीमा दाङका विपिन आचार्य निर्वाचित। र इरानबाट मालवाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण। विश्वकप फुटबलमा सेनेगलले इराकलाई 5 गोलले हरायो।
1: बाजे के भो किन डालामा हात
2: दुखेको छ त? खाने दिन भात दुखेको दुखी गर्छ दिन रात। अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 वटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095514 1452।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। प्रतिनिधि सभाका सांसदलाई संसदीय प्रक्रिया र अभ्यास सिकाइने सम्बन्धी प्रसंगबाट। संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रम यही असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभा हालमा हुनेछ। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेको छ। उक्त कार्यक्रम असार 15 गते बिहान 10 देखि अपरान्ह 4 बजेसम्म र असार 16 गते बिहान 11 देखि अपरान्ह 3:30 बजेसम्म सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बच्यालले जानकारी दिनुभएको छ। नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन सम्पन्न भएको छ। चितवनमा गएको आइतबारदेखि शुरू भएको महाधिवेशन हिजो पार्टी पदाधिकारी चयन गर्दै सकिएको हो। महाधिवेशनले सभापतिमा रवि लामिछाने, उपसभापतिमा सोनी मुवागलेलाई निर्विरोध निर्वाचित गरेको छ। महिला उपसभापतिमा तोसीमा कार्कीलाई पराजित गर्दै शोभिता गौतम निर्वाचित हुनुभएको छ। यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा मनिष झा, सागर ढकाल, गणेश कार्कीले पनि प्रतिस्पर्धा गर्नुभएको थियो। यसै गरी सह महामन्त्री खुल्लातर्फ हरि ढकाल, असीम शाह तथा महिलामा निशा दागी निर्वाचित हुनुभएको छ। नवनिर्वाचित पदाधिकारीहरूको हिजो नै शपथ ग्रहण भएको छ। महाधिवेशन अन्तर्गत पहिलो चरणमा 79 केन्द्रीय सदस्य निर्वाचित भएका थिए। एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी 12 जना पदाधिकारीसँगै 51 जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी रहेको छ। पार्टी स्थापना भएको 4 वर्षमा पहिलो महाधिवेशन गरेर रासोपाले नयाँ नेतृत्व र नीति तय गरेसँगै संस्थागत मान्यता समेत पाएको छ। महाधिवेशनका क्रममा व्यवस्थापन भद्रगोल भएको देखि छिटफुट विवाद र कतिपय विषयमा अलोकतान्त्रिक व्यवहार देखिएको भन्दै रासोपाकै नेता कार्यकर्ताले असन्तुष्टि पनि जनाएका छन्। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्म छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा अनुसन्धानको लागि हिजो बेलुका शेर्पालाई बुढा नीलकण्ठ गणेश चोकबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक एसएसपी अनुपम शमशेर जबराले हात्ती गैलामा संचालित टुङ्गराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रूपियाँ अवचलन गरेको आरोपमा अनुसन्धानको लागि पक्राउ गरिएको जानकारी दिनुभएको छ। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। शेर्पाले भक्तपुरको दधी कोटमा रहेको 29 रोपनी चाराना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको उल्लेख रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबुखैरेनी गाउँपालिका दुई मार्की चौकमा कारको ठक्करबाट दुईजना बालबालिकाको ज्यान गएको छ। भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आबुखैरेनी गाउँपालिका दुईका 6 वर्षे सायाना थापा र 5 वर्षे उली एम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। हिजो बेलुका विद्यालयबाट घर फर्किरहेको अवस्थामा उनीहरूलाई कारले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका सायाना र उली एमको उपचारको क्रममा चितवनमा आज बिहान ज्यान गएको हो। अब मौसम सम्बन्धी जानकारी। कोशी मधेश र बागमती प्रदेशको सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसून वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भेग तथा कर्णाली सुदूरपश्चिम प्रदेशको सम्पूर्ण क्षेत्रमा आगामी 4 देखि 5 दिनसम्म मनसून विस्तार हुने सम्भावना रहेको छ। हाल देशको हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। कोशी बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो मुलुकका हिमाली तथा पहाड़ी क्षेत्रका साथै मध्य प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई स्थानमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मध्य प्रदेशको केही बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईको एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। यसै गरी आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने पूर्वानुमान रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मध्य प्रदेशको केही स्थान, बागमती र गण्डकी प्रदेशको तराईको केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै महाशाखाले कोशी प्रदेशको पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले त्यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पाको पर्यटन प्रबन्धनका लागि थामलेख गुरुवालमा शनिस्टार घुम्ती बैठक आयोजना हुँदै रोल्पा जलजला बहुमुखी क्याम्पसमा लोकबाजा प्रस्तुति, सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
7: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
8: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
7: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
8: लौ लौ, मेरो होने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
7: हजुर, हाम्रा सेवाहरू।
8: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
7: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
8: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोलपाली मुस्कान डेंटल क्लिनिक लोकतांत्रिक चौक लिबांग रोलपा
9: घर घर को आवाज गांव शहर को आवाज हर एक मन मुठी में गुंजी रहने रोलपाली आवाज तपाईको मन को आवाज रेडियो साजना 96.4 MHz
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा रोल्पाको लुङ्गी गाउँपालिका स्थित पर्यटक क्षेत्र थामलेख गुरुवालमा पर्यटन प्रबन्धन गर्ने उद्देश्यका साथ शनिस्टार घुम्ती बैठक आयोजना हुने भएको छ। शनिस्टार युवा क्लब लिबाङ रोल्पाको आयोजनामा असार 13 र 14 गते दुई दिने कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रममा सिर्जना र संगीतलाई एकै थलोमा जोड्दै साहित्य कला तथा सांगीतिक प्रस्तुति गरिने आयोजकले जनाएको छ। कार्यक्रममा डीबी टुहरो नवीन लोचन मगर प्रेम प्रकाश सुन्दर खर्ती मगर देवी गुरूङ सचिन भावुक आभास बेसहारा दिपेश पराज भागुभक्त संजयासी लगायत स्रष्टाले आफ्ना सृजना प्रस्तुत गर्नुहुनेछ। यस्तै सांगीतिक प्रस्तुतिका लागि अमरजीत पुनमगर टेकेन्द्र सेन युवराज पुनमगर पूर्ण बुढा मगर तथा दिलमया डागी सहभागी हुने कार्यक्रम रहेको छ। लुम्बी गाउँपालिकाको समन्वय थामा शिवालय मन्दिर व्यवस्थापन समितिको मुख्य व्यवस्थापन तथा नमस्ते लुम्बिनी ट्राभल्स एण्ड ट्रेकिङ प्रणालीको सहयोगमा कार्यक्रम आयोजना हुन लागेको हो। आयोजकका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण थामलेख गुरूवालको पर्यटन सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने स्थानीय कला संस्कृति र प्रतिभाको प्रवर्धन गर्ने तथा आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले पर्यटकीय गन्तव्यको प्रचारसँगै स्थानीय आर्थिक तथा सांस्कृतिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। रोल्पाको सदरमुकामस्थित जलजला बहुमुखी क्याम्पसमा मौलिक लोकबाजा संरक्षण सम्बन्धी विशेष सांस्कृतिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। देशैभरि रैथाने लोकबाजाको संरक्षण र संवर्धनका लागि अभियान चलाइरहनुभएका अभियन्ता दुई सुशील गन्धर्व र गोपाल गन्धर्वले क्याम्पसका विद्यार्थी तथा प्रधानाध्यापकहरूको उत्साहजनक सहभागितामा आफ्नो विशेष प्रस्तुति राख्नुभएको हो। अभियानका क्रममा जलजला बहुमुखी क्याम्पस पुग्नुभएका उहाँहरूले परम्परागत लोकबाजाको धुन सुनाउनुका साथै जनचेतनामूलक गीतहरू प्रस्तुत गरेर विद्यार्थी तथा प्रधानाध्यापकहरूलाई मनोरञ्जन गराउनु भएको थियो। सो अवसरमा अभियन्ता सुशील गन्धर्वले लोकबाजा भनेको के हो, यसको ऐतिहासिक महत्व कस्तो छ र हाम्रो मौलिक पहिचान जोगाउन लोकबाजालाई किन संरक्षण गर्नुपर्छ भन्ने विषयमा विद्यार्थी सामु कुराहरू राख्नु भएको थियो। आफूहरू देशैभरिका सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा घुम्दै यसरी नै नयाँ पुस्तालाई रैथाने संस्कृतिबारे सूचित गराउँदै आइरहनु भएका समेत उहाँले बताउनु भएको थियो। कार्यक्रममा बोल्दै जलजला बहुमुखी क्याम्पसका प्रमुख श्याम बहादुर बुढाले यस्ता सांस्कृतिक क्रियाकलापहरू विद्यार्थीको जीवनमा अति अपरिहार्य रहने बताउनु भएको छ। क्याम्पस प्रमुख बुढाले यी र यस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको मनोवैज्ञानिक रूपमा विकास हुने र केही कुरा जानकारी हुने समेत बताउनु भएको छ। यस्ता खालका शारीरिक तथा सांस्कृतिक क्रियाकलापले विद्यार्थीहरूलाई हाम्रो पहिचान र लोक संस्कृति के हो भन्ने कुरा बुझ्नमा मदत पुग्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ। यस कार्यक्रममा मुख्य प्रस्तोता सुशील गन्धर्वले नेपाली लोक संस्कृति र बाजा संरक्षणका क्षेत्रमा एक स्थापित एवं आदरणीय नाम हुनुहुन्छ। उहाँ लोकबाजाको संरक्षणमा मात्र नभएर सृजनात्मक रूपमा नेपाली संगीत आकाशलाई समृद्ध बनाउन निरन्तर क्रियाशील रहँदै आउनु भएको छ। विशेष गरी नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीमा समावेश अत्यन्तै लोकप्रिय तथा मर्म स्पर्शी गीत रैया चाँदीकोका लेखक गीतकार समेत रहनुभएका सुशील गन्धर्वले आफ्ना शब्द र धुन मार्फत नेपाली माटो र मौलिकतालाई देश विदेशमा चिनाउनु भएको छ। विगत लामो समयदेखि देशव्यापी रूपमा विद्यालय विद्यालयमा लोकबाजा अभियान चलाइरहनुभएका उहाँ हालसम्म नेपालका दर्जनौ जिल्लाका संस्थाहरूमा पुगेर नयाँ पुस्तालाई सारङ्गी मादल र बाँसुरी जस्ता रैथाने बाजाहरूसँग जोड्ने काम गरिरहनु भएको छ। कुनै व्यावसायिक स्वार्थ बिना केवल राष्ट्रिय पहिचान र कला संस्कृति जोगाउने हुटुटीका साथ उहाँ देशका कुना काप्चा पुग्ने गर्नुहुन्छ। उहाँले समसामयिक सामाजिक विकृति शिक्षाको महत्व र राष्ट्रियताका सवालमा आफैले रचना गर्नुभएको जनचेतनामूलक गीतहरू प्रस्तुत गर्दै समाज रूपान्तरणको अभियानमा समेत योगदान पुर्याउनु भएको छ। कार्यक्रममा आफ्ना जोरदार प्रस्तुति राख्नुभएका अर्का प्रस्तुता गोपाल गन्धर्वले पनि नेपाली लोकबाजा संरक्षण अभियानका एक अथक योद्धा हुनुहुन्छ। उहाँ सुशील गन्धर्वसँगै देशका विभिन्न दुर्गम गाउँ बस्ती र विद्यालयहरूमा पुगेर मौलिक संस्कृतिको सर्वदनमा निरन्तर खटिरहनु भएको छ। विशेष गरी सारङ्गी र मादल वाद्यवादनमा निपुण गोपाल गन्धर्वले नयाँ पुस्तालाई आफ्नो पुर्ख्यौली कला र संवाहक संस्कृतिको पहिचान गराउने कार्य गर्दै आउनु भएको छ। उहाँले विभिन्न कार्यक्रमहरूमा मौलिक धुनहरू बजाएर तथा स्वर मिलाएर सुशील गन्धर्वको देशव्यापी अभियानलाई बलियो साथ दिँदै आइरहनु भएको छ। लोपन्मुख नेपाली लोकबाजाको जगेर्ना र सर्वदनका लागि उहाँले पुर्याउनु भएको योगदान नेपाली संगीत क्षेत्रमा निकै प्रशंसनीय मानिन्छ। मौलिक परम्परा र जीवन्त संगीतका धरोहर अभियन्ता दुवैको प्रस्तुति र उपस्थिति रोल्पाको जलजला क्याम्पसका विद्यार्थी तथा प्रधान अध्यापकहरूका लागि निकै प्रेरणादायी बनेको क्याम्पस प्रशासनले जनाएको छ। रूकुम पश्चिम सामाजिक सञ्जाल सम्प्रदायिक घृणा वा द्वेष फैलाएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार फेसबुक पेज मार्फत मधेसी मुलुक जस्तो देखिने एक व्यक्तिलाई दुर्व्यवहार गरिएको भिडियो सामग्री सार्वजनिक गरी सामाजिक सञ्जालमा जातीय तथा साम्प्रदायिक द्वेष फैलाउने र विभिन्न जाति तथा समुदाय बीचको सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बापेकोट गाउँपालिका तीन निवासी 28 वर्षे दिल्ली बहादुर ओली र सोही स्थानका 31 वर्षे राजन केसी तथा कपिल वस्तुको कृष्ण नहर नगरपालिका 4 सिर सवा घर भई हाल मुचिकोट नगरपालिका 1 सल्लीस्थित पाउरोटी उद्योग सञ्चालन गर्दै आएका 31 वर्षे रघुवीर कोरी रहेका छन्। उनीहरूलाई शुक्रबार हिजो असार 12 गते अपराह करिब 4:45 समयमा मुचिकोट नगरपालिका 3 मासिमीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा दाङका विपिन आचार्य निर्वाचित हुनुभएको छ। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन अन्तर्गत सम्पन्न मतदानमा आचार्यले आफ्नो निकटतम प्रतिस्पर्धी मनिष झालाई पराजित गर्दै महामन्त्री पदमा विजय हासिल गर्नुभएको हो। प्रेमाड सार्वजनिक भएसँगै पराजित उम्मेद्वार झाले आचार्यलाई बधाई दिनुभएको थियो। पार्टीका संस्थापक तथा यसअघि सह महामन्त्री रहनुभएका आचार्य दाङ क्षेत्र नम्बर 2 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। निर्वाचित भएसँगै प्रतिक्रिया दिँदै आचार्यले अब पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ़नु प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ। मत परिणाम अनुसार आचार्यले 673 मत प्राप्त गर्नुभयो भने मनिष शाहले 346 मत पाउनु भएको थियो। महामन्त्री पदका अर्का उम्मेद्वार गणेश कार्कीले 169 मत तथा सागर ढकालले 139 मत प्राप्त गर्नुभएको थियो। अब देश बाहिरको समाचार। अमेरिका र इरान बीच भर्खरै भएको युद्ध विराम सम्झौता उल्लंघन गर्दै इरानी सेनाले एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार गैराती हर्मुज जलमार्ग वरपर रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी अमेरिकी लडाकु विमानहरूले आक्रमण गरेका हुन्। शुक्रबार हर्मुज नजिकै एउटा ठूलो र महँगो व्यावसायिक मालवाहक जहाजमाथि इरानले वान वे अट्याक ड्रोन मार्फत आक्रमण गरेको थियो। आक्रमणबाट जहाजको दायाँतर्फ र कमाण्ड पुलमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने भएको थिएन। अमेरिकाले अन्य 3 इरानी ड्रोनहरूलाई बीचमै खसालेको दावी गरेको छ। यद्यपि एक अमेरिकी अधिकारीले सीआईएनलाई दिएको जानकारी अनुसार यो अमेरिकी हमला तत्कालको लागि गरेका हुन्। शुक्रबार हर्मुज नजिकै एउटा ठूलो र महँगो व्यावसायिक मालवाहक जहाजमाथि इरानले वान वे अट्याक ड्रोन मार्फत आक्रमण गरेको थियो। आक्रमणबाट

गर्दैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमलाई भर्खरै भएको शान्ति सम्झौताको मूर्खतापूर्ण उल्लंघन भन्नुभएको छ। ओभल अफिसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले परिणाम भोग्नुपर्ने संकेत दिँदै भन्नुभयो, तपाईहरूले साढ़े थाहा पाउनुहुनेछ, मलाई हिजो उनीहरूले गोली चलाएको कुरा मन परेको छैन, उनीहरूले यस्तो गर्नु हुँदैनथ्यो। यसै गरी इरानका सम्झौता वार्तामा मुख्य भूमिका खेलेका अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सामाजिक सञ्जाल एक्समा कड़ा चेतावनी दिँदै लेख्नु भएको छ, इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको हो, हामीले त्यसको पालना गरेका छौं, यदि सम्झौता कार्यान्वयनको विषयमा उनीहरूको कुनै असहमति छ भने फोन उठाएर कुरा गर्न सक्छन्, तर हिंसाको जवाफ हिंसाबाटै दिइनेछ। अर्कोतर्फ इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कम्प्सले अमेरिकी हमलाको कड़ा प्रतिवाद गर्दै आफूहरूले पनि त्यस क्षेत्रमा रहेको अमेरिकी सैन्य स्थानहरूलाई निशाना बनाएको दावी गर्नुभएको छ। इरानी सरकारी संचार माध्यम प्रेस टीभीका अनुसार आईआरजीसीले अमेरिकाले आफ्नो प्रतिबद्धता तोडेको र आफ्नो अनुमति बिना मार्ग प्रयोग गर्ने जहाजलाई रोक्ने क्रममा अमेरिकाले बहाना बनाएर इरानको तटीय क्षेत्रमा हमला गरेको आरोप लगाएको छ। गएको फेब्रुअरी महिनादेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले यो महत्वपूर्ण जलमार्ग बन्द गरेको थियो, जसका कारण विश्वभर इन्धनको मूल्य बढ़ेको थियो। लामो गतिरोधपछि गत जून 17 अमेरिका र इरान बीच 14 बुझे समझदारी पत्रमा हस्ताक्षर भई युद्ध रोक्ने र 60 दिनसम्म बिना कुनै शुल्क व्यापारिक जहाजहरूलाई सुरक्षित मार्ग दिने सहमति भएको थियो, तर सम्झौतामा हर्मुज भएर जाने जहाजहरूलाई जहाजहरूबाट इरानले शुल्क लिन पाउने कि नपाउने भन्ने विषयमा दुवै देशको बुझाइ फरक रहेको छ। अमेरिकाले यो मार्ग पूर्ण रूपमा निशुल्क हुनुपर्ने अडान राख्दै आएको छ भने तेहरानले आफूसँग शुल्क लिने अधिकार सुरक्षित रहेको दावी गरेको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा सेनेगलले इराकलाई 5 फराकिलो अन्तरले हराएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेको छ। यो समूहबाट फ्रान्स र नर्वे नकआउट चरणमा पुगिसकेका छन्। गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट 8 टोली मध्ये एक बन्ने सम्भावना रहेको छ। यसका लागि अरू नतिजामा भर पर्नेछ। सेनेगलका पापे गाइएले 2 तथा हबीब डिएरा इस्माइला सार र इलिमान एनडीएले समान 1-1 गोल गरेका थिए। सेनेगल विश्वकप फुटबलमा 1-1 खेलमा 5 गर्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। विश्वकप फुटबलमा अहिले समूह एचका 2 खेल भइरहेका छन्। अमेरिकाको हस्टन रंगशालामा नवप्रवेशी केब भर्डे र साउदी अरब तथा मेक्सिको ग्वाडा लजारा रंगशालामा उरोगे र स्पेनले खेलिरहेका छन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदाजाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाका सांसदलाई संसदीय प्रक्रिया र अभ्यास सिकाइने, नयाँ नेतृत्व र नीति तय गर्दै रासोपाको पहिलो महाधिवेशन सम्पन्न। इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा ठगी आरोपमा पक्राउ, तनहुमा कारको ठक्करबाट 2 बालबालिकाको ज्यान गयो, केही स्थानमा मनसून फैलने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी। रोल्पाको पर्यटन प्रबन्धनका लागि थामलेख गुरूवालमा सनस्टार घुम्ती बैठक आयोजना हुँदै, रोल्पा जलजला बहुमुखी क्याम्पसमा लोकबाजा प्रस्तुति, सांस्कृतिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न। रूकुम पश्चिममा साम्प्रदायिक घृणा फैलाएको आरोपमा 3 पक्राउ, रासोपाको महामन्त्रीमा दाङका विपिन आचार्य निर्वाचित। र ईरान मालवाहक जहाजमाथिको आक्रमणपछि

अमेरिकी सेना द्वारा जवाफी आक्रमण विश्वकप फुटबल में सेनेगल ने इराक पांच गोल ने हरायो। लुम्बिनी प्रदेश र आसपास का क्षेत्र में एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमान विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
5: नेपाल सरकार विज्ञापन हो
6: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
7: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
8: हो र
7: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: डिभिजन वन कार्यालय रोल्पाको अपील
9: बिना अनुमति वन जंगल प्रवेश नगरौ वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
10: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ
11: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ
10: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने घर छाप्र बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ
9: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ
10: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा खेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ
9: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुत्साहन गरौ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
12: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ खुट्टा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
12: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाजे के भो किन जालामा हात?
14: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
15: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
16: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
15: हजुर हाम्रा सेवाहरू।
17: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
18: नदुखाइ दाँत निकाल्ने,
17: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
18: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
17: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
18: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
17: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
18: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7143918 9095 14 652।
16: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
19: ओहो काकी के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
20: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
19: के रे नानी त भर्खर 17 की लागि होइन र?
20: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
19: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन, छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
22: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
21: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
22: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
21: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
22: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
21: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
22: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
21: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
22: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207754 र 9849793412।
21: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडेमी घोराही दाङ।
23: हेलो
24: हजुर, हेलो,
23: म हजुरको बैंकबाट बोलेको, तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
24: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी,
20: हजुर,
24: यहाँ आऊ त नानी, यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
0: हेलो भन्नुहोस् त
23: हेलो हजुर
0: हजुर
23: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
24: ए नानी के भने रहेछ के भयो
0: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
24: ल ल किन दिन्थे
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ
2: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
6: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
5: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
6: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
5: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डिमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
6: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ

0: मेलाइमा मायुका लागि छ सुनसरी गाउँपालिका योनि मस्कको जरुरी सूचना झुङ पेला खिमरिदे गरम ओबोरी जेउ पेला सुनो भुरी कटास ओचुरी जेउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्कज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षिप्त जस खिम्नादे वातावरण मिले नेला खेता असर किने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्कज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी पिने लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाटी जन धनी में खेपा छिपी ताऊ दुओ होकाई
1: गेट्सो छानियाला बल्ल मेला की नेपुर रंगे नौ पुरा ले चौसो खेल गिरी
0: बन जंगल सर मेरा आई मेरी बानी एमएल एमए ओ सचाने लाली उसो कर पोतर राले पार दुगे रहते
1: सलाई लाइटर श्यावला मे सचाने चीज राले जबांग जा रो यामा देने पोलो जेने या इतो चीज रा रही दे बन जंगल याल के बाबा या
0: पिकनिक बन बोज बाको मे सचांसु छिन्नी मेले चौसो सही देगी खेनाये बन जंगल ओसो छानी दाई के बारी को चुरो दिदी ओरे बने कुबार
1: नान्थाङ नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेसो छामेला खोरे ल चाउसी खोरिए हरिदे करिम गाई गेसो मेके लाइजु अब नजिरे बनाए गेङ गेल गेसो मेके नालाए औलिम नायो के नाइजे
1: वन जंगल स जुडिसियो गेङ बारी ल बाली नाली कुचिला चिउली यात्रा र सताउसी छिनी ने चाउसो सहिरेकी खेले
0: वन जंगल मेला गेमाइए
1: बतास उचलिजु बेलाको घिजिमके कोठल मेङ्की सताङ्कीले हेन अर्थमा छिन्नी ने चासो के
0: सोनो
1: अरूले किसानकीले गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाटो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा
7: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू
4: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेँलो बिगौती दुध खुवाउनु पर्छ यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ आमाको दुधमा नै शिशु शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
7: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
4: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफुल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
7: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम
2: बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विराटनगरमा कांग्रेस नेता गिरीको घरमा प्रहरीको छापा, एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा सीआईडीद्वारा पक्राउ।
0: संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दै सबै सांसदलाई उपस्थित हुन सूचना।
1: कोशी प्रदेशका तराई भूभागमा भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर कायम रहने।
0: युद्धविरामको केही दिनमै अमेरिका र इरानबीच तनाव, हुर्मुज जलमार्ग वरपर दुवै पक्षबाट आक्रमण।
1: र स्पेनसँग पराजित भएपछि उरुग्वे विश्वकपबाट बाहिरियो, पहिलो विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टा लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टा ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7024 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरीको विराटनगर स्थित घरमा प्रहरीले छापा हानेको छ। विराटनगर 8 मधुमारा स्थित घरमा जिल्ला प्रहरी कार्यालयको टोलीले शंकास्पद वस्तु रहेको भन्दै आज बिहानैदेखि खानतलासी गरिरहेको हो। बुरङका प्रहरी प्रवक्ता मखेन्द्र कुमार मिश्रका अनुसार अहिले पनि सर्च अपरेशन जारी छ, यद्यपि शंकास्पद वस्तु के हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन। प्रहरीले गिरीको घर अगाडि पार्किङ गरिराखिएका दुईवटा कारको समेत खानतलासी गरेको छ। ती गाडीहरू गिरी स्वयंले प्रयोग गर्दै आएका थिए।
1: अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा हिजो साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले हात्तीगौड़ामा संचालित टुङग्राम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रूपियाँ अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको 29.4 जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको छ। थप अनुसन्धान भइरहेको छ।
0: संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। सो कार्यक्रम यही असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहालमा हुनेछ। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधि सभा सदस्यहरूलाई आग्रह गरेको छ। उक्त कार्यक्रम असार 15 गते बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म र असार 16 गते बिहान 11 बजेदेखि अपरान्नसम्म सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बसालले जानकारी दिनुभयो।
1: तनहुमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत आबु खैरेनी गाउँपालिका 2 मार्की चोकमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा आबु खैरेनी 2 6 वर्षीय सायना थापा र 5 वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। हिजो अपरान्ह विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा आज बिहान चितुवनमा मृत्यु भएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको प्रवर्धनमा मार्बल,
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष 2196 मेट्रिक टन बढ़ी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढ़े पनि मूल्य गिरावटका कारण मूल्यमा भने गिरावट आएको किसानहरूले बताएका छन्। जिल्लामा गत वर्ष 1,03,74.10 मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई 1,03,570.60 मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले बताउनुभयो। गत वर्ष 17,755 हेक्टर जमीनमा चैते धान लगाइएकामा यसपटक वृद्धि भई 17,857 हेक्टर पुगेको छ। अघिल्लो साल चैते धानको मूल्य प्रति क्विन्टल 2,700 रूपियाँसम्म पुगेकामा यस वर्ष घटेर प्रति क्विन्टल 2,000 रूपियाँसम्ममा कारोबार भइरहेको रंगेली नगरपालिका नौका किसान चन्द्र अधिकारीले बताउनुभयो। कृषि ज्ञान केन्द्रका अनुसार 17 पालिका मध्ये सुन्दर हरैचा, बेलबारी, पथरी शनेश्वरी, उर्लाबारी, काने पोखरी, रतुवामाई, सुनवर्षी, रंगेली र जहदाका किसानले विशेष गरी चैते धानको खेती गर्ने गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच भर्खरै भएको युद्ध विराम सम्झौता उल्लंघन गर्दै इरानी सेनाले एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार गैराति हर्मुज जलमार्ग, वरपर रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी अमेरिकी लडाकु विमानहरूले आक्रमण गरेका हुन्। शुक्रबार हर्मुज नजिकै एउटा ठूलो र महँगो व्यावसायिक मालवाहक जहाजमाथि इरानले वान वे अट्याक ड्रोन मार्फत आक्रमण गरेको थियो। आक्रमणबाट जहाजको दायाँतर्फ र कमाण्ड पुलमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने भएको थिएन। अमेरिकाले अन्य तीनवटा इरानी ड्रोनलाई बीचमै खसालेको दावी गरेको छ। यद्यपि एक अमेरिकी अधिकारीले सीएनएनलाई दिएको जानकारी अनुसार यो अमेरिकी हमला तत्कालका लागि सीमित प्रतिक्रिया मात्र हो र यसले पूर्णकालीन ठूलो सैन्य अभियानतर्फको फिर्तीलाई संकेत गर्दैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमलाई भर्खरै भएको शान्ति सम्झौताको मूर्खतापूर्ण उल्लंघन भन्नुभएको छ। यसै गरी इरानसँगको सम्झौता वार्तामा मुख्य भूमिका खेलेका उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत हिंसाको जवाब हिंसाबाटै दिइने चेतावनी दिनुभएको छ। अर्कोतर्फ इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी हमलाको कड़ा प्रतिवाद गर्दै आफूहरूले पनि यस क्षेत्रमा रहेका अमेरिकी सैन्य स्थानहरूलाई निशाना बनाएको दावी गरेको छ। इरानी सरकारी संचार माध्यम प्रेस टीभीका अनुसार आईआरजीसीले अमेरिकाले आफ्नो प्रतिबद्धता तोडेको र आफ्नो अनुमति बिनाको मार्ग प्रयोग गर्ने जहाजलाई रोक्ने क्रममा अमेरिकाले बहाना बनाएर इरानको तटीय क्षेत्रमा हमला गरेको आरोप लगाएको छ। अब खेल समाचार। एलेक्स बायनाको गोलबाट उरुग्वेलाई 1-0 पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। यो जीतपछि स्पेन समूह आईमा 7 अंक जोडेर समूह विजेता बनेको छ। आज बिहान भएको दुई पूर्व विजेता बीचको खेलमा उरुग्वेका लागि समूह चरण पार गर्न जीत निकाल्नुपर्ने बाध्यता थियो। समूहको अर्को खेलको नतिजा आफू अनुकूल भएमा बराबरी पनि पर्याप्त हुन सक्थ्यो, तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पर्यो। समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको दुई अंकसहित तेस्रो स्थानमा रह्यो। अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि विश्वकप डेब्यूमै समूह चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ। तीनै खेल बराबरी खेलेको केप भर्डे 3 अंक जोडेर समूह उपविजेता बन्यो। उसले अब नकआउटमा साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वे विरूद्ध शानदार जीत निकालेको छ। राति भएको खेलमा फ्रान्सले नर्वेलाई 4-1 गोल अन्तरले हराएको हो। फ्रान्सको जीतमा ओस्माल डेम्बेले ह्याट्रिक गरे भने एक गोल डिजिरे डुएले थपे। नर्वेले भने यो खेलमा आफ्नो मुख्य टोलीमा ठूलो फेरबदल गरेको थियो, जसमा अर्लिङ हालान्ड समेत टोलीमा परेनन्। यस्तै अर्को खेलमा सेनेगलले इराकमाथि फराकिलो जीत निकालेको छ। टोरन्टोमा आज बिहान सकिएको खेलमा इराकमाथि 5-0 गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ। अहिले समूह जी का न्यूजील्याण्ड र बेल्जियम तथा इरान र इजिप्ट बीच प्रतिस्पर्धा भइरहेको छ।
5: अब मौसम। कोशी प्रदेशका तराई भूभागमा भारी वर्षा हुने भएको छ। मनसुनी वायुको प्रभावले कोशी मधेस प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो लहर कायम रहनेछ। यसपालि 6 दिन ढिला गरी असार 5 गते भित्रिएको मनसून अहिलेसम्म देशव्यापी फैलिएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन अझै 4-5 दिन समय लाग्न सक्छ। तराईका भूभागमा पानी नपर्दा गर्मी अत्यधिक बढ़ेको हो। हिजो धनगढ़ी नेपालगंज तिपायल भैरहवा लगायतका शहरको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुगेको थियो। आज पनि त्यही हाराहारीमा गर्मी हुनेछ। यता मनसून भित्रिएका क्षेत्रमा भने वर्षा समेत भएको छ। पछिल्लो 12 घण्टामा प्युठानको सेउलीबाङमा 76.8 मिलिमिटर, चितनको देवघाटमा 86 मिलिमिटर वर्षा मापन भएको छ। बागलुङको गलकोट, लमजुङको भुजुन, भोरलेटार लगायतका क्षेत्रमा 60 देखि 70 मिलिमिटर वर्षा भएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विराटनगरमा कांग्रेस नेता गिरीको घरमा प्रहरीको छापा। एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा सीआईबीद्वारा पक्राउ।
5: संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दै सबै सांसदलाई उपस्थित हुन सूचना।
1: कोशी प्रदेशका तराई भूभागमा भारी वर्षाको सम्भावना। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर कायम रहने।
5: युद्धविरामको केही दिनमै अमेरिका र इरानबीच तनाव। हुर्मुज जलमार्ग वरपर दुवै पक्षबाट आक्रमण।
1: र स्पेनसँग पराजित भएपछि उरुग्वे विश्वकपबाट बाहिरियो। पहिलो विश्वकप खेलेको केपभर्डे नकआउट चरणमा प्रवेश।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
6: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
8: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भएँ।
9: म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
10: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
11: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ। हात धुने साबुन पनि छैन। टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
12: होइन, यो बुढीले के गनगन गनगन गर्छे। अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
11: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
12: लौ उसो भए म सामान लिन गइहाले।
11: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
12: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
11: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
12: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
13: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई। माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
14: मेरो प्रश्न सांसदज्यूलाई। हजुर भर्खरै निर्वाचित भएर आउनुभयो। सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो। तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
15: मेरो प्रश्न मेयर साहबलाई। अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
16: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई। अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: 老和尚的那个阿妈来不生给我他唱
1: गर्भवती ती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दूध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक चक्की आइरन खानुपर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: खै जन्मदाता दिनुस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले

0: को सूचना अदालत को निर्णय सहित पति वा पत्नी ले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेद का घटना दिल्लीमा दर्ता गर्नु नागरिक को कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिउ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपाऊ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
4: हो र, होइन होला त्यस्तो त।
5: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: केही होइन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
9: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
10: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
9: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
10: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन् बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
9: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
10: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
11: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
12: अहिले के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
13: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
17: नेपाल सरकार।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, हेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बस्दै यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सडकमा रहेका खाडा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए विकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
4: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपद, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697।
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ।
3: मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: त्यही डाँडोमा होला दाना, हाल्दै नानी।
12: खै योमा त डाँडा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर, यो बुढाले सुन्नेकम नहुन्न भने
13: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9876705571 र 9855241। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुरीखेल, रोल्पा।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645878232।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुल्मिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ। यदि त्यसो हो भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानो गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
5: अनुहारको चायापोटो, डङ्गी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनि चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, नि विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई डाङ।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
5: 98095826005
4: र 98103940।
6: बाबा, म आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ,
6: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति टाइमले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
12: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, प्लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ।
13: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरे। गरिने
14: पाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारेरो मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
14: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
11: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08551976770।
14: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
1: सुप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
1: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
19: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
20: होइन, के भएको छ र तपाईँलाई?
19: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
20: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
19: द्वारमा मासु फलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
20: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 9865443383।
20: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर।
2: अब सुन्नुहोस्
17: पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
17: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
17: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
17: मद्यपान र धूम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई ओसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन ओसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि
0: खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू।

आदरणीय रोल्पा बाफी आमा बुबा दाजुभाई दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाचो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बुझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: कैया बद्दी मेरो त दाजु खिलो के गर्ने होला अब।
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन, जे सुझै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइरहन्छन्, के होला र निको?
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई

0: सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दात, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सधैँ हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दान। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 869 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाप रे,
4: अब चाहिँ के हुने हो?
6: खोइ भाइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्ति न, यस्तो त जल्दै मिलिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
1: नेपाल सरकार, विज्ञापन हो।
9: ए लौ न चट्याङ पर्ने आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय रोल्पाको अपील।
12: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिङल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
13: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
14: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
13: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
12: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
13: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
12: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
15: बाजे के भयो, किन गालामा हात?
16: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
15: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
17: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
18: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
15: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
17: हजुर हाम्रा सेवाहरू।
15: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
19: नदुखाई दाँत निकाल्ने,
15: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
19: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
15: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
19: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
15: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
19: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
15: 9805614652।
18: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका तार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
20: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
21: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
20: के रे नानी त भर्खर 17 की लागि होइन र?
21: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
20: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: निशुल्क पढाइ दिने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 7% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्सहरू,
0: कंप्यूटर तर्फ बेसिक, डिप्लोमा र एडवांस डिप्लोमा,
4: शिक्षक सेवा आयोग का प्रावी, निमावी, मावी र शिक्षक लाइसेंस,
0: लोक सेवा तर्फ खरीदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशन तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
0: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
22: हेलो
23: हेलो,
22: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
23: हुन्छ हुन्छ, पठाउँछु है। ए ए नानी छोरी,
24: हजुर,
23: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
24: हेलो हेलो, भन्नुहोस् त।
22: हेलो हजुर
24: हजुर,
22: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
24: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
23: ए नानी, के भने रहेछ, के भयो
24: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
23: ल ल ल, म किन दिन्छु?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
25: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
25: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरेदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: मेलबाडी मायुका लागि त सुनसरी गाउँपालिका हेर्ने मस्कको जरुरी सूचना झुनु पेला खिमरिदे गरम ओबेदी जेल पेला सुनो भूमि कटास ओचुरी जेल आउ पेला क वन जंगल ल भे लागिने मस्क ज सम्भावना ताई आउने जिमे प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षमना दे वातावरण मिले नेला खेपा असर किने मूल र थाउने भूछे ताने वायुमण्डल ल कार्बन मस्क ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले ल भे लागिने सज जिमे किमे लापरवाही सुनो चासो खेल गेना देखो जिन्दगी को ठेला घेला की नाते जन धने भी खेपा छेती ताऊ जुओ खोकाई
1: बिच्छो छालिया में बोलना घेला की निकोर रंगे नौ पोरा ले सांसु खेल गिरी
0: जन जंगल से जन मेरा आज मेरी बानी इन्हेला इन्हें उस थाने लाली उसे कर पुत्र राले पार दिए हटे
1: सलाई लाइटर सियाला ले सचाने चीज राले जबांग जरो यामा देने पोला जिने या इतने चीज रहे थे वन जंगल याले गिरा भाया
0: पिकनिक बनभोज बाको मेरे सचांसु छिन्नी मेरे चार सौ सही देगी खिलाई वन जंगल उस छानने गई के बारी को चुरो विधि ओगे को नहीं कुबार जंगे ना खेलिए
1: नंथा नामलो लीजिए वन उपभोक्ता समूह राय सामुदायिक बने होने ढालने च अनुगमन दिले व्यवस्था चार सौ गिरी है
0: गेस छानने लाखों लोग चार सौ को दिए होगी दे तो इनका गेस अन्य के लाइ जो आप नजरे बने गेम ये लो गेस अन्य के मालाई ओलिन नए के मालाई है
1: वन जंगल से जुड़ी सी गेम बारी लो बाली माली कुचिला चुली यात्रा में सतान सो चुली ने चार सौ सही दे के खेले हैं
0: वन जंगल अन्य ला भी गेम आई है मेरा वाला दिखी नहीं पार जना खरना मार मिली दे बने चाना जा मिली के संगे
1: बतास उचली जो बेला को गिजिन के कोटला मेन के सतान के लिए इन और के मच्छी ने चार सौ के सही है
0: मेरा ला भी नहीं था ये मने ये बच्ची सुनो और लो मने ये बच्ची या
1: ये तो थामला पोया लो मेरा भी उसी संग के लिए ये तो का उड़ा कारे ले परहरी कारे ले सौगा हिंसारी गांव पालिका गांव कार्य पालिका तुम्हें कारे ले लो खबर दी दी है
0: सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति गोबाङ रोल्पा
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: पोषण मैत्री हाम्रो नगर बनाउनु छ
7: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू
8: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो बिगोती दुध खुवाउनु पर्छ यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन शिशुको को माग अनुसार एक दिन दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसाए त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बालबालिकालाई स्तनपानको साथसाथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दूध नियमित खुवाउनु पर्छ। 6 महिना पूरा भएपछि बालबालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बालबालिकाले खाना खुवाउन सुरु गर्दा सजिलोसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
7: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
8: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो सागसब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
7: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जोजोला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: ल उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: हिमाला है चार दिन का आमालाई पोसर के हो
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दूध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
8: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
9: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
10: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
8: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
9: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
10: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
9: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
9: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
8: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
11: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
12: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
11: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
12: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
14: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
15: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
14: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
7: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
14: के यस विपत्तिको कुनै समाधान छैन त?
7: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
14: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
15: आफू बाँचौ र अरूलाई पनि बचौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
17: अहिले के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल, अङ्कल आउनुहोस्, मलाई बाटो कटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
20: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
14: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
14: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
14: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
14: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
14: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
15: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय, सफारी तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखेली छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिदाङ टुटीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
15: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र होइन होला त्यस्तो त
4: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
24: के भएन मिस
4: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
24: हुन्छ
25: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
26: नेपाल सरकार विज्ञापन बोर्ड
27: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
28: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
29: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
28: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
29: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् न यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
28: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
29: थप जानकारीका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोपराइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848551234 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
16: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
17: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
16: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
18: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
20: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र
29: ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
18: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
19: धन्यवाद।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना आपू बचो अरूलाई बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, जेती क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाडा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: त्यही डालोमा होला दाना हाल्दै नानी
1: खै यो त दादा छैन कहिले देखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईं पनि पशुपक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9858 24 171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेल रोल्पा
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
6: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
7: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिकाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो कहाँ जाने होला तलाई थाहा छ भने भन त
8: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
7: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
8: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
7: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
7: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ
8: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868 60 34 12 कार्यालयको सम्पर्क नम्बर 086 440 2038
7: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275 रेणुका रोका 9481 68 697
8: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9585 78 22 275
7: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस
4: म सानै उमेरमा बेची
9: बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाजेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो त खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
10: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै दस वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
11: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग छिक्नु अपराध हो
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
11: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
13: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: यस टाइम से का प्रायोजक दीर्घायु हॉस्पिटल प्राली
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनील स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनील स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुल्ने हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
5: ए नानी, यता सुन त, तिमीलाई बाथरूप भएको हुन सक्छ। यो सबै त बाथरूपको लक्षणहरू हो नि।
4: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
5: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरूपको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरूप एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरूपको उपचार हुन्छ। बाथरूप विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
4: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98573-43-123 98478-070-076-70।
4: डाउन बात रोग एंड स्किन केयर सेंटर पाली ट्राफिक चौक देखी 100 मीटर पश्चिम उकालो तर्फ घोराही डाउन
6: के तपाईं पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
7: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
6: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार छ्याचिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानो गोलाको उपचार
6: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने छमछमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
7: अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
6: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चौकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
6: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ
7: सम्पर्क मोबाइल 98578211105
6: 98479802
7: 98095826005
6: र 98103940
8: बाबा म आज स्कुल जाने मन छैन

0: महासंचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाटै सचिव खोज्दै, संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने।
0: विराटनगरका कंग्रेस नेता अभिषेक गिरी प्रहरीको नियन्त्रणमा, ठगी तथा आपराधिक विश्वासघात कसुरमा एन्फाका पूर्व अध्यक्ष कर्मछिरिङ शेर्पा पक्राउ।
1: नागदीमा टिप्परको ठक्करबाट एक मजदूरको ज्यान गयो, तनहुमा कारको ठक्करबाट घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा मृत्यु।
0: युद्धविरामको केही दिनमै अमेरिका र इरानबीच तनाव, हुर्मुज जलमार्ग वरपर दुवै पक्षबाट आक्रमण।
1: र न्यूजील्याण्डलाई पराजित गर्दै बेल्जियम फिफा विश्वकपको नकआउटमा प्रवेश, स्पेनसँग पराजित भएपछि उरुग्वे बाहिरियो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
3: एकदम ठिक छ, कुरा
4: मिलाउँछ।
3: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ड र डेफ्री प्रडक्ट नै युज हुन्छ।
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
6: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाटै सचिवको खोजी गर्नुभएको छ। आफ्नै योजनामा सरकारले मन्त्रालय स्थापना गरेर मन्त्रालयको जिम्मेवारी समेत दिएपछि पुनः मन्त्रालयलाई गति दिने योजनामा हुनुहुन्छ। तर शुरूआतबाटै मन्त्रालयको तयारी गर्नु परेको, कर्मचारी अभाव भएको लगायतका समस्या भोगिरहेका मन्त्री पुनलाई यतिखेर भने मन्त्रालय सम्हाल्ने सचिवकै खाँचो परेको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको उल्लेख गर्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिव प्रमिला देवी साक्य वज्राचार्य कार्यालय सकाएर कार्यकाल सकिएर असार 17 गते अवकाश लिँदै हुनुहुन्छ। मन्त्री पुनले मन्त्रालयलाई विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको, एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्न सक्ने सचिव चाहिएको बताउनु भएको छ। विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षा समेत उहाँले गरेको उल्लेख गर्नुभएको छ।
1: संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। सो कार्यक्रम यही असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभा हलमा हुनेछ। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेको छ। उक्त कार्यक्रम असार 15 गते बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म र असार 16 गते बिहान 11 बजेदेखि सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बस्यालले जानकारी दिनुभयो।
0: नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। आज बिहान विराटनगर 8 मधुमार स्थित घरमा शंकास्पद वस्तु रहेको भन्दै छापा मार्न पुगेको प्रहरीले गिरीलाई पक्रेर फर्केको हो। पक्राउ दिने क्रममा गिरीले घरमा केही पनि नभेटिएपछि साइबर अपराध गरेको आरोपमा आफूलाई निर्दोष पक्राउ गरिएको बताएका छन्। आज बिहानदेखि प्रहरीले उनको घर र 2 गाड़ीमा खानतलासी गरेको थियो। घरबाट केही रकम बरामद गरिएको गिरी आफूले बताएका छन्। गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। गिरी यसअघि अपहरण मुद्दामा कोही भुक्तान गरी निस्किएर नेपाली कंग्रेसको राजनीतिमा सक्रिय बनेका थिए।
1: अखिल नेपाल फुटबल संघ एन्पाका पूर्व अध्यक्ष कर्मछिरिङ शेर्पालाई पक्राउ गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा हिजो साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले हात्तीगौड़ामा संचालित तुंगराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो। शेर्पाले विद्यालयलाई अनुचित हानि नोक्सानी गर्ने नियतले डर त्रास र अनुचित प्रभावमा पारेर भक्त

0: जनकपुरको दधिकोटमा रहेको 29 रोपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ।
1: मैग्दीको धौलागिरी गाउँपालिका 4 राताखोला स्थित मैग्दी खोला जलविद्युत आयोजना क्षेत्रमा टिप्परको ठक्करबाट एकजना मजदूरको मृत्यु भएको छ। आज बिहान बागमती प्रदेश 01004 1377 नम्बरको टिप्पर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदूरलाई ठक्कर दिएको थियो। दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका 4 निवासी 35 वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल बेनी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिर सिन्हाले जानकारी दिनुभयो। टिप्पर चालक मकवानपुरको भीमफेदी गाउँपालिका 3 30 वर्षीय राजेश खरानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्कीको शव परीक्षणका लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ।
0: तनहुँमा कारको ठक्करबाट 2 बालबालिकाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत आबु खैरेनी गाउँपालिका 2 मार्की चोकमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा आबु खैरेनी 2 6 वर्षीय सायना थापा र 5 वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। हिजो अपरान्ह विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितुवनमा आज बिहान मृत्यु भएको हो। यसैबीच डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन्। जुराइल गाउँपालिका 1 गैरास्थित रेणुका होटलमा बास बसेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 10 सुर्खेती टोलका 35 वर्षीय सरोज थापा आज मृत भेटिएका हुन्। प्रहरीका अनुसार कञ्चनपुरबाट घुम्न गएका थापासहित 13 जनाको टोली हिजो राति करिब 9:30 बजे होटल पुगेका थिए। बिहान उनी आफ्नै बेडमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बीपी नगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। कैलालीको लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला साई र प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कमलेश प्रसाद यादव बीच देखिएको विवाद समाधान भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा आज भएको वार्तापछि दुवै पक्षले आपसी समन्वय सहकार्य र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएसँगै विवाद समाधान भएको हो। सामाजिक विकास मन्त्री बेलबहादुर राणा मगर तथा प्रदेशसभा सदस्य दिवान सिंह विष्टको उपस्थितिमा भएको वार्तापछि अस्पतालको गरिमा कायम राख्ने, कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने तथा सेवा प्रवाहमा कुनै अवरोध आउन नदिने सहमति भएको छ। केही समयदेखि अस्पतालको व्यवस्थापन तथा कार्य सम्पादनका विषयमा नगर प्रमुख साई र निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर यादव बीच विवाद चर्किएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच भर्खरै भएको युद्धविराम सम्झौता उल्लंघन गर्दै इरानी सेनाले एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार गैराती हर्मुज जलमार्ग वरपर रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी अमेरिकी लडाकू विमानहरूले आक्रमण गरेका हुन्। शुक्रबार हर्मुज नजिकै एउटा ठूलो र महँगो व्यावसायिक मालवाहक जहाजमाथि इरानले वानवे अट्याक ड्रोन मार्फत आक्रमण गरेको थियो। आक्रमणबाट जहाजको दायाँतर्फ र कमाण्ड पुलमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने भएको थिएन। अमेरिकाले अन्य 3 ईरानी ड्रोनलाई बीचमै खसालेको दावी गरेको छ। यद्यपि एक अमेरिकी अधिकारीले सीएनएनलाई दिएको जानकारी अनुसार यो अमेरिकी हमला तत्कालका लागि सीमित प्रतिक्रिया मात्रै हो र यसले पूर्णकालीन ठूलो सैन्य अभियानतर्फको फिर्तीलाई संकेत गर्दैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमलाई भर्खरै भएको शान्ति सम्झौताको मूर्खतापूर्ण उल्लंघन भन्नुभएको छ। यसै गरी इरानसँगको सम्झौता वार्तामा मुख्य भूमिका खेलेका उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत हिंसाको जवाफ हिंसाबाटै दिइने चेतावनी दिनुभएको छ। अर्कोतर्फ इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कप्सले अमेरिकी हमलाको कड़ा प्रतिवाद गर्दै आफूहरूले पनि यस क्षेत्रमा रहेका अमेरिकी सैन्य स्थानहरूलाई निशाना बनाएको दावी गरेको छ। इरानी सरकारी संचार माध्यम प्रेस टीभीका अनुसार आईआरजीसीले अमेरिकाले आफ्नो प्रतिबद्धता तोडेको र आफ्नो अनुमति बिनाको मार्ग प्रयोग गर्ने जहाजलाई रोक्ने क्रममा अमेरिकाले बहाना बनाएर इरानको तटीय क्षेत्रमा हमला गरेको आरोप लगाएको छ।
0: अब खेल समाचार। न्यूजील्याण्डलाई पराजित गर्दै बेल्जियम फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा समूह जी को बेल्जियमले न्यूजील्याण्ड विरूद्ध 5-1 गोल अन्तरको जीत निकाल्यो। बेल्जियमको जीतमा लियान्ड्रो ट्रोसार्डले 2 गोल गरे। यस्तै केभिन डी ब्रुइन, रोमेलु लुकाकु र अलेक्सिस सोले मार्किसले 1-1 गोल गरे। न्यूजील्याण्डका लागि एडी जहा जस्टले एक सान्त्वना गोल फर्काए। यो नतिजासँगै न्यूजील्याण्ड समूह चरणबाट बाहिरिएको छ। आज बिहान सम्पन्न सोही समूहको खेलमा इजिप्टले इरानलाई बराबरीमा रोक्दै नकआउट चरणको टिकट काट्यो। यसअघि सम्पन्न खेलमा एलेक्स बायनाको गोलबाट उरुग्वेलाई 1-0 पराजित गर्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ। यो जीतपछि स्पेन समूह आईमा 7 अंक जोडेर समूह विजेता बन्यो। पराजित पूर्व विजेता उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ। यस्तै अर्को खेलमा केप भर्डे साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि विश्वकप डेब्यूमै समूह चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ। तीनै खेल बराबरी खेलेको केप भर्डे 3 अंक जोडेर समूह उपविजेता बन्यो। उसले अब नकआउटमा सार्वजनिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वे विरूद्ध शानदार जीत निकालेको छ। गैराती भएको खेलमा फ्रान्सले नर्वेलाई 4-1 गोल अन्तरले हराएको हो। फ्रान्सको जीतमा उस्मान डेम्बेलेले ह्याट्रिक गरे भने 1 गोल डिजिरे डुएले थपे। नर्वेले भने यो खेलमा आफ्नो मुख्य टोलीमा ठूलो फेरबदल गरेको थियो, जसमा अर्लिङ ह्यालाण्ड समेत टोलीमा परेनन्। यस्तै अर्को खेलमा सेनेगलले इराकमाथि फराकिलो जीत निकालेको छ। टोरन्टोमा आज बिहान सकिएको खेलमा इराकमाथि 5-0 गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाटै सजीव खोज्दै संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने।
1: विराटनगरका कंग्रेस नेता अभिषेक गिरी प्रहरीको नियन्त्रणमा ठगी तथा अपराधिक विश्वासघातको शिरमा इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ।
0: नागदीमा टिप्परको ठक्करबाट एक मजदूरको ज्यान गयो। तनहुँमा कारको ठक्करबाट घाइते भएका 2 बालबालिकाको उपचारका क्रममा मृत्यु।
1: युद्धविरामको केही दिनमै अमेरिका र इरानबीच तनाव। हुर्मुज जलमार्ग वरपर दुवै पक्षबाट आक्रमण।
0: र न्यूजील्याण्डलाई पराजित गर्दै बेल्जियम फिफा विश्वकपको नकआउटमा प्रवेश। स्पेनसँग पराजित भएपछि उरुग्वे बाहिरियो।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।

0: FM 대한민국 토크로 스타 메가하트.
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: सुनला है चार दिन का आमालाई के हो
9: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
10: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
9: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
10: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
9: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
10: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
9: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: खै जन्म दर्ता दिनुहोस् त।
12: जन्म दर्ता गरेको छैन नि म्याडम।
11: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
12: पहिला कसैले भनेनन्?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, दसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
13: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
14: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
15: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
16: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
15: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
14: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चरा चुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
15: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
16: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
15: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
16: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
15: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
14: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
17: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
18: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
17: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
18: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
13: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
15: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
14: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
15: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
16: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
15: के यस विपत्तिको कुनै समाधान छैन त?
16: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
15: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
14: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
20: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
21: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
20: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
24: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
20: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए,
0: धन्यवादै बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
4: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
25: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
26: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
25: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
25: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
26: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
25: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
25: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
26: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कुट, जलजला पदयात्रा, स्याकाई र पोखरेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
25: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
25: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
26: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
27: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
28: हो र? होइन होला त्यस्तो त। सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के हो भन त?
29: केही होइन मिस,
28: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन।

0: समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
2: क्विन केयर क्रिमले होइन, के हो यो?
4: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
5: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848851234।
0: राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सबैका लागि।
6: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
7: अहिले के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल अङ्कल आउनुहोस्, हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लु राजा बक्स यहाँ छ अधिकृत पनि यही छ
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन पहिला यहाँ गन्ने अनि मात्र लाने
3: आदमी 19 गते हल्का रमाइलो

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, हेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बोकी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: खै डालमा होला दाना हालदेऊ नानी
1: खै यो त दादा जस्तो छैन कहिले देखि भन्दासो दाना छैन कामर ल्याउने हो भनेर यो बुढाले सुन्नेकम नन्दन भने
0: ओहो भुसुक्कै बिर्सेछु जाउँ जाउँ निदान चुरी खेल्न जितु रुबा स्टोरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाई पनि पशुपक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894 50571 र 9855 24 171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेल रोल्पा
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
3: मलाई मुख र घाँटेको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
5: धुम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड
6: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
7: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
6: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
7: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको
6: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
6: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868 60 34 12 कार्यालयको सम्पर्क नम्बर 086 440 238
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558 22 275 रेणुका रोका 9481 68 697
7: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9585 28 22 75
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस
8: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाजेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आशकै मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो त खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
9: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै दस वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
10: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
10: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
12: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनिचौर रोल्पा
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
15: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
19: ए नानी यता सुन त तिमीलाई दाँत रोग भएको हुन सक्छ यो सबै त दाँत रोगको लक्षणहरू हो नि
18: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
19: ल तिमीलाई यति पनि थाहा छैन दाँत रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ दाँत रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त दाँत रोगको उपचार हुन्छ दाँत रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
18: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
19: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा ओक्षमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फ्रेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुबेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरजी फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-07-670
1: बाथरोग एन्ड स्किन केयर सेन्टर काली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान
20: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
21: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
20: दिशा गर्दा रगत आउने पिप बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
21: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
20: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
21: अनुहारको चाया फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
20: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
21: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
20: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ
21: सम्पर्क मोबाइल 98-578-2105
20: 98-479-02-802
21: 98-095-82-605
20: र 98-10-93-39-40
1: बाबा म आज स्कुल जाने मन छैन आज
22: जाँदिन नि आई
1: ल
22: किन नि
1: के भयो सन्चो भएन यतिकै जाने मन लागेन
22: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
22: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
23: नमस्ते कति राम्रो पाल्नु भयो
22: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
23: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना किन क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
25: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: यदि त्यसो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, कल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, साथै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसूति सेवा, साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
2: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
3: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
2: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कमतौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, घुटुको समस्या, बाल बालिकामा देखिने चिचिलापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाम, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउ।
4: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
26: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
27: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि? वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
27: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दिउँसो एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिना यता देखिएको बर्ड फ्लू संक्रमण तीव्र बनेको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भएको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। गत चैत 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितुवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लाञ्चोकसम्म संक्रमण फैलिएको थियो। विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पंक्षी नष्ट गरिएको छ। यस्तै 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिएको छ। विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै 12 माउत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको छ, तर काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे प्लाञ्चोकका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकोले विशेष निगरानी बढ़ाइएको छ। विभागले फार्ममा जैविक सुरक्षाका मापदण्ड कड़ाईका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनर्प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसंक्रमण गरी मात्र फार्म भित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घर पालुवा पंक्षीको सम्पर्क हुन नदिन किसानहरूलाई आग्रह गरेको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाटै सचिवको खोजी गर्नुभएको छ। आफ्नै योजनामा सरकारले मन्त्रालय स्थापना गरेर मन्त्रालयको जिम्मेवारी समेत दिएपछि पुन मन्त्रालयलाई गति दिने योजनामा हुनुहुन्छ, तर शुरूआतबाटै मन्त्रालयको काम गर्नु परेको, कर्मचारी अभाव भएको लगायतका समस्या भोगिरहेका मन्त्री पुनलाई यतिखेर भने मन्त्रालय सम्हाल्ने सचिवकै खाँचो परेको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको उल्लेख गर्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिव प्रमिला देवी साक्य बज्राचार्य कार्यकाल सकिएर असार 17 गते अवकाशमा जाँदै हुनुहुन्छ। मन्त्री पुनले मन्त्रालयलाई विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्न सक्ने सचिव चाहिएको बताउनु भएको छ। विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभएको छ। नेपाली कंग्रेसका नेता अभिषेक गिरी पक्राउ परेका छन्। आज बिहान विराटनगर 8 मधुमार स्थित घरमा शंकास्पद वस्तु रहेको भन्दै छापा मार्न पुगेको प्रहरी गिरीलाई पक्रेर फर्केको हो। पक्राउ दिने क्रममा गिरीले घरमा केही नभेटिएपछि साइबर अपराध गरेको आरोपमा आफूलाई नियतवश पक्राउ गरिएको बताएका छन्। आज बिहानैदेखि प्रहरीले उनको घर र दुईवटा गाड़ीमा खानतलासी गरेको थियो। घरबाट केही रकम बरामद गरिएको छ। गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी महेन्द्र कुमार मिश्रले बताउनु भयो। गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कंग्रेसको राजनीतिमा सक्रिय बनेका थिए। र म्याग्दीको धवलागिरी गाउँपालिका 4 राता खोला स्थित म्याग्दी खोला जलविद्युत आयोजना क्षेत्रमा टिप्परको ठक्करबाट एकजना मजदूरको मृत्यु भएको छ। आज बिहान बाप र 01-0-4K-1377 नम्बरको टिप्पर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदूरलाई ठक्कर दिएको थियो। दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका 4 निवासी 35 वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते हुनुभएको थियो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल बेनी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमल सिन्हाले बताउनुभयो। टिप्पर चालक मकवानपुरको भीमफेदी गाउँपालिका 3 30 वर्षीय राजेश गल्हानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्कीको शव धौलागिरी अस्पताल बागलुङमा परीक्षणका लागि पठाइएको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भाषा र तपाईलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
5: अरे काका यसको लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
6: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स सिसर फिस्टुलाको बिना अपरेसन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
6: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
1: अब सुन्नुहोस् पूरा समाचार
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
2: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
2: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
1: मद्यपान र धूम्रपान सेवन नगरौ
2: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र छुटकेरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आदरणीय रोल्पा बासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ। व्यवस्थित तवरले पार्किङ गरौ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौ। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बुझो, खुर्सानी आदिबाट तयार पारिएको झोल मोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौ।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
10: बाफ्रे, अब चाहिँ के हुने हो?
11: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन। यसो त जल्ले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है।
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
14: नेपाल सरकार विज्ञापन हो।
15: ए लौ न चट्याङ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
16: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
17: हो र?
16: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
17: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
16: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
17: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
16: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
13: डिभिजन वन कार्यालय रोल्पाको अपील।
18: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिङल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
19: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
20: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
19: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
18: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
19: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
18: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
21: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
22: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
21: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
22: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
21: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
22: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
21: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
23: बाजे के भयो, किन जालामा हात?
24: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
23: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
25: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
26: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
23: हजुर आउनुहोस्, 24 घण्टा तपाईकै सेवामा तत्पर छौ।
25: हजुर हाम्रा सेवाहरू
23: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
0: नदुखाई दाँत निकाल्ने,
23: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
0: गिजाबाट रगत आउने, सास बनाउने, समस्याको सफल उपचार,
23: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
0: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
23: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
0: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9905 94 1452
26: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका तार सुलिचौ रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
1: ओहो काकी के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
1: के रे नाम त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
25: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
23: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
25: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
23: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
25: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
23: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
25: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
23: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
25: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
23: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
25: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: हेलो भन्नुहोस् त।
4: हेलो हजुर,
2: हजुर
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
5: ए नानी, के भने रहेछ, के भयो
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, के नदिन्थे।
25: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
25: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा
22: हुजुरी वा जानकारी गराउँ।
21: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको?
0: यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू।

0: क्लिनिक
1: म जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैक हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: यो रेडियो मायुका लागि छ सुनसरी गाउँपालिका हेर्ने मस्तक जरुरी सूचना। झुनु बेला खिमरिदे गरम अगोदरी जेल बेला सुनो भोलि बेला ओचुरी जेल आउ बेला क वन जङ्गल लिए लागिने मस्क ज सम्भावना चाहिए आउ ये जिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिले बेला झट्टा असर किर्ने रि मूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्क ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले लिए लागिने सज जिने किने लापरवाही सुनो चासो खेल गेमा दुख को ठोला भेला कि नाते जन धनी झेप्पा छेपी ताउ खोकाई
4: वन
3: जङ्गल सज मेरा आयुर्वेदानी एमएल एमएल सथानेला लिउसेको पोतोरालाई पाँच बजे हटाए
4: सलाई लाइटर स्याउला मे सचाङले चिस्रालाई जबाङजा र यामादेले पोल गेले या किटो चिज र रहेदे वन जङ्गल याले के भाबा या
3: पिकनिक वनभोज बाको मे सचाङ सु छिन्ने मेरै चार सो सयदेखि छिनाले वन जङ्गल ओसो छान्नु भएको बारीको चुरोट दिदी ओरे बनाइ
4: नान्थाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने झालै छ अनुगमन दिने व्यवस्था चाउसौ गिरिए
3: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे तरिङकाई गेजो मेके लैजु अब नजिरे बनाए गेम गेल गेजो मेकेमा लाए औले लाए के लाइजे
4: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली माली चिउला चिउली यात्रा हो सताउसु छिने मे चाउसो सहिदेखि खेले
3: वन जङ्गल मेला गेमाइए होला जिकिने पाँचजना खरनामदार मिलिदे बनाई चामजा मिनी केसोले
4: बतास उचुलिजु बेलाको घिजिम्केको टल मेन्के सताङ्कीले हेनोथिम छिन्ने मेरो चासो केसो
3: मेला दिने निताई के भने के बसिए सोनो अरूले भने के बसिया
4: केसो छाम्ला पोयाल मेला दिउ किसङ्कीले गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज हिमछरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिदिए
3: सुनसारी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रवाङ रेल्पा
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि

0: नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: सुनला हजार दिनका आमालाई के हो
8: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
9: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
8: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
9: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
8: गर्भवती भएको 3 महिना पूरा भए पछि एक मात्राको झुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
9: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
8: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: खै जन्मदाता दिनुहोस् त।
11: जन्मदाता गरेको छैन नि म्याडम।
10: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
11: ए, पहिला कसैले भनेनन्?
12: तिदी मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
14: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
15: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
16: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
15: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
14: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चरा चुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
15: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
16: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
15: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
16: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
15: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
14: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
17: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
18: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
17: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
18: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
13: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
15: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
14: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
15: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
16: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
15: के यस विपत्तिको कुनै समाधान छैन त?
16: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
15: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
14: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
20: अहिले के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
21: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
22: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
23: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
0: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
24: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
25: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
24: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
24: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
25: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
24: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
24: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
25: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा यथाभावी फोहोर गर्ने काम नगरौं।
24: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
24: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
25: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
26: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
27: हो र? होइन होला त्यस्तो त। सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
26: केही होइन मिस,
27: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
26: हुन्छ मिस।
28: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
6: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के घन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
6: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
6: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
7: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
8: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
20: अहिले के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
21: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
22: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
23: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
0: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न जलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक पास गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ।

0: Full Sound Mag Hut Zalzala Trial Check यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिगोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाँधिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645878232।

0: 呀，
1: 爸爸给我给我找了吗？
0: 你都给我吃的啊，你听到吧，都给我煮一个这金吧，啊你干了吗？我那大哥的身吧，
1: 那阿婆亲大哥那块的呢，罗巴里木斯坦电脑给你穿你的白裤衫。
2: ओ, दात का संपूर्ण रोगी हरले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बांगा टिंगा दात सुविधा बनाउने,
4: नदुखाई दात निकाल्ने,
1: दुखीको दात जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, साथ बनाउने, समस्याको सफल उपचार,
1: दातमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दातमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दात लगाउने,
1: दात तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारी का लागि प्रोप्राइटर विष्णु खटका संपर्क नंबर 9840741318
1: 9805614652।
3: रोल्पाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुनिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849993412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द घोडा है दाङ।
7: आया मम्मी दात दुख्यो, म त खाना खान नि सक्दिन।
8: हैन, यो छोरीले के भन्छे, दात दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दात कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
8: के हुनु नि बाबु, यहाँ छोरीले दात दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दातको समस्या हुन्छ।
8: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दात सफा गर्ने, डाङ्गो चिङ्गो दात मिलाउने, दात भर्ने, जरैदेखि दात भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने,
8: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
9: B&B डेंटल क्लिनिक घोराही 15 दाङ
10: रेडियो माइका लागि त सुनसरी गाउँपालिका यनी मस्तक जरुरी सूचना झुनु बेला खिमरिजे गरम ओबेरी जेल बेला सुनो भोलि बेला ओचुरी जेल आउ बेला क वन जंगल ल घे लागिने मस्तक सम्भावना चाहिए आउने जिने प्राकृतिक सम्पदा र संक्षिप्त जसक्षम नारी वातावरण मिले बेला झट्टा असर किने रि मूल र थङ्ने भूछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले बनाई जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले ल घे लागिने सज जिने किने लापरवाही सुनो चासो खेल गुना दुख को ठोला भेला कि नाते जन घने झेप्पा छेटी ताउ खोकाई
11: नाम थाम नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालै चाहिँ अनुगमन दिने व्यवस्था
10: छामेला खोले चाउसी खोलियो होलिदे करिम गाई गे जमिएको लैजु अब नजिरे बनाए गेम गेल गे जमिकेमा लाए औलिन लाए के लाइजे
11: वन जङ्गल छ जुडिसी घेन बारी ल बालीमाली चुला चुली यात्रा हो सकाउँछु छिनी मे चाउसो सहिरेकी खेले
10: वन जङ्गल मेला कि गेमाइए मेला जिकिनी पाँचजना खरनामदार मिलिदे बनाई सानो जमिने के सहयोग
11: बतासु चुलिजु बेलाको हिजिमिकेको टल मेन्के सताङ्कीले हेनोथिम छिन्ने ओडा कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए
10: सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति प्रधान रोल्पा

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी डम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा वासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: ग्रामीण वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौं। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज विक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला।

हजुरहरू नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ। प्राविधिक साथीसँग यो आवाजमा उपस्थित भइसकेको छु। तपाई सम्पूर्णलाई स्वागत छ हेलो जलजलामा। आदरणीय श्रोता, तपाईँ यतिखेरको समयमा के गर्दै कस्तो अवस्थामा रहनु भएको छ र तपाईँहरू यतिखेरको समयमा वनपाखामा रम्दै रमाउँदै हुनुहुन्छ होला। तपाईँ साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला। तपाईँको प्रतीक्षाको गतिलाई एकै सार समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ निजी जस्तो अवस्थामा रहे तापनि तपाईँहरूले कार्यक्रम हेलो जलजला सुरुदेखि अन्तिमसम्म सुनेर सार सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यवन भरि सिंगालेको छु। हजुर, यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनका आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज इन्टरनेट अनलाइनमा jaljalapage.com। हाम्रो पात्र नेपाली पात्र जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकी कुनाने कम दरमा पनि सुन्न सक्नुहुनेछ। साथसाथै टिकटक लाइभमा म भिडियो लाइभ पनि आएको छु। तपाईँले प्रिय जेनर सर्च गर्नुभयो भने त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। र त हामी आउने गर्दछौं हरेक हप्ताको सातैबार फरक श्रृंखला फरकबारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शनिबार श्रृंखलामा छौं। शनिबार श्रृंखलामा धेरैजना साथीहरू त आज होइन शनिबार बसाइयो, एकदमै पनि खाली समयमा हुनुहुन्छ होला, फुर्सदिलो समयमा हुनुहुन्छ होला, गाउँघरमा पानी परिराखेको छ होला, यतातिरको के छ मौसम बताउनु होला, यतातिर पानी परिराखेको छ होइन, गर्मी पनि धेरै छ, पानी परे तापनि गर्मी धेरै छ होइन, गाह्रो छ कि हेर्नु। हामी आउँदै गर्दा आज हामी शनिबार श्रृंखलामा छौं र शनिबार श्रृंखलामा हामीले जुनसुकी विधाबाट पनि गीत गाउने गर्दछौ है। तपाईँलाई जानकारी गराए कार्यक्रमको बारेमा हामी शनिबार श्रृंखलामा जुनसुकी विधाबाट पनि गीत गाउँछौ र मैले तपाईँलाई म उपस्थित भएको छु त भने तर मेरो नाम भनेन होइन, मैले तपाईँलाई जानकारी गराइहाले, मेरो नाम मैले भनेन, प्रिया मगर है। त्यो जेन्डर दत्तप्रिया सर्च गर्नुभयो भने फेसबुक लाइभमा नभएर टिकटक लाइभमा सुन्न सक्नुहुनेछ भन्दै अब 97.45, 99.36, 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने भर्खरै मात्र रिलिज भएको गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। पारस भात्र एक विवाहको गीत पनि आइसकेको छ। मैले तपाईँहरूलाई यो गीत राखिसकेको छु। बिन्दु परियार कुशल बेलवासीको आवाजमा सजिएको विवाहको गीत हो है। पारस भात्र एक विवाह पनि सम्पन्न भयो र विवाहमा सुटिङ पनि भएको थियो। अहिले भने साथीलाई भेटिरहेछु। कहाँबाट को हुनुहुन्छ त? 97.96.36.20 को लाइन भएर सहभागिता जनाउनु होला। नमस्कार हजुर।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम। नगरपालिका 10 धरङबाट बनेसरा विश्वकर्मा।
1: हजुर,
0: के छ बनेसराको हाल खबर?
1: ठिकै छ
0: भन्नुपर्छ
1: दिदी। अनि
0: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो बनेसराले?
1: गोठालो बस्दै कार्यक्रम सुन्दै गरेको है दिदी।
0: गोठालो बस्दै कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: अनि कार्यक्रम कस्तो लाग्छ बनेसराजीलाई?
1: ठिकै लाग्छ दिदी, राम्रो रमाइलो लाग्छ भन्नुपर्छ है।
0: राम्रो रमाइलो लाग्छ है। अनि कार्यक्रममा सहभागी जनाउनु भएको छ, आज के गर्नुपर्छ जानकारी छ? जानकारी छ भने ल, कुन गीत गाउनुहुन्छ आज? जुनसुकी बुधबाट पनि गीत गाउन पाउनुहुनेछ है।
1: गीतबाट नै सुरु गर्छ है दिदी, आउनु चाहिँ आउँदैन, हल्का परे।
0: ओके, ल सुरु गर्नुहोस्।
1: आमा हो यसै रहेछ छोरीको करम, जानै परलै पराइको घरमा। बोली गयो हिजो राति देखेथे सपनामा, हिँडिरहने भयो
0: टुक्क गाउनु भएन त? ल हुन्छ, कार्यक्रममा आउनुभयो, आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: हजुरलाई अनि प्राइभेटमा पढ्नुहुन्छ उहाँलाई, अनि कार्यक्रम सुने सबै साथीहरूलाई, अनि मेरो माइतीमा हुनुभएको आमा, अनि काठमाडौँमा हुनुभएको सब मेरो दिदी सपना मगरलाई सम्झिँदै
0: नमस्ते। यतिखेरको समयमा साथी आउनुभएको थियो बनेसरा विश्वकर्मा रोल्पा नगरपालिकाबाट आउनुभएको थियो। अब पालो तपाईँको रहनेछ 97.46.96.36.20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। र म टिकटक लाइफमा आइसकेको छु, तपाईँहरूलाई त्यही भइसकेपछि पनि सुन्न सक्नुहुन्छ। साथी आउनु भएको छ, अर्को साथी। नमस्कार हजुर, उहाँले हामीलाई होल्डमा राख्नुभयो, उहाँसँग हामी कुराकानी गर्न सक्दैनौँ। तपाईँले फोन अन गरिसकेपछि हामीतिरै ध्यान दिनुहोस् न, ध्यान किन उतातिर? अनि तपाईँले ध्यान दिनुभयो भने मात्र पनि हामी तपाईँसँग कुराकानी गर्न सक्छौँ। र तपाईँले आइसकेपछि हामीलाई होल्डमा राख्ने होइन, अनि अरूसँग कुराकानी गर्ने काम चाहिँ नगर्नुहोला, मैले तपाईँलाई आग्रह गरे। अर्को साथी आउनुभएको छ। नमस्कार हजुर।
2: नमस्कार,
0: कुन्ठाबाट को बोल्दै हुनुहुन्छ? गङ्गाधर छबाट लक्ष्मी खड्का। के छ लक्ष्मीजीको हाल खबर? मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो लक्ष्मीजीले? बस्ने है। अनि खाजा जस्तो खानु भयो कि भएन? मेरो भएको छैन, अब एकछिन पछि हुन्छ गएर। अनि के छ तपाईँको गाउँठाउँतिर पानी परेको छ कि छैन? ए, पानी परेको छैन त्यतातिर? घाम लागिरहेछ है। यतातिर त पानी पर्ला पर्ला जस्तो भइराखेको छ, अलिअलि त पानी पनि परिराखेको छ, सुनसिन पानी परिरहेछ। अनि अब सहभागी जनाउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ? ल सुरु गर्नुहोस्।
1: कति माया सानुलाई गछुमा सुत्नु परे आज दिनमा गछुमा गछुमा भई कति धोका दिन्छौ कि मायाले जारै लाग्छ डर यति भए
0: मात्र भयो लक्ष्मीजी आउनु भएको थियो यो टुक्का पनि गाउनुहोस् न आइसकेपछि एक टुक्का त गाउनु पऱ्यो गएर यस्तो त नगर्नु होला यस्तो चाहिँ गर्नु हुँदैन है 97 45 96 36 20 को लाइन भएर अर्को साथी नमस्कार हजुर
2: नमस्कार हजुर
0: नमस्कार कुन्ठाबाट बोल्नु हुनुहुन्छ प्युठानको सुर्गद्वारीबाट आकाश खड्का के छ आकाशजीको हालखबर मेरो पनि ठिक छ अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो आकाशजीले
2: यति बेलासम्म कार्यक्रम सुन्दै बसिरहेको भनौँ
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ अनि खाजा जस्तो खानु भयो कि भएन आकाशजीले
2: खाजा नास्ता मेरो भइहाल्यो नि हजुरको भएको नै
0: मेरो भएको छैन अब एकछिन पछि हुन्छ क्या अरे हाम्रो त अनि आज सहभागी जनाउनु भएको छ कुन गीत गाउनुहुन्छ
2: गीतबाट नै सुरु गर्छु
0: ल के सुरु गर्नु
2: जिन्दगीमा सबै थोक पाएर तिमीलाई पाउन सकिन चाहेर मुटु जलाई जलाई म जिउन सक्दिन मुटु जलाई जलाई तिमी जीवन तिमी नै मृत्यु हौ न छोड है मलाई सबै थोक पाएर तिमीलाई पाउन सकिन चाहेर मुटु जलाई जलाई म जिउन सक्दिन मुटु जलाई जलाई तिमी जीवन तिमी नै मृत्यु हौ नछोड है मलाई हजुर यति नै
0: हुन्छ कार्यक्रममा आउनुभयो एकदमै राम्रो गीत गाउनुभयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु हो अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
2: सर्वप्रथम त हजुरलाई जलाई म जिउन सक्दिन मुटु जलाई जलाई तिमी जीवन तिमी नै मृत्यु

0: हजुर, पछिल्लो समयमा आउनु भएको कि बुटनबाट आकाश खड्काले हुनुहुन्थ्यो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। अर्को साथी आउनु भएको छ, नमस्कार हजुर। फनकनको साथी नमस्कार। हेलो, फनकनको साथी नमस्कार हजुर। नमस्कार, कन्ट्रोलबाटको बोल्दै हुनुहुन्छ सुनाम। उहाँको नेतृत्वले काम गरेको छैन जस्तो लाग्यो, होइन आवाज पनि बुझिएन, होइन नमस्कार त भन्नुभयो तर उहाँको आवाज बुझिएन। अनि नेतृत्वले राम्रोसँग कभर गर्ने ठाउँमा गएर मात्र फोन डायल गर्नु होला। 97 43 20 को लाइन भएर सहभागिता जनाउनु होला। हामीलाई टिकटक लाइफमा पनि सुन्दै हुनुहुन्छ भने कहाँबाट सुन्दै हुनुहुन्छ र तपाईँले कमेन्ट छोड्नु होला है। यति बेलाको समयमा अर्को साथी नमस्कार हजुर।
1: नमस्कार,
0: नमस्कार, कुन बाटो हुनुहुन्छ? गङ्गादेव गाउँपालिकाबाट पवित्र खड्का। लक्ष्मी खड्का त होइन नि? लक्ष्मी खड्का हो भने चाहिँ तपाईँले फोन नगर्नु होला ल। साथी हुनुहुन्छ त भन्नुभयो तर यही नम्बरबाट चाहिँ फोन डायल नगर्नु होला, मैले तपाईँको नम्बर वाचन गर्न नपरोस् है। हामीले नम्बर हेरिराखेका हुन्छौँ, हामीले टेलिफोनबाट ल्याउनु भए त म नम्बर हेर्न थिएन, होइन मैले मोबाइलबाटै लिइरहेको छु, होइन त्यसै कारणले गर्दा फोन डायल गर्ने बेलामा तपाईँहरूले एउटै नम्बरबाट फोन डायल गर्नु र एउटै व्यक्तिले दुई दुई पटक फोन डायल गर्ने काम चाहिँ नगर्नु होला। 97 43 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। हामीलाई टिकटक लाइफमा धेरैजनाले हेरिराख्नु भएको छ र अन्तिमसम्म सुन्नु होला, तपाईँहरूले जाने आउने काम चाहिँ नगर्नु होला है। यति खेरको समयमा अर्को साथी नमस्कार हजुर।
2: नमस्कार दिदी।
0: नमस्कार, कन्ट्रोलबाटको बोल्नुभयो?
2: गङ्गादेव छदेखि प्रिया छेत्री।
0: गङ्गादेव छबाट प्रिया छेत्री, के छ गङ्गादेवतिरको हालखबर लगायत तपाईँको?
2: ठिकै छ मेरो, अनि मौसमको भन्नुपर्छ, घाम लागिराखेको छ भनौँ।
0: घाम लागिराखेको छ है, त्यो घामलाई यतातिर पनि पठाउनुहोस् क्या,
2: पठाइदिने प्रयास गर्छु। अनि त्यतातिरको अनि सबैको
0: हाम्रो बिरुवा पानी फर्ला फर्ला जस्तो भइराखेको छ, हावाहुरी चलिराखेको छ। अनि खाजा जस्तो खानुभयो कि भएन प्रियाजीले?
2: मेरो चाहिँ भएको छैन, अनि हजुरको भयो?
0: हाम्रो पनि भएको छैन भएर अब यतासी बसी हुन्छ, अब यता लुगाउतिर आउनुहोस् न बरु सँगसँगै खाउला।
2: हुन्छ,
0: आउने प्रयास गर्नु होला तर आश गर्छु घर चाहिँ पर्दैन ल।
2: हुन्छ
0: ल, हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज कुन गीत गाउनुहुन्छ?
2: गीतबाट नै सुरु गर्छु है।
0: हेलो, के सुरु गर्नुहोस्?
2: वसन्तमै पलाए पतर्यो नमे तिमे अनुका बतरो ए लाले आखा सुरे किन्न देखाउनलाई होइन नि माया हुन्छ माया मनै हुन्छ बाहिर किन्न हुन्छ माया मनै हुन्छ बाहिर किन्न हजुर तिमै
0: हुन्छ। कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, आगामी दिनमा पनि आउनु होला। अहिलेको लागि त कसलाई सम्झिनुहुन्छ?
2: सर्वप्रथम दाजुको लागि, अनि पढाइ दिदी मित्रको लागि, अनि लक्ष्मी छेत्री, गङ्गा छेत्री, अनि मेरो साथीमा धेरै हुनुहुन्छ सम्पूर्णलाई, अनि मलाईमा आगामी घिन्न गर्ने सम्पूर्णलाई सम्झँदै बिदा
0: हुनुहोस् है। नमस्ते, यतिखेरको समय आउनुभएको यो गङ्गादेव गाउँपालिकाबाट श्रिया छेत्री 97 43 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला।

0: 97:46, 97:36. हामीले टिकटक लाइफमा धेरैजनाले हेर्दै हुनुहुन्छ र तपाईँहरूले आइसकेपछि टिकटकमा के गर्नुपर्छ, गर्नुपर्ने कर्तव्य पूरा गर्नु पर्यो है। यति धेरैजना साथीले त अलि धेरै पुर्याउनु पर्ने होइन, लाइक छर्नै छैन तपाईँहरूको, लाइक गर्नु पर्यो होइन, कमेन्ट पनि छोड्नु पर्यो, आँखाले हेरेर मात्र हुँदैन होइन, तपाईँहरूले आइसकेपछि गर्नुपर्ने कर्तव्यलाई चाहिँ पूरा गर्नु पर्यो क्या। 97:46, 97:36 लाइन भएर सहभागी जनाउनु होला। अर्को साथी नमस्कार हजुर।
1: हजुर प्रियाजी नमस्कार। हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ भन्नु भने फेरि अलि गाह्रो होला, मैले फेरि सुन्ने गरिसकेको छु होइन।
1: अब म उता अनि अब
0: होइन
1: भानवीर कुन मगरै हो होइन,
0: भानवीर कुन मगर के छ, भानवीरजीको हाल खबर बताउनु पर्यो।
1: अब बताउनु पर्दाखेरि त अब यस्तै छ, हेर्नुहोस् खानपिन खाइयो होइन, अब त्यही भएर कार्यक्रम सुनिरहेको थिएँ अनि त्यही भएर फेरि अब सहभागी पनि भइहाल्यो भनेर यसो तपाईँ गर्दै थिएँ। अब आज फेरि मेरो मोबाइलमा सिस्टम फेरि अब पहिले साथीले साथी सम्झिनुभन्दा पहिले नै म तयारी हुनुपर्छ यहाँ होइन, त्यही भएर म अगाडि नै साथी अलि अगाडि मभन्दा अगाडि आउने साथी आउनु भएको थियो, त्यसपछि तराई गरेको गरेँ बल्ल फोन लाग्यो क्या।
0: तराई गरेको गर्नुभयो तर कति पटकको लाग्यो भन्ने कुरा
1: हजुर, यहाँ अलिकति राम्रोसँग केलेर आएको छैन
0: हजुर, आएन
1: कहिले
0: आउने जाने गरिरहेको छ। ठिक छ, आज नेतृत्वमा अलिक समस्या भएर पनि हुन सक्छ, अनि खाद्य व्यवस्था त खाइसक्नु भयो, अनि आज सहभागी जनाउनु भएको छ, फोन गर्ने चाहिँ तपाईँले प्रयास गर्नुभयो तर कति पटकको लाग्यो भन्ने कुरा
1: मेरो लगभग 3-4 चोटिसम्मको तराई भयो, त्यसपछि लास्टमा चाहिँ लागेर नै छोड्यो होइन,
0: लास्टमा चाहिँ लागेरै छोड्यो होइन।
1: ल
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि आज कुन गीत गाउनुहुन्छ हाम्रो भानवीरजीले?
1: हजुर
0: कुन गीत गाउनुहुन्छ?
1: हुन्छ एउटा म प्रयास गर्छु होइन, अब अब सुख दुःख एउटा प्रयास गर्छु ल।
0: हुन्छ सुरु गर्नुहोस्।
1: तिमी मेरै हुन्छौ भन्दिन, तिमी तारा दिन्छु म भन्दिन, भाग्य माथा भने तार्दै असर हुन्छ आमा हुन्छ माया, कहिले असर हुन्छ आमा हुन्छ माया, कहिले मार्दैन हो, कहिले मार्दैन। अगर यति नै भयो है,
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, एकदमै राम्रो गीत गाउनुभयो, आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: हुन्छ साथी सम्झिनु पर्दाखेरि म चाहिँ फर्स्ट अल हजुर सञ्चालिका हजुर प्रियाजीलाई सम्झिन चाहन्छु, र प्राविधिक मित्रमा स्वास्थ्य दिनुहुने प्राविधिक मित्रलाई, अनि त्यसपछि मभन्दा अगाडि आउनुभयो जति पनि साथीहरू र मभन्दा पछाडि आउने सबैजना साथीहरूलाई सम्झिँदै स्वास्थ्यगत छ भन्दै म पनि सुतिन्छु। नमस्कार हजुर।
0: नमस्कार, यतिखेरको समयमा भानवीर पनि नगर आउनु भएको थियो मारी गाउँपालिकाबाट, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालि तपाईँको रहनेछ अर्को साथी। नमस्कार हजुर। नमस्कार, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? गङ्गादेव छबाट के भन्नुभयो नाम? ग्रीष्मा खड्का। के छ ग्रीष्माको खबर बताउनुहोस्? अनि मेरो पनि ठिक छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? बसेर प्रोग्राम सुन्दै हुनुहुन्छ है। अनि प्रोग्राम तपाईँलाई के कस्तो लाग्छ? राम्रो लाग्छ है। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज कुन गीत गाउनुहुन्छ? ओके, सुरु गर्नुहोस्।
2: भरिलाई रुहा गयो तिमी, सधैँ पनि यो मनमा तिमी, डोकेबाज हौ तिमी, डोकेबाज हौ तिमी, डोकेबाज हौ तिमी। धन्यवाद दिदी। यति नै
0: धोकेबाज हो तिमी, धोकेबाज पनि हो होइन? कसले दियो तपाईँलाई धोका?
2: गीत मात्रै हो दिदी, गीत
0: मात्रै हो। ए ए, गीतमा मात्रै हो? ल हुन्छ, कार्यक्रममा आउनुभयो, गीतमा मात्र सीमित राख्नु होला क्या अरे। अहिलेको लागि त कसलाई सम्झिनुहुन्छ?
2: सर्वप्रथम त हजुरलाई, अनि पराविधिकमा बस्नुभएको दिदीलाई, अनि मसँग बस्नुभएका लक्ष्मी खड्गा, पुष्पा खड्गा, भूमिका खड्गा, अनि पविता केसी, सम्पूर्ण साथीहरूलाई
0: नमस्कार। यतिखेरको समयमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु होला। निस्कन हाल्ने साथीहरूको नाम नभएर नम्बर यहाँबाट म जानकारी गराउँछु। 97 638 84 039 यो नम्बरबाट निस्कन आएको छ। वास्तवमा 3 9 रहेको छ। निस्कन हान्ने काम चाहिँ नगर्नलाई मैले तपाईँलाई आग्रह गरेँ। हामीले निस्कन हान्नको लागि नम्बर दिएका त होइनौ होइन, त्यसै कारणले गर्दा तपाईँहरूले निस्कन हान्ने काम पटक्कै पनि नगर्नु होला। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। अब भने म एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुनेछु।

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अभि भने पालो तपाईँको रहनेछ कहीँ त साथीहरू अन्तिम अन्तिम आएर त फोन डायल गर्दा पनि छोड्नु भयो त। अब हामी पाँच मिनट मात्रै रहन्छौँ है, करिब करिब पाँच मिनट। 9745 49 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिता जनाउनु भयो भने आज तपाईँले जुनसुकी बिराबाट पनि गीत गाउन सक्नुहुनेछ र हामी टिकटक लाइफमा आइसकेका छौँ। तपाईँ आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ है, सबैजनालाई गर्दा होला। कहाँबाट सुन्दै हुनुहुन्छ र तपाईँहरूले कमेन्ट छोड्नुहोला। 9745 49 36 20 को लाइन भएर सहभागिता बनाउनुहोला। अर्को साथी अनुवाद छ, नमस्कार हजुर। नमस्कार, हुनुहुन्छ गङ्गादेव छबाट सुजता खड्का, पुष्पा खड्का। के छ पुष्पाको खबर? मेरो ठिक छ। यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो पुष्पाजीले? बसेर प्रोग्राम सुन्दै हुनुहुन्छ है। अनि खाजा नास्ता खानु भयो कि भएन त? मेरो पनि भएको छैन, अब एकछिनपछि हुन्छ, कार्यक्रम सकियो लगातै। अनि आज सहभागी जनाउनु भएको छ, हामी कार्यक्रमको अन्तिम अन्तिम भागमा आइसकेका छौँ। कुन गीत गाउनुहुन्छ? ल हुन्छ, सुरु गर्नुहोस्।
1: माया निगर्छु ज्ञानी निगर्छु तिम्रो भए पत्रै पत्र तारा सँगै जुन्छ भेटे माया झगडा छुटे आँखा रुन्छ छुटे आँखा रुन्छ छुटे आँखा रुन्छ हजुर तिमीलाई
0: छुटे आँखा रुन्छ होइन, मायासँग भेट हुने बित्तिकै फेरि झगडा भइहाल्छ है। कार्यक्रम आउनुभयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्,
1: सर्वप्रथम त हजुरको लागि, मित्रको लागि, अनि कृष्ण छेत्री, रजनी छेत्री, पुष्पा छेत्री, प्रिया छेत्री सम्पूर्णलाई सम्झदै, अनि मलाई माया पनि सम्पूर्णलाई सम्झदै।
0: नमस्ते, यतिखेरको समय अन्तिम भाग्यमानी साथी भनौँ न होइन। अब हामी करिब करिब एक मिनट मात्रै रहन्छौँ, साथीहरूलाई भेटाउन सक्दैनौँ जस्तो छ। साथी अर्को साथी आउनु भएको छ, त्यहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर, भन्दै थियो साथीले फोन काटेर पनि भेटिसक्नु भयो। के गर्नु, मलाई गाह्रो छ त हो साथीहरू। 9745 49 36 20 को लाइन भएर अब भने म कसै साथीलाई पनि भित्राउन सक्दैन है त। म पनि यहाँबाट छुट्टिएर जाने समय भइसकेको छ। अब होइन, भोलि आउनको लागि भयो भने जानै पर्यो होइन। यतिजनासम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने, सहभागिता जनाउने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सबैजनालाई धन्यवाद दिँदै आजको बसाइबाट म प्रिया मगर छुटिन्छु। भोलि यही समयमा आउने नै छु। नमस्कार।

0: झलझला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। मुलुकमा सुशासन, पारदर्शिता र जवाबदेहिताको प्रवर्धन गर्ने उद्देश्य सहित पारदर्शी समाज गठन गरिएको छ। पूर्व राजदूत दीप कुमार उपाध्यायको अध्यक्षतामा समाज गठन गरिएको हो। समाजको सदस्यहरूमा बासु दाहाल, सन्तोष गिरी, सोम बहादुर थापा र मुमाराम खनाल रहेका छन्। संस्थाले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा पारदर्शिता तथा उत्तरदायित्व बढ़ाउन नागरिक स्तरबाट खबरदारी गर्ने जनाएको छ। समाजले भ्रष्टाचार जन्य घटनाका बारेमा तथ्यमा पुगेर अध्ययन अनुसन्धान गर्ने जनाएको छ। अध्ययन तथा अनुसन्धान गरेका प्रतिवेदनहरू सार्वजनिक गर्न समाजले पारदर्शी समाज .org नामक वेबसाइट पनि सार्वजनिक गरेको छ। वेबसाइट सार्वजनिक कार्यक्रममा अध्यक्ष दीप कुमार उपाध्यायले भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सुशासन बिना मुलुकको अवस्था सुधार हुन नसक्ने बताउनुभयो। भ्रष्टाचार र कमजोर सुशासनका कारण नेपालको आर्थिक अवस्था निकै कमजोर बनेको उहाँको भनाइ छ। पूर्व सचिव द्वारिकानाथ ढुङ्गेलले नेपालमा पारदर्शिता र सुशासनको अवस्था कमजोर रहेको बताउनुभयो। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका सन्दर्भमा पनि समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना र तथ्यहरूलाई आधारमा अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ।
5: सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा 5 दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उहाँले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गर्नुभएको हो। न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरकारका विवाद, पीआईएल र माना चामल जस्ता शीघ्र किनारा लगाउनुपर्ने अग्राधिकार प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढ़ेको बताउनुभयो। मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एसोसिएशन, महान्यायाधिवक्ता र प्रधान न्यायाधीश बीच नियमित छलफल भइरहेको समेत जानकारी दिनुभयो। अर्का न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्ष नागेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताउनु भएको छ। गत वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्सेट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष नागेका मुद्दाहरूलाई शून्यमा झार्ने लक्ष्य लिएको थियो। तर गत वर्षको भदौ 23 र 24 गतेका घटना र त्यसपछिको असहज परिस्थितिका कारण उक्त लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताउनुभयो। उहाँले प्रतिकूल परिस्थितिका बावजूद आगामी दिनमा कार्य सम्पादनलाई बढ़ाएर यसलाई व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सर्वोच्चकै मुख्य रजिस्ट्रार विमल पौडेलले पछिल्लो समय अनियन्त्रित र अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौतीका रूपमा देखा परेको बताउनुभयो। उहाँले परम्परागत संचार माध्यम र संचारकर्मीहरूसँग न्यायपालिकाको सम्बन्ध सहज रहे पनि नियमन बाहिर रहेका सामाजिक सञ्जालले समस्या निम्त्याएको उल्लेख गर्नुभयो।
4: दृष्टिविहीन नागरिकहरूले आज छैटौं दिन पनि काठमाडौँको माइतीघर मण्डलामा धरना जारी राखेका छन्। आफ्ना मागहरूप्रति सरकारको ध्यान आकर्षण गराउन छ दिनदेखि धरनामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। धरनामा सहभागी दृष्टिविहीन सूर्य लिम्बुले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र आन्तरिक व्यस्तताका कारण सरकारले आफूहरूको आवाज नसुनेको हुन सक्ने टिप्पणी गर्नुभयो। अबका दिनमा भने सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको बताउनुभयो। लिम्बुले सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले माइतीघरमा भइरहेको प्रदर्शनलाई व्यवस्था गरेको आरोप समेत लगाउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दृष्टिविहीन रमेश प्रसाईले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौँमा आफू जस्तै दृष्टिविहीनहरूले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गर्नुभयो।
5: मनसून सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुङ्गा मुगलिङ सड़क खण्डमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै सड़क विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ। 2083 मनसून पूर्व तयारी कार्ययोजना नाम दिएको यस योजनाले बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति प्रयोग गरेको छ। हाल स्तर उन्नतिको क्रममा रहेको नागढुङ्गा नौ विषय मलेखु खण्डमा करिब 64% निर्माण सम्पन्न भइसकेको छ, तर सड़क विस्तारका क्रममा भित्ता काटिएको र भौगोलिक बनावट कमजोर भएकाले यस वर्षको मनसूनमा यात्रुले शास्ति खेप्न नपरोस् भनी उपकरण र जनशक्ति सहितको टोली तयारी अवस्थामा राखिएको सड़क विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ। आयोजना कार्यालयले गरेको भौगोलिक अध्ययन अनुसार यस सड़क खण्डका 9 स्थानलाई पहिरोको अति उच्च जोखिममा राखिएको छ, जसमा नागढुङ्गा नौ विषय खण्डको झ्याप्ले खोला, खत्री पौवा र सिक्रे खोला रहेका छन्। त्यसै गरी 9 मलेखु खण्ड अन्तर्गत 4 किलो, 7 किलो र 9 किलो, त्यसै गरी 13 किलो कोइराले भीर मछेडी खोला र घाट बेसी क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ।
4: बाटेको डुलुवा र राप्ती सुनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकिएको छ। पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालयका प्रमुख लीला बहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा डिजाइन अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको जानकारी दिनुभयो। उहाँले प्राविधिक अध्ययन र डिजाइनका आधारमा 700 मिटरको पुल बनिरहेको जानकारी दिँदै स्थानीय जनताले थप 440 मिटर पुल निर्माण गर्न माग गरेका बताउनुभयो। राप्ती सोनारी गाउँपालिका 6 का वडा अध्यक्ष लवराज खरेलले थप 440 मिटर पुल निर्माण भए जिल्लाको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै कृषि उपजको बजारीकरण सहित आवागमन सहज हुने बताउनुभयो। उहाँले विक्रमसम्म 2074 को बाढ़ीले जिल्लाका खला, टेपरी, ढलैया लगायत क्षेत्रमा क्षति पुर्याएपछि स्थानीयको जनजीवन कष्टकर भएको उल्लेख गर्दै नदीको दुवैतर्फ तटबन्ध भएपछि पूरा क्षेत्रमा पुल बन्नुपर्ने तर्क गर्नुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको सात जीवन।

0: को एकमात्र डीटीएच सेवा दिस हो
1: दिस हो खुशी को कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कालीकोटको तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजक्रिया बापत 10,000 खर्च उपलब्ध गराउने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत नगरभित्रका कुनै पनि नागरिकको मृत्यु भएमा काजक्रिया बापत 10,000 खर्च उपलब्ध गराइने भएको हो। नागरिकसँग स्थानीय सरकार भएको अनुभूति गराउनका लागि नगरभित्रका नागरिकलाई काजक्रिया खर्च उपलब्ध गराउने नीति लिएको नगरपालिकाले जनाएको छ। उक्त कार्यक्रमका लागि आर्थिक सहायता कोषको व्यवस्थापन गरिने उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनुभयो।
3: काठमाडौँ महानगरपालिका वडा नम्बर 17 धोबी चौरमा एक समारोहका बीच सामूहिक कुमारी पूजा गरिएको छ। वडा कार्यालयको आयोजना तथा स्थानीय केके महिला समूहको समन्वयमा आयोजित उक्त कार्यक्रममा 188 जना बालबालिकाको सहभागिता रहेको थियो। नेवार समुदायको मौलिक परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागी बालबालिकाहरूलाई कुमार र कुमारीका रूपमा विधिपूर्वक पूजन गरिएको थियो। बालबालिकामा रहेको पवित्रता शक्ति र दैवी स्वरूपको सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक विश्वासका साथ यो पूजा आयोजना गरिएको हो। सहभागी बालबालिकालाई परम्परागत विधि अनुसार पूजा गरी टीका प्रसाद र सम्मान प्रदान गरिएको थियो। सहभागी अभिभावकहरूले बालबालिकालाई आफ्नो जरा र संस्कृतिसँग जोड्ने यस्तो पहलको प्रशंसा गरेका छन्।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकामाथि जवाफी हमला गरेको छ। इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रहरूमा अमेरिकी हवाई आक्रमणको जवाफमा अमेरिकासँग सम्बन्धित ठेगानालाई निशाना बनाएको दावी गरेको छ। इरानको विदेश मन्त्रालयले अमेरिकी आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र युद्ध अन्त्य गर्न दुई देशहरू बीचको सम्झौताको उल्लंघन गरेको बताएको छ। इरानी सशस्त्र सेनाले आत्मरक्षाको अधिकार प्रयोग गरेर प्रतिकार गरेको दावी गरेको छ। यद्यपि इरानले कुन लक्ष्यहरूलाई लक्षित आक्रमण गरिएको हो भन्ने बारे अझै स्पष्ट पारेको छ। इरानले खाड़ी देशहरूलाई पनि आफ्नो क्षेत्रलाई कुनै पनि शत्रुतापूर्ण गतिविधिको लागि प्रयोग हुनबाट रोक्न अपील गरेको छ। तेहरानले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूलाई हस्तक्षेप गर्न र अन्तर्राष्ट्रिय कानूनको कथित उल्लंघनलाई सम्बोधन गर्न पनि आह्वान गरेको छ। होर्मुज स्ट्रेटमा एउटा मालवाहक जहाजमाथि भएको आक्रमणलाई युद्ध विरामको उल्लंघन भन्दै अमेरिकी सेनाले इरानी सैन्य अखडाहरूमाथि हवाई हमला गरेपछि इरानले जवाफी कार्यवाही गरेको हो।
3: अब खेल समाचार। महिला टी20 विश्वकपमा आज 3 खेल हुँदैछन्। पहिलो खेलमा पाकिस्तान र नेदरल्याण्डस आमने सामने हुनेछन्। यी दुई टोलीबीचको खेल आज दिउँसो 3:15 शुरू हुनेछ। दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्। दुवै टोली आफ्नो पहिलो जितका साथ आफ्नो अभियान अन्त्य गर्ने लक्ष्यमा हुनेछन्। आजको दोस्रो खेलमा वेस्ट इण्डिज र आयरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। जितले वेस्ट इण्डिज सिधै सेमी फाइनलमा प्रवेश गर्नेछ। दुई टोली आज साँझ सवा सात बजे शुरू हुनेछ। आयोजक इंग्ल्याण्डले आजको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन न्यूजील्याण्डको सामना गर्नेछ। यी दुई टोली आज राति 11:15 भिड्नेछन्। इंग्ल्याण्ड लगातार 4 जितसहित सेमी फाइनलमा पुगिसकेको छ। सेमी फाइनलमा पुग्न न्यूजील्याण्डले आजको खेल जित्नै पर्नेछ भने त्यस अघिको खेलमा आयरल्याण्डले वेस्ट इण्डिजलाई पनि हराउनु पर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुशासनका लागि खबरदारी गर्न पारदर्शी समाज गठन। हप्तामा 5 कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौती।
3: दृष्टिविहीन नागरिकहरूको आज 6 दिन पनि माइती घरमा धरना। सरकारले व्यवस्था गरेको गुनासो।
4: नारदुङ्गा मुगलिन सड़क खण्डमा मनसुन पूर्व तयारी। 9 स्थान पहिरोको उच्च जोखिममा। राप्ती नदीमा निर्माणाधीन
5: बाजे के भो किन जालामा हात
6: यहाँ दुखेको छ त खाने दिनमा भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
5: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
7: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन
8: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
7: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14 652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुरी चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आइया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
5: हैन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
10: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
10: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
11: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना।
12: जो बेला खेमरिदे गरम ओबेदरी जो बेला सुनो फोरी बेला ओचुदरी जो लाओ बेला को वन जंगल ल ने लागिने मस्त जो संभावना चाहिए आउए जिमे प्राकृतिक संपदा र संक्षिप्त जो सक्षम नागे वातावरण मिले बेला खेपा असर किने रि मूल र थाउने भूछे ताने वायुमंडल ल कार्बन मस्त जो तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले ल ने लागिने सज जिमे किने लापरवाही सुनो चाउ सक्षम गेमा देखो के कोठेला नाते जन धनी झेप्पा छेपी ताउजू खोकाई
13: वन
12: जंगल सर मेरा आयुर्वेदी बानी एमएल एमएल सोछामेला लिउसोकर पोतराले पार जोगे हटे
13: मलाई लाइटर स्याउला ले सोछामेल चिस्राले जबाङजा र यामादेने पोल जेने या इतो चिज र रहिदे वन जंगल याले के बाबा या
12: पिकनिक वन भोज बाको ले सोछामसु छिन्ने मेले चार सोसै देखि छनाले वन जंगल ओसो छामि दैके बारीको चुरो दिदी ओरे बनेउ कोबा
13: नान्थाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने झालै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
12: गेसो छानेला खोलेर चाउसी खोलिए होइदे करिन गाई गेसो निके लैजु अब नजिरे बनाए गेन गेल गेसो निके मालाए औलिन मायो के नाइजे
13: वन जंगल छ जुलिसी गेन बारी ल बाली नाली कुचिला चुली यात्रा रस चाउसो छिने ने चाउसो सहिदेके खेले
12: वन जंगल मेला के नाइजे लागि तिमी पाँचजना खरनामदार मिलिदिए भने चानाजा नै के छ
13: बतास उचलिजु बेलाको हिजिमकेको टल मेके सताङ्कीले हेनोखेम छिन्ने ले चासो के छ
12: मेरो लागि निमितै के भने के पछि सुन अरूले भने के पछि या
13: के छ थाम्ला पोयाल मेरो लागि के सम्किने के छ त ओडा कार्यालय प्रहरी कार्यालय सर खुनछरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयले खबर दिदिए
12: अनुरूप सुनसारी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

0: प्रधान कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन

0: प्रवेश नगरौ, प्रतिबन्धित जडी बुटीहरूको संकलन तथा ओसा पसार नगरौ, वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ,
1: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ, वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ, वन क्षेत्रबाट ढुङ्गा किटकी बालुवा वा माटो ननिकालौ,
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ, सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ,
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ, वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ, वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
1: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
1: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानो गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
4: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479028002,
5: 98095826।

0: 98 10 93 39 40. के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही साङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
2: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाषा र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
5: अरे काका,
4: यसको लागि त धोराली डाँ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ

0: पटपटी लाउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
2: सुनौला हजार दिनका आमालाई पोषण के हो
3: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ
4: अन्न तथा कन्दमूलहरू गेडागुडी तथा दाल सागपात तथा फलफूल पशुजन्य खानेकुरा जस्तै दुध अन्डा माछा तथा मासु समेटिने गरी खानु पर्दछ
3: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ
4: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ
3: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको झुकाको औषधि खानु पर्छ साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ
4: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825632367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाप रे,
2: अब चाहिँ के हुने हो?
3: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जल्दै लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के उयो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
8: लौ उसो भए, म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
8: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
7: श्री स्वर्गदारी महापर्वको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
8: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
9: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
7: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
7: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
11: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेनी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
10: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
11: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
10: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
10: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
12: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
13: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
14: हो र?
13: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
14: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
13: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
14: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
13: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
8: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
8: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: को लागी सामुदायिक रेडियो सरसला एफएम 96.4 मेगाहर्ट्ज सरसला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

0: हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई। यति बेला कार्यक्रम लोकसारथीमा हामी कार्यक्रम लोकसारथीमा छौं। तपाईले आज सारङ्गी बजेको सुनिरहनु भएको छ। यो सारङ्गी कै तालमा आज हामी कार्यक्रमलाई चलाइराखेका छौं, अर्थात कार्यक्रमलाई प्रस्तुत गरिराखेका छौं। कार्यक्रम लोकसारथी विभिन्न साझेदार रेडियोहरूबाट यति बेला तपाई सुन्दै हुनुहुन्छ र हामी कार्यक्रम लोकसारथीको फेसबुक पेजबाट एकाउन्टबाट अडियो लाइभ पनि छौं। प्रेस वीरेन्द्र गिरीको फेसबुक एकाउन्टबाट भिडियो लाइभमा पनि छौं र कार्यक्रम लोकसारथी आज हामी फरक तरिकाले फरक शैलीमा प्रस्तुत गर्दैछौ। विभिन्न साझेदार रेडियोहरूबाट देशैभरि हामीलाई यति बेला सुनिरहनु भएको छ र अब म हाम्रा आजको कार्यक्रममा हामी अलिकति फरक तरिकाले सञ्चालन गर्दैछौ। आज हामी तपाईँसँग फोनमा कुराकानी गर्दैनौ। आज हामी एउटा हाम्रा अतिथिहरू ल्याएका छौं, दुईजना हामीसँग अतिथिहरू हुनुहुन्छ, उहाँहरूसँग हामी कुराकानी गर्ने गरी आजको कार्यक्रम तयार पारेका छौ। हाम्रो स्टुडियोमा दुईजना अतिथि हुनुहुन्छ, विशेष गरी लोक बाजाका अभियन्ता हुनुहुन्छ, जसले सारङ्गीलाई सनाई मादल खैजडी लगायतका रैथाने लोक बाजाहरूलाई संरक्षण गर्नुपर्छ भनेर उहाँ अभियान चलाएर लागिरहनु भएको छ, सुशील गन्धर्व र गोपाल गन्धर्व। आज हामी उहाँसँगको कुराकानीलाई अगाडि बढाउनेछौ। अब म सरस्वती रेडियोहरूको नाम म वाचन गर्छु। आज अलिकति अतिथिहरूलाई धेरै समय दिनुपर्ने भएको हुनाले मैले प्राविधिक मित्रहरूको नाम वाचन गर्दिन, म रेडियोहरूको नाम मात्रै वाचन गर्छु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठान, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज बिजुवार प्युठान, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजुवार प्युठान, रेडियो पारिनी 99.1 मेगाहर्ज अर्घखाँची, रेडियो मालरानी 95.7 मेगाहर्ज, रेडियो निरसिम्मा 107.1 मेगाहर्ज अर्घखाँची, रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मी, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मी, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङ, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्छा, रेडियो कुटुम्बा 97.8 मेगाहर्ज तानसेन पाल्पा, रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिल वस्तु, रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँ, रेडियो दमौली 94.2 मेगाहर्ज दमौली, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर, रेडियो भोटेउडार 90.8 मेगाहर्ज भोटेउडार, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकी, यसै क्रममा रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासी, रेडियो जननी 90.6 मेगाहर्ज पोखरा, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोकको सिपारी, रेडियो आफ्नो एफएम ओखलढुङ्गाबाट 104.8 मेगाहर्ज, रेडियो आफ्नो एफएम रुकुम पश्चिमबाट 90.4 मेगाहर्ज, यस्तै क्रममा रेडियो लाली गुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, यस्तै क्रममा रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछाप, रेडियो मेनश्याम 103.4 मेगाहर्ज तेह्रथुम लगायतका रेडियो भरोसा 104.9 मेगाहर्ज दाङघुराई, यसै क्रममा रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुर, रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो बेलका 100.9 मेगाहर्ज उदयपुर, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वत लगायतका यी रेडियोहरूबाट एकैसाथ कार्यक्रम सुनिरहनु भएको छ। आज हामी कति पनि ढिला नगरिकन हाम्रा अतिथि ज्यूहरूलाई म परिचय गराउन चाहन्छु। हाम्रो सारङ्गी वाचकमा हुनुहुन्छ गोपाल गन्धर्व, जसले सारङ्गी बजाइरहनु भएको छ। यसै क्रममा हाम्रा आजका अतिथि हुनुहुन्छ जो कि अभियान चलाइरहनु भएको छ, एकदम सशक्त रूपमा लोकबाजा बचाउनु पर्छ भन्ने अभियान चलाइरहनु भएको छ, सुशील गन्धर्व। सुशील सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद, नमस्ते।
0: अनि आज पहिलो सुरुमा हामी सुरुवातमा एउटा गीत सुन्न चाहन्छौ, जुन त्यसपछि हामी तपाईँको कुराकानीलाई अगाडि बढाउँछौ। र आज कुन गीत गाउनुहुन्छ पहिला सुरुमा?
1: ठिक छ, हामी बाउलाई खायो हजुरले, छोरा पल्सरले, हाम्रो संस्कृतिलाई खायो बाहिरी कल्चरले, यो गीतहरूलाई
0: हुन्छ, सुरु गर्नुहोस्।

0: हाम्रो संस्कृतिलाई खायो बाहिरी कल्चरले यति राम्रो गीत गाइदिनुभयो र सुरुमा अब गीत सकिसकेपछि तपाईँको परिचयबाट जाउँ होइन तपाईँ लोक बाजाको अभियन्ता भनेर मैले तपाईँलाई भनिसके होइन सुशील गन्धर्व तपाईँको परिचय रेडियो सुन्दै गर्नुभएका श्रोताहरूले तपाईँलाई कसरी चिन्ने यसको बारेमा जानकारी गराइदिनुहोस्।
1: धेरै धेरै धन्यवाद हजुरलाई, सबै रेडियो सुन्दै गर्नुभएको श्रोताहरूलाई सर्वप्रथम हाम्रो यो अभियानको तर्फबाट र हाम्रो तर्फबाट सबैलाई जिहा झरेर नमस्कार गर्दै मेरो नाम सुशील गन्धर्व हो। मेरो घर दाङ तुल्सीपुर उपमहानगरपालिका वार्ड नम्बर 4 रक्षा चौर पर्छ। म अहिले हाल काठमाडौँमा बस्छु एकी संगीतको काममा। अहिले मलाई कक्षा 9 नेपाली किताबमा नेपालका लोक बाजाका अभियन्ता सुशील गन्धर्वले गरेको काम अति प्रशंसनीय के छ भनेर नेपाल सरकारले जो पाठ्यक्रममा कक्षा 9 पाठ्यक्रममा लेखिदिन एउटा सफल भएको छ, त्यसैको सिलसिलामा देश चलाउन हिँडिरहेको छु।
0: भनेपछि तपाईँलाई कक्षा 9 विद्यार्थीहरूले पहिला नै पढिसक्नु भएको छ?
1: हजुर,
0: तपाईँलाई कक्षा 9 विद्यार्थीहरूले पढिरहनु भएको छ र आज जति पनि विद्यार्थीहरूले आज ठ्याक्कै शनिबार पनि पर्यो होइन त, कस्तो समय हो? कक्षा 9 विद्यार्थीहरूले यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने ओहो उहाँहरूले त हामी किताबमा पढेका छौं भनेर पनि सम्झिनु हुने भयो होइन?
1: हजुर
0: हजुर, तपाईँहरूको अभियान जुन चलाइरहनु भएको छ लोक बाजाको अभियान, लोक बाजा बजाउनु पर्छ बचाउनु पर्छ भन्ने अभियान जुन चलाइरहनु भएको छ, यो तपाईँले कहिलेदेखि शुभारम्भ गर्नुभयो र किन गर्नुभयो यसको बारेमा जानकारी गराइदिनुहोस् न।
1: अब सर्वप्रथम त मैले पहिले नै गीत गाइसके होइन, बाउलाई खायो सरले यो गोर्खा पल्टनको गीत थोरै झलकमा हामीले आफ्नो एउटा केही अन्तराहरू गाँसेर गाउने गरेका छौँ
0: होइन।
1: बाउलाई खायो अल्सरले, छोरा पल्सरले, हाम्रो संस्कृतिलाई खायो बाहिरी कल्चर। अहिले हाम्रो देशमा यिनै हाम्रा मौलिक बाजाहरू, यिनी लोक बाजाहरू, यिनी लोप हुँदै गइरहेका छन्। विशेष गरेर हामीले हाम्रो दाई भाइ छोराछोरीहरूको बिहेमा हामीले पञ्चे बाजा नौमती बाजा बोलाउने गरेका छैनौँ। हामीले ठ्याक्कै छोराछोरीको बिहे आयो अब कुन ठाउँमा गएर डिजे बुक गर्ने, साउन्ड सिस्टम बुक गर्ने भन्ने खालको यो हाम्रो नेपालमा छाप बसिरहेको छ। त्यो छापलाई हामी चिर्दै किनभने खास यो काम गर्नुपर्ने त विशेष गरेर राज्यले हो होइन, हामी एउटा दुईजना गन्धर्वले यो देशको लोक संस्कृतिलाई कसरी बचाउन सक्छौँ र हामीलाई अहिलेसम्म कसैको साथ सहयोग पनि छैन। किनभने मैले अघि पनि भने नि मेरो म 2064 सालदेखिबाट यो नेपाली लोकबाजा यिनलाई जगेर्ना गर्नुपर्छ, यिनको जिल्ला जिल्लामा संग्रहालय हुनुपर्छ। जस्तै अहिले हाम्रो देशमा 3 तहको सरकार छ होइन र अब ती 3 तहको सरकारमा पनि यो गाउँ स्तरबाट यिनी लोकबाजाहरू संरक्षण गर्दै यिनको संग्रहालय बनाउँदै यसलाई लोकबाजा बजाउने मान्छेहरूलाई, लोकबाजाका पारखीहरूलाई, लोकबाजाका जस्तै गुरूहरू, जस्तै सोरठी नाचका गुरूहरू, पुर्सुङ्गे नाचका गुरूहरू होइन, हाम्रो टप्पा नाचका गुरूहरू होइन र हाम्रा त धेरै छन् नि त होइन। अब हाम्रो कति राम्रो अस्ति भर्खर हाम्रो मगर जातिको एउटा भूमि पर्व भर्खरै सिद्धियो होइन, त्यो पर्वमा कति राम्रो मगर जातिहरूले आफ्ना वेशभूषाहरू लगाएर आफ्नो संस्कार संस्कृति कल्चरलाई बचाउँदै एक किसिमले उहाँहरूले पनि असाध्य राम्रो गर्नुभएको छ, किनभने उहाँहरू आफ्नै कल्चरमा रमाइरहनु भएको छ होइन। हामीले जस्तै माघ महिनामा हाम्रो चौधरी जातिको कल्चरहरूमा हामीले कति राम्रोसँग चौधरीहरूले आफ्नो कल्चरलाई, आफ्नो तिनी लोकबाजाहरूलाई बजाएर आफ्नो संस्कार संस्कृति रीतिरिवाज परम्परालाई बचाइरहनु भएको छ होइन र त्यस्ता त्यस्ता यिनी समुदायहरूलाई यो राज्यले छानेर होइन उहाँहरूलाई एउटा प्रशंसा गर्ने होइन कसैलाई जस्तै हाम्रो त यो गरिबी देशमा होइन केही सिलसिलाका व्यक्तिहरूलाई रोजगारको अवसर दिने प्रदान गरिदिने त्यस्तो गरिदिएको भए राज्यले
0: अब हामी अभियानका कुरा यो राज्यको कुराहरूमा हामी पछि जान्छौँ किनभने अहिले अभियानको कुरामा आयो अनि तपाईँले आफ्नो अभियान 2064 सालदेखि हामी लोकबाजा बचाउने अभियानमा छौँ भनेर जानकारी गराउनु भएको छ होइन र तपाईँ गन्धर्व हुनुहुन्छ गन्धर्वसँग सम्बन्धित केही कुराहरू मलाई सोध्न मन लाग्यो होइन पहिला पहिला हाम्रा सारङ्गी वादकहरू जसलाई हामी गन्धर्व भनेर चिन्छौँ उहाँहरू गाउँ गाउँमा गएर घटना सुनाउनुहुन्थ्यो होइन धेरै गाउँ गाउँमा गएर घटनाहरू सुनाउनुहुन्थ्यो अर्थी उपदेश दिनुहुन्थ्यो गीतकै माध्यमबाट अर्थी उपदेश दिनुहुन्थ्यो तर आजभोलि ती प्रवृत्तिहरू हराएका छन् सारङ्गीको स्वर हरायो होइन अनि यो भनौँ न गन्धर्वहरू गाउँ गाउँमा आउन छोड्नुभयो अनि यसको कारण चाहिँ के होला किन तपाईँहरू गाउँ गाउँमा जान हराउनुभयो यसको कारण चाहिँ के हो
1: त्यही त मैले भनिहालेँ फेरि अब कुरा गर्दाखेरि राज्यकै कुरा आउँछ होइन र अब जस्तै अहिले हामीले सारिङ्गी मादल आत्मसात गरेर यो सारिङ्गी भनेको त गन्धर्व जातिको एउटा जनैको रूपमा रहेको छ होइन चारवटा तार 36 राग 100 स्वर 100 स्वरमा बज्ने यो सारङ्गी होइन र सरगमको सूत्रमा बज्ने यो सारङ्गी होइन कति राम्रो मेलोडीमा बज्ने यो सारङ्गी अहिले हाम्रै गाउँघरमा सारिङ्गी भिरेर अहिलेको परिवेशमा हामी दैलामा जाने बेला हाम्रै गाउँघरकै अब व्यक्तित्वहरूले भन्नुहुन्छ कि कोही गाइने आयो किनभने गाइने आयो गाइनेले कुन पीडा बोकेर आयो हजुरले भनिहाल्नुभयो यो संसारको गुरुबा नै गाइने हो हामीले त्यो भन्ने गरेका छौँ यो संसारको यो गुरु नै गाइने हो किनभने हिजोको दिनमा हाम्रो हजुरबुवाहरूले होइन पल्लो गाउँको सन्देश उल्लो गाउँमा सुनाउने काम गर्नुहुन्थ्यो होइन र अब दसैँ आयो होइन प्रति गाउँ गाउँमा गएर मालसरी गीतहरू गाउने गर्थ्यो होइन र यो राज्यले मैले भनिहालेँ फेरि राज्यकै कुरा दोहोरिन्छ बाबु यो राज्यले त्यसरी गाउने गाइनेहरूलाई छानेर तपाईँहरू एउटा यो देशको कलाको भण्डार हो होइन तपाईँहरूलाई यो देशले यो राज्यले एउटा जागिरको व्यवस्था मिलाएर होइन सरकारी कर्मचारी गराएर तपाईँहरू गाउँ गाउँमा जानुपर्छ सन्देश फैलाउनुपर्छ होइन भन्ने एउटा त्यो वातावरण भइदिएको भए हाम्रा छोराछोरीहरूले यो सारङ्गी छुन एकदमै रुचाउँथ्यो होला होइन र
0: अहिलेको पुस्ताहरूले त भन्यो भने सारङ्गी तपाईँहरूकै पुस्ता होइन गन्धर्वकै पुस्ता अब के भन्नुहुन्छ भन्दाखेरि पहिला हाम्रो बुवा बाजेले त गर्नुभयो तर अहिले हामीलाई सारङ्गी बोकेर गीत गाउनकै लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ भन्ने खालको कुराकानी गर्ने प्रसङ्ग आइसक्यो होइन अब हिजो गाउँ गाउँमा हुने सारङ्गी अहिले चाहिँ रेकर्डिङ स्टुडियोहरूमा थन्किएर बसेको छ त्यहाँ मात्रै प्रयोग हुन्छ भनेर भनौँ न अब सोच्ने बेला भन्ने बेला बुझ्ने बेला भइसक्यो
1: लोपै हुन लागिसक्यो अब हामीले हाम्रो पछि त हाम्रो छोराछोरीले समाउँदै समाउँदैन हेर न मैले भने त अब यो सारङ्गी गाइनेले मात्रै सिक्ने होइन गाइनेले मात्रै बजाउने होइन होइन यो त सरस्वतीको बाजा हो बिरा पुस्तक हंसमानमा चढेकी सरस्वतीले एउटा सरस्वतीकै राग बनेर हामीहरूले आत्मसात गरेरलाई सँगसँगै अब हाम्रो जनैको रूपमा रहेको थियो सारङ्गी होइन हामी त्यसरी यसलाई चाहिँ गाउँ गाउँमा आफै तरिकाले हामी हिँडिरहेका छौँ हामीले यो लोक संस्कृति यो लोक संस्कार बचाउनु पर्छ भन्दै हामी आफै हामीले आफै भनिरहेका छौँ
0: अब यसरी तपाईँहरू अभियन्ताको रूपमा हिँडिरहँदाखेरि होइन विभिन्न ठाउँहरूमा पुगे भन्नुभयो त्यहाँहरूको प्रतिक्रिया चाहिँ के आउँछ तपाईँहरूलाई? तपाईँहरूले कस्तो व्यवहार गर्नुहुन्छ गाउँ घरमा अथवा विभिन्न ठाउँहरूमा गइरहँदाखेरि? यसको बारेमा जानकारी गराइदिनुहोस् त।
1: अहिले अब बुझ्दै जानु भएको छ, हुन् यिनी हाम्रा आफ्ना एउटा घरका बाजा हुन् होइन। यिनी बाजा लोप हुनु हुँदैन होइन। अहिले त तपाईँहरूको जाति कोही आउनुहुन्न भने पहिले आउनुहुन्थ्यो, अहिले तपाईँहरू हराउँदै जानुभयो। तर तपाईँहरूले यो नछोड्नुहोस्, यो पेसालाई अँगाल्नुहोस् होइन। तपाईँहरूले यस्तो काम गर्नुपर्छ भनेर अहिले धेरैले भन्नुहुन्छ होइन। कतिपयले त अब मैले अघि भने नि कतिपयले त
0: कतिपयले त यस्तो हट्टाकट्टा छ, के गीत गाएर खाइरह होला, के काम गरेर पनि खानुपर्छ भन्ने टाइपका कुराहरू पनि गर्नुहुन्छ होला।
1: एकदमै एकदम हो त त्यो। अब त्यो अब भइहाल्नु साह्रो सजिलो, तपाईँ हात खुट्टा छन्, तपाईँहरूले केही अब खेत जोतेर बारी जोतेर होइन अब खानुपर्छ भन्ने कुरा गर्छ। हिजोको दिनमा हाम्रो अब एक कट्ठा बारी छैन होइन, आधा कसैको आधा कट्ठा छ, कसैको एक कट्ठा छ होइन। जोतेर खाने बेला त्यो जोत्ने बेला एकै दिनमै सिद्धि जान्छ जोतेर, अब दुई चार घन्टैमा जोतेर सिद्धि जान्छ। त्यो एक वर्षसम्म त्यो खानै पुग्दैन कि अब पाँच सात कट्ठाहरू होइन। अब जस्तै पाँच सातजना परिवारलाई, आठ दसजना परिवारलाई खाने पुग्ने खालको एउटा जमिन भइदिएको भए गाइनेले कहाँ साडी बोकेर मात्रै हिँड्थ्यो होइन र आफ्नो खेती किसान गरिन्थ्यो नि होइन। किनभने गाइनेसँग पनि अहिले त हिजोको दिनमा पो गाइनेहरूले पढ्न पाएनन् होइन र अहिले त हामीले बुझिरहेका छौँ सबैभन्दा शिक्षा ठुलो रहेछ होइन। यो शिक्षाले नै चेतनाको ढोका खोल्दो रहेछ है भनेर अब अहिलेको पछाडिको पिरियडमा एकदमै पढाउन लेख्न लागिरहेको छ होइन।
0: अब हिजो तपाईँले जलजला बहुमुखी क्याम्पसमा एउटा गीत गाउनु भएको थियो होइन, यो चेतनामूलक गीत गाउनु भएको थियो।
1: हजुर हजुर,
0: त्यो गीत अहिले पनि मलाई झलझली आइरहेछ कि, याद आइरहेछ होइन। के छ त्यो गीत धेरै विद्यार्थी साथीहरू पनि सुन्नु भएको हुन सक्छ, धेरै भनौँ न शिक्षित अशिक्षित सबै वर्गले सुनिरहनु भएको छ, उहाँहरूलाई त्यो गीत गाएर सुनाउनुहुन्छ?
1: ल ठिकै छ, अब हजुरले भनिसकेपछि त अब हामीले अब सुनाउने भयौँ र अब सबैले अब नसुनेकोले पनि यही रेडियोबाट
0: होइन अब यो कार्यक्रम त तपाईँको देशैभरि प्रसारण भइरहेछ। मैले अघि त्यत्रो रेडियोको नाम भने
1: होइन,
0: ती रेडियोहरूबाट एकैसाथ तपाईँको आवाज यो देशैभरिको रेडियोबाट अनि देश विदेश हाम्रो फेसबुक पेजबाट भिडियो अडियो लाइभबाट सबैबाट गइरहेछ।
1: एकदमै ठिक,
0: त्यो चेतनामूलक गीत तपाईँले प्रस्तुत गरिदिनु
1: हुन्छ। धन्यवाद।

लागो सफन कोत सेवन गर्नुहुन्न लागो सफन कोत सेवन गर्नुहुन्न आज देखि बाचा गरौ मैले कहिले छुन्न आज देखि बाचा गरौ मैले कहिले छुन्न मान्छे पनि कस्ता मूर्ख खान्छन् जानी जानी मान्छे पनि कस्ता मूर्ख खान्छन् जानी जानी नाम पनि कस्ता राख्छन् सामा

0: यो गीत एकदमै राम्रो गीत सुनाउनु भयो, जनचेतनामूलक गीत पनि थियो र यो गीतबाट धेरै सन्देशहरू प्रवाह हुन्छ। र अब म गोपाल जीको तिर जान्छु किनभने गोपाल जी अघि नै देखि बसिरहनु भएको छ, सारङ्गी बजाइरहनु भएको छ, उहाँलाई पनि केही कुराहरू सोध्छु। तपाईँ यो अभियानमा कहिलेदेखि जोडिनु भयो, तपाईँको परिचय सही जानकारी गराइदिनु न।
1: एक वर्ष भइसक्यो बाबु, म कहिले कहिले आफ्नो सिलसिलामा गाउँतिर हिँड्थ्यो होइन, सारङ्गी बनाउने बजाउने पनि गाउँघरतिर जाने
0: हो र यो गीतबाट धेरै सन्देशहरू प्रवाह हुन्छ। र अब म गोपाल जीको तिर जान्छु किनभने गोपाल जी अघि नै देखि बसिरहनु भएको छ, सारङ्गी बजाइरहनु भएको छ, उहाँलाई पनि केही कुराहरू सोध्छु। तपाईँ

0: दिनुहुन्थ्यो पसिन्थ्यो पुराना पुराना गीतहरू झलमानको गीतहरू लाहुरीको गीतहरू गाएर खुसी बनाएर ल्याएर बालबच्चा पालिया छ बाबु।
1: अनि तपाईँको सारङ्गी सङ्घको कति मिठो सारङ्गी बजाउनु हुँदो रहेछ होइन, श्रोता दर्शकहरूले पनि देखिसक्नु भएको छ, श्रोताहरूले पनि सुनिसक्नु भएको छ तपाईँ गोपाल गन्धर्व कति मिठो सारङ्गी बजाउनु भयो। अनि सारङ्गी सङ्घको साइनो कहिलेदेखि लगाउनु भयो?
0: साइन लगायो त उहाँसित
1: सारङ्गी सङ्घ सारङ्गी तपाईँको हातमा भएको सारङ्गी सङ्घ साइनो कहिलेदेखि लगाउनु भयो?
0: साइन लगाउँदा 40 वर्ष भइसक्यो।
1: ए 40 वर्ष भइसक्यो। पहिला तपाईँले गाउँघरमा कसरी कति सालदेखि हिँड्न थाल्नुभयो?
0: म हजुरको 2000 यस्तै ठ्याक्कै 45-46 सालबाट गाउँघर हिँड्न लागेको बाबु।
1: सर यी आफै बनाउनुहुन्छ कि कसैले बनाएको किनेर प्रयोग गर्नुहुन्छ कि छ?
0: मैले त आफै बनाउँछु बाबु।
1: आफै बनाउनुहुन्छ है?
0: बनाएर आफ्नो मौजु बाजा आफै बनाएर कहिले तासा छिन्ने पनि बनाए आफैले बनाउँछ, सबै आफै बनाएर गाउँघरतिर हिँडिन्छ। अहिले गाउँघर भाइसहरू जाउँ त रोपातिर पुरानो पेसा लगाएर आफ्नो संस्कृतिलाई मौलीलाई जोगाइराखौँ त भन्ने हिसाबले यो आफ्नो अभियानमाथि सुशील भाइसित म जोडेर हिँडेको बाबु।
1: अब यो अभियानमा हिँड्दै गर्दा अहिले पहिला गाउँघरमा हिँड्दै गर्दा तपाईँलाई गाउँका मान्छेहरूले समाजका मान्छेहरूले गर्ने व्यवहार कस्तो थियो, कतिको राम्रो पाउनुहुन्थ्यो अथवा नराम्रो व्यवहार गर्नुहुन्थ्यो, के थियो कस्तो थियो पहिलाको र अहिले हिँड्दाखेरि कस्तो पाउनु भएको छ? पहिलाको व्यवहार र अहिलेको व्यवहार कस्तो छ?
0: पहिला त अहिले अझ संस्कारै थियो बाबु, तिरेर अहिले 20 वर्ष अगाडि गन्धर्व दाजुहरूलाई पानी ल्याइदिने रोटियामा बाहिर त्यहाँबाट थालमा भात हालेर बाहिर ल्याइदिने खाएर त्यहाँबाट त्यसलाई थाल साल धोएर लुटा सुटा पखालेर बाहिर पेटीमा राख्ने चलन थियो बाबु, सुकाएर भित्र लान्थे। अहिले त जाने भने खाना खाएर चाहिँ राखिदिनुहोस्, हामी पखाल्छौँ हामी पखाल्छौँ तपाईँ हामी केही फरक पर्दैन भन्नुहुन्छ। त्यही पनि मेरो कसो कहिले माझे पनि राखिदिन्छु, कहिले कहिले कसो उहाँले आफू पकाउनु छ अहिले बाबु गाउँघरतिर मान सम्मान धेरै गर्नुहुन्छ
1: अहिले गाउँघरतिर। पहिला गन्धर्व भन्ने बित्तिकै अलिकति यिनीहरू त फाने नचल्ने जात हो होइन भनेर पनि सोचिन्थ्यो, तर अहिले त्यो परिवर्तन भएको छ भन्ने खोज्नु भएको तपाईँले होइन?
0: हजुर हजुर।
1: अनि अब एउटा तपाईँ गाउँघरमा हिँड्ने मान्छे, तपाईँ पनि गाउने मान्छे होइन, एउटा तपाईँले आफैले सारङ्गी बजाएर अनि हाम्रो सुशील सदस्य मादल बजाउनुहुन्छ, तपाईँले आफैले एउटा सारङ्गी बजाएर रेडियो सुन्दै गर्नुभएका श्रोता र फेसबुकबाट हेर्दै गर्नुभएका दर्शकहरूलाई एउटा गीत सुनाइदिनु।

0: गीत हामीले सुन्यौं, तपाईले सुनाउनु भयो। तपाईको परिवारमा को को हुनुहुन्छ, तपाईको घर कहाँ हो, अलि विस्तृत रूपमा रेडियो सुन्दै गर्नु भएका श्रोताहरूलाई जान्छ।
1: मेरो पनि तुलसी चार परिवार रक्षा छ।
0: रक्षा छ नै पर्यो तपाईको परिवारमा को को हुनुहुन्छ?
1: अहिले एउटा बाबु छ, अहिले 15-16 लायो, साथमा पर्छ। छोरी छ, एउटा सानो छोरी छ, सात बहिनी पछाडि एउटी नानी छ। बिटी मरेकै अब 5 बहिनी छोरी सबै विवाह भइसक्यो। अब एउटा नानी छ, बाबु छ, नानी नौमा पर्यो, छोरी बाबु सातमा पर्दैछ। अहिले चारमा परिवार छ बाबु। अहिले
0: तपाईँ यही अभियानमा जोडिएर आफ्ना परिवार छोराछोरी सबैलाई भनौँ न बिहा पनि गर्नुभयो, अनि छोरा छोरीहरूलाई अझै पढाइ, छोरा र छोरीलाई पढाइ पनि लानु भएको छ। अब म सुशील सरतिर आउन चाहन्छु। अब सुशील सरको पनि पारिवारिक अवस्थाको बारेमा मैले कुराकानी गरेको छैन, तपाईँको पारिवारिक अवस्थाको बारेमा जानकारी गराइदिनु। तपाईँ पनि रक्षा चौर भन्नुभयो, तपाईँको जन्म रक्षा चौर नै भयो हो?
2: मेरो जन्म त पहिले यो रोल्पाको लिङदुङ भन्ने ठाउँमा,
0: यही रोल्पा भएको तपाईँको जन्म लिङदुङ अहिलेको कुन गाउँपालिका पर्छ?
2: अहिले त्यो त्रिवेणी गाउँपालिका,
0: त्रिवेणी गाउँपालिका हो, यही रोल्पाकै हुनुहुँदो रहेछ तपाईँ, होइन?
2: त्यसपछि अब हाम्रो बुहार त अब सल्यानतिरबाट आउनु भएको,
0: सल्यानतिर
2: मेरो माउल यहाँ भएकोले अब पहिलो त बुहारले त अब घुमन्ती जीवन बिताउने बिताइरहेको, अब म माउल बसेर बढेको हो
0: यहीँ।
2: त्यसपछि म अब दाङमा गइयो बुहार सँगसँगै।
0: रोल्पा कुन कुन स्कुलमा पढ्नुभयो तपाईँ?
2: म त्यो के जुङ्गार पढेँ, पहिले जुङ्गारमा पहिले, अरे त्यसपछि म अब उतै दाङमै
0: गुरु जजुरमा पढ्नुभयो
2: पढ्यो। तर अब छोराछोरीको अब भन्नुपर्दा अब दुईटा छोरा छन्, एउटा छोरी छन्, होइन सबै अब सकुशल छन्, पढ लेखेर उनीहरू अलिक विद्वानै छन् भन्नुहोस् न, अब धेरै पढे लेखेका छन्, अब आफ्नो रोजगारीमा
0: सिलसिला अलिकति सङ्गीततिर पनि पाइला चाल्नु भएको मान्छे तपाईँ त। अब कुन कुन गीतहरू लेख्नु भएको छ, कुन कुन गीतमा सङ्गीत दिनुभएको छ, सारङ्गी बजाउनु भएको छ, जानकारी गराइदिनुहोस् न।
2: मैले विशेष गरेर अब यो मेरो हात छिन्नेको थियो, यसले अलिक त सारङ्गी बजाउनु मिल्दैन, अनि अब मैले पहिले त अलिअलि बजाइन्थ्यो भन्नुहोस् न, तर पछिल्लो पिरियडमा मैले अब एउटा गीतहरू लेख्ने, अहिले मेरो आफ्नो युट्युब च्यानल छ, सुशील दुखी युट्युब च्यानल,
0: सुशील दुखी,
2: हजुर सुशील दुखी युट्युब च्यानलमा, त्यसमा यसो गएर एउटा गीत गाएको छु, होइन लाइक सब्सक्राइब पनि, यो जतिले सुनिरहनु भएको छ, लाइक हेरिरहनु भएको छ, उहाँहरूले पनि सुशील दुखी युट्युब च्यानलमा गएर एउटा यसो त्यो गीतलाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला। र अब हिजो भर्खरै हाम्रो क्याम्पसमा एउटा सर्दक भेटिनुभयो, हाम्रो दामी मर्सीफुल भन्ने,
0: दामु मर्सीफुल मिस्त्रीले छोडेर गइहाले यो गीतका लेखक, होइन
2: हजुर, उहाँले पनि एउटा म तपाईँलाई गीत लेखेर म सन्तोष श्रेष्ठसँग सङ्गीत गरेर लगाएर तपाईँको भोकलमा एउटा गीत रेकर्ड गरिदिन्छु भनेर हामी बसेको ठाउँमा आएर उहाँले प्रशंसा पत्र त्यहाँको चिफ सरले एकदमै हामीलाई
0: प्रशंसा पत्र अनि के नगद पनि दिनुभएको थियो,
2: नगद पनि भन्दा पनि अब हजुरले त्यहाँ अब हामी त अब आफ्नै खर्चले होटलमा बसिरहेका छौँ, होइन त्यही होटल खर्च अनि त्यही आउने जाने गाडी भाडा, अनि सरले एकदमै राम्रो गर्नुभयो, त्यसको लागि हामी एकदमै आभारी छौँ। अब हामीलाई यो नगरपालिकाले पनि केही सहयोग गर्नुभएको छ, थोरै हामीलाई एउटा पत्र दिनुभएको छ, अनुमति पत्र। अब हामी जहाँ जहाँ स्कुलमा गयौँ त्यहाँ त पुगिसक्यौँ, होइन यो नगरपालिकाभित्रको, अब नपुगेको स्कुलमा हामी अब सोमबारको दिन जाँदैछौँ,
0: होइन अब यही रेडियोको माध्यमबाट ज जसले सुनिरहनु भएको छ, ज जसले हेरिरहनु भएको छ, अब तपाईँको स्कुलमा पनि उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ, उहाँहरूलाई चाहिँ आवश्यक स्वागत अनि आवश्यक स्थान चाहिँ दिनुहोला, होइन हाम्रो तर्फबाट पनि।
2: अब हाम्रो देशैभरिको यो अभियान छ, मैले
0: कतिवटा स्कुलमा पुगिसक्नु भयो तपाईँ?
2: लगभग अहिलेसम्म हामी 5,000 भन्दा अलिक बेसी नै स्कुलमा पुगिसक्यौँ होला, होइन
0: 5,000 भन्दा बढी स्कुलमा पुगिसक्नु भयो,
2: अनि त्यसपछि यो मेरो लक्ष्य भनेको 40,000 विद्यालयमा पुग्ने एउटा लक्ष्यको हजुर हिँडेको छु। अब दाईले भनिहाल्नुभयो, एक वर्ष पहिले दाईले अब एकदमै अब दाइले अब हामीले केही पनि खादिनौ अब हामी त लामो यात्रामा हिँड्ने बेला होइन अब एकदमै स्वच्छ दिमागसँग सरस्वतीको एउटा आत्मसात गरेर अनि सरस्वतीको बाजा बोकेर हामी हिँडेका छौँ हामीलाई जहाँ पनि एउटा ढोका खुल्ला हुन्छ हामीले दिएको त गन्धर्वले दिएको त एउटा आशिष लाग्छ मैले अघि भन्नुभयो नि हिजो दाइले भन्नुभयो पहिलेको दिनमा हामीलाई छुवाछुत गर्नुहुन्थ्यो भन्नुभयो नि तर छुवाछुत गर्ने भनेको त उहाँहरू मूर्ख मान्छे हो होइन र अब हामीले त के बुझ्नुपर्छ भने गन्धर्व भनेको यस्तो जाति हो कि जो कि जसको वेदमा लेखिएको छ जो कि जसको शास्त्रमा लेखिएको
0: छ ऋषि गन्धर्व किन्नर
2: लेखेको छ गन्धर्वले
0: 33 कोटी देवता अन्तर्गत गन्धर्व ऋषि गन्धर्व किन्नर लगायतका धर्मग्रन्थमा लेखिया छ त
2: अब गन्धर्वले गाउने अप्सराहरू नाच्ने महादेव पार्वतीहरूले हेर्ने हेर र एउटा देउता के जाति हो हामीले दिएको त एउटा आशिषै लाग्छ भनेर हामी देशभरि हिँडेका छौँ र मान्छेले अब कसैले मान्छेमा त ठ्याक्कै छुट्याउने भनेको त कोही कालो हुन्छ कोही गोरो हुन्छ होइन कोही दुब्लो हुन्छ कोही मोटो हुन्छ कोही अग्लो हुन्छ कोही होचो हुन्छ त्यसलाई छुट्याउने हो जात त हामी ठ्याक्कै हाम्रो पुरुष पर्यो होइन महिला एउटा दुइटा जात मात्रै छ हामी पनि भरम धेरै पाल्नु पनि हुँदैन भनेर हामी आफैबाट पनि चिर्दै जानुपर्छ भन्नेको साथमा हामी अहिले गन्धर्व जाति राष्ट्रको नाम सूचीकृत पनि भएका रहेन रहेछ किनभने थोरै जनसङ्ख्याको जाति अहिले 6,300 कति लगभग हाम्रो जनगणनामा आएको छ यो अहिलेको जनगणनामा हाम्रो देशभरिको होइन हामी त एउटा अल्पसंख्यक जाति हौ यो अल्पसंख्यक जातिलाई अहिलेसम्म कुरा गर्दा अब राज्यकै आउँछ अहिलेसम्म यति दुःख लाग्दो कुरा छ कि गन्धर्व जातिले न कुनै ठाउँमा स्थान पाएको छ अब लोकतन्त्र आयो गणतन्त्र आयो होइन अहिले त अब हामी गणतान्त्रिक मुलुकमा छौँ होइन एक आपसमा सबै कुराहरू बोल्न पाउने हिँड्न पाउने धक गरेर भन्न पाउने खालको अवस्थामा छौँ हामी यो अवस्थामा पनि न गन्धर्व जातिलाई अल्पसंख्यकको नाममा कुनै सांसद बनाइयो न कुनै एउटा अब मन्त्रीको त कुरै छोडिदिनुहोस् अहिले अब वादी जातिको शुद्ध अब सीतावादी मन्त्री हुनुहुन्छ हो कि नै अनि अब गन्धर्वहरूले पनि त आफ्नो देशमा योगदान गरिरहेका छन् होइन यो राज्यमा बस्ने टाठा माठाहरूले जो राज्य चलाइरहेका व्यक्तित्वहरूले किन गन्धर्वप्रति आँखा जाँदैन किन गन्धर्वप्रति नजर जाँदैन उहाँहरूको होइन हामी यस्तो साडी मादल मर्चुङ्गा विनायत भए देखिहाल्नु ट्याम्की सनै ख्याम्टा यिनी बचाउनु पर्छ लोक संगीतलाई जगेर्नु गर्नुपर्छ यो हाम्रो लोक संगीत भनेको त संगीत भनेको त यस्तो चिज हो कि त पशुको शुद्ध मन पखाल्ने चिज हो होइन त्यो चिजलाई हामी बोकेर हिँडिरहेका छौँ र हाम्रो एउटा दुःखको कुरा के छ भने अहिलेसम्म हामी कुनै वदामा पुग्न सकेका छैनौँ तर है हिजोको दिनमा त पढे लेखेका मान्छेले ठूलो ठाउँ पाउँछन् भन्थे अहिले हाम्रो छोराछोरीले हामी सबैले पढे लेखेका छौँ हाम्रो ठाउँ पाएका छैन होइन अब कोही पढ्दै नपरेका मान्छेहरू पनि अब हिजोको दिनमा हामीले सांसदहरू बनेका देख्यौँ कोही भाँडामात लागेको मान्छेले सांसद बनेका देखियो होइन तर यो राज्यले हामीलाई यस्तो अभिनन्दन गरेको छ अनि यही रेडियोबाट जतिले सुन्नुभएको छ जतिले देख्नुभएको छ अनि हाम्रो कुरा पनि माथिसम्म पुगोस् भन्ने हेतुको साथमा हामी निरन्तर लागिरहेको
0: आदरणीय श्रोता हामी कार्यक्रम लोकसारथीमा छौँ र हाम्रो स्टुडियोको घडीमा यति बेला हाम्रो प्रावि मित्रले समयको बारेमा जानकारी गराउँदिनुहुन्छ हामीलाई हाम्रो स्टुडियोको घडीमा यति बेला 4:50 गइसकेको छ अब हामी कार्यक्रमको अन्तिमतिर पनि छौँ होइन र धेरै राम्रा कुराकानी भए हामी बीच र तपाईँले दुखेसो पनि गर्नुभयो लोकबाजाको अभियानको बारेमा पनि जानकारी गराउनुभयो र अब यी लोकबाजाहरूलाई संरक्षण गर्नका लागि छोटो रूपमा अब 2-3 मिनट कति छ होइन छोटो रूपमा हामीलाई जानकारी गराइदिनुहोस् कि लोकबाजालाई संरक्षण गर्नका लागि राज्य तहबाट कस्तो प्रयासहरू हुनुपर्छ र जनमानसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ?
2: एकदमै अब जनमानसले त अब अहिले लोकबाजा बजाउने मान्छेहरूलाई प्रायः खोजी पनि रहनु भएको छ, विशेष गरेर राज्यले यिनी लोकबाजा बजाउने मान्छे लोकबाजाका यस्ता अभियन्ताहरू पारखीहरूलाई राज्यले एउटा ठाउँ दिनु पर्यो, होइन? तब यो राज्यले दिएको ठाउँमा यिनी लोकबाजा कहिले हराउने छैन, होइन? हामी हाम्रो पुस्तालाई फेरि लोकबाजा बजाउनेतिर समाउनेतिर होइन गाउँघरमा हिँड्नेतिर प्रेरित गर्नेछौँ। जस्तै हामीले त एउटा के भनिरहेको छौँ भने लोकबाजा बजाउने एउटा टिचरको खाँचो छ, प्रत्येक स्कूलमा लोकसङ्गीत सिकाउने टिचरको खाँचो छ। त्यो गन्धर्व समुदायका पढी लेखेका व्यक्तिहरू सबै पढी लेखेका छैनन्, जससँग शिप कला छ, जससँग योग्यता छ, त्यस्ता व्यक्तिहरूलाई राज्यले छानेर सरकारको मातहतमा राखेर कुनै विद्यालयहरूमा देशभरिका विद्यालयहरूमा कतिमा सक्छ एउटा रोजगारी सिलसिला गरिदियोस्, अनि यिनी लोकबाजाको संग्रहालयहरू ठाउँ ठाउँमा संग्रहालयहरू बनाउने, तालिमहरू दिने, होइन यिनलाई चाहिँ प्रवर्धन गराउने, होइन अब यिनमा अब दक्ष अनुभूतिहरू उत्पादन गर्ने, यस्ता खालको एउटा यो देशले नजर पुर्याओस्, अहिले राज्य चलाइरहेका व्यक्तिहरूले पनि यसमा ध्यान जाओस् भन्न गइरहेका छौँ।
0: हुन्छ, हामी कार्यक्रमको अन्तिमतिर छौँ र अब तपाईँले भन्न चाहनुभएका कुरा र मैले सुन्न छुटाएका केही कुराहरू छन् भने, अथवा तपाईँहरू अब म यही कार्यक्रमबाटै भन्न चाहन्छु, अब यहाँ रोल्पामा अथवा कुनै पनि ठाउँमा हामी देशका विभिन्न साझेदार रेडियोहरूबाट जोडिँदै गर्दाखेरि सुशील गन्धर्व र गोपाल गन्धर्व कुनै पनि ठाउँमा यदि आउनुभयो, तपाईँको गाउँघरमा आउनुभयो भने अथवा तपाईँले सुन्नुभयो र चिन्नुभयो भने उहाँहरूलाई चाहिँ गर्ने सम्मान, उहाँहरूले गर्ने व्यवहारमा कुनै पनि कमी नराख्नु होला, किनभने तपाईँका विद्यार्थी भाइ बहिनीहरूले कक्षा 9 नेपाली किताबमा उहाँको बारेमा पढ्दै हुनुहुन्छ, होइन? र अन्तिममा मैले सोध्न चाहेको कुरा, तपाईँको हात यो कसरी गुमाउनु भयो? तपाईँ हात पनि गुमाउनु भयो यही अभियानकै क्रममा गुमाउनु भयो कि?
2: हजुर, यही अभियानकै क्रममा म सुर्खेत जिल्लाबाट यो अध्ययनको एक कार्यक्रम लिएर आइरहेको थिएँ। त्यसै सिलसिलामा सानो गाडीमा बसेको थियो, 81 गाडीहरू पल्ट्यो, पल्टिँदाखेरि त यो हातै छिन्नेको थियो, यो बुढी आउँलै छिन्नेको थियो, यसलाई पछि जोडेको हो यो सोको लागि, अहिलेसम्म पनि चल्दैन। यता यो 5 करङ भाँचेको छ यो दाब्रेतिर,
0: हामी दुर्घटनामा परेर
2: दाँत भाँचेको छ, अनि अब टाउकोमा चोट लागेको थियो, हात खुट्टामा चोट लागेको थियो, अब छोराले जागिरी अब आफैले गीत गाएर एउटा बाबुले जागिरी खाएको छ, त्यही जागिरको पैसाले त्यही छोराले गर्दाखेरि अहिलेसम्म बचाएर यहाँसम्म अब सकुशल हिँड्ने, अब फेरि त्यो अझै मेरो मन मरेको छैन। अब हुन त अब हामीलाई हामी सेलिब्रेटरी हो, अब मैले एउटा रातिको चिनारी भनेर डकुमेन्ट मैले बनाएको छु, होइन? त्यो डकुमेन्ट मेरो यो सुशील दुखी युट्युब च्यानलमा एउटा पार्ट पनि हालेको छु, होइन? अब हामी त सेलिब्रेटरी हो, हामीलाई त जुन देश जाँदा पनि विश्वास लाग्छ, तर म कुनै देश जान नचाहेर मेरै देशमा यो गर्न खोजेको यो अभियान, मैले अघि नै भने 40,000 विद्यालयमा मेरो पुग्ने लक्ष्य छ, यो कक्षा 9 नेपाली किताबमा सुशील गन्धर्वले गरेको यो लोकबाजाको अभियानको काम अति प्रशंसनीय छ भने सरकारले लेखेको छ, यो पाठ्यक्रममा आएको छ, म हिँडिरहेको छु।
0: कार्यक्रम लोकसारथीमा छ, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ र आजको कार्यक्रममा हामी क्यासेटका गीतहरू बजाएनौ, युट्युबमा आएका गीतहरू बजाएनौ, किनभने आज हामीसँग लोकबाजाका अभियन्ता हुनुहुन्छ, विशेष गरी तपाईँ पूर्ण बहादुरको सारङ्गी जुन फिल्म हेर्नुहुन्छ त्यो फिल्मको कतिपय शब्दहरू पनि तपाईँले लेख्नुभयो अरे,
2: है?
0: अनि पूर्ण बहादुरको सारङ्गी
2: गीत त एकदमै राम्रो तरिकासँग हामीलाई हामीले गाउँदै हिँडिरहेका
0: छौँ, तपाईँले
2: गीतहरू जो रैया चाँदी भन्ने शब्दहरू, तिनी गीतहरू हामीलाई मन परेर, हाम्रो एउटा सारङ्गी सारिङ फिल्मले त पूर्णबहादुर सारिङ फिल्मले विशेष गरेर गन्धर्वलाई त राम्रोसँग चिनाइदियो होइन, साना बच्चाहरूले पनि सारिङ देख्ने बित्तिकै पूर्णबहादुर सारिङ भन्ने एउटा त्यो बनाउने छाप पर्छ, त्यो बनाउने व्यक्तित्वहरूलाई तिनै गाउने स्रष्टाहरूलाई एकदम हाम्रो गन्धर्व को तर्फबाट हामीले धेरै धेरै सम्मान गर्न चाहन्छौँ।
0: हुन्छ, अब हामी कार्यक्रमका अन्तिम अन्तिमतिर छौँ र सबै सबैलाई सम्मान व्यक्त गर्दै आजको लागि कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। कार्यक्रममा आजका अतिथि दुवै गोपाल गन्धर्व र सुशील गन्धर्वलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं र अब उहाँको गीतसँगै अब हामी विदा हुन्छौं, उहाँको गीतसँगै विदा हुन्छौं। डाइरेक्ट हामी अन्य गीत बजाउँदैनौँ, समय सकेपछि हाम्रो प्राविधिक मित्रले आफै रेडियोको जिङ्गल बजाउनुहुनेछ। अब गीत सुनाइदिनुहोस्
2: ल। धन्यवाद छ। अब हामी आदरणीय हाम्रो
0: यही भन्दै वीरेन्द्र गिरी तपाईँहरू माझबाट यो उहाँहरूको गीत प्रस्तुत गर्दै म विदा हुने अनुमति चाहन्छु। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं। बाँकी गीतबाट
2: हाम्रो गुरुको गीत झलकमानले गाएको गीत

0: जलजला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाँधिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुड़ा कुना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बास को दुखाई, यूरिक एसिड बढ़े, महीनावारी को दुखाई, यौन समस्या, बांझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिन को साथ में संपूर्ण सेवा को उपचार एक ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98648 72।
3: बेलुकी 5 बजेको थाहा अपडेटमा माधवको नमस्कार। विगत 5 वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढ़ेका छन्। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढ़ेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक हीरादेवी निरौलाले 5 वर्षमा क्यान्सरको उपचार बापत सहुलियत लिने बिरामी दोब्बरले बढ़ेका जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2077-78 15,187 क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष 2081-82 28,678 जना पुगेका छन्। उहाँले क्यान्सरको जनचेतना कमीले क्यान्सर रोग लाग्ने गरेको बताउनुभयो। यसै गरी 2078-79 19,031, 2079-80 16,696 र 2080-81 22,153 जना क्यान्सरका बिरामीले महाशाखाबाट उपचार खर्च लिएका निर्देशक निरौलाले जानकारी दिनुभयो। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीड़ितका लागि 1,00,000 औषधि उपचारको व्यवस्था गर्दै आइरहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ। काठमाडौँ महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एक आपसमा गाभ्नका लागि शर्तहरू अगाडि बढ़ाएको छ। काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन 2074 दफा 66 बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेज गर्ने सम्बन्धमा सम्बन्धित संस्थाको विभिन्न शर्तहरू अघि सारेको छ। सहकारी विभागका प्रमुख ध्रुव कुमार काफ्लेका अनुसार लगातार 2 वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको अवस्था भएमा र साधारण सभाको तत्काल कायम रहेका 2/3 बहुमत सदस्यको निर्णयबाट संस्थाको निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि इच्छुक संस्थाले प्रक्रिया अघि बढ़ाउन सक्नेछ। त्यसका लागि काठमाडौँ महानगरपालिकाले सम्बन्धित संस्थाको लेटर प्याड, सहकारीको विघटन दर्ता खारेजी सम्बन्धी निवेदन, वडा कार्यालयबाट व्यवसाय कर तथा बहाल कर चुक्ताको प्रमाणपत्र, साधारण सभाबाट 2/3 सदस्यले सहकारी विघटन दर्ता खारेजीको निर्णयको प्रमाणित प्रतिलिपि लगायतका विवरण विभागमा प्राप्त भएमा मात्र कानूनी रूपमा प्रक्रिया अघि बढ़ाइने प्रमुख काफ्लेले जानकारी दिनुभयो। पछिल्लो समय काठमाडौँ महानगरपालिका सहकारी विभागमा 5,37,00,000,000 बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन 6,000 बचतकर्ताले आवेदन पनि दिएका छन्। र कोशी प्रदेश प्रहरीको लाघौसा विरूद्धको महाभियान अन्तर्गत आज 2 जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरू को साथ प्रहरले 4 ग्राम 110 मिलीग्राम ब्राउन सुगर र बिवारिसी अवस्था में 120 किलो गांजा बरामद गरेको छ। प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका 3 का विवेक राईलाई 2 ग्राम 820 मिलीग्राम ब्राउन सुगर र भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका 17 का निशान कार्कीलाई 1 ग्राम 290 मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। बेलुकी 5 बजे को थाहा अपडेट सकियो। माधव बिदा हुन्छु, नमस्कार।
4: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
5: स्तनपान को महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
6: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टा भित्र आमाको पहिलो पहेलो बिगोती दूध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु पर्छ। आमाको दूधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसायो त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दूध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
5: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
6: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
5: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: बाजे, के भयो किन गालामा हात
13: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिनरात अनि गालामा हुन्न त हात गर्छन् बात
12: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाले मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
14: दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
15: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
12: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
14: हजुर हाम्रा सेवाहरू
16: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
17: नदुखाइ दाँत निकाल्ने
16: दुखेको दाँत जरैदेखि उपचार गर्ने
17: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
16: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
17: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
16: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
17: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7140 318 9905 14 652
15: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुनि चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
12: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
18: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो पुन्नी
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
18: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
12: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
18: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
12: कहाँ जाने दिदी उपप्रमुखलाई
19: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा बन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
19: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ
18: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
19: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलिक हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
18: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
12: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
20: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
23: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
22: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
23: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
22: शिक्षक सेवा आयोगका प्रावि निभावि मावि र शिक्षक लाइसेन्स
23: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
22: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
23: असल र सफल जीवन का लागि लिने पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
22: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
23: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
22: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
21: नेपाल सरकार विज्ञापन बोर्ड
23: डिभिजन वन कार्यालय रोल्पाको अपील
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ वन क्षेत्र में चुरोट चलाई लाइटर न लैजाऊ वन में रहकर रूख बिरुवा लाथ्रा पोथरा काटने हांगाबिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ
23: सूर्यास्त पछि र सूर्योदय अगाड़ी वन प्रवेश नगरौ प्रतिबंधित जड़ी बुटी संकलन तथा ओसार पसार नगरौ वन में डढ़ेलो न लगाऊ र गोल पोल्ने कार्य नगरौ
2: जंगली जीव जंतु र पशु पंछी को शिकार नगरौ वन क्षेत्र दर्ता करने वा खनजोत आवात्र करने कार्य नगरौ वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ
23: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ
23: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुस्त सहन गरौ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: ए बाबु अध्ययारो छ टर्च बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसके भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन जेनरल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू,
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
3: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
3: देख्नु भयो, औषधि हालेको
2: लौन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रेडियो माइका लागि त सुनसरी गाउँपालिका हेर्ने मस्तको जरुरी सूचना। झुनु बेला खिम्रिदे, गरम हो बेग्री जेल बेला सुनो, भोली बेला ओचुलुरी जेल आऊ बेला क वन जङ्गल ल घे लागिने मस्तज सम्भावना पाए। आउने गिने प्राकृतिक सम्पदा र सक्षेप जस खिम्नाले वातावरण मिलेर झट्टा असर किर्ने, रि उमुल र थङ्ने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्तज तानाले बनाई जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामले र घे लागिने सज जिमी गिने लापरवाही सुनो, चासो खेल गेना दुख जिन्दगी कोठेलाई घेला किनाले जन धनीहरूले झेप्पा छेपी पाउनु हो। वन जङ्गल सजाउ वातावरण मिलेनेलाई झट्टा असर किर्ने, रि उमुल र थङ्ने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्तज तानाले बनाई जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामले

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्नु सकिन्न।
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई। अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
6: ए नानी, यो त सुन त, तिमीलाई बाथरूप भएको हुन सक्छ, यो सबै त बाथरूपको लक्षणहरू हो नि।
5: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला, कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
6: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरूपको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा बाथरूप एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरूपको उपचार हुन्छ। बाथरूप विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
5: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा,
2: मा जोर्नी को दुखाई ढाड कम्बर दुखी मा गाउट तथा यूरिक एसिड को समस्या भाई मा बारंबार आँखा रातो भाई मा ओक्सो मा बारंबार पानी भरिए मा र आईएलजी दम भाई मा बारंबार लामो समय सम्मा ज्वरो आए मा छाला मा दाग अल्सर सूर्यासिस को दाग भाई मा लामो समय देखी छाला कड़ा भाई मा लामो समय देखी मांसपेशी मा कमजोरी तथा दुखाई भाई मा युवा अवस्था मा पक्षघात भाई मा मृगौला फेल भाई को कारण बात रोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिए मा कम उमेर मा हृदयघात मुटु रोग भाई मा हामीलाई सम्झनु होस् हामी सँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुबेति लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बात रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43-123 98478-07-670
7: बात रोग एंड स्किन केयर सेंटर प्राली ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोराही दांग
8: मरे के हो
9: हेर त रगत रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
9: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
9: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
10: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
12: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
13: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
14: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
12: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
14: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
13: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त
14: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
12: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
14: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
12: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
14: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
13: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: त्यही डालोमा होला दाना हाल्दैन नि
1: खै यो मा त दादा जस्तो छैन कहिले देखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर यो बुढाले सुनेकम नउन्नन भने त्यो दिमाग खराब
0: ओहो भुसुक्कै बिर्सेछु जाउ जाउ दिमाग चोरी खेल्न जितु रुबा स्टोरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडिखेल रोल्पा
3: बाबु हतियार छ सर्च बालेर जाऊ
4: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
3: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
4: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
4: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
3: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध।

0: को आवाज तपाई को मन को आवाज मोहो रेडियो चर्चिला 96.4 मेगाहर्ज
1: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बजे।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली हिरोतमा 5 मणिग्राम रूपन्देही।
0: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम बैंड 96.4 मेगाहर्ट्ज हाम्रो वेबसाइट zalzalapress.com तथा facebook.com/radiozalzalabaट संसार भरिक साथ प्रसारण भइरहेको बेलुकी 6 बजे को समाचार संध्या में म वन्दना घरतीको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौ समाचारका शीर्षकहरूबाट। चालू आर्थिक वर्ष को खाता बंद हुन 12 दिन बाकी हुँदा सरकार को पूंजीगत खर्च झण्डै 35% मात्रै। रासोपा को पतन र राफर्पा को उदय हुने अध्यक्ष लिङदेन को दावी। सरकारबाट उपचार खर्च लिने क्यान्सर का बिरामी बढ़े। अरणी को राजमार्ग को धूलीखेल खावा सड़क खण्ड में असार 22 देखि साउन 4 गति सम्म रात को समय में गाड़ी चलाउन नपाइने। रोल्पाको डहरे सामुदायिक वनबाट व्यवस्थित भरुवा बन्दुक बरामद। लुङ्गी गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी 2083 शुरू। रोल्पामा 24 वर्षीय युवक मृत फेला, मृत्युको कारण खुल्न बाँकी। बुस कटिङका लागि आइतबार त्रिवेणी गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुने। राप्तीको बजेट सहित विभिन्न प्रतिवेदन र विधेयक पारित। स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो हुने मुख्यमन्त्री आचार्यको भनाई। र अमेरिका इरान तनावले मध्य पूर्व युद्ध विराममा चुनौती। केभ भर्डे विश्वकपको नकआउटमा इतिहास।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइना भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौ। चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा सरकारको पूँजीगत खर्च झण्डै 35% मात्रै। सम्बन्धित प्रसंगबाट चालू आर्थिक वर्षको सरकारी बजेट खर्च गर्ने समय सीमामा 12 दिन मात्रै बाँकी हुँदा संघीय सरकारले पूँजीगत बजेटको 35% पनि खर्च गर्न सकेको छैन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077मा आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगाडि सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकास रोक्न गर्नु पर्ने प्रावधान रहेको छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ, जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। तर महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारले शुक्रबार बेलुकासम्ममा विकास निर्माणको काममा खर्च हुने पुँजीका तर्फ 1,42,23,68,00,000 रूपियाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको 34.87% हो। चालू आर्थिक वर्षका लागि 7,87,88,00,000 रूपियाँ पुँजीगत खर्च गर्ने लक्ष्य छ। सरकारले कर्मचारीको तलब भत्ता, कार्यालय सञ्चालन लागतमा खर्च हुने चालूतर्फ 80.42% र ऋण तिर्ने लगायतमा खर्च हुने वित्तीय व्यवस्थापनतर्फ भने 83.41% खर्च गरिसकेको छ। कुल सरकारी खर्चतर्फ भने 14,98,86,00,000 बराबरको पुगेको छ। यो कुल लक्ष्यको 71.53% हो। सरकारले हिजो एकै दिन 5,36,82,00,000 खर्च गरेको थियो। यसैबीच चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजो समय 11,12,48,46,00,000 राजस्व संकलन भएको हो। अब लक्ष्य भेटाउन दैनिक झण्डै 19,34,00,000,000 रूपैयाँ बराबर संकलन गर्नुपर्ने हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पतन हुने दावी गर्नुभएको छ। आज शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले रासोपा पतन हुने दावी गर्नुभएको हो। उहाँले रापरपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न आफूलाई बदल्नुपर्ने बताउनु भएको छ। उहाँले पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको हो। जनताले रापरपालाई ठूलो महत्व नदिए पनि देशमा राजनैतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखिएको बताउनु भएको छ। रासोपाको पतनपछि रापरपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ़ने उहाँको भनाइरहेको छ। त्यसका लागि पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई रापरपा फेरिएको र सुध्रिएको सन्देश दिनुपर्ने उहाँको भनाइ छ। पार्टीभित्र गुट उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। उहाँले नेताको पछि लाग्ने नभई जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउन लाग्ने नेता कार्यकर्तालाई आह्वान समेत गर्नुभएको छ। लिङ्गदेनले भन्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो आउँछ। त्यसका लागि हामीले मेहनत गर्नुपर्छ। हामीले जनतालाई रापरवा फिरियो र सुत्रियो भन्ने सन्देश दिनुपर्छ। अब गुट उपगुटको कुनै नेताको पुच्छर समाएर पार्टीमा टिक्ने होइन, जनताको हातमा हात मिलाएर यो पार्टीमा टिक्ने र पार्टीलाई बलियो बनाउने काममा हामी लाग्नुपर्छ, उहाँले भन्नुभएको छ। उहाँले पार्टी कार्यकर्तालाई महाधिवेशनमा जुट्न पनि निर्देशन दिनुभएको हो। महाधिवेशन मंगिर 26, 27 र 28 गते तोकिएको समयमै हुने उल्लेख गर्दै उहाँले निर्वाचन तालिका अनुसार नै तल्लो तहको अधिवेशन गर्न आग्रह गर्नुभएको छ। नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महालेखाका निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 जना पुगेको छ। महालेखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000सम्मको सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूणा शाहीका अनुसार अत्याधिक झाड रक्सी, सुरोज बेडीको प्रयोग, फास्ट फूड तथा जंक फूडको बढ़दो प्रयोग, व्यायामको कमी र मोटोपनका क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलन खानेपानी, नियमित व्यायाम र झाड रक्सी तथा सुरोज बेडीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढ़ी देखिएका छन्। सरकारले किशोर किशोरहरूलाई पाठेघरको मुख क्यान्सर विरूद्धको एचपीभी खोप निशुल्क उपलब्ध गराउन थालेको छ। अरनीको राजमार्गको धुलिकेल खावा सड़क खण्डमा 4-22 गतेदेखि साउन 4 गतेसम्म रातको समयमा गाड़ी चलाउन नपाइने भएको छ। जिल्ला सुरक्षा समिति काभ्रेले सड़क स्तर उन्नति गर्न टिप्पर र ठूला मालवाहक ट्रकलाई पुनः प्रवेश निषेध गर्नुका साथै अरू गाडीलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म रोक लगाउने निर्णय गरेको हो। समितिका संयोजक तथा प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीका अनुसार आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले यात्रु तथा मालवाहकलाई वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिश गरिएको छ। एम्बुलेन्स सहित अति आवश्यक सेवाका गाड़ीहरू चलाउन भने कुनै अवरोध नभएको उहाँले बताउनुभयो। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पाको डहरे सामुदायिक वनबाट व्यवहारी सेभरुवा बन्दुक ब्रह्मदा लुङ्गी गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी 2083 शुरू। रोल्पाबाट 24 वर्षीय युवक मृत फेला, मृत्युको कारण खुल्न बाँकी, लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो, किन जालामा हात
4: दुखेको छ? खाने दिन भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू
7: हजुर जस्तोसुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
3: 9805614652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
9: घर हरको आवाज, गाउँ सहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, तपाईको मनको आवाज।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पा नगरपालिका 4 बाइगाउँ स्थित डहरे सामुदायिक वनबाट प्रहरीले व्यवहारिसी अवस्थामा लुकाई छिपाई राखिएको एक थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार आज बिहान करिब 10 बजे उक्त स्थानमा एक थान भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। खोज तलाशका क्रममा वन क्षेत्रमा व्यवहारिसी अवस्थामा रहेको एक थान भरुवा बन्दुक फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको बन्दुकको मुसुल्का तयार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको छ। उक्त हात हतियार कसले र किन लुकाए त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढ़ाएको जनाएको छ। लुङ्गी गाउँपालिकाले विद्यालयहरूमा रहेका अन्तरहित प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ पहिलो पटक शैक्षिक प्रदर्शनी 2083 आयोजना गरेको छ। बराह क्षेत्र माध्यमिक विद्यालय किलासोरको प्राङ्गणमा आयोजित प्रदर्शनीको उद्घाटन गाउँपालिका अध्यक्ष भरत कुमार थापाले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरी गर्नुभएको हो। दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा गाउँपालिकाभित्रका विद्यालयहरूले शैक्षिक सामग्री, नवप्रवर्धन सृजनात्मक गतिविधि तथा विद्यार्थीका प्रतिभाहरू प्रदर्शन गर्नेछन्। गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष दिलकुमारी गुरूङ, प्रमुख प्रशासकीय अधिकृत अनिल रिजाल, विभिन्न वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन गाउँपालिकाका रोजगार संयोजक सुन्दर घरतीले गर्नुभएको थियो भने स्वागत मन्तव्य बराह क्षेत्र माध्यमिक विद्यालयका पूर्ण चन्द्र बहादुर खड्काले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रिजाले शैक्षिक प्रदर्शनीको उद्देश्य र यसको महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले विद्यार्थीको सृजनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक सिकाइलाई प्रोत्साहन गर्ने बताउनु भएको छ। गाउँपालिकाका अनुसार विद्यालयहरूमा रहेका लुकेका प्रतिभा पहिचान गर्ने, विद्यार्थीमा नवप्रवर्धन र सृजनशील सोचको विकास गर्ने तथा विद्यार्थीहरूको बीच अनुभव आदान प्रदानको वातावरण सृजना गर्ने उद्देश्यले पहिलो पटक शैक्षिक प्रदर्शनीको आयोजना गरिएको हो। दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न विद्यालयका शैक्षिक तथा सृजनात्मक प्रस्तुति अवलोकन गर्न सकिनेछ। रोल्पाको माडी गाउँपालिका दुई घरती गाउँमा 24 वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान करिब आज 3 बजे घरती गाउँ निवासी देवबहादुर ओलीका छोरा प्रकाश ओली, ओम प्रकाश ओली आफ्नै घरको सुत्ने कोठामा अचेत अवस्थामा फेला परेका थिए। उनीसँगै सुतेका सोहीवडाका गोलसोका निवासी 28 वर्षीय कमल खड्काले अचेत अवस्थामा देखेपछि तत्काल परिवारलाई जानकारी गराएका थिए। परिवारले उनलाई उपचारका लागि बाढी गाउँपालिका दुई स्थित स्मृति अस्पताल पुर्याए पनि चिकित्सकले जाँचका क्रममा उनको अघि नै मृत्यु भइसकेको जनाएको प्रहरीले जनाएको छ। घटनाबारे बिहान करिब 4:45 बजे मृतकका साइला बुबा सन्दीप ओलीले इलाका प्रहरी कार्यालय घरती मकाउमा जानकारी गराएपछि प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठको नेतृत्वमा सोको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार मृतकको शव घरको आँगनमा राखिएको अवस्थामा फेला परेको थियो। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र मृतकको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल विद्युत प्राधिकरण रोल्पाको वितरण केन्द्रले बुस कटिङ, रूख तथा हाँगा काट्ने कार्यका कारण भोलि आइतबार त्रिवेणी गाउँपालिकाका विभिन्न क्षेत्रमा केही समय विद्युत सेवा अवरूद्ध हुने जनाएको छ। वितरण केन्द्रले शुक्रबार जारी गरेको सूचना अनुसार असार 14 गते आइतबार बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म विद्युतीय संरचनाको नजिक रहेका रूख तथा हाँगा बिगा काट्ने कार्यक्रम सञ्चालन गरिने भएकाले सो अवधिमा विद्युत आपूर्ति प्रभावित हुनेछ। प्राधिकरणका अनुसार विद्युत अवरूद्ध हुने क्षेत्रमा त्रिवेणी गाउँपालिका वडा नम्बर 1 को तिला एरिखा, वडा नम्बर 2 को त्रिवेणी खोला, वडा नम्बर 4 को जुंगार सिम्पानी, निगालपानी, वडा नम्बर 5 को जराखोला चर्की चक्री, वडा नम्बर 1 को हुन्डुङ, वडा नम्बर 6 को दहखोला मुजबाङ, वडा नम्बर 3 का छाप छेप्रे लिङडुङ र राता माटा लगायतका बस्तीहरू रहेका छन्। प्राधिकरणले नियमित भरपर्दो र सुरक्षित विद्युत आपूर्तिका लागि बुस्केटिङ कार्य आवश्यक भएकाले उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै सहयोग र समझदारीका लागि अनुरोध गरेको छ। साथै तोकिएको समयभन्दा अगाडि नै कार्य सम्पन्न भएमा निर्धारित समय अघि नै विद्युत सेवा पुनः सञ्चालन गरिने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ। दाङको राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट सहित विभिन्न समितिका प्रतिवेदन तथा विधेयक गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन अन्तर्गत हिजो शुक्रबार बसेको बैठकले उपाध्यक्ष कमलापति चौधरीले गत असार 10 गते प्रस्तुत गर्नुभएको 75,04,96,000 रूपियाँ बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो। सभाले बलिराम चौधरीले पेश गरेको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन 2083, विष्णु पोखरेलले पेश गरेको विधेयन समितिको प्रतिवेदन 2083, उपाध्यक्ष कमलापति चौधरीले पेश गर्नुभएको योजनाको नगमन तथा मूल्यांकन समिति को प्रतिवेदन 2083 तथा न्यायिक समिति को प्रतिवेदन 2083 समेत सर्वसम्मत रूप में पारित गरेको छ। त्यसैगरी राप्ती गाउँपालिकाको कर तथा राजस्व प्रशासन विधेयक सम्बन्धी विधेयक 2083 पनि सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ। उक्त विधेयकले गाउँपालिकाको राजस्व व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सभाका सदस्य देवप्रसाद चौधरीले पेश गरेको आर्थिक वर्ष 2082-83 अन्तिम लेखा परीक्षण प्रतिवेदन पनि बैठकले पारित गरेको छ। साथै सदस्य सावित्री चौधरीले पेश गरेको आर्थिक वर्ष 2082-83 हालसम्म कार्यपालिका बैठकबाट भएका निर्णयहरूलाई समेत गाउँसभाले अनुमोदन गरेको छ। बजेट प्रतिवेदन तथा विधेयकहरू सर्वसम्मत रूपमा पारित भएसँगै गाउँपालिकाले आगामी आर्थिक वर्षका विकास निर्माण सेवा प्रवाह सुशासन प्रबन्धन तथा राजस्व व्यवस्थापन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने कानूनी तथा नीतिगत आधार तयार भएको जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्वेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताउनु भएको छ। सरूमा रानी गाउँपालिका वडा नम्बर 2 बगालेमा स्थापना गरेको हाट बजारको आज शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई मात्रै प्राथमिकता दिनुपर्ने बताउनु भएको हो। उहाँले भारतबाट आयात गरिएका तरकारी तथा अन्य कृषि उपज बिक्रीका लागि नराखी स्थानीय किसानले उत्पादन गरेका तरकारी फलफूल मह घिउ तथा अन्य कृषि उपज बिक्री गर्नुपर्नेमा जोड दिनुभयो। यो आज बजार स्थानीय उत्पादनको बजार भन्नुपर्छ। उहाँले भन्नुभएको छ यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र स्थानीय अर्थतन्त्र पनि बलियो बन्छ। मुख्यमन्त्री आचार्यले बगालेमा स्थापना गरिएको हाट बजार दाङ अर्घखाँची रोल्पा र गुल्मी सम्ममा उपभोक्ताले सहज रूपमा किनमेल गर्न सक्ने उपयुक्त स्थान रहेको उल्लेख गर्नुभएको छ। प्रदेश सरकारले कृषि क्षेत्रको यान्त्रिकरण व्यवसायीकरण तथा अर्गणिक उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उहाँले किसानले व्यावसायिक र अर्गानिक खेतीतर्फ आकर्षित हुन आग्रह समेत गर्नुभएको छ। अब देश बाहिरको समाचार। अमेरिकाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव सर्किएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डरले इरानी क्षेत्रास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय रडार प्रणालीमाथि आक्रमण गरेको पुष्टि गर्दै त्यसलाई हर्मुजको बाटो हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाब भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध विराम सम्झौता विपरीतको कदम भएको बताउनु भएको छ। यसैबीच इरानले हर्मुजको बाटो हुँदै आवतजावत गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ। यद्यपि जलमार्गबाट जहाजहरूको आवाजावत जारी रहेको जनाएको छ। तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। स्ट्रेट अफ हर्मुज हुँदै विश्वको 20% भन्दा बढ़ी तेल तथा ग्यास निर्यात हुने भएकाले त्यहाँको अवस्थालाई विश्व बजारले नजिकबाट नियालिरहेको छ। अन्तिम खेल समाचार। फिफा विश्वकप 2026 मात्र 5 लाख जनसंख्या भएको सानो टापु देश केप भर्डले पनि नकआउट चरणमा पुगेको छ। समूह एचको उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको केप भर्डले विश्वकप इतिहासमै नकआउट चरणमा पुग्ने सबैभन्दा सानो देश बनेको छ। एटलान्टिक महासागरमा रहेका 10 टापुहरूको समूहबाट प्रतिनिधित्व गर्ने टोलीले अन्तिम 32 साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ। यस प्रतियोगितामा केप भर्डेले 5 अफ्रिकी च्याम्पियन क्यामरूनलाई छनौटमा भएपछि पार्दै विश्वकप खेल्ने अवसर पाएको हो। यस्तै विश्वकप प्रतियोगितामा स्पेनसँग गोलरहित र उरुग्वे सँग 2-2 गोलको बराबरी खेल्यो। स्पेनसँग अविश्वसनीय गोल रहित बराबरी खेल्दा गोलरक्षक 40 वर्षीय भोजिनाहा नायक बनेका थिए। अब केप भर्डेको अघि ठूलो चुनौती आएको छ। लियोनेल मेस्सी सहितको अर्जेन्टिना, तर खेल विश्लेषकहरू भन्छन् फुटबलमा जे पनि सम्भव छ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा सरकारको पूँजीगत खर्च झण्डै 35% मात्रै। राष्ट्रपाको पतन र रापरवाको उदय हुने अध्यक्ष लिन्डेङको दावी। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे। अरनेको राजमार्गको धुलीखेल खावा सड़क खण्डमा असार 22 देखि साउन 4 सम्म रातको समयमा गाड़ी चलाउन नपाइने। रोल्पाको डहरे सामुदायिक वनबाट व्यवसायी भरुवा बन्दुक बरामद। लुङ्गी गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी 2083 शुरू। रोल्पामा 24 वर्षीय युवक मृत फेला, मृत्युको कारण खुल्न बाँकी। भूस कटिङका लागि आइतबार त्रिवेणी गाउँपालिका रोल्पामा विभिन्न क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुने। राप्तीको बजेट सहित विभिन्न प्रतिवेदन र विधेयक पारित। स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्ने मुख्यमन्त्री आचार्यको भनाई। र अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराममा चुनौती। केप भर्डे विश्वकपको नकआउटमा इतिहास। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट जलझलाप्रेस.com तथा facebook.com/radiojalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: नमस्कार, रेडियो कार्यक्रम लुंगुरी सन्दर्भमा तपाईलाई हार्दिक स्वागत छ। प्राविधिक साथी टिकमन छेत्रीका साथमा म प्रिया मगरको तर्फबाट रेडियो कार्यक्रम लुंगुरी सन्दर्भ हरेक हप्ताको शनिबार बेलुकी 36 देखि करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ। लुंगुरी गाउँपालिकाको आर्थिक सहयोगमा र रेडियो जर्जनाको प्राविधिक सहयोगमा यो कार्यक्रम तयार पारिएको छ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो जर्जना 96.4 MHz, सामुदायिक रेडियो रोल्पा 93.8 MHz, सामुदायिक रेडियो मालश्री 100.5 MHz र रेडियो सभ्यता 99.5 MHz एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम लुंगुरी सन्दर्भमा हामी लुंगुरी गाउँपालिकाका जनप्रतिनिधिहरू र पालिकाका विभिन्न शाखाबाट प्रदान हुने सेवाहरू, पालिकाका विभिन्न सरकारवालाहरूसँगको कुराकानी, गाउँपालिकाले प्रवाह गरेका विभिन्न सेवाहरू, नागरिकका जनगुनासाहरू, विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानीमा भएका सुधारात्मक कार्य तथा गतिविधिहरू, ओडा तथा गाउँपालिकासँग प्रत्यक्ष जोड़िएका गतिविधि र सूचनाहरूलाई आम जनमासमा पुर्याउने यस कार्यक्रमको उद्देश्य रहेको छ। यसका साथै समय सन्दर्भ अनुसार प्रवाह गरिने सेवा तथा कार्यक्रमका बारेमा समेत जानकारी दिने गर्दछौ। अब लागौ हाम्रा सहकर्मी देवी गुरुङले तयार पार्नु भएको कुराकानीतर्फ।
1: आदरणीय श्रोता, कार्यक्रम लुंगुरी सन्दर्भमा आजको एपिसोडमा हामीले लुंगुरी गाउँपालिकाको कार्यालय रोल्पा ले किलाचौर रोल्पामा आयोजना गरेको, बडाचौरको किलाचौरमा आयोजना गरेको शैक्षिक मेला प्रदर्शनीको विषयमा हामी तपाईँको माझमा प्रस्तुतिकरण राख्नेछौँ। आजको एपिसोडमा लुंगुरी गाउँपालिकाले लुंगुरी गाउँपालिकाको समग्र विद्यालयहरूको प्रतिभा निहितका लागि, शिक्षक विद्यार्थीहरूको प्रतिभा निहितका लागि एउटा छुट्टै खालको कार्यक्रम पहिलो पटक आयोजना गरेको छ। बडाचौर किलाचौरमा उक्त कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रमको बारेमा रहेर गाउँपालिकाका अध्यक्षले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको छ।
2: पढेर हामी दिदी मन्दिरमा सभा उद्घाटन गर्दैछौँ। त्यसको लागि हाम्रो लुंगुरी गाउँपालिकाका गाउँपालिका अध्यक्ष तथा आजको कार्यक्रमका अध्यक्ष श्री भरत कुमार थापालेलाई म अनुरोध
1: प्रतिभा निहितका लागि एउटा छुट्टै खालको कार्यक्रम पहिलो पटक आयोजना गरेको छ। बडाचौर किलाचौरमा उक्त कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रमको बारेमा रहेर गाउँपालिकाका अध्यक्ष

0: 탈출이나 빠져주는 경우가 생각이 알고나 버리고, 이런 기간 빠지다리 탈출이나 빠져주는데, 사무소나 빠져서 빠지다 빠져서 빠지다 빠져서 빠져서
1: 빠져서
0: 빠져서 빠져서 빠져서 빠져서 빠져서 빠져서
2: गाउँ पालिका स्तरीय शैक्षिक मेला प्रदर्शनी कार्यक्रम 2083 मिति 2083 असार 13 र 14 गते स्थान श्री बराक्षेत्र माध्यमिक विद्यालय किरात रोल्पा आज घुम्री गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा बडा चौर रोल्पा धन्यवाद
1: धन्यवाद अध्यक्षलाई हाम्रो आजको उद्घाटन समारोहको विधिवत रूपमा उद्घाटन भइसकेको छ र हाम्रो कार्यक्रम आज सञ्चालन रहेर हामी भोलिसम्म हाम्रो कार्यक्रम रहनेछ
3: हिजो गाउँपालिका र हिजो गाउँपालिका अन्तर्गत रहेको शिक्षा कार्यालयको आयोजनामा आज हुन लागेको शैक्षिक कार्यक्रम यस गाउँपालिकाको लागि एउटा नयाँ अभ्यास हो र यस कार्यक्रमले अवश्य नै गाउँपालिकाको शैक्षिक क्षेत्रमा केही न केही योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु। साथसाथै कार्यक्रम अलिकति ढिलो सुरुवात भएको हुनाले र त्यसको व्यवस्थापन पक्षको केही अंशको जिम्मेवारी हामीले प्राप्त गरेको हुनाले व्यवस्थापन गर्दा गर्दै अलिक समय लागेको हुँदा म ढिलाइको लागि क्षमा माग्दै यस शैक्षिक कार्यक्रमले अवश्य नै गाउँपालिकाको शैक्षिक क्षेत्रमा एउटा नयाँ आयाम थप्नेछ भन्ने विश्वास लिँदै आगामी दिनहरूमा पनि यस्ता खालको कार्यक्रमहरू निरन्तरता पाओस् भन्ने सल्लाह सुझाव र इच्छा प्रकट गर्दै मेरो स्वागत मन्त्रको टुकाउनुभन्दा पहिले टाढा टाढाबाट पाल्नुभएका शिक्षक विद्यार्थी शिक्षक मित्रहरू विद्यार्थी भाइ बहिनीहरू तथा सौभाग्यवश यस कार्यक्रममा पाहुनाको रूपमा उपस्थित हुनुभएका सम्पूर्ण अतिथि मित्रहरूलाई यहाँसम्म आफ्नो व्यस्तताको बावजुद पालिनु भएकोमा हार्दिक स्वागत गर्दै मेरो स्वागत मन्त्रीलाई टुकाउन चाहन्छु। धन्यवाद।
1: आज हामी एउटा नयाँ अभ्यास धुब्री गाउँपालिकाले विभिन्न वडाहरूले चाहिँ गत वर्षदेखि नै गर्दै आइरहेको र गाउँपालिकाले चाहिँ यो वर्ष सबैलाई समेटेर आयोजना गर्नुपर्छ भनेर हामीले गाउँ शिक्षा समितिबाट निर्णय पछाड पछि कार्यपालिका हुँदै गाउँ शिक्षा शाखा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखालाई यो कार्यक्रम आयोजना गर्नका लागि जिम्मा दिएका थियौं। यसमा विभिन्न विधामा लुङ्री गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरू साथै शिक्षक साथीहरू प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यो कार्यक्रमले मैले हामीले पहिलेदेखि नै भनिरहेका छौँ शिक्षामा सुधार गर्नुपर्छ भन्ने सबैको आभास पनि छ र थोरै भए पनि हाम्रो विद्यार्थीको सिक्ने सिकाउने कलामा केही भए पनि वृद्धि हुनेछ। विद्यार्थीहरूलाई आफ्नो नियमित पाठ्यक्रमको पढाइका अलावा पनि विभिन्न क्रियाकलापहरू हुन्छन् है भन्ने ज्ञान हुनेछ र ती क्रियाकलापमा पनि उत्तिकै पढाइ जत्तिकै सफल हुनुपर्नेछ भन्ने ज्ञान तथा त्यो खालको विवेक वृद्धि हुनेछ भन्ने अपेक्षाका साथ यो कार्यक्रम आयोजना गरिएको छ। यो कार्यक्रम निर्धारित समयमा सुरु गर्नका लागि हामी हिजोदेखि नै तयारी गरिरहेका थियौँ, तथापि विभिन्न प्राविधिक कमजोरी पनि भयो। त्यसै गरी विद्यालयबाट विद्यार्थी उपस्थित हुने क्रम पनि बिहान हामी तस्वीर आउँदाखेरि जब दुई तीनवटा मात्रै विद्यालयबाट उपस्थित हुनुहुन्थ्यो र उहाँहरूलाई सबैलाई समेटालाई सबैलाई कुर्दा कुर्दै कार्यक्रम केही ढिला भयो। त्यसको लागि म आयोजकको तर्फबाट तपाईँहरूसँग त्यसको क्षमा माग्न चाहन्छु। हामी सबै कक्षा एक कक्षादेखि बाह्र कक्षासम्म जुन लुङ्री गाउँपालिकामा अध्ययन हुन्छ ती कक्षासम्मका सबै विद्यार्थीहरूलाई समेटे किसिमले विभिन्न क्रियाकलापहरू आयोजना गरिएको छ। त्यसमा पनि समयको बावजुद सबै कक्षाका केही केही विद्यार्थीहरू सहभागी हुन नसक्नु होला किनकि त्यहाँनिर क्राइटेरिया छ, एउटा विद्यालयलाई अधिकतम कति विद्यार्थी भन्ने पनि राखिएको छ। त्यसको लागि गर्दाखेरि सबै विद्यार्थीहरू पूर्ण रूपमा सहभागी हुन नसक्ने अवस्था पनि होला। तथापि यहाँ आउँदाखेरि पालिका स्तरीय कार्यक्रममा आउँदाखेरि पक्कै पनि आफ्नो विद्यालयमा चाहिँ कम्पिटिसन गर्नका लागि उहाँहरू सहभागी हुनुभयो होला भन्ने हामीले अपेक्षा गरेका छौँ र सबै विद्यालयले आफ्नो उत्कृष्ट विद्यार्थीहरू जो जो क्रियाकलापमा आफूलाई सर्वोत्कृष्ट स्थानेका छन् उहाँहरूलाई सहभागी गराउनु भएको छ भन्ने अपेक्षा गरेका छौँ। यहाँ आएर जित्ने भन्दा पनि सिक्नेमा बढी ध्यान दिनुहोला। जित हार

0: क्षेत्र जस्ते आज हमी 38 विद्यालय का सब विद्यार्थी भाई बहन सहभागी विजेता फर्स्ट सेकेंड थर्ड और चौथो चार जना मत हो बाकी 34 विद्यालय का विद्यार्थी भाई बहन सीक्ने हरेक क्रियाकलाप त्यसरी नै हुनेछ। तपाईहरुले आफूले आफूलाई सबैभन्दा उत्तम सबैभन्दा सर्वोत्कृष्ट बनाउने चाहिँ प्रयास चाहिँ गर्नुहोला भन्ने मेरो अपेक्षा छ र गर्नुहुनेछ भन्नेमा म विश्वस्त पनि छु। यो कार्यक्रमले विशेषपछि क्रियाकलाप मात्रै नभएर तपाईँहरू एकअर्काका बीचमा सम्बन्ध स्थापना हुने पनि अपेक्षा गरिएको छ। जस्तै एउटा विद्यालयको विद्यार्थी चाहिँ कस्तो रहेछ त भन्दा अर्को विद्यालयको विद्यार्थी तथा शिक्षकहरूले दाजुले शिक्षकहरूले पनि आज शैक्षिक प्रदर्शनीमा आएका विभिन्न सामग्रीहरूलाई तुलना गरेर यस्ता सामग्रीहरू चाहिँ हाम्रो शिक्षामा चाहिँ अथवा हामीले पढाउने बेलामा चाहिँ प्रयोग गर्न सक्यौँ भने विद्यार्थीहरूलाई अझै धेरै खालको अझै उत्कृष्ट शिक्षा चाहिँ दिन सकिन्छ कि भन्ने त्यो ज्ञान पनि यहाँहरूलाई लिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु। त्यो कार्यक्रम आज र भोलि दुई दिन चल्नेछ। आज निर्धारित समय त केही ढिलो भएको छ, तथापि हामीले तोकिएका चारवटा क्रियाकलाप आज गर्नेछौँ। ती चारवटा क्रियाकलाप पछि हामी भोलि चाहिँ निर्धारित समयमै, किनकि सबै विद्यार्थीहरू चाहिँ हुनुहुनेछ, भोलि निर्धारित समयमै ती कार्यक्रमहरू सम्पन्न हुनेछन् र भोलि फर्किँदै गर्दाखेरि हाम्रा विद्यार्थी भाइ बहिनीहरूले हाम्रा गुरुवर्गहरूले धेरै कुराहरू यहाँबाट सिकेर जानुहुनेछ र आयोजना पहिलोपटक अघि नै मैले भनिहालेँ त्यो कार्यक्रम पहिलोपटक पालिका स्तरीयमा आयोजना गरिएको यहाँ र हामीले आयोजना गर्दाखेरि केही कमी कमजोरी भयो होलान्, केही विधाहरू छुट्यो होलान् जुन छुटाउनै नहुनुपर्ने थियो अथवा केही कमी कमजोरी गर्नै नहुने कमी कमजोरी भयो होलान्, त्यस्ता भयो भने सम्बन्धित निकायहरूलाई तुरुन्तै खबरदारी गर्नुहुनेछ र सचिनका लागि र आगामी दिनका कार्यक्रमलाई ती कमजोरी नदोरिनका लागि यहाँहरूले धेरै हदसम्म हामीलाई सहयोग गर्नुहुनेछ भन्ने पनि मैले अपेक्षा गरेको छु। तपाईँहरूले दुई दिनको क्रियाकलापमा मैले फेरि पनि भन्छु आज विशेष गरी साना कक्षाका भाइ बहिनीहरूका क्रियाकलाप धेरै छन् र भोलि माध्यमिक तहका र शिक्षकहरूका कार्यक्रमहरू छन्। ती कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी भइदिनु होला र धेरैभन्दा धेरै सिकेर जानुहोला, उत्कृष्ट मध्येको सर्वोत्कृष्टले जितेर जानुहोला, अन्य सबै उत्कृष्टहरूले यहाँबाट सिकेर जानुहोला र यो कार्यक्रमलाई अझै बढी प्रभावकारी बनाउनका लागि तपाईँहरूको सक्रिय सहभागिता चाहिन्छ। जो जो खेलमा जो जो क्रियाकलापमा सहभागी हुनुहुन्छ त्यहाँभन्दा बढी उत्सुक चाहिँ तपाईँहरू हेरिने अन्य क्रियाकलापमा आउनुभएका र आजका लागि दर्शकको रूपमा हुनुहुन्छ, तपाईँहरूको मूल्याङ्कन पनि उत्तिकै प्रभावकारी हुनेछ, उत्तिकै सान्दर्भिक हुनेछ भन्ने अपेक्षा राख्दै तपाईँहरूलाई यहाँ स्वागत गर्दै तपाईँहरूलाई यो दुई दिनको कार्यक्रमको शुभकामना दिँदै मेरो भनाइ अन्त्य गर्दछु। हस् नमस्ते, धन्यवाद।
1: परिचय दिनुहुन्छ कि सुरुमा?
2: म पूर्णचन्द्र बाल खड्का, शिवरा क्षेत्र माध्यमिक विद्यालयको प्रधान।
1: हाम्रो यो लुङ्गरी गाउँपालिकाले चाहिँ दुई दिने कार्यक्रम राखिएको रहेछ, शैक्षिक मेला। खासमा यो मेलामा के प्रदर्शनी हुनेछन् र कस्तो खालको मेला यो, अलिकति संक्षिप्तमा जानकारी गराइदिनुहोस् न।
2: यो लुङ्गरी गाउँपालिकाले यो जुन शैक्षिक मेला राखेको छ यो लुङ्गरी गाउँपालिकाको हकमा पहिलोचोटि हो, पहिलोपटक हो। यसभन्दा विगत वर्षहरूमा वडा कार्यालयहरू आयोजना गर्दै आएको थियो र यसभन्दा पहिले प्रमुख तथा सेवा अधिकारीज्यूले पनि भनिसक्नु भएको छ यो विद्यार्थीहरूको शैक्षिक स्तरलाई उकास्न सहयोग पुग्न खालको र साथसाथै विद्यालयमा भएका जुन अन्तर्निहित लुकेको प्रतिभाहरू छन् ती प्रतिभाहरूलाई उजागर गर्न र विद्यालय विद्यालय बीच प्रतिस्पर्धा साथसाथै सहकार्य गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको हो।
1: बडा क्षेत्रको विद्यालयको हजुर अब प्रधान अध्यापकको हिसाबले यो समग्रमा यो विद्यालय चाहिँ लुङ्गरी गाउँपालिकाको एउटा महत्वपूर्ण एउटा सबैभन्दा अग्रस्थानकै विद्यालय भनौँ होइन, यो विद्यालयलाई अझै पनि उचाइमा पुर्याउनको लागि के गर्न आवश्यक देख्नुहुन्छ?
2: यो बडा क्षेत्र माध्यमिक विद्यालय लुङ्गरी गाउँपालिकाको सबभन्दा पुरानो र जेठो विद्यालय हो र यस विद्यालयको इतिहासलाई हेर्दाखेरि यो विद्यालय पहिले बडाचोर जुन एयरपोर्ट छ त्यहाँ थियो र त्यस पश्चात माओवादी द्वन्द र विभिन्न कारणहरू गर्दाखेरि त्यहाँ विद्यार्थी संख्या एकदम न्यून भइसकेपछि 2058 सालमा यो बेसीमा लुङ्गरी गाउँपालिकाको बेसीमा झरेको हो र विभिन्न आरोह अवरोध पार गर्दै यो विद्यालय यहाँसम्म आइपुगेको छ र यो विद्यालयको शैक्षिक इतिहासलाई केलाउँदाखेरि जिल्लामा यस विद्यालयकोले पनि शैक्षिक रूपमा धेरै अब अवस्थामा रहेको छ र अहिले लुङ्गरी गाउँपालिकाको नजिक भएको हिसाबले र सबभन्दा पुरानो विद्यालय भएको हिसाबले पनि हामीलाई यो शैक्षिक मेला आयोजना गर्न व्यवस्थापन पक्षलाई जिम्मा दिएको हो लुङ्गरी गाउँपालिकाले।

0: र समयको अभाव र छोटो समयमा निर्णय गरेको हुनाले हामीले व्यवस्थापन गर्न प्रयास गर्यौँ तर केही पनि कमजोर रहेका छन् र आगामी दिनहरूमा हामीले यस्ता खालका योजनाहरू दिएमा जिम्माहरू दिएमा हामीले त्यसलाई राम्रोसँग सञ्चालन गर्नेछौँ भनेर प्रतिवेदन पनि तयार गर्न
1: चाहन्छु। यो शैक्षिक मेलाकै कुरा पनि गरौँ, अन्य कुरा पनि जोडिन्छ। जस्तो पालिकाको सबैभन्दा पुरानो विद्यालय यो छ, यो विद्यालयको एउटा फिल्ड भने जस्तो ठुलो फिल्ड पनि छैन। अहिले काहीँ तपाईँहरूले कार्यक्रम गर्दा यताउति अन्य बेलामा पनि समस्या त हुन्छ होला नि।
0: हजुर, हाम्रो यो पुरानो विद्यालय हो र यस विद्यालयको स्थापना यसभन्दा पहिले जेकुल भन्ने ठाउँमा यस लुने गाउँ पहिले वडा नम्बर 5 र साबिकको वडा नम्बर 4 रहेको थियो र पश्चात सञ्चालन हुँदाहुँदै त्यतिखेर अब ठाउँको अभावले गर्दाखेरि माध्यमिक विद्यालयको स्वीकृति प्राप्त गरिसकेपछि ठाउँको अभावले गर्दाखेरि विद्यालयले बडाश्री एयरपोर्ट भएको विद्यालयको आफ्नै जग्गामा स्थानान्तरण गरिएको थियो र माओवादी द्वन्द्व र त्यसपछि त्यतिखेर विभिन्न विद्यालयहरूमा विभिन्न गाविसहरूमा तत्कालीन गाविसहरूमा माध्यमिक विद्यालय थिएन। पछि अब सरकारको अब प्रत्येक गाउँपालिका प्रत्येक गाविसमा रु 5 लाख उपलब्ध गराएपछि विभिन्न गाविसहरूले माध्यमिक विद्यालय स्थापना गर्ने रहरले गर्दाखेरि विद्यार्थी यहाँ घट्दै गए र मुख्य कारण माओवादी जङ्गलले गर्दा र अलि जङ्गलमा अवस्थित भएको हुनाले विद्यार्थी संख्या एकदमै न्यून भयो। अब एउटा सही क्षेत्रमा त जम्मा विद्यार्थी संख्या 1-10 65 मात्र भएको हुनाले यसलाई 2058 सालमा हामीले यहाँ बेसीमा सार्यौँ। सार्दाखेरि त्यतिखेर अब विद्यालयको आवश्यकताको लागि हाम्रो स्वर्गीय जनकबहादुर विष्टज्यूले जग्गा प्रदान गर्नुभएको थियो, थोरै मात्र जग्गा प्रदान गर्नुभएको थियो। त्यसपछि हामीले विभिन्न समयमा कालखण्डहरूमा अभ्यासहरूको सहयोग सङ्कलन गरेर विद्यालयको जग्गा खरिद गरेर हामीले अहिलेको अवस्थामा आइपुगेका छौँ र हामीले तपाईँले भने जस्तै अब फिल्डको अभाव छ र फिल्डको अभावले गर्दाखेरि विभिन्न गतिविधिहरू शैक्षिक गतिविधिहरू त अब जिनातर्फ सञ्चालन गरिरहेका छौँ र अन्य क्रियाकलापको सञ्चालन गर्न गाह्रो भइरहेको छ र हामी कहाँ विद्यालयको जग्गा बडाचर एयरपोर्ट लिएर 3 बिघा भए तापनि त्यहाँ गएर खेलकुद लगायतका अन्य कार्यक्रमहरू सञ्चालन गर्न अलिकति सम्भव नदेखियो भन्न गाह्रो भएको हुनाले हामीले गाह्रो भइरहेको छ तर हामी प्रयासरत छौँ र अहिले गाउँपालिका यहाँ स्थापना भइसकेपछि र यो अलिकति बेसी भएको हुनाले यहाँ जग्गा खरिद गरेर विद्यालयको जग्गालाई वृद्धि गर्न एकदमै अब हम्मेमय परिरहेको छ। त्यही पनि हामी प्रयास गरिरहेका छौँ।
1: महँगो पनि होला?
0: महँगो पनि छ, अब जग्गा त यो दाङ देउखुरी भन्दा पनि महँगो भएको हुनाले हामीले गाह्रो भइरहेको छ। त्यही पनि हामी प्रयास छ।
1: समग्रमा अब संक्षिप्ततिर जाउँ हामी। समग्रमा शैक्षिक विकासको लागि एउटा महत्वपूर्ण खुड्किलो यो पालिकाले पनि गरिराखेको छ, विभिन्न कार्यक्रमहरू शैक्षिक गतिविधिहरू गरिराखेको छ। यस अलावा अभिभावकको सचेतना पनि हुनु आवश्यक देखिन्छ। पछिल्लो समयमा विद्यार्थीहरूको अनुशासनका कुराहरू पनि जोडिन्छन्। त्यो समग्रलाई जोड्दाखेरि समग्रमा विद्यालयको पूर्ण शैक्षिक विकासको लागि के आवश्यक देख्नुहुन्छ?
0: विद्यालयको शैक्षिक पूर्ण शैक्षिक विकासको लागि तपाईँहरूले भने जस्तै अब विद्यालयको जुन 3 खम्बा खम्बा भनेर भन्छौँ विकासको लागि शिक्षक विद्यार्थी र अभिभावक जुडाएको सहकार्य समन्वय अति आवश्यक छ र हामी दिनदिनै विद्यालयमा शिक्षक विद्यार्थीको सहकार्य समन्वय त भइराखेको छ। हामी दिनदिनै भेटघाट पनि भइराख्छौँ, उपस्थित पनि छौँ। तर एउटा सबभन्दा महत्वपूर्ण खम्बा भनेको अभिभावकज्यूहरू हुनुहुन्छ, उहाँहरू विद्यालयप्रति देखिएको जुन उदासीनता हो त्यो उदासीनता विद्यालयप्रति जुन राख्नुपर्ने चासो सद्भाव त्यो कुरोमा अलिक कमी कमजोर नै छ। यो समग्र सबै विद्यालयमा समस्या नै छ तर हामीले त्यसको लागि विभिन्न अभ्यास भेलाहरू लगायतका पालिकाले पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ र पछिल्लो चरणमा त्यसमा हाम्रो विद्यालयमा विशेष गरेर हाम्रो विद्यालयमा अभ्यासहरूको उपस्थितिमा केही उल्लेखनीय सुधार आइरहेको छ। तर जति सहयोग हुनुपर्ने जति अब विद्यालयको विभिन्न पक्षहरूमा चासो सरकार राख्नुपर्ने त्यति नपाएको हुनाले विद्यालय समग्र पक्षमा विकास गर्न गाह्रो त भइराखेको छ तर आगामी दिनहरूमा विभिन्न प्रकारका रणनीतिहरू योजनाहरू कार्यक्रमहरू सञ्चालन गरेर विद्यालयभित्र नै अभ्यासहरूलाई प्रवेश गराउने बढीभन्दा बढी विद्यालयको विभिन्न क्रियाकलापमा सहभागी गराउने हामी प्रयासरत छौँ र यो गर्न सकिएपछि हामीले अब अन्य सामुदायिक विद्यालयहरू जुन हाम्रो कालिका मावि लगायतका नेपाल सरकार नेपालका विभिन्न जुन सरकारी विद्यालयहरू उत्कृष्ट सरकारी विद्यालयहरू छन् त्यस्ता विद्यालयहरूसँग पनि हामीले के भन्छ भने प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने हामीले लक्ष्य लिएका छौँ।
1: यस दुर्योजना बनाएर अघि बढ्दै
0: अघि हजुर
1: धन्यवाद समय व्यवस्थापन गरिदिनु भएको
0: धन्यवाद।
1: यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
2: धन्यवाद म्याडम।
1: यहाँले सुरुमा परिचय दिनुहुन्छ कि?
2: पतुलहर खड्गा गौरीशंकर माध्यमिक विद्यालयको प्रधानाध्यापक।
1: आज चाहिँ प्रतिभा पहिचान शैक्षिक मेला कार्यक्रम भइराखेको छ, यसमा उपस्थित हुनुभएको छ। यहाँको विद्यालयबाट पनि सहभागी विद्यार्थीहरू होला?
2: हजुर, हाम्रो विद्यालयबाट सबै विधामा हामी चाहिँ विद्यार्थी शिक्षक साथीहरू सहयोगी रूपमा समन्वयक रूपमा उपस्थित छन्।
1: यो कुन कुन विधामा के के खालको प्रतियोगिता राखिएको छ?
2: यसमा प्राथमिक तह 1-3 का लागि श्रुति लेखन, प्राथमिक तह 1-5 का लागि हस्तलेखन र हजुरको चाहिँ हस्तलेखनको साथै हिसाब दौड, त्यसै गरी खुल्ला वादविवाद प्रतियोगिता, त्यसै गरी हाजिर जवाब 9-12 को लागि हाजिर जवाब प्रतियोगिता, कुर्सी दौड यो शिक्षक तथा कर्मचारीहरूको लागि चाहिँ कुर्सी दौड को साथसाथै शैक्षिक प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी को रूपमा प्रतियोगिता आयोजना गरिएको छ। यसमा हामी सबै विधामा अरू विद्यालयका सहभागिता छ।
1: विद्यार्थी र शिक्षकको त आयो, अभिभावकको पनि हुनुपर्ने आवश्यकता देखिन्छ नि।
2: यो विशेष गरिकन लुम्बिनी गाउँपालिका शिक्षा युवा खेलकुद शाखाले लुम्बिनी गाउँपालिकाको शैक्षिक औसत उपलब्धिलाई थप एउटा चाहिँ विकास गर्नको लागि मुख्य गरिकन यो प्रथम यो चाहिँ शैक्षिक प्रदर्शनी मेला हो अथवा यो प्रतियोगिता हो, जसको कारण अहिले सुरुमा 8 विधामा मात्रै चाहिँ यो आयोजना गरिएको छ। अब विगतका वर्षहरूमा त्यो आवश्यकतालाई मध्यनजर गर्दै लाग्छ मलाई अभिभावकलाई पनि आफ्नो विद्यालयप्रति अवनत्व हुँदो रहेछ भन्ने खालको एउटा चाहिँ अभिभावक शिक्षा दिने खालको एउटा चाहिँ कार्यक्रम राख्नेछ हामीले आशा गरौँ। पहिलो कार्यक्रम भएको हुँदा त्यो कार्यक्रम छुटेको जस्तो लाग्छ।
1: अब एउटा विद्यालयको प्रधान अध्यापक पनि हुनुहुन्छ, समग्रमा सबै विद्यालयहरूको प्रतिनिधित्वको हिसाबले कुरा गर्नुपर्दाखेरि लुम्बिनी गाउँपालिकाले यो शैक्षिक स्तरको वृद्धिका लागि, शैक्षिक स्तरलाई अलिकति माथि उकास्नका लागि अनि के थप के काम गर्न आवश्यक देख्नुहुन्छ?
2: लुम्बिनी गाउँपालिकाको यो शैक्षिक विकासको लागि विभिन्न गाउँपालिकाले अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाले विभिन्न त्यस्ता खालका नमुना कामहरू गर्दै आइराखेको छ। सो अन्तर्गत यो चाहिँ शैक्षिक मेलाको आयोजना गरिएको छ। यो शैक्षिक मेलाको आयोजनाले एउटा शैक्षिक विकासमा एउटा टेवा पुग्नेको साथसाथै लुम्बिनी गाउँपालिकाभरिका 38-39 वटा विद्यालय सहभागिता हुन्छ। अन्तर विद्यालय स्तरीय एउटा चाहिँ अनुभव आदान प्रदानको साथसाथै कलालाई पनि चाहिँ एउटा चाहिँ अनुभवको रूपमा अथवा कलालाई पनि एउटा चाहिँ अवलोकनको रूपमा लिएर हामीले पनि यसरी चाहिँ लुम्बिनीको चाहिँ शैक्षिक र कलाको ढङ्गबाट अगाडि जान सकिन्छ भन्ने कुरा एउटा भयो। त्यसको साथसाथै लुम्बिनी गाउँपालिका शिक्षा खेलकुद शाखाले गर्दै आएका जस्तै अन्य चाहिँ कार्यक्रमका अतिरिक्त अथवा अन्य गतिविधिका अतिरिक्त अझै विशेषज्ञ टिचरहरूलाई त्यही अनुसारको आफ्नो चाहिँ एउटा चाहिँ सेवा तालिम विभिन्न चाहिँ तालिमहरू दिने गर्ने विशेषज्ञ तालिमहरू दिने, त्यसको साथसाथै लुम्बिनी गाउँपालिकामा अन्तर माध्यमिक विशेष त एससीलाई नतिजालाई मध्यनजर गरिन्छ, त्यस कारणले गर्दा एससीको नतिजा सुधार गर्नको लागि गाउँपालिका स्तरीय कक्षा 8 को नतिजा सुधार गर्नको लागि अन्तर विद्यालय स्तरीय यो शिक्षकहरूको पनि एउटा चाहिँ कक्षा अवलोकनदेखि लिएर एउटा अन्तर्क्रिया छलफल र विषयगत हिसाबमा गर्ने हो भने अझ चाहिँ गर्न सकिन्छ। यसको साथसाथै अन्य चाहिँ शैक्षिक गतिविधिहरूमा एउटा नवीनतम ढङ्गबाट योजना लिएर अगाडि आइयो भनेपछि हामी पक्कै पनि लुम्बिनी गाउँपालिकाको शैक्षिक स्तरलाई माथि उठाउनको लागि अथवा राष्ट्रिय स्तरमै एउटा मापन गर्न, राष्ट्रिय स्तरमै एउटा चाहिँ नतिजामा एउटा उल्लेखनीय सुधार आयो भन्ने सन्देश दिनको लागि हाम्रो चाहिँ त्यो खालको एउटा चाहिँ योजना रहनेछ, त्यो खालको एउटा पालिकाले योजना लिनेछ भन्ने मलाई विश्वास छ।
1: यो पछिल्लो विज्ञान प्रविधिका कुराहरू पनि छन्, यससँग जोडिएर के भन्न चाहनुहुन्छ? अब पालिकाले केही गरोस् शिक्षक विद्यार्थीहरूको लागि।
2: हामी नितान्त अझै पनि परम्परागत र टिचर केन्द्रित विधिमा रहेर पठन पाठन गर्ने र सिकाइ गर्ने जुन खालको हाम्रो परिपाटी छ, पछिल्लो पिरियडमा यो नवीनतम प्रविधिको प्रयोग गरेर अर्थात् चाहिँ विज्ञान र प्रविधिको क्षेत्रमा जुन विकास भएको छ त्यसको साथसाथै यो प्रविधिको अधिकतम प्रयोग गरेर बच्चा बच्चीको मनोविज्ञान र बच्चा बच्चीको सिप र बच्चा बच्चीको ज्ञानमा आधारित खालको पठन पाठन गर्नुपर्ने अहिलेको समय सापेक्ष आवश्यकता हो र यो गर्नको लागि पनि टिचरमा पनि त्यही किसिमको एउटा पुनः ताजगीय तालिम अथवा प्रविधि सम्बन्धित तालिम आवश्यकता देखिन्छ। त्यसको साथै सबै विद्यालयहरूमा सबै कक्षाहरूमा यसको प्रयोग गर्नको लागि सबै सर म्याडमहरूले पनि त्यही अनुसारको दिशानिर्देश गरिदिनुपर्छ र त्यही अनुसारको विभिन्न चाहिँ प्रविधिका उपकरणहरू विद्यालयमा हुनुपर्ने सामग्रीहरूको पनि उपलब्धताको लागि त्यही अनुसारको बजेट पालिका सरकारले व्यवस्थापन गर्न सक्यो र यो वर्षको चाहिँ आर्थिक वर्ष 83-84 बजेट विनियोजन गरेर चाहिँ यसरी नवप्रवर्तक प्रविधिको प्रयोगका कक्षाहरू लुम्बिनी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा व्यवस्थापन गरिदिन सक्यो भने अझ थप एउटा चाहिँ प्रभावकारी र समय सापेक्ष र यो बदलिँदो परिस्थिति अनुसार प्रविधिको युगमा त्यही अनुसारको जनशक्ति उत्पादन गर्न हामी चाहिँ तयार रहने थियौँ भन्ने जस्तो लाग्छ।
1: हस् धन्यवाद सर, समय व्यवस्थापन गरिदिनु
2: भएको। हस् धन्यवाद, मेरो विचार राखिदिनको लागि समय उपलब्ध गराइदिनु भयो अर्थात् चाहिँ यहाँसम्म आइदिनु भयो त्यसमा धन्यवाद।
1: यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
2: हजुर धन्यवाद छ तपाईँलाई यो अवसर दिलाइदिनु भएकोमा।
1: यहाँको पैसा दिनु
2: सर, मेरो नाम नारायण प्रताप छ कि मेरो हटे तिखान, म अहिले काठमाडौँको विद्यालय चाहिँ श्री दुरी प्राथमिक विद्यालय लुङ्गाउँका पुरानो काठार।
1: यहाँ अहिले लुम्बिनी गाउँपालिका सुरुङ कार्यक्रममा सहभागी हुनुहुन्छ, यहाँको विद्यालयबाट सबै निधामा सहभागिता जनाउँदै हुनुहुन्छ। यहाँ
2: खास मेरो विद्यालयले प्राथमिक विद्यालय भन्नाले विविध जुन इलिमेन्ट मात्रै अन्वेष हुनेछ भागी लिएछ, विशेष गरी त्यो विधाभित्र रहेका जुन अनुसार मात्रै भागी लिँदैछ।
1: कुन कुन विधामा भाग लिनु भएको छ?
2: हाम्रो खास गरी म चाहिँ एक कुरा दुई भावनाले एउटा विधा मात्रै रहेको छ, छुट्टी लेखनमा भाग लिँदैछौँ।
1: यो शैक्षिक मेला पनि कार्यक्रम राखेको छ गाउँपालिकाले पहिला त,
2: हजुर
1: यो कस्तो यहाँले व्यक्तिगत दिशामा कसो मान्नुभएको छ? यो
2: विशेष गरी खास गरी म यहाँ ढाई वर्ष जति भयो त्यही हो, विशेष गरी पछिल्लो चरणमा लुम्बिनी गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारको निमित्त शिक्षालाई विभिन्न तालिमको साथै मैले शैक्षिक मेला प्रदर्शन गरेको थिएँ। यसमा खास गरी विद्यालयलाई चाहिँ विभिन्न विषयवाइज शिक्षकहरूलाई बोलाउने, तालिमहरू दिने र निरीक्षण दिने चाहिँ गइरहनु भएको थियो। खास विद्यालयमा गइसकेपछि कि पुरा भयो कि होइन भनेर एउटा देखाउने र प्रयास गर्ने ठाउँ पनि हुन सक्छ भन्ने हिसाबले हो। त्यो खास गरी विद्यालयको गर्नु निम्ति गरेको लाग्दछ, यो मलाई ठिक राम्रो लाग्दछ।
1: यो पाठाले जुन कामहरू गरेको छ त्योमध्ये एउटा शैक्षिक उचाइमा पुर्याउनको लागि यो शैक्षिक मेला महत्वपूर्ण नै छ। यसका सबै पालिका अन्य के काम गर्दाखेरि अझै पनि यो गाउँपालिकाको समग्र शैक्षिकतालाई उचाइमा पुर्याउनको लागि यसो चलाउनु पाए हुन्थ्यो भनेर हामी सुझाव के दिन
2: भन्नुहुन्न पनि यहाँ तालिमहरू शैक्षिक क्षेत्रको निमित्त थुप्रै शिक्षकहरूलाई दिइरहेको छ। खास गरी के छ भने विद्यालयमा नपुग्दा त्यो तालिमबाट लिएको कुराहरू विद्यालयमा कार्यान्वयन भयो कि भएनन् भन्ने पाटो चाहिँ अहिले देखिरहेको छ। त्यसको निमित्त सबभन्दा पहिले जुन तालिम दिइसकेपछि अथवा केही शैक्षिक क्रियाकलाप गरिसकेपछि त्यो पुरा भयो कि भएन भन्नको निम्ति विद्यालयहरूको पुग्नको निमित्त पनि सतत सरकारका व्यक्तिहरूलाई म आग्रह गर्दछु
1: अनुगमन हुनु पर्यो।
2: सबभन्दा पहिले अनुगमन
1: यहाँको विद्यालयको समग्र यो कक्षा पालिका स्तर 8 कक्षाको कुरा गरौँ, एसटीको कुरा गरौँ, अब माथिल्लो क्लासका विद्यार्थीहरूको पढाइको कुरा गर्दाखेरि समग्रमा के गर्दाखेरि अझै पनि यो
2: एकदम
1: माथिल्लो ल्याउन
2: सक्छ? एकदम राम्रो प्रश्न सोध्नुभयो। यो खास गरी विशेष गरी यहाँ अहिले प्रस्तावित मारीहरू थुप्रो रहेछन्, खास गरी प्राविधिक दरबन्दी भएका ठाउँहरू 3-4 दरबन्दी मात्रै भएको तर निजीहरूमा राखेर माडीहरू खोलेको जुन थुप्रै रहेछ यहाँ विद्यालय चाहिँ यसमा यो शैक्षिक उपलब्धि जुन सोचे अनुसार हासिल नहुनुको एउटा कारण के छ भने अहिले पछिल्लो चरणमा विशेष गरी साइन्स अनि म्याथ अनि इङ्ग्लिस टिचरहरू सातै तल प्राविधिक तहमा आएर खन्जिनु पर्ने अवस्था अनि माथिल्लो तहको निम्ति निजीमा राख्नु परेको अवस्था, खास गरी अहिले अनुभव अलिकति कम भएको तुलनाले गर्दा पनि के गर्न आवश्यक देखिन्छ भने कुनै विद्यालयमा एउटा योग्यता वान टिचर हुनुहुन्छ भने कमसेकम माथिल्लो तहमा जहाँ प्रस्तावित माडीहरू चलाइरहनु भएको छ त्यस्ता ठाउँहरूमा कसरी हुन्छ विद्यालयले चाहिँ कसरी हुन्छ पालिकाले चाहिँ त्यो दरबन्दी मिलान गर्न सकियो भने त्यहाँ एउटा योग्य शिक्षक जान सक्ने थियो। त्यस्तो भयो भने यो जुन विद्यालयमा अभिभावकलाई थुप्रो भार परेको छ, पैसा उठाएर चन्दा उठाएर जुन सञ्चालन गर्न परेको छ त्यो पनि कम हुन सक्थ्यो भन्ने लाग्छ मलाई।
1: समग्रमा अब सुझाव दिँदाखेरि यहाँले पोइन्ट वाइज सुझाव दिँदाखेरि यो विज्ञान प्रविधिका कुराहरू पनि छन्, पछिल्लो समय सबै विद्यालयहरूमा विज्ञान प्रविधिको प्रयोग गर्नुपर्छ, अधिकतम प्रयोग गर्नुपर्छ भन्ने कुरा पनि छ, यतातिर सुझाव दिँदाखेरि के भन्नुहुन्छ?
2: अहिले पछिल्लो परिणामित के छ भने पछिल्लो चरणमा विज्ञान प्रविधिलाई जोड्नको निमित्त इन्टरनेटका कुराहरू, जुन वाइफाईका कुराहरू, साथसाथै प्रविधिका सामग्रीहरू पनि पालिकाले पछिल्लो चरणमा जुन नभएका विद्यालयहरूलाई दिएको छ। अब यसले यसको निमित्त त हामी शिक्षकहरू आफै लाग्नुपर्ने देखिन्छ। फेरि यसमा यसमा पालिकाबाट चाहिँ नभएको विद्यालयहरू चाहिँ सामग्री र वाइफको व्यवस्था चाहिँ अहिले यो सालदेखि गरिरहनु भएको छ।
1: अनि शिक्षकहरूले पनि त्योमा अब आफ्नो ज्ञान सिप धेरैभन्दा धेरै प्रयोग गर्नु पर्यो।
2: यसमा खास गरी शिक्षकहरूले राज्यले गरेन भन्दा स्थानीय तहलाई गाली गर्नुभन्दा पनि केही अब स्रोत साधन विद्यालयमा आफै पनि केही कुराहरू उपलब्ध हुन सक्छन्। अब त्यहाँको अभिभावकसँग समन्वय गरेर केही कुराहरू भएका कुराहरू र नसकिने कुराहरू मात्रै हारबुहार गर्न सकियो भने निश्चय पनि शैक्षिक संस्था अब्बल बन्न सक्छ लाग्छ मलाई।
1: यो शैक्षिक स्तरको एउटा क्वालिटी खस्किनुमा चाहिँ अनुशासनको कुरा पनि भन्ने आउँछ। प्राय समाजमा अब अनुशासनका कुराहरूलाई बढी प्राथमिकता दिन्छ। विद्यालयहरूमा पनि यो अनुशासनको कुरालाई जोड दिँदै यहाँहरूले आफ्नो विद्यालयलाई कसरी अनुशासनको क्षेत्रमा विद्यार्थी, शिक्षक, अब समग्रमा अभिभावक पनि जोडिन्छन्, सबै तीन पाटो नै जोडिएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ। यो अनुशासनको क्षेत्रमा यहाँहरूले के प्रयास गरिराख्नु भएको छ?
2: अनुशासनको क्षेत्रमा विशेष गरी अनुशासनको पाटो तल्लै कक्षाबाट लगाउन आवश्यक छ र तल्लो कक्षाहरूमा अलि अनुशासनको पाटोलाई चाहिँ कायम गराउन सकिन्छ। किनभने नानी बाबुले मायाको साथसाथै एप्रेदायक कुराहरू सुन्यो भने मान्छे अलिकति माथिल्लो यो टिनेजरको उमेरमा 13-14-15-16 वर्ष बिचको अवधिमा अलि अप्ठ्यारो देखिरहेको छ। यसमा त खास गरी के गर्नुपर्छ भने अभिभावक, शिक्षक, विद्यार्थी सबै तीन पक्षलाई जोड्नको निमित्त बेला बेलामा अभिभावक भेला उनीहरूको जस्तो ती सन्तान र अभिभावक आमा बुबाहरू सँगै राखेर आफ्नो नानी बाबुहरूको बारेमा सबै कुराहरू जुन राम्रा सकारात्मक कुराहरू पनि सँगसँगै लगिदिने र केही कुराहरू नकारात्मक छन् भने त्यसलाई अलि कुतर्कका साथ भन्दा पनि प्रोत्साहनका साथबाट सम्झाउने बुझाउने गरिन्छ।
1: त्यस्तो खालको संस्थामा कार्यक्रमहरूको आयोजना गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ र यहाँले गरिराख्नु भएको छ?
2: हजुर, त्यो विद्यालयले आफै गर्न सक्छ, त्यो भइरहेको छ बेला बेलामा छलफल।
1: हजुर, अब पालिकालाई यहाँले सुझाव दिँदाखेरि समग्र शैक्षिक विकासको लागि यो गर्नुपर्छ, यस्तो खालको गुरी योजना गर्न आवश्यक छ भनेर यहाँले सुझाव के दिन चाहनुहुन्छ?
2: ठ्याक्कै यसलाई पोइन्ट वाइज भन्नुपर्दा पालिकाले एउटा कुरा त अनुगमनको पाटोलाई सुगम स्थानमा मात्रै जोड दिनु भएन, अर्को कुरो अनुगमन भनेको खास गरी त्रास देखाउने होइन कि त्यहाँ खास समस्या के छ त्यो समाधानको पाटोलाई पनि जोड्नु पर्यो। अर्को कुरा शिक्षक साथीहरू भएको स्रोत साधनलाई भरपूर रूपमा प्रयोग र परिचालन गर्नु पर्यो। अर्को कुरा यो प्रस्तावित नारीहरूमा रहेको यो समस्या छ, चन्दाबाट चाहिँ अथवा सहयोगबाट विद्यालय गरिरहेको छ। यसमा योग्य दरबन्दित भएका शिक्षकहरू खालि एक तिनमा आएर एक पाँचमा आएर अड्किरहेछ, त्यस योग्यताको अनुसारले दरबन्दी मिलान गरिदिनु पर्यो भन्ने लाग्दछ।
1: समय व्यवस्थापन
2: सबभन्दा अब मेरो केही कुराहरू यो शैक्षिक क्षेत्रका गतिविधिको बारेमा बोल्ने अवसर दिनु भएकोमा हजुरप्रति आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।
3: तपाईँ अहिले भर्खरै रेडियो ट्युन अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नौरी सन्दर्भ। आदरणीय श्रोता, अब हामी कार्यक्रम नौरी सन्दर्भको अन्तिम चरणमा आइपुगेका छौ। कार्यक्रम नौरी सन्दर्भ सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? यो कार्यक्रमले तपाईँको घर, समुदाय, ओडा, बस्ती तथा गाउँपालिकामा कस्तो प्रभाव पारेको छ? यसको सल्लाह, सुझाव तथा प्रतिक्रियाको पर्खाइमा भने हामी रहेका छौ। कार्यक्रम लुङ्गी सन्दर्भ सुनिरहनु भएका रेडियो जजुला, रेडियो रोल्पा, रेडियो मालश्री र रेडियो सभ्यताका श्रोताले तपाईँले सुनिरहनु भएको यसै रेडियोको फेसबुक पेज, अनलाइन पेज तथा रेडियो कार्यालयमा समेत सुझाव, सल्लाह, जिज्ञासा पठाउन सक्नुहुनेछ। साथमा लुङ्गी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय किला चौरो रोल्पामा समेत उचित सुझाव, सल्लाह, प्रतिक्रिया वा जिज्ञासा पठाएर साथ दिनुहोला। थप जानकारीका लागि गाउँपालिकाको वेबसाइट lungrimun.gov.np हेर्न सक्नुहुनेछ। हवस् त, कार्यक्रम लुङ्गी सन्दर्भ आजलाई यति नै। अर्को अङ्कमा नयाँ विषयमा कुराकानी गर्न आउने नै छौ। एटिन्जेलसम्म रेडियो कार्यक्रम लुङ्गी सन्दर्भ सुनेर साथ दिनुहुने सबै श्रोतालाई धन्यवाद। आजको कार्यक्रमबाट म प्रिया मगर विदा माग्छु। रेडियो सुन्दै गर्नुहोला। नमस्कार।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाजे के भो, किन गालामा हात
4: दुखेको छ त? खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू।
7: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
7: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
3: 9805014652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
9: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
10: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिच्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्?
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दान।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
4: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
4: शिक्षक सेवा आयोगका प्रावि निवावि मावि र शिक्षक लाइसेन्स
5: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
4: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रादी युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98490204 र 98479394412
4: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ।
6: एकजना भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
7: खोरी दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो पुन्नी
6: त्यस्तो हो भने यस्तो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
7: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
6: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
7: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
6: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, म त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
10: नेपाल सरकार विज्ञापन
11: मेलायु मायुका लागि छ सुनसरी गाउँपालिका हो नि मस्तको जरुरी सूचना। झुङ बेला खिम्रिदे गरम ओबेरी जेउ बेला सुनो भोली पचास ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना चाहिए। आउने यिनी प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नाभे वातावरण मिलेने लाग्यापा असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल घे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख
12: वन
11: जङ्गल सर मेरा आयुरी बानी एमएलला सुतर पोतरालाई पार्जे हटे
12: सलाई लाइटर स्याउला ले सचाउने चित्रालाई हिजा बाङ्जा र यामा दिने पोल गेले यहाँ चित्र रहे वन जङ्गल के भावा यहाँ
11: पिकनिक वनभोज बाक चाँसो छिन्ने मेले चासो सहीदेखि खेनाए वन जङ्गल ओसो छान्नु भएको बारीको चुरोट दिदी ओरे बनाइ खेलिए
12: नान्थाङ नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने हाल्नै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
11: गेसो छानेला खोलेर चाउसी खोलिए हरिदे तरिम गाई गेजो निके लैजु अब नजिरे बनाए गेम गेल गेजो निकेमा लाए औले नयोजना लिए
12: वन जङ्गल छ जुडिसियो घेन बारी ल बाली
11: वन जङ्गल मेलाजी गेमाइए मेला तिमी पाँचजना खरनामबाट मिलिदिए भने चारजना मेघे सहे
12: बतास उचुलिजु बेलाको हिजिमकेको टल मेघे शताङ्कीले हेन अचुलो छिन्ने ले चासो के सह
11: मेलाजी निमिताई गे भने के पछि सुन अरूले भने के पछ या
12: के छ छामला पोयाल मेलाजी किसङ्कीले गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हुने कार्यालयले खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
13: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
14: देख्नुभयो औषधि हालेको
13: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
14: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
13: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
14: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
13: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
14: ए अनि नानी विषादी प्रयोग नगरे अन्न बारी नै हुँदैन, किरा लाग्छ, हालो त पऱ्यो नि।
13: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
16: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
16: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटे, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
16: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दान।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानो गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
2: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
2: सम्पर्क मोबाइल 98571 2105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नै सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स लगिहाल्नु।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यो जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
8: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
7: वरिष्ठ हाडझुली तथा नसारोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
7: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
8: मध्यपश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्र अगाडि दाङ।
9: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
10: हो नि,
6: पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएमको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भूमिहीन सुकुम्बासीहरूद्वारा आज काठमाडौँमा प्रदर्शन, तत्काल जग्गा पास गर्नुपर्ने माग, सरकारले तोकेको होल्डिङ सेन्टर र अपार्टमेन्टको विरोध गर्न नहुने सरकारी पक्षको आग्रह।
1: आउनुभएकोलाई मानव रानीवनको हाम्रो अपार त खाली छ, त्यो अपारमा कति बस्नु होला त, अर्को अपार खोल्न पर्ला, त्यति राज्यले गर्ला।
0: एमाले अध्यक्ष ओलीद्वारा मानवाधिकार आयोगले जेएनजी आन्दोलनको बारेमा गरेको अध्ययनको कागजात उपलब्ध गराउन माग। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन हेरेर मात्र सिट निर्धारण गर्ने। बिचौलियाको कारण चामलको भाव बढ्दा पनि धानको भाव कम।
2: उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट मिलेको चामलको भाव चाहिँ नघट्ने होइन, किसानको कच्चा पदार्थ पनि घट्नु भन्ने।
0: मध्यपूर्वको युद्धबाट खाडी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढे। तापक्रम बढ्ने क्रम जारी, तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
3: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: र युक्रेनले रूसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी सरकारसँग रूसी कट्टरपन्थीहरू आक्रोशित।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आफ्ना सन्तान अभिभावकहरूको गर्वका विषय हुन्, तर सामाजिक सञ्जालमा प्रचार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन, सम्मान, सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुमरीमा धकेल्ने काम आजबाटै बन्द गरौं।
5: सुरक्षित पुनः स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित, न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन्। भने पुनस्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
1: हिजो विज्ञप्ति लिएर आएर हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले, अब उहाँहरूलाई चित्त बुझाएको छैन भन्ने
5: माग गरेका छन्। भने पुनस्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती

0: उहाँहरूको केसमा चाहिँ अब राजनीति के गर्ने भनेर 1900 पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला. 1900 म्याप जान्छ, 1900 म्याप हेर्ने कुरो भयो. त्यो पछाडि बल्ल अनि अब त्यो टिम त फेरि अब त मन्त्री बोकेर एउटा सरकार निर्वाचनले निर्णय गर्नु पर्यो नि. त्यसलाई चाहिँ निर्वाचनले निर्णय गरेपछि फेरि के गरेर जाने अथवा अब घोषित क्षेत्रको नाकाबाट यता दर्ता हुन आउनु भएको होला. मानव रानीवनको आफ्नो अब त्यो अपार त खाली छ, त्यो अपारमा कति बस्नु होला अथवा अर्को अपार खोज्न पर्ला, त्यो चाहिँ राज्यले गर्ला. अनि
1: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्. चिकित्सा शिक्षा आयोगले शिक्षा संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको छ. आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको हो. अरूको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने भएको छ. जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो. उक्त सडक खण्ड कालो पत्रक गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ. सड़क स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई बताउनुभयो.
2: धुलीखेलदेखि उता 5 खाल जाने बाटो धुलीखेल खावा सड़क भन्छौ हामी बोलीचालीको भाषामा. अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्. अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तरोन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लागे हो. 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई.
1: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको छ. किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको हो. चालू आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो. धानमा खेतीयोग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ. आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालू आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ. अघिल्लो वर्षमा नै भाव घटेको र योपालि किसानहरूले कम धान लगाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सीआईएनलाई जानकारी दिनुभयो.
3: अहिले किसानहरू त्यति लगाउन नरुचाएको छ. अहिले यसपालि पनि अब त्यो 600-700 मात्रै बिक्री भयो. अब चामलको भाव घटेको छैन है, अनि धानको भाव चाहिँ घटेपछि किसानहरू अलिक निराश रहेका छन्. यो अब उद्योगहरूले नै उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई. किनभनेदेखि उद्योगबाट मिलेको चामलको भाव चाहिँ नघट्ने होइन, किसानको कच्चा पदार्थ पनि घट्नु भन्ने.
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ. समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता गरेका हुन्. सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा भदौ 23 र 24 गते भएका घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ. ओलीका तर्फबाट नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाउनु भएको हो. निवेदनमा भदौ 23 गतिको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका देशभर आगजनी तोडफोड लुटपाट र सरकारी तथा सार्वजनिक संरचनामाथिको आक्रमणबारे आयोगले गरेको छानबिनको पुनः प्रतिवेदन माग गरिएको छ. मध्यपूर्व युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ. चालू आर्थिक वर्ष 2082-83 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17

0: 0.3% ले घटेर 3,35,510 नझरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यसको संख्या 4,05,610 थियो। अमेरिका, इजरायल र इरान बीचको द्वन्दका कारण मध्य पूर्वमा उत्पन्न अस्थिरताले खाड़ी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ़दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 6,72,499 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढ़ेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी मधेश बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिँदै भन्नुभयो,
1: यति बेला नेपालमा मनसुनको प्रभाव चाहिँ आधा जसो भूभागमा आधा नेपालमा मात्रै रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पछि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसभित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरूद्ध सैन्य रूपमा यता कड़ा कदम चाल्न माग गरिएको यो पहिलो पटक भने होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न, युक्रेनी राष्ट्रपति भ्लादिमिरको हत्या गर्न र युरोपमा रहेका ड्रोन कारखानामाथि आक्रमण गर्न माग गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका खेल भोलि बिहान हुन लागेका हुन्।
2: अधिकांश पालिकाको बजेट विकास निर्माणमै केन्द्रित।
3: यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
2: भ्रष्टाचार र अनियमितता रोकी सुशासनमा जोड़ दिनुपर्ने रिपोर्टसँगै गीत संगीतले जनचेतना फैलाउन सघाउ पुर्याउने अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू। दक्ष र अनुभवी शिक्षक द्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधार में व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा संपन्न विज्ञान कंप्यूटर र होटल मैनेजमेंट लैब अतिरिक्त क्रियाकलाप द्वारा प्रतिभा प्रस्फुटन तथा
5: सामाजिक रूपांतरण का लागि यो हो सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सल्यानमा एउटा बाहेक अरू सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् तर अधिकांशको जोड विकास निर्माणमा रहेको देखिन्छ। सुशासनका लागि पनि आगामी आर्थिक वर्षमा सम्झौता नगर्ने नीति कतिपय पालिकाले ल्याउनु पर्ने जनताहरूले बताइरहेका छन्।
6: सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,36,01,26,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा स्वास्थ्य खानेपानी पूर्वाधार विकास कृषि पर्यटन रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख सुस्मिता सापकोटा
3: 1,36,00,000,000 बराबरको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौं। यस वर्ष चाहिँ हामीले शिक्षा स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकता साथ अगाडि बढाउने सोचेका छौँ।
6: दार्मा गाउँपालिकाले 42,17,64,212 रूपियाँको बजेट गाउँ सभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार शिक्षा स्वास्थ्य उद्यम पर्यटन सूचना प्रविधि सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले पूर्ण सरसफाई युक्त पोषण मैत्री तथा बाल मैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्य समेत लिएको छ। अध्यक्ष निम बहादुर केसी
7: त्यसले विशेष गरिकन अहिले कृषि क्षेत्रमा पूर्वाधार क्षेत्रमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा अलिक बढी विशेष जोड गर्ने र पुराना आयोजनाहरू अधुरा गर्ने भन्ने लक्ष्य राखेको छ। पूर्ण सरसफाई र पोषण मैत्री तालिका बनाउने अभियानमा छौँ हामी। त्यसका लागि 84 टोल विकास संस्था मध्ये अहिलेसम्म हामीले 24 टोल विकास संस्था सरसफाई उन्मुख टोल विकास संस्था भनेर घोषणा गरिसकेका छौँ भने
6: कपुरकोट गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि 46,57,01,000 रूपियाँको बजेट ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि रोजगारी सिर्जना तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खड्का छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन
8: कपुरकोट गाउँपालिकालाई खड्को छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर जनाएका छौँ। त्यसलाई फोकस गरेर त्यसमा एउटा प्रोजेक्ट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ। डेडलाइन तय गरेका छौँ त्यो ढङ्गले गरेका छौँ भने अर्को एउटा प्रश्न मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने तीनवटा कुराहरूलाई हामीले घोषणाको रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यस बाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो अन्य सरसफाईको कुराहरू भइदियो यसलाई पनि जोड्दै छौँ।
6: छत्रेश्वरी गाउँपालिकाले 53,76,89,023 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30,00,000 रूपियाँ भन्दा बढी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष कोष बहादुर बुढाथोकी
9: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ शुरू गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ। कुनै बाँकी रहन गएको अवस्थामा फागुन वर्षमा फागुनभन्दा पछाडि चाहिँ 30,00,000 भन्दा बढीका योजनाहरू चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
6: यस्तै अन्य पालिकातर्फ बनगाड कुपिन्टे नगरपालिकाले 80,46,00,000 रूपियाँ बागसोर नगरपालिकाले 77,23,75,000 रूपियाँ त्रिवेणी गाउँपालिकाले 59,21,00,000 रूपियाँ कुमार गाउँपालिकाले 53,97,55,000 रूपियाँ र सिद्धकुमार गाउँपालिकाले 39,29,00,000 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरतीमगर CIN रेडियो शारदा सल्यान।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत संगीत र कला प्रभावकारी
10: जनताहरू झाडा पखाला महामारी फैलिएको छ। पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तर पनि किन हाम्रो पानी चल्दैन।
2: सचेतना अभियानमा गीत संगीत र कलाकारिताको प्रयोग प्रभावकारी। शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिसामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष सूचना र जानकारीका लागि अहिले पनि गाउँघरमा परम्परागत शैली प्रचलनमा रहेका छन्। यी मनोरञ्जनका लागि मात्र नभएर सूचना र जानकारीका लागि निकै प्रभावकारी मानिन्छन्। पर्वतको फलेवासमा जन्मनुभएका ल्यामबहादुर दर्जी राष्ट्रिय भूमिहितकार मञ्चको अध्यक्षका साथै गीत संगीतमा पनि निपुण हुनुहुन्छ। साथै नीलप्रकाश सन्धि उहाँसँग गीत संगीत कला र सचेतनाको बारेमा कुराकानी गर्नुभएको छ।
10: हाम्रो घरमा जमरा थियो, म जमरा बजाउँथे अनि झ्यालीहरू बजाउँथे अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउने भन्ने चलन पहिले बाबुबाजेबाट थियो। एकचोटि जन्तीमा यो टेली सिरियलमा पनि खेले 62-63 कुरा आरतीजीले लेख्नुभएको यो दलम टेली सिरियल्सको कथाहरूमा जागरण मिडिया सेन्टरले चाहिँ यसलाई बाहिर लिएको थियो। म एउटा फिल्ममा दलित बस्तीहरूमा काम गर्थेँ, आज चाहिँ अन्तर्वार्ता छ भनेर बोलाए। त्यहाँ म पनि गएको ठुल्ठुला चाहिँ युवा क्लबका नाट्य कलाकारहरू सबै आए रहेछन्। त्यहाँ प्रश्न सोधिएको थियो, तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो, कहीँ बस्नुभयो, अनि त्यहाँ त तपाईँ चाहिँ त्यहाँ बसेर केही ग्रन्थ लगाउनुभयो अनि त्यहाँ त घर आउनुभयो, त्यस्तो अभिनय गर्नुहोस् भनेर भन्नुभयो।
13: सम्झाइदिनुहोस् न, कस्तो अभिनय गर्नुभएको
10: थियो तपाईँले त्यतिखेर? मैले के गरेँ भने म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गर्थेँ, घाँसको डोको ल्याएर चौतारा बिसाएँ। चौतारा बिसाइसकेपछि अब त्यति बेला कपडा त केही हुनु, टोपी निकाले, टोपीले मुख पछि पसिनाहरू पुछे, पसिना पुछेपछि आज ढिलै भयो, घर खाना पनि ढिलो पनि सेलाइसक्यो होला, लौ चाहिँ म गएँ है, अरू त बस भनेर भने अनि डोको बोकेर अभिनय गरेको थिएँ। त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला मभन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ, मेरो नाम मात्रै निस्केको, ल्यामबहादुर दर्जी भनेर निस्केछ, एमएपर पास गर्छु भनेर भन्नुभयो। अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थियो। मेरो
13: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो?
10: लै जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तल्लो घरको मान्छे माथिल्लो घरमा जाने, माथिल्लो घरको मान्छे तल्लो घरमा जाने, आफ्ना घरमा बस्नु होला है। झाडा पोखरा बाहारी फैलिएको छ, सचेत बन्नु होला, सुरक्षित हुनु होला भनेर डाँडा डाँडामा गएर कराउनु पर्ने।
4: अनि तपाईँले गीत पनि गाउनुहुन्छ?
10: गीत पहिला सालेजु पनि
4: हो, त्यही सुन्नु पर्यो। अब सालेजु सुनाउनु छ अलिकति।
10: त्यति बेला हामीले सालेजु भन्ने गीत गाउँथे।

chavani eti ta panikani nyupa rihi

0: 的大把你看你牛把你要的
1: 为了为了他们的苦的人给他们的爸爸的爱人的爸爸的爱人的爸爸的爱人的爸爸的爸爸的爸爸
0: 的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的爸爸的आमा हरु दिदी बहिनीहरु बसेर गीत गाउनु हुन्छ अनि अब पहिलाका चाहिँ रातै घरि अब बत्ती थिएन टुटी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन अहिले बनि बत्तीहरु छ त्यो भएर चाहिँ 11 12 1 बजेसम्म बस्नुहुन्छ आफ्नो मना भावना पुखो साथ साथ गर्नुहुन्छ जानुहुन्छ बस्नुहुन्छ अनि त्यो घरबाट आएको चाहिँ 2025 चाहिँ सक्दो हिसाबले दिएको त्यो समूहमा रहेर राख्नुहुन्छ भाँडा कुरा कुर्सी टेबलहरु के भयो आज
1: अर्को भाका चाहिँ कुन आउँछ तपाईले कुन सिरिज सुनाउनुहुन्छ
0: अब मैले 2057 सालतिर मेरो आदरणीय एकजना शरद चौधरी भन्ने दाइले गाउनु भएको थियो यो जातीय छ छ सम्बन्ध त्यो गीत गाउँछ

0: सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगले जेन्जी आन्दोलनको प्रतिवेदन र गरेका सम्बन्धी सबै कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ़दै गएको छ। युक्रेनले रूसभित्र गरिरहेको निरन्तर ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन् र फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणको अन्तिम खेलहरू हुँदैछन्।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बजे।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली विरोधमा 5 मिलिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँबाट तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बालेन सरकारको तीन महिना पूरा 100 दिनको उपलब्धि सुनाउने तयारी, विपक्षीलाई समीक्षा गर्ने हतारो, राजनीतिक विश्लेषकहरू आशावादी।
0: एमाले माओवादी एकताको बहस सतहमा भोलि 4 पूर्व प्रधानमन्त्री एउटै मञ्चमा देखिने, कार्यगत एकता मात्रै हुने नेकपाका एक नेताको दावी।
1: होल्डिङ सेन्टर छाड्न एक हप्ता थपेपछि सुकुम्बासीको काउन्टर अल्टिमेटम, दृष्टिविहीनहरू 6 दिन पनि धरनामा।
0: लेबनान इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर, सम्झौताले स्थायी शान्तिका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विश्वास।
1: र फिफा विश्वकपमा भोलि समूह चरणका अन्तिम 6 खेल हुँदै T20 विश्वकपमा पाकिस्तान नेदरल्याण्डसँग 37 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बालेन्द्र शाह नेतृत्वको सरकारको 3 महिना पूरा भएको छ। गत चैत्र 13 गते रामनवमीको अवसर पारेर बालेन्द्रले प्रधानमन्त्रीको शपथ लिएर मन्त्री परिषद विस्तार गर्नुभएको थियो। सरकार गठनको 3 महिनामा सरकारको समीक्षा गर्न थालिएको छ। केही घटनाक्रम हेर्दा सरकारले कानूनको शासन होइन, कानूनद्वारा शासन गरेको, संसदको अवहेलना गरेर संविधानवादको खिल्ली उडाएको जस्तो देखिएको विश्लेषकहरूले नै बताउने गरेका छन्। संसदसँग उत्तरदायी नभएमा प्रधानमन्त्री तानाशाही हुने जानकारहरू बताउँछन्। मानवाधिकार आयोगको निर्देशन पनि नमान्ने र सड़कमा उभिएका र विरोध गर्नेहरूलाई सरकारले शत्रु देख्ने प्रवृत्तिमा कुनै परिवर्तन नआएको विश्लेषण भइरहेको छ। नयाँ सरकार आउँदा केही सुधारको छनक देखिने भए पनि यसले निरन्तरता पाउँछ त भन्ने आशंका देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको 100 दिने समीक्षा सुनाउन केही दिन अघिदेखि नै प्रतिवेदन लेखिरहेको छ। केही दिन अघि बसेको कांग्रेसको संसदीय दलको बैठकपछि केही नेताहरूले सरकारको 100 दिनकै समीक्षा सुनाएका थिए। अर्को विपक्षी दल नेकपा एमालेका नेताहरू पनि सरकारको हिसाब किताब सुनाउन तयार भएर बसेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका केही सांसद पनि सरकारसँग सन्तुष्ट देखिएका छैनन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: सरकार गठनको 100 दिन अर्थात हनीमून पीरियड पुग्न अब 8 दिन मात्रै बाँकी छ। थाहा संचार नेटवर्कसँग प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले 100 दिन पुग्नुभन्दा 1 दिन पहिला पत्रकार सम्मेलन गरेर सरकारले गरेका कामबारे जानकारी दिने बताउनु भएको छ। सत्तारूढ़ राष्ट्रपाकै सांसद प्रकाश पाठकले केही मन्त्रालयगत कामहरूमा सकारात्मक र राम्रा लक्षणहरू देखिए पनि सरकारका जिम्मेवार व्यक्तिहरूमा भने जवाबदेताको अभाव देखिएको बताउनुहुन्छ। सरकारमा धेरै नयाँ अनुहारहरू रहेकाले पनि शुरूआती चरणमा काम गराई र जिम्मेवारी सम्हाल्ने सवालमा केही समस्याहरू देखिएको हुन सक्ने उहाँको बुझाइ छ।
4: प्रधानमन्त्री र केही मौलिक कार्यशैली र नागरिक तह अथवा चाहिँ सम्बन्धित क्षेत्रलाई जुन जवाब चाहिँ पर्ने अवस्था हो त्यसमा चाहिँ उहाँहरू अलिकति चुक्नु भएको हो कि भनेर विश्लेषण गर्न सक्छु म चाहिँ। तथापि 3 महिनाको अवधि हो, धेरै नयाँ अनुभव चाहिँ नभएका व्यक्तिहरू चाहिँ सरकारको चाहिँ मन्त्रालय सहकारीमा रहनु भएको कारणले पनि अलिकति समस्या भएको हो कि भनेर चाहिँ विश्लेषण गर्न सकिन्छ।
3: एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले 3 महिनाको अवधिमा सरकारको ध्यान बिना कारण कसैलाई पक्राउ गर्ने र गैर कानूनी रूपमा थुनामा राख्ने जस्ता कार्यहरूमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ।
5: व्यक्तिलाई नेतृत्व दिने, प्रचारबाजी गर्ने, गैर कानूनी ढंगले व्यक्तिलाई थुनामा राख्ने जस्ता कामहरूमा सरकारको बढी ध्यान देखिएको छ। यो बीचको अवधि उहाँहरूले चाहिँ एक प्रकारले राज्य आराधना गर्ने, मान्छेलाई त्रसित पार्ने र यस अगाडिका सबै भ्रष्ट थिए, अयोग्य थिए भन्ने भाषालाई मात्रै स्थापित गर्ने काम गरेको देखिन्छ, जुन कुराले परिणाममा होइन प्रचारमा मात्रै बढी उहाँहरूको ध्यान छ भन्ने ठान्छ।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले पनि सरकार जनताको चाहना र म्यान्डेट अनुसार भन्दा पनि मनोमानी तरिकाले चलेको आरोप लगाउनु भएको छ। थाहा संचार नेटवर्कसँग कुरा गर्दै उहाँले सरकारको 100 दिनको समीक्षा पर्खिरहेको बताउनुभयो।
6: सरकारको अहिलेको समग्र तरिका हेर्दाखेरि अब सरकार जनताको चाहना, जनताको म्यान्डेट अनुसार चल्ने भन्दा पनि मनोमानी तरिकाले नै चलिराखेको स्थिति देखिन्छ। अहिलेको स्थिति हेर्दाखेरि मनोमानीले देशको गतिलाई अगाडि बढाउने हो कि राणा चाहिँ एक खालको आफ्नो दृष्टिकोण व्यक्त गर्ने हो भन्ने कुरा ठ्याक्कै भन्न अहिले गर्न सकिँदैन। सरकारको समीक्षा पनि हामी पर्खिरहेछौँ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबू ओलीले भने सरकारका कतिपय कामहरू चित्त बुझ्नु नभएकाले आफूहरूले सदनमा कुरा उठाइरहेको बताउनु भएको छ। केही राम्रा कामहरू भने पनि अझै दिगो हुन नसकेको उहाँको भनाइ छ। सुकुमवासीका समस्याहरू अझै यथावत रहेको विषय पनि उहाँले औँल्याउनु भयो।
7: कति कुरा हामीलाई चित्त बुझेको छैन, हामीले सदनमा चाहिँ राखिराखेको छौँ, अझै पनि सरकारले अब के गरेको छ भन्ने कुरा प्रश्न तपाईँ क्लारिटी आइपुगेको छैन। अब बजेटको तपाईँको आर्थिक विधेयकको छलफलले गर्दा भोलि हुँदैछ होइन, पनि धेरै टेक्निकल कुराहरू छन्, इस्युजहरू छन् रेज गर्नुपर्ने, केही राम्रो पनि हुँदैछ, अब केही परिवारमा पनि केही राम्रा कुराहरू पनि भइराखेका छन्, केही दिगो भएका छैनन्। अब होइन सुकुमवासीको समस्या फेरि अब उहाँहरूलाई समस्यामै छ, त्यस्तो धेरै कुरा छ।
3: समग्रमा सरकारले राम्रो संकेत दिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलको ठम्याइ छ। उहाँका अनुसार सुशासन र नागरिकता सेवा दिने क्षेत्रमा सुधार देखिएका छन्।
8: राम्रो संकेत दिएको छ यो सरकार, सुशासनको क्षेत्रमा अझ राम्रो र खास गरिकन जनतालाई सेवा क्षेत्रहरूमा चाहिँ राम्रो, जस्तो पासपोर्ट छपाई पाउने, राष्ट्रिय परिचय पत्र जस्ता कुराहरू, नागरिकता जस्ता कुराहरूमा जुन पहिला अलिक धेरै कठिनाइ थियो ती छ। त्यसै गरिकन अब यो ड्राइभ लाइसेन्सका कुराहरूमा, जनताको दैनिक जीवनमा सेवा दिने कुराहरूमा चाहिँ उनीहरूले विशेष ध्यान दिएको देख्छु।
3: अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सरकारको कामलाई मेरिटका आधारमा हेर्दा समग्रमा ठिकै रहेको बताउनुहुन्छ, तर प्रधानमन्त्रीको सल्लाहकार समूह बढी हावी भएको र यसले गर्दा एक किसिमको समानान्तर सरकार चलेको जस्तो देखेन चिन्ताको विषय भएको बताउनुहुन्छ।
9: ओभरअल चाहिँ करप्सनमा जुन ढंगले सरकार अगाडि बढेको छ, गभर्नेन्समा जुन ढंगले अगाडि बढेको छ, मान्छेहरूमा जुन ढंगले होप क्रिएट भएको छ, अब त्यसमा के हुन्छ कि भने त्यसलाई चाहिँ सबभन्दा ठूलो सफलतामा मान्दछु सरकारको। तर सँगसँगै चाहिँ अझ बढी चाहिँ संस्थागत रूपमा केही भए, अलिकति इन्स्टिट्युसनहरू चाहिँ कमजोर भए, सल्लाहकारको चाहिँ टिम चाहिँ ज्यादा हावी भयो, यो चाहिँ अब एक किसिमको प्यारल सरकार चल्यो भन्ने कुराहरूले चाहिँ चिन्ता पनि दिँदो रहेछ। तर त्यो सबै कुरालाई समग्र रूपमा हेर्दाखेरि चाहिँ अब अहिलेसम्मलाई आलोचना गर्ने विषयहरू जनताको लेभलबाट, अब इन्स्टिट्युसनको लेभलबाट छ, पार्लियामेन्टमा चाहिँ बिहेभियरलाई लिएर मानवीय पक्षबाट हेर्दाखेरि पनि चाहिँ अब ठिकै छ, अब बसोबास चाहिँ के छ भने उद्रिएको छ सुकुमवासीहरूको, तिनीहरूलाई चाहिँ ठिक ढंगले ह्यान्डल भइरहेको छैन भनेर भन्ने छ। यी सबै मानवीय पक्ष संस्थागत कुराहरूलाई लिएर चाहिँ अब यसलाई सुध्रियोस् भन्ने काम नगर्न सकिन्छ, तर गभर्नेन्सको पार्टमा र आशा जगाउने काममा चाहिँ सरकार ठिकठाक छ।
1: नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अरियालले भने रासोपाको सरकारले लोकतान्त्रिक मूल्य मान्यता भन्दा लोकप्रियतावादमा विश्वास गरेको देखिएको बताउनु भएको छ। पुराना दलका नेतालाई बिना कारण पक्राउ गर्ने, अख्तियार जस्तो संवैधानिक निकायका प्रमुखलाई ठाडो निर्देशन दिने, न्यायाधीशमाथि धावा बोल्ने जस्ता प्रवृत्तिले संविधान कार्यान्वयन नहुने उहाँले बताउनुभयो।
10: लोकतन्त्रलाई चाहिँ सरकारको गतिविधिले संस्थागत गर्दैन, लोकतन्त्र संस्थागत भएन भने, लोकतन्त्र फगर एउटा शब्द होइन, तर लोकतन्त्रले खाना दियो र भनेर भैँसी चराउँछ, दुध दुन्छ भनेर भनियो भने त्यसको उत्तर हुँदैन। तर लोकतन्त्र संस्थागत भएन भने हामीले यत्रा उपलब्धिहरू त्यसमा प्राप्त गरेका होइनौँ, कसैले दान दिएका पनि, नेपाली जनताले तपाईँको रगत पसिना बगाएर आफ्नो सम्पत्ति सर्वस्व हरण भएर पनि जीवन चलाएर होइन, तपाईँ हाम्रो आँखा अगाडि आफ्नो सर्वस्व हरण गरेर अर्काको हनी बनेर जोतेर पनि तपाईँको चाहिँ यी व्यवस्था यो प्रणाली यो स्थिति यो उदारीकरण यो तपाईँको चाहिँ बजारीकरण यो तपाईँको चाहिँ निजीकरण यी सबै कुराहरू जुन आज हामीले तपाईँ र मैले भोग्दैछौँ होइन तपाईँ र हामीले तपाईँको 40 साल अगाडिको परिस्थितिमा निजीकरण उदारीकरणको विषय औषधि उपचारका विषय कलेज स्कुल कति कुन को कम्पिटिसनको विषय ती कुराहरू कुनै जमाना थियो होला पासपोर्ट लिनलाई सरकारले डाइरेक्ट सिफारिस नगरिकन पासपोर्ट नपाउने अवस्था ती सारा कुरा आजसम्म आइपुग्दाखेरि त्यसमा नेपाली जनताको ठुलो योगदान छ ठुलो तपाईँ त्यसलाई कदर गर्नुपर्छ र त्यो प्राप्तिलाई तपाईँको चाहिँ संस्थागत गर्दै बाँकी विकास निर्माणका कुराहरू लाई अगाडि बढाउने होला सुधारका कुरा अगाडि बढाउँदा सुशासनका कुरा अगाडि बढाउने होला तर एकाधिकार भयो भने त्यसले सुशासन पनि कायम गर्न सक्दैन शक्ति सन्तुल सिद्धान्त चाहिँ तपाईँको मानिएन भने त्यसले पनि सुशासनको कायम गर्न सक्दैन होइन लोकतान्त्रिक प्रणाली र संविधानमा लेखिएका मौलिक अधिकारलाई तपाईँको निलम्बन सरह गर्न थालियो भने त्यसले पनि सुशासनको निर्माण गर्न सक्दैन र भोलि फेरि यिनै जनताले फेरि ढुङ्गा हान्न थाल्नेछन् आज जनसमर्थन गर्छन् भोलि यिनै नै ढुङ्गा हान्न थाल्नेछन् त्यो परिस्थिति नआओस् र देश एउटा ट्र्याकमा जाओस् किनभने अघिल्ला राजनीतिक दलहरू जसले चाहिँ देश जिम्मा लिएका थिए देशपूर्ण जिम्मा राजनीतिक दलका हातमा थिए उहाँहरूले तपाईँको त्यसलाई चाहिँ नरिवल बाँदरको हातमा नरिवल जस्तो बनाएर चाहिँ चलाउनुभयो त्यस कारणले गर्दा जनता वाक्का भएर यो सरकारले जे गर्दाखेरि पनि ठिकै छ भनेर भनेका मात्रै हुन् तर तपाईँको चाहिँ त्यो ठिकै छ नि फेरि सही बाटोमा पुर्याउँछ त्यस कारण हाम्रो खबरदारी जरुरी छ र हामीले खबरदारी गर्छौँ र एक्लै भए पनि गर्छौँ हामी चाहिँ
0: 7 वर्ष अघि मिलेर छुटेका एमाले र अहिलेको नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकता मार्फत पार्टी एकताको लक्ष्यमा केन्द्रित भएका छन् दुवै दलले लोकतन्त्र संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता औंल्याउन थालेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै सहकार्यको जनाउँ दिएपछि वाम राजनीतिमा नयाँ ध्रुवीकरणको बहस चलेको छ गत फागुन 21 को निर्वाचनमा कमजोर परिणाम आएपछि घुमेको शक्ति आर्जन गर्ने दाउँ कम्युनिष्ट दलहरूमा देखिन थालेको छ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिमालले विश्वमै वामपन्थी शक्ति कमजोर रहेका बेला नेपालका कम्युनिष्टहरूले पनि आफ्ना कमी कमजोरी स्वीकार गरेर दलहरूबीच एकता कायम गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनु भएको छ वहाँले वामपन्थीहरूले सानातिना विषयलाई पहाड़ बनाएर बस्न नहुने तर्क गर्नुभयो
11: सैद्धान्तिक ढङ्गले भन्नुहुन्छ भने कम्युनिस्टहरू बीच वामपन्थीहरू बीच कार्यगत एकता र पार्टी एकताको पक्षधर हुनु अनि अहिले वामपन्थी शक्ति भनेको विश्वभरमै एउटा चाहिँ रक्षात्मक अवस्थामा रहेको शक्ति हो हामीले आपसमा लडेर भिडेर सानातिना सैद्धान्तिक विषयहरूलाई पहाड बनाएर अहिले बस्नुपर्ने आवश्यकता छैन किनभने हामीलाई चिन्ने जति जनताले देखेका छन् हाम्रा कुनै योग्यता अयोग्यता जे छन् तिनीहरू पनि जनताले देखि भोगिसकेका छन् त्यसकारण आफ्नोमा कमी कमजोरीहरू स्वीकार गरेर सबल पक्ष लिएर हामी एकतामा जानुपर्छ र वामपन्थी दलहरू बीचमा एकता
0: नेकपाका नेता गणेश बहादुर विश्वकर्मा भने पार्टी एकताको कुरा सकारात्मक रहे पनि तत्कालका लागि सान्दर्भिक नभएको बताउनुहुन्छ उहाँले एमालेसँग प्रदेश सरकार पुनर्गठन आगामी निर्वाचन लक्षित कार्यगत एकता हुन सक्ने बताउनु भएको छ
12: अहिले चाहिँ 81 एकता गर्नुपर्छ भन्ने कुरा किन आएको त भन्दाखेरि चाहिँ होइन प्रदेश स्तरमा चाहिँ एकातिर चाहिँ अब अहिलेको राष्ट्रपतिले प्रदेश खारिज गर्नुपर्छ भन्ने योजना ल्याएको अर्कातिर चाहिँ प्रदेशमा कम्युनिस्टहरू मिलेर नै सरकार बनाउन सकिने चाहिँ 7 वटामध्ये 5 वटा चाहिँ प्रदेश सरकार गठन गर्न सक्ने वस्तुगत अवस्था भएको हुनाले हामीले प्रदेश स्तरमा चाहिँ अब आउँदो निर्वाचन पनि आउँदैछ र कुरालाई ध्यान दिएर जाने त्यही अहिले चाहिँ सहकार्यको कुरा उठेको हो
0: धार्मिकताको चर्चा चलिरहेका बेला 4 पूर्व प्रधानमन्त्री भोलि एउटै मंचमा देखिनुहुने भएको छ एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहसंयोजक माधव कुमार नेपाल र झननाथ खनाल मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने विशेष कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो जहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने कार्यक्रम छ कार्यक्रमको प्रमुख अतिथि भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
13: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था सबैका लागि सहज ब्याङ्किङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 को बुन्दा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ ज्येष्ठ नागरिक अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन बनाउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने। वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
14: मार्बल कास्टिक एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका यो पीवीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
15: सुरक्षा घरको साथ जीवन।
16: यो हो खाना संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाहा संचारले टोक काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: राष्ट्रपतिको महाधिवेशनका कारण पटक पटक स्थगित भएको प्रतिनिधि सभाको बैठक अब भोलि बस्ने भएको छ। गत बिहिबारलाई तोकिएको बैठक शुक्रबार हुँदै आइतबार पुर्याइएको थियो। अब भोलि बिहान 11 बजे शुरू हुने बैठकका लागि संसद सचिवालयले 12 कार्यसूची आज सार्वजनिक गरेको छ। पर्सि भने संसदका लागि 2 दिने अभिमुखीकरण कार्यक्रम शुरू हुने भएको छ। संघीय संसद सचिवालयले असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभाहलमा प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन सांसदलाई आग्रह गरेको छ।
0: कक्षा 12 उत्तर पुस्तिका परीक्षणमा त्रुटि भएको भन्दै विद्यार्थीहरू सड़कमा उत्रेपछि सरकारले समिति बनाएको छ। पछिल्ला वर्षहरूमा माध्यमिक शिक्षा परीक्षा एसएईको रिजल्ट आउन करिब 3 महिना लाग्ने गरे पनि यस वर्ष 1 महिनामै नतिजा प्रकाशित गरिएको थियो। यसै गरी कक्षा 12 नतिजा पनि 40 दिनमै दिइयो, तर विद्यार्थीले नतिजा चित्त नबुझेर सड़कमा आउनुपर्ने र सरकारले छानबिन समिति गठन गर्नुपर्ने अवस्था आउनुको कारण के होला भनेर हामीले शिक्षाविद विद्यानाथ कोइरालालाई सोधेका छौं।
17: परीक्षा विद्यार्थीले आफैले आफैलाई जाँच्ने किसिमको कुरा गर्नुपर्छ भनेर भने म पहिल्यै भन्दै आउँ। आफूले आफूलाई जाँच्ने किसिमको कुराहरू गरे भनेदेखि एउटा यो त्यसको दीर्घकालमान हुन्छ, किनभने आफूले आफूलाई जान्छन् अनि हामीले चाहिँ के गर्ने हुन्छ भनेर भनेदेखि त्यो विद्यार्थीको कम्प्रिहेन्सिभ जाँच लिने, उसले आफूले विधागत कुराकानी गर्छ, कम्प्रिहेन्सिभ जाँच चाहिँ सरकारले भन्ने किसिमको तरिका भयो भने यी सब लम्बष्टबाट बच्न सक्ने सम्भावना, दीर्घकालीन सम्भावना त्यो हो। निर्णय गरे भनेदेखि अहिले तत्कालै भन्ने किसिमको हो। अब रह्यो उनीहरू किन आए भनेर भन्ने त ठ्याक्कै भन्न गाह्रो छ, किनभनेदेखि अब एउटा पत्रिकाले के देखे भनेदेखि त्यसलाई 12 विद्यार्थी सङ्गठनहरूले उकास्यो, त्यसले आए भनेर भन्ने चाहिँ देखियो, त्यो कति सही हो थाहा छैन। अब कसैलाई उकासेर आयो वा के भएर आए, अर्को चाहिँ के हुन सक्ला भनेदेखि त्यो त्यसरी आएखेरि नआए पनि त्यो अङ्क त फरक फरक भयो नि त, 10 क्लासको भयो नि त अङ्क फरक भयो नि त थुप्रैमा, त्यो थुप्रै मान्छेहरूको अङ्क फरक भएपछि उनीहरूले चाहिँ झन् आक्रमक भएर चाहिँ ल यो त हुँदो रहेछ भनेर भन्ने दृष्टिकोणबाट पनि आएको त्यो आधार पनि होला भनेर भन्ने मैले चाहिँ देख्छु। समाधान दीर्घकालीन सोच्ने हो भनेदेखि त विद्यार्थीले आफूलाई जाँच्ने किसिमको सामग्रीहरू बनाएर ल आफैले जान्छ, क्षमता छ भन्ने प्रमाणित गर, सिप छ भने चाहिँ प्रमाणित गर, तिम्रो चाहिँ प्रवृत्ति छ भने चाहिँ प्रमाणित गर, त्यति भइसकेपछि त्यहाँनिर हामीले कम्प्रिहेन्सिभ जाँच दिन्छौँ र तिम्रो नम्बर चाहिँ यो भनेर भन्नेछौ भन्यो भने हुन्छ, नत्र भने
18: अहिलेको यो तत्कालको अवस्थालाई कसरी समाधान गर्न सकिएला। के छ उपाय?
19: मेरो हिसाबमा अब उनीहरूलाई कापी हेर्नु दिने प्रावधान छँदैछ, त्यसपछि गएर नि प्रयोग गर्ने किसिमको चरण ज्योति छँदैछ, प्रक्रियामै राख्नुपर्छ भन्ने देख्छु मैले जाने। अब उनले भन्यो भने तुरन्तै गरिदियो भने त्यसको रोज के हुन्छ भने अर्को पटक मान्छेहरू फेरि त्यस्तै खालको गरेर बजारमा आउने अनि समस्या देखाउने, टिकट नम्बर पाइँदो रहेछ भनेर भन्दाखेरि अहिले बाह्रमा भयो, भोलि बिएमा होला, पर्सि एमएमा होला, फर्स्ट अर्को चाहिँ पिएचडीमा होला, यो सकिन्छ। त्यो रोगलाई निदान गर्ने भनेर भनेको प्रक्रिया नै हाल्ने हो, प्रक्रियामा हाल्ने भनेको ल यहाँलाई चित्त बुझाएस भएर यो गर्नुहोस्, दरखास्त हाल्नुहोस् ल, दरखास्त हाल्नुहोस्, तपाईँको चाहिँ बरु समय प्रस्ताव दिउँ अनि त्यस त्यसपछि हेर्नुहोस्, कापी चित्त बुझेन त्यसपछि हेर्न पाउने पनि प्रावधान छ, हेरौँस त्यसमा नम्बर हाल्यो हाल्यो भने के भयो कसो भयो त्यहाँनिर तपाईँ छलफल गर्नुहोस्। यो प्रक्रियामा लानु चाहिँ नि समाधानको तत्कालीन बाटो पनि लाग्छ।
1: होल्डिङ सेन्टर छान्न सरकारले एक हप्ताको समय थपेपछि सुकुम्बासीले काउन्टर अल्टिमेटम दिएका छन्। यसअघि असार 12 गते भित्रै होल्डिङ सेन्टरहरू छाडेर आ आफ्नो व्यवस्थापन गर्न निर्देशन दिएको सरकारले घर भाडा खोज्न र अन्य व्यवस्था मिलाउन सो अवधि निकै छोटो भएको भन्दै गुनासो आएपछि आगामी असार 19 गतेसम्म लम्ब्याइदिएको छ। तर उल्टी उनीहरूले सरकारलाई 7 दिनको अल्टिमेटम दिँदै उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किएर बस्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गर्दै सुरक्षित पुनर्स्थापनाका लागि दबाव बढ़ाएका हुन्। बस्ती भत्काउने समयमा 15 दिनभित्र जग्गाको लालपूजा र उचित व्यवस्थापन गर्ने आश्वासन दिइएको भए पनि 2 महिना बितिसक्दा समेत कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ। सुकुम्बासीले सरकारले प्रस्ताव गरेको प्रति परिवार 25,000 रूपियाँको आर्थिक राहतलाई पनि अस्वीकार गर्दै आएका छन्।
0: ले पनि आज छैटौं दिन पनि काठमाडौँको बाइतीगर मण्डलामा धरना दिएका छन्। आफ्ना मागहरूप्रति सरकारको ध्यानकर्षण गराउन 6 दिनदेखि धरनामा बसेका प्रदर्शनकारीहरूले राज्यको ममताप्रति असन्तुष्टि व्यक्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दृष्टिबेन रमेश प्रसाईले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौँमा आफू जस्तै दृष्टिबेनहरूले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गर्नुभयो।
1: आज राति देशको कोशी प्रदेशको तराई भूभागमा भारी वर्षा हुने भएको छ। मनसूनी वायुको प्रभावले कोशी मधेश प्रदेशका थोरै स्थान, बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसपालि 6 दिन ढिला गरी असार 5 गते भित्रिएको मनसून अहिलेसम्म देशव्यापी फैलिएको छैन। हाल मनसून प्रणाली कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पूर्वी भूभागमा सक्रिय रहेको छ। बाँकी भूभागहरूमा भने आगामी केही दिनभित्र मनसून फैलिने अनुमान गरिएको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
20: कोशी प्रदेशको यो पहाडी तराई भूभागहरूको कतै चाहिँ एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना, मनसुन प्रणाली चाहिँ अहिले नदी र लुम्बिनी प्रदेशको यो पूर्वी भूभाग कतिहरूमा रहेछ भने पश्चिम क्षेत्रहरूमा चाहिँ नदेखि लाग्ने देखिन्छ। बिस्तारै अब अन्तिमरणहरू पनि बनिरहेको छ पश्चिम क्षेत्र सम्बन्धले, अब केही दिनमा चाहिँ पश्चिम क्षेत्रतिर पनि पुग्छ कि भन्ने अनुमान छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: लन्डन सहित मात्र 999 मै बिग होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा बिग होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। आज बिहान विराटनगर 8 मधुमार स्थित घरमा शंकास्पद वस्तु रहेको भन्दै छापामारमा पुगेको प्रहरी ले गिरीलाई पक्राउ गरेको हो। पक्राउ दिने क्रममा गिरीले घरमा केही पनि नभेटिएपछि साइबर अपराध गरेको आरोपमा आफूलाई नियतवश पक्राउ गरिएको बताएका छन्। आज बिहानैदेखि प्रहरीले उनको घर र दुईवटा गाड़ीमा खान तलाशी गरेको थियो। घरबाट केही रकम बरामद गरिएको गिरी आफैले बताएका छन्।
2: विगत 5 वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढ़ेका छन्। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढ़ेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक हिरा देवी निरौलाले 5 वर्षमा क्यान्सरको उपचार बापत सहुलियत लिने बिरामी दोब्बरले बढ़ेको जानकारी दिनुभयो।
3: सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। त्यहाँका अस्पतालहरूमा उच्च रक्तचाप मधुमेह मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो। औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन्।
2: कैलालीको लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाही र प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कमलेश प्रसाद यादव बीच देखिएको विवाद समाधान भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा आज भएको वार्तापछि दुवै पक्षले आपसी सम्बन्धलाई सहकारी र सम्मानका साथ अस्पतालको सेवा प्रभावलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएसँगै विवाद समाधान भएको हो।
3: स्तरोन्नति भइरहेको अर्नीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म पूर्णतया सवारी साधन आवागमन बन्द गरिने जनाएको हो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। लेबनान, इजरायल र संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा लेबनानी सैनिकहरूले इजरायलले कब्जा गरेको दुई क्षेत्रहरू नियन्त्रणमा लिने प्रयासका साथै हिजबुल्लाहलाई निशस्त्र गर्ने उद्देश्यले एक प्रक्रिया समावेश छ। सम्झौताले स्थायी शान्ति र सुरक्षाका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विदेश मन्त्री मार्को रूबियोले हस्ताक्षर समारोहमा बताउनु भएको छ। वाशिङटनका लागि लेबनानका राजदूत नाडा हमादिह मुआदले सम्झौताले लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने, शत्रुताको अन्त्य सुनिश्चित गर्ने र लेबनानी जनतालाई आफ्नो भूमिमा फर्कन सक्षम बनाउने मार्गमा पहिलो कदम भएको बताउनु भएको छ। यसअघि अमेरिकी दबावमा लेबनानी र इजरायली अधिकारीहरूले अप्रेलमा वाशिङटनमा प्रत्यक्ष वार्ता शुरू गरेका थिए भने अप्रेल 17 युद्धविराम घोषणा गरिएको थियो। युद्धको अन्त्य गर्न लेबनानलाई वाशिङटनसँगको सम्झौतामा समावेश गर्न तेहरानले जोड़ दिएपछि यस महिनाको शुरूमा नयाँ युद्धविराम घोषणा गरिएको थियो।
1: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकप फुटबलमा भोलि बिहान समोचरणका अन्तिम 6 खेल हुँदैछन्। यी खेलबाट नकआउट चरणमा पुग्ने अन्तिम टोलीहरूको टुंगो लाग्नेछ। हालसम्म 28 टोलीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् भने बाँकी 4 स्थानका लागि 8 टोलीको सम्भावना अझै कायम छ। 12 टोली भने नकआउट चरणबाट बाहिरिसकेका छन्। पहिलो पटक 48 टोली सहभागी भएको विश्वकपमा 12 समूहका शीर्ष 2 टोली र तेस्रो हुने टोलीबाट उत्कृष्ट 8 टोली नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ। नेपाली समय अनुसार भोलि पाउने 3 बजे समूह एलको अन्तिम चरणका खेलहरू हुँदैछन्। मेटलाइफ रंगशालामा इंग्ल्याण्डले प्रतियोगिताबाट बाहिरिसकेको पानामासँग प्रतिस्पर्धा गर्नेछ भने फिलाडेल्फिया स्थित लिंकन फाइनान्सियल फिल्डमा क्रोएसियाले घानासँग खेल्नेछ। नकआउट चरणमा पुगिसकेको इंग्ल्याण्ड यो खेल जित्दै समूह विजेता बन्न चाहन्छ। इंग्ल्याण्डसँग खेल्न लागेको पानामा 2 खेल खेलबाट अंक विहीन रहँदै पुछारमा रहेको छ। पानामा आजको खेल जित्दै विश्वकपको यात्राको सुखद अन्त्य गर्न चाहन्छ। सोही समयमा क्रोएसियाले घानाको सामना गर्दैछ। घाना यो खेलमा कम्तीमा बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ। क्रोएसिया पनि घानालाई रोक्दै अर्को चरणमा पुग्ने दाउमा हुनेछ। भोलि बिहान 5:15 बजेबाट एकैसाथ शुरू हुने खेलहरूमा पोर्चुगल र कोलम्बिया तथा डीआर कंगो र उज्बेकिस्तान भिड्नेछन्। पोर्चुगल र कोलम्बिया बीचको खेल मियामी स्टेडियममा तथा डीआर कंगो र उज्बेकिस्तान बीचको खेल एटलान्टा स्टेडियममा सञ्चालन हुनेछ। नेपाली समय अनुसार 7:45 बजे समूह जेका दुई खेल हुनेछन्। त्यसपछि विश्वकपको 23 संस्करण नकआउट चरणमा प्रवेश गर्नेछ। साबिक विजेता अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा प्रतियोगिताबाट बाहिरिसकेको जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा अस्ट्रेलिया र अल्जेरिया बीच निर्णायक भिडन्त हुनेछ। दुवै टोली 3 अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यो खेल जित्ने टोली समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ।
2: महिला टी20 विश्वकप क्रिकेटमा नेदरल्याण्ड्स पाकिस्तानसँग 37 रनले पराजित भएको छ। 127 अंक लक्ष्य पछाएको नेदरल्याण्ड्स 18 ओभरमा 79 रनमा अलआउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले 6 विकेटको क्षतिमा 126 रन बनाएको थियो। आजको दोस्रो खेलमा अहिले वेस्ट इण्डिज र आयरल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। वेस्ट इण्डिजले टस हारेर पहिले ब्याटिङको निम्ति पाएको छ। ताजा अवस्थामा वेस्ट इण्डिजले 16.6 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 101 रन बनाएर खेलिरहेको छ। आयोजक इंग्ल्याण्डले आजको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन न्यूजील्याण्डको सामना गर्नेछ। यी दुवै टोली आज राति 11:15 बजे भिड्नेछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
3: बालेन सरकारको 3 महिना पूरा, 100 दिनको उपलब्धि सुनाउने तयारी, विपक्षीलाई समीक्षा गर्ने हतारो, राजनीतिक विश्लेषकहरू आशावादी।
2: एमाले माओवादी एकताको बहस सतहमा, भोलि 4 पूर्व प्रधानमन्त्री एउटै मञ्चमा देखिने, कार्यगत एकता मात्रै हुने नेकपाका एक नेताको दावी।
3: होल्डिङ सेन्टर छाड्न 1 हप्ता थपेपछि सुकुम्बासीको काउन्टर अल्टिमेटम, दृष्टिविहीनहरू 6 दिन पनि धरनामा।
2: लेबनान इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर, सम्झौताले स्थायी शान्तिका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विश्वास।
3: र फिफा विश्वकपमा भोलि समूह चरणका अन्तिम 6 खेल हुँदै टी20 विश्वकपमा पाकिस्तानसँग नेदरल्याण्ड 37 रनले पराजित।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्। क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले

0: आउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
1: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने
3: हो त है। हामीले त ध्यानै नदिएको,
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ। तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
7: होइन, के भाछ र तपाईँलाई
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या।
8: अरे काका, यस्तो लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
9: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
10: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, पढाउने, जन्जित, मधुमेह, रुगाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो जुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
7: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुर्ती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 9865443383।
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
11: नमस्कार स्वयं सेविका दिदी।
12: नमस्कार नमस्कार।
11: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
11: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: कैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब।
14: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल

0: क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
0: ए हो, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइगर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिनद्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिनद्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोक्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैमा हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश।
2: आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन नुहा, सुनै नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
2: जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
3: नुहा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूले भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिले फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने,
3: पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
12: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
11: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
12: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
17: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
16: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
17: ल उसो भए म सामान लिन गइहाले।
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
18: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578-30504।
16: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
18: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
19: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
20: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
19: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
20: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
19: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
20: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
19: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
21: न
0: नगरवासीहरुका लागि रोल्पा नगरपालिकाको अनुरोध
21: आफ्नो घर वरपर सधैं सफा राखौ तपाईको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
22: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
21: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
23: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
21: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
22: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
21: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
23: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्
21: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
22: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जलयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङगाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दार्बोट सहित गेट खुमेल सहित गेट लिबाङ टुटीखेल माडीचोल रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
21: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
23: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
21: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ
22: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
21: आदरणीय रोल्पा बासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुखर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ व्यवस्थित तवरले पार्किङ गरौ आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौ घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौ फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौ तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ याद राखौ तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दियो रोल्पा नगरपालिकाको कार्यालय

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
5: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अपस्टेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
4: साँच्चै भन्छस्वी के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
5: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचेरमा पनि शाखा छ नि यसको
4: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
4: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपद छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परिमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868-60-34-12 कार्यालयको सम्पर्क नम्बर 086-44-2038
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275 रेणुका रोका 9481-68-697
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा जस्तो छैन, कहिले देखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: दाना लिनु।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज जलजला ट्रायल चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भन्नु भन्नु जस्तै लाग्छ।
4: तिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
3: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्ज सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइट मा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई पारीबाट रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो हापुरीबाट रीता बुढा मगर, रेडियो धनकुटाबाट सञ्जीता लिम्बू अनि आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट तपाईँले सुन्दै गर्दा हामी यति बेला विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारणमा छौं। सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा zalzalapress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ भने तपाईँले हामीलाई विभिन्न रेडियोहरूबाट जस्तै सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, सामुदायिक रेडियो हाप्रे 89.4 मेगाहर्ज अनि सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज लगायतका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ तपाईँले सुनिरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु र यसरी कार्यक्रम सुनिरहँदाखेरि आज शनिबार व्यवसायमा छौं। तपाईँलाई थाहै होला आज शनिबार व्यवसायमा के गर्छौ कसो गर्छौ भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई भनेको तपाईँसँग गफगाफ गर्ने र तपाईँका जुनसुकै प्रतिभाहरू सुन्ने बसाई हो। बिहिबार र शनिबार बसाईमा हामी तपाईँका जुनसुकै प्रतिभाहरू सुन्ने गर्छौं। यो कुरा म तपाईँलाई जानकारी

यो कुरा म तपाईँलाई जानकारी गराउँछु र के गर्नु घाँटी खसखस गर्छ खोकी लाग्छ यस्तै यस्तै भइराखेको छ क्यारे होइन गाह्रो छ मलाई पनि गाह्रो छ तपाईँलाई पनि गाह्रो छ र आज जुनसुकै प्रतिभा सुनाउनका लागि तपाईँले हामीलाई फोन डायल गर्नुपर्ने हुन्छ 9868 60 39 40 को नम्बर र तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौँ र यति बेला कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ गीतपछि तपाईँको माझमा हामी आउनेछौ तबसम्मका लागि हामी गीत राख्छौ र यो गीत एकदमै राम्रो गीत छ मलाई असाध्यै मनपर्ने गीत हो र मलाई असाध्यै मनपर्ने गीत तपाईँको लागि म राख्न गइराखेको छु विभिन्न साझेदार रेडियोहरूबाट तपाईँले यति बेला हामीलाई सुनिरहनु भएको छ यो कुरा म तपाईँलाई जानकारी गराए र कार्यक्रम गुड नाइट सुन्दै गर्दाखेरि तपाईँ फोन गर्न सक्नुहुन्छ 9868 60 39 40 अब कति पनि ढिला नगरिकन गीत राख्छु गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: तिमी झर्यो कतै म झरे कतै, जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ। यो गीतपछि तपाईलाई फेरि पनि स्वागत छ। तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम गुड नाइट। कार्यक्रम गुड नाइट तपाई सुन्दै गर्दा हामी यति बेला रेडियो जलजला, रेडियो स्काई, रेडियो हाफुरे र रेडियो धनकुटाबाट एकैसाथ प्रसारणमा छौं। र यति बेला पहिलो साथी हुनुहुन्छ कार्यक्रममा, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ कार्यक्रम गुड नाइटमा? पहिलो साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: हजुर दाई नमस्कार।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट? टिका मगर है।
1: हजुर,
0: के छ टिका खबर? म त राम्रो छु, ह्यान्डसम छु भन्न भन्न नमिल्ने। खै म ह्यान्डसम छु कि छैन त्यो त मलाई थाहा भएन, होइन? तर तपाईँ कस्तो हुनुहुन्छ भन्ने पछि म ह्यान्डसम छु त भन्नै पर्यो अलिअलि त, होइन? अनि तपाईँको हाल खबर त ठिक छ भन्नुभयो, खाना खानुभयो? मेरो पनि भइसक्यो क्या रे। अब टिकाले दिनुहुन्छ भनेको दिनु भएन, के गर्ने, गाह्रो छ मलाई। कति बेला पठाइदिनुहुन्छ हो तपाईँ?
1: एघार बजीतिर आइपुग्छ होला।
0: एघार बजीतिर, होइन? मान्छे त खतरा त खत्रै हो, होइन? किनभने अब मान्छेहरू आठ बजे नौ बजेतिर खाना खान्छन्, तपाईँ चाहिँ एघार बजे बल्ल खाना पठाइदिन्छु भन्नुहुन्छ?
1: अलिक टाढा छ, अलिक नजिक भएर दस बजेतिरै आउँछ
0: है।
1: हजुर,
0: म त तपाईँको घरमै छु।
1: हजुर,
0: म त तपाईँको घरमै छु क्या रे। हो नि, किन तपाईँले मलाई घरमै छु भन्ने कुरा थाहा पाउनु भएको छैन? नपत्याई त्यहाँ रेडियोको त्यो स्पिकर, त्यो रेडियोको भित्र गएर हेर्नुहोस् त, म त्यहाँ बोलिरहेको छु। त्यहाँ नपत्याई गएर रेडियोको रेडियो भित्र गएर च्याएर हेर्नु न, त्यो जाली जस्तो हुन्छ नि हो, त्यहाँबाट च्याएर हेर्नुहोस् त।
1: हुनसक्छ
0: नि, त्यही भएर त म कति नजिक भएर, त्यही भएर त तपाईँको घरको रेडियोमा बोलिरहेको छु त।
1: हजुर,
0: अब त्यहाँ जालीबाट गएर हेर्नु त, म त्यही छु क्या। एकछिन पछाडि हेर्नुहुन्छ? एकछिन पछाडि हेरेर म कस्तो रहेछु भन्ने कुरा भन्नु होला है त।
1: ओके,
0: अनि कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनु भयो टिकाले?
1: आजको दिन भन्नुपर्दा मकै गोडेर जित्यो
0: है। मकै बारी दर्याम दर्याम गरेर दिन बित्यो।
1: हजुर,
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के छ, आज के सुनाउनुहुन्छ?
1: गीत गाउने हो नि।
0: गीत पनि गाउन पाइयो, मुक्त गजल पनि सुनाउन पाइयो, होइन?
1: ए, म गीत गाउँछु है।
0: ओके, लगाउनुहोस्।
1: ओके, आज ठुलो पहाड पाए सत्य माया लाएको सजाए

0: మొక్కవరి నా పరి హృదయకు సీమిత సాను కాదు అరోగ జస్తే హరై సరు మొక్కవరి నా పరి హృదయకు
1: అజిదా ఎత్తినాయి
2: म त नवारी न पारी हुँदैछु होइन
1: हजुर
2: कसलाई भन्नुभएको कसले तपाईँलाई वारी न पारी गरायो भन्नुहोस् त
1: कसैलाई पनि होइन
2: है कोहीलाई पनि होइन तपाईँको साथीले त भन्नुभएको थियो कोही कोहीलाई टिका त आज भोलि लास्टै लपरिया छ टिकाको कोही कोहीलाई ले गर्दा नवारी न पारी भएको छ खोलाको बिचमा बस्या छ भन्नुहुन्थ्यो हो र अझसम्म पनि लप नपरेको
1: हजुर
2: अझसम्म पनि माया नबसेको
1: हजुर हजुर
2: तर तपाईँको साथीले त भन्नुहुन्थ्यो क्या अरे
1: होइन होला
2: है
1: हजुर
2: ल ठिक छ कार्यक्रममा आउनुभयो कतिमा पढ्नुहुन्छ पढ्नुहुन्छ के गर्नुहुन्छ
1: पढ्छु दाइ
2: कतिमा
1: कक्षा दसमा
2: कक्षा दसमा पढ्नुहुन्छ नि
1: हजुर
2: ल राम्रोसँग पढ्नु ल राम्रोसँग पढ्नु भएन भने फेरि फेल भइन्छ नि थाहा छ कि छैन
1: थाहा
2: छ नि
1: हजुर
2: ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस् ल
1: ओके हजुरलाई सम्झिन चाहन्छु पहिलो दिन अब मिठोलाई अनि मेरो साथीमा भन्नुपर्दा राकेशी सङ्गीतामा गएर लक्ष्मी थापालाई दिइरहेको जान्छु
2: नमस्कार टेलिफोन सम्पर्कमा आउनु भएको थियो टिका मगर त्रिवेणीबाट उहाँसँग कुराकानी गरिसकेका छौँ आउनुहोला 9860349940 नम्बर तपाईँको लागि खुला गरेका छौँ अर्का सहभागी साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर
3: जागरणी तिम्रो खबर सुनिदेऊमा मेरो आवाज जागरणी तिम्रो खबर सुनिदेऊमा मेरो आवाज यो दुनिया त बेग्लै भयो नि
2: कार्तिकी को बोल्नु भयो हजुर नमस्कार
3: यता गुल्मीदेखि लक्ष्मण सुनार
2: है गुल्मीबाट लक्ष्मण सुनार बोल्नुभयो होइन
3: हजुर
2: के छ लक्ष्मणजी गुल्मीतिरको हाल खबर
3: ठिकै छ
2: होइन
3: हजुर
2: यति बेला के गर्दै हुनुहुन्छ
3: कार्यक्रम सुन्दै बसिरह अन्त
2: कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ होइन
3: हजुर
2: कुन रेडियोबाट हामीलाई सुन्नुभयो कार्यक्रम रेडियो स्काईबाट सुन्नुभयो ल कार्यक्रममा आउनु भएको छ खाना त खाइसक्नु भयो होला क्या अरे
3: ठिकै छ यो एउटा सन्देश हुनु यो हाम्रो पार्टी हाम्रो पार्टी लास्टमा आउनुहुन्छ भाइ
2: के भन्नुभयो
3: लास्टमा आउनुहुन्छ
2: लाइभमा त हामी आउँछौँ नि
3: हाम्रो पात्रमा पनि आउँछ है
2: हाम्रो पात्रमा पनि आउँछ लाइभमा पनि आउँछ सबैमा आउँछ त
3: ए ल हजुर ल ठिक छ मैले त सुन्न खोजेर
2: तपाईँले नसुन्नु भएर होला नत्र हामी सबैमा आउँछौँ लाइभमा पनि आउँछौँ हाम्रो पात्रमा पनि आउँछौँ सबैमा आउँछौँ है होइन त्यहाँ पनि आउँछौँ सबैतिर आउँछौँ हामी है रेडियो रेडियो जालचला एफएम 96.4 मेगाहर्ज सर्च गर्नु होला त्यहाँबाट हामीलाई अडियो लाइभ सुन्नुहुन्छ फेसबुक पेजमा है अनि टिकटक लाइभमा त हामी आउँदैनौँ किनभने अलिकति प्राविधिक समस्या छ त्यो कारणले गर्दा टिकटक लाइभमा आउँदैनौँ फेसबुक लाइभमा आउँछौ फेसबुक लाइभमा गएर सुन्नु होला है त
3: ब्यालेन्स कम छ म गुड नाइटमा
2: आउँछु ओके ल भन्नुहोस्
3: फर्स्ट अफ अल दाजुको लागि हेलो गुड नाइट भन्छु, त्यसै मित्रको लागि हेलो गुड नाइट भन्छ, अनि मेरो घर फ्यामिलीको लागि हेलो गुड नाइट भन्छ, अनि महिला संस्था भनेर जो साथीहरूले चिन्नुहुन्छ सम्पूर्णको लागि हेलो गुड नाइट भन्न बिदाउँछु। नमस्ते भाइ।
2: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बरमा। आज शनिबार प्रतिभा सुनाउन पाइन्छ यति बेला। साथी नमस्कार।
4: हजुर नमस्कार।
2: को कहाँबाट? महेश डागी। के छ महेशजी, हाल खबर तपाईँको? यति बेला के गर्दै हुनुहुन्छ नि महेशजीले? बसिरहनु भएको छ। के गर्दै बसिरहनु भएको छ?
4: अब खाना खाएर सुत्ने भएर बसिरहेको।
2: ए, खाना खाएर सुत्ने भनेर बसिरहनु भएको होइन? कार्यक्रम कतिको सुन्ने गर्नुहुन्छ यहाँले?
4: आज मैले पहिलो पटक सुनेको।
2: ए, पहिलो पटक होइन? ल ठिक छ। आज के सुनाउनुहुन्छ त महेशले?
4: के के सुनाउनु पर्छ?
2: सबै सुनाउन पाइन्छ।
4: म एउटा साइरी भन्छु र।
2: ओके, ल भन्नुहोस्।
4: फुल राम्रो गुलाबको छाडा भए पनि, गीत राम्रो भिजनको छाडा भए पनि,
2: अनि
4: हिमालय हिमालय ढाकेको सानो मेरो गाउँ, दुखी आमाले जन्माएको महेश मेरो नाउँ, यति मात्रै।
2: भिटेनको गीत मनपर्छ भनेपछि तपाईँलाई ऱ्याप पनि हान्न आउँछ?
4: हल्का हल्का।
2: ल एउटा ऱ्याप हानिदिनुहोस् त।
4: सिधा बात हो बत्ती बाली रोक्यो, मुस्तुको लाइसेन्स लिए गरी माना तोक्यो, मैले भने दाए यस्तै साथीकोमा गएको, साथीले निकै कर गर्दा मात्र एउटा बेर खाएको, न त म हिँडेको छु साइको पैसा लुकेर, न त म हिँडेको छु गाजा शरीर बोकेर, न त म ज्याको न आँखा मेरो रातो, एक पचार लिनु मेरो लाइसेन्सको साथो, न मजाले पस्छु म त कडा हो, सिधा सिरा गत साला कति बोतल चढाएको, हेर्दै चोर जस्तो देख्छु पारा तेरो गदेखि, घुस दिन खोजोस् मलाई डर लाग्दैन तदेखि, यति मात्रै।
2: ल तपाईँको ऱ्याप राम्रो लाग्यो मलाई, भविष्यको ऱ्यापर तपाईँ होइन? होइन, भविष्यमा अब तपाईँलाई ऱ्याप भन्न मन लाग्छ, ऱ्यापमा रुचि छ भने त ऱ्यापर बन्नु पर्यो नि होइन? ऱ्यापर भन्दैमा ऱ्यापरहरू गजरी हुन्छन् ट्यापै हुन्छन् भन्ने हुँदैन, क्यारे सभ्य भएर ऱ्याप पनि हान्न सकिन्छ क्यारे होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँले गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: पहिलो प्रथम त हजुरलाई नै र मसँग हुनुभएको मेरो प्यारा दिदी र मसँग रहेर कार्यक्रम सुनिदिनुहुने मेरो डाई र मेरो भान्जी र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरू र
2: हुन्छ, विदाई गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, महेश आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। बाह्र तपाईँको हो, फोन गर्नु होला 9868603940। अब एउटा गीत राख्छौ क्या, माया त यस्तो भो, माया त यस्तो भो भन्ने गीत तपाईँको लागि राख्छौ। गीत पछि तपाईँको माझमा फेरि आउँछौ, बेला बेलामा गीत पनि सुन्नुपर्छ क्या अरे होइन? यो गीत तपाईँको लागि, यो गीत तपाईँको लागि राख्छौ। गीत पछि तपाईँको माझमा हामी फेरि आउँछौ। हामी कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ।

0: माया त यस्तो होस् कहिले नघट्ने होस् कहिले नछुट्ने होस् होइन त्यस्तो भयो भने त बल्ल माया हुन्छ क्या अरे नत्र त के माया हो कस्तो माया हो होइन गाह्रो हुन्छ नि त नत्र भने त यति बेला फोनमा साथी हुनुहुन्छ म स्वागत गर्छु फोनमा साथी हुनुहुन्छ कहाँ देखिको हुनुहुन्छ 9868 6040 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो मैले नमस्कार हजुर भने त्यसपछि फोन काटिदिनुभयो आफै काटेको र बटन चापेर काटेको अथवा आफैले काट्नु भएको हामी थाहा पाउँछौँ है यो कुरा म तपाईँलाई जानकारी गराए यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: हेलो नमस्ते
0: नमस्ते को बोल्नुभयो कहाँबाट धनकुटाबाट के लिम्बू भन्नुभयो प्रीति लिम्बू के छ प्रीति खबर ए बिरामी हुनुहुन्छ के भएको छ रुगामर्किला पनि बिरामी भन्छन् त भने रुगामर्किला त बिरामी भन्दैनन् हो ए त्यो त सामान्य हो रुगामर्की लाग्नु त साह्रै लाग्छ नि के छ ज्वरो पनि आएछ ए अनि सिटामोल खानुभयो कि खानु भएन औषधी खानुभयो कि नै खाँदै हुनुहुन्छ होइन मैले ज्वरो रुगा मर्कीको एउटा औषधि नै प्रयोग नगरिकन सन्चो हुने एउटा औषधि बताइदिन्छु तपाईँलाई होइन तपाईँले खान सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा मात्रै हो नत्र त्यसले त एकैछिनमा खायो कि तपाईँको चाहिँ कहाँ भाग्छ कहाँ भाग्छ तपाईँको चाहिँ निमको पात निमको बोट तपाईँको घर वरपर छ कि छैन निम भनेकै थाहा छैन निमको पात तितो हुन्छ भन्ने सुन्नु भएको छ कि नै बोटै देख्नु भनेपछि तपाईँको उतातिर पाइँदैन होइन धनकुटातिर निमको पात निमको बोट पाइँदैन तपाईँले चाहिँ नदेख्नु भएको त्यो निमको बोट तपाईँको वरपर भइदिएको भए मैले के भन्थेँ भन्दाखेरि निमको पातलाई पिसेर त्यसको चाहिँ अब अलिकति जुस जस्तै बनाएर होइन अनि पिसेर त्यसपछि त्यसको त्यो पानीको त्यो जुस जस्तै बनाएर त्यसको झोल बनाएर एक गिलास मजाले खाइदिनुहोस् त तपाईँको त्यही त्यो ज्वरो रुगा खोकी कहाँ भएको छ कहाँ भएको छ तर चाहिँ एउटा कुरा है एउटा कुरा है त्यसको पात यति तितो हुन्छ नि होइन एउटा पात खानुभयो भने तपाईँ पुरा थुक्नुहुन्छ त्यो खानै सकिन्न कि एकदम यति तितो हुन्छ यति तितो हुन्छ कि त्यो त्यो तितो हुन्छ तर तपाईँले खान सक्नुभयो भने चाहिँ निको हुन्छ हुन्छ भन्नुहोस् त हुन्छ कार्यक्रममा आउनु भएको छ प्रीतिजीले आज के सुनाउनुहुन्छ हामीलाई सबै सुनाउनुपर्छ सबै ओके ल भावना भन्नुहोस् त प्रीतिको भावना कस्तो हुँदो रहेछ सुन्न पाए हुन्थ्यो ल सुरु गर्नुहोस्
1: मेरो सम्झनाले सिमानाका बाजुले गीत लाग्यो कि मेरो सम्झनाले सिमानाका बाजुले गीत लाग्यो कि हुन्सिएको यादहरूले चित्तेर गएको कि हुन्सिएका यादहरूले चित्तेर गएको कि दुख्यो होला मुठी पनि धर्कनले किन गरी दुख्यो होला मुठी पनि धर्कनले किन गरी त्यो आँखाको आँसु एकता परेरी नै थाप्यो कि
0: यति राम्रो भावना सुनाउने अनि लास्टमा आउँदैन है मलाई भन्ने फेरि होइन यति राम्रो भावना सुनाउने सुनाउने बेला राम्रो भावना सुनाउने होइन अनि अन्तिममा फेरि आउँदैन फेरि होइन डर लाग्यो डर लाग्यो केको डर लाग्यो बाघको डर लाग्यो कि भालुको डर लाग्यो कि स्यालको डर लाग्यो कि चित्तरको डर
1: लाग्यो
0: त्यही त मनबाटै के को डर लाग्यो भने कि अलि डर लाग्दो रहेछ नि लक्षिक्षा कार्यक्रममा आउनुभयो डराउनु भएन म पनि तपाईँ जस्तै मान्छे हो मेरो पनि दुईटा कान छ दुईटा आँखा छ दुईटा नाक छ होइन नाक त फेरि एउटा मात्रै छ नाकको पाल मात्रै दुईटा छ होइन देखेको छैन कतिवटा छ कतिवटा छ नि तपाईँको कतिवटा छ तपाईँको आफ्नो देख्नु भएको छ कि नै प्रीतिजी
1: हजुर
0: तपाईँको कतिवटा छ आफ्नो देख्नु भएको छ कि नै
1: मेरो त खोइ अब हेर्नु पर्छ आफै अहिले हेर्नुपर्छ
0: ऐना हेर्नुपर्छ नि ल ठिक छ कार्यक्रममा आउनुभयो गुड नाइटको शब्दहरू राख्नुहोस्
1: सर्वप्रथम त हजुरलाई गुड नाइट हो अनि प्रविधिको हुनुहुन्छ उहाँलाई अनि साथै साइजतिर हुनुहुन्छ सुभाष भुजेल सङ्गम सन्देश अनि विभिषणी त्यस्तो गरी भाइराज लिम्बू दिदी पर्सला आकृति सबैलाई मलाई चिन्नु सबैलाई गुड नाइट हुनुहुन्छ भाइ
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9867039940 अर्को साथी हुनुहुन्छ म स्वागत गरिहाल्छु कहाँदेखिको हुनुहुन्छ नमस्ते हजुर
2: हजुर नमस्ते दाई
0: नमस्ते को बोल्नुभयो
2: म चाहिँ पनि गाउँपालिका सातबाट सहारा छेत्री
0: सहारा छेत्री कसको सहारा हो तपाईँ कसको सहारा हो
2: मेरो बुढाको
0: ए तपाईँको बुढाको सहारा पो हो
2: हजुर हजुर
0: सहाराले के गर्नुहुन्छ
2: केही नै यतिकै बस्ने
0: यतिकै बस्ने तपाईँको बुढा चाहिँ कहाँ हुनुहुन्छ नि
2: गाडी चलाउन
0: ए गाडी चलाउन जानु भएको छ
2: हजुर
0: ओहो कति बेला आउनुहुन्छ
2: पछि आउनुहुन्छ तिहारमा
0: ए ए ए
2: सहारा
0: कसको सहारा हो
2: मेरो बुढाको
0: ए तपाईँको बुढाको सहारा पो हो
2: हजुर हजुर
0: सहाराले के

0: ए गोराईतिर गाडी चलाउनुहुन्छ नि
1: हजुर
0: अनि त्रिवेणी सात कुन ठाउँबाट हो तपाई
1: हजुर
0: त्रिवेणी सात कुन ठाउँबाट हो तपाई राणा गाउँबाट हुनुहुन्छ नि ल ठिक छ कार्यक्रममा आउनु भएको छ अनि आज दिनहरू कसरी बिताउनु भयो के गर्नुभयो
1: आज चाहिँ मकै गोडेर
0: मकै उतातिर मकै गोड्ने काम चलिरहेछ होइन मकै ढाल्नु भयो ड्याममा हान्दा ढाल्नु भयो कि कसरी ढाल्नु भयो कसरी ढाल्नु छ रे मकै ढाल्न सिकाइदिनुहोस् त मलाई
1: कसरी भनिदिनु त यहाँदेखि सिकाउनै मिल्दैन
0: हो र त्यही आइसी मात्रै मिल्छ नि उसो भए मकै ढाल्न सिक्नको लागि अब तपाईँको मकै बारीमा आउनु पर्यो होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज किसिम आउनुहुन्छ सहाराले
1: सम्झना भए सम्झिराख सम्झनाको दियो जनाउनेछु विश्वास भए पर्खी बस अवश्य जीवन साथी भन्नेछु जसलाई पायो त्यसलाई हाई नभन एकपटक आई लभ यु भन्छु नाई नभन यति नै है
0: कसलाई हो तपाईँले यस्तो भन्ने
1: त्यतिकै साइडमा मात्रै
0: तपाईँको बुढालाई भनिदिन्छु नि मैले त
1: भन्दै पनि फरक पर्दैन
0: तपाईँको बुढालाई भनिदिएर तपाईँको सहाराले त कक्कोलाई हो आई लभ यु भन्दै हिँड्नुहुन्छ अरे भनिदिन्छु नि ए नभन्ने नि ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि के बसाइमा आउनु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: हजुर सर्वप्रथम त हजुरलाई अनि मसँगै हुने मेरो भाइलाई अनि मेरो प्यारी छोरीलाई अनि यति बेला जसले प्रोग्राम सुनेर बस्नुहुन्छ उहाँलाई सम्झिँदै बिदा हुन्छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो सहारा छेत्री उहाँसँग कुराकानी गरिसकेका छौँ र कसको सहारा हो भन्दाखेरि आफ्नो बुढाको सहारा हो भन्नुभयो ठिक छ एउटा श्रीमती भइसकेपछि श्रीमानको सहारा हुनुपर्छ होइन आफ्नो श्रीमानलाई माया गर्नुपर्छ सम्मान गर्नुपर्छ प्रेम गर्नुपर्छ श्रीमान श्रीमतीमा प्रेम भए पो अनि बल्ल घर संसार चल्छ क्या अरे होइन अनि बल्ल सबै खुसी हुन्छन् अब श्रीमान श्रीमतीकोमा प्रेम भएन भने फेरि त्यो प्रेम भएन भने घरबार बिग्रिन्छ दरबार जस्तो घरबार खरानी जस्तै हुन्छ होइन त्यो कारणले गर्दाखेरि श्रीमान श्रीमतीमा प्रेम हुनुपर्छ सद्भाव हुनुपर्छ सबै हुनुपर्छ ग्यारे होइन 38 मिनट गएको छ आउनु होला एकजना साथीको कल लिन्छौँ त्यसपछि एउटा गीत राखौना भनेर म बसिराखेको छु साथीहरूको फोन आइराखेको छैन होइन कता हराउनु भयो साथीहरू 98 62 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ यो कुरा म तपाईँलाई जानकारी गराएँ फटाफट फोन डायल गर्नुहोला 98 68 60 39 40 मैले बारम्बार भनिराखेको छु मिस कल चाहिँ नगर्नुहोस् है मिस कल गर्नको लागि मैले नम्बर दिएकै छैन तपाईँलाई लास्टमा कति भनेपछि 27 नम्बर भएको नम्बरबाट पटक पटक मिस कल आइराखेको छ लास्टमा 27 कसको नम्बर हो कृपया मिस कल चाहिँ नगर्नुहोला सकिन्छ फोन गरौँ सकिँदैन मिस कल नगरौँ मिस कल गर्नको लागि मैले नम्बर दिएकै होइन तपाईँलाई होइन फोन गर्नको लागि नम्बर दिएको हो त्यो कारणले गर्दाखेरि फोन नम्बरको दुरुपयोग नगरौँ सदुपयोग गरौँ सकिन्छ सदुपयोग गरौँ सकिँदैन दुरुपयोग पनि नगरौँ भन्छु क्यारे मैले 98 68 60 39 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ लास्टमा 50 नम्बरबाट पनि मिस कल आएको छ भन्छु क्यारे मैले होइन कृपया मिस कल गर्ने काम चाहिँ नगर्नुहोला सकिन्छ फोन गरौँ सकिँदैन मिस कल नगरौँ र यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर नमस्कार को बोल्नुभयो
2: म दाङ बङ्गासिलीदेखि बिमला छ

0: ओहो दाङ बङ्गला चुली बाचा के नाम भन्नुभयो
1: हजुर
0: दाङ बङ्गला चुली बाचा के नाम भन्नुभयो
1: बिमला श्रेष्ठ
0: बिमला श्रेष्ठ हैन
1: हजुर
0: के छ बिमलाको खबर
1: एकदम ठिकै छ तपाईँले भन्नु
0: ठिक छ के गर्दै हुनुहुन्छ बिमलाले
1: म सुतेर तपाईँको प्रोग्राम सुनिरहेको थिएँ यसो फोल्टर गरेको
0: फेरि तपाईँको प्रोग्रामले तपाईँको प्रोग्राम होइन र तपाईँको प्रोग्राम होइन र यो
1: सबैको हो
0: अनि किन तपाईँको प्रोग्राम भन्नुहुन्छ र
1: भन्न आउँदैन कि मलाई
0: ए भन्न आउँदैन नि भन्न आए पनि तपाईँले नभन्नु भएको कसम होइन कसको कसम हो जसको भए नि हो होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ दिनहरू के काम गर्नुहुन्छ
1: म त केही गर्दिनँ बस्ने खाने
0: तपाईँ अल्छीले के गर्नुहुन्छ र फेरि केमा जब गर्नुहुन्छ कुकिङ भनेपछि तपाईँलाई खाना पकाउनु त मजाले आउँछ होला होइन के पकाउनुहुन्छ भन्नुहोस् त खानामा
1: म चाइनिज इन्डियन साउथ इन्डियन थाइल्यान्ड सब बनाउँछु
0: सब बनाउनुहुन्छ हाम्रो यहाँ रोल्पातिर के एउटा होटेलमा कुकिङको आवश्यकता परेको छ होइन अब तपाईँले बोलाउनु पर्ला होइन
1: होइन मेरो त धेरै पुरानो जब छ इन्डियामा गर्छु यहाँ त कोही दिन
0: ए इन्डियामा जब गर्नुहुन्छ होइन ल ठिक छ कार्यक्रममा आउनुभयो अब आज के सुनाउनुहुन्छ हामीलाई
1: म त्यस्तो केही सुनाउनु मलाई केही आउँदैन म त्यत्तिकै फोन गरेको मात्रै हो
0: अनि कहाँ त्यत्तिकै फोन गर्न पाइन्छ त अनि तपाईँले अस्ति नै पनि फोन गर्नुभएको थियो आज पनि त्यो त भोलि आइतबारी बसाइमा मात्रै हो नसुनाउने गरी गफ गर्नको लागि फोन गर्ने नत्र त कार्यक्रममा आइसकेपछि त कार्यक्रमको नियम अनुसार चल्नु पर्यो क्यारे शायरी भावनाहरू के आउँछ कि ल उसो भए हामी तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो बिमला श्रेष्ठ केही पनि आउँदैन भने आजको दिनमा सहभागिता नजर आइदिनु होला है केही सुनाउन चाहनुहुन्छ भने मात्रै आउनु होला अब हामी प्रस्तुत गर्दैछौ पूर्ण बहादुरको सारङ्गी एल्बमबाट रहेको एल्बम होइन फिल्मबाट रहेको गीत रैया चाँदीको यो गीत तपाईँको लागि राख्छौ यो गीत पछि तपाईँको माझमा फेरि आउँछौ
2: तर पूर्णे हार्यो भने यदि पूर्णे हार्यो भने बाटुलीको घरमा हल्ली बस्नुपर्छ
3: रङ्गा।

0: यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौ। हामीलाई 97682894831 यो नम्बरबाट फोन आइराखेको, मिस कल आइराखेको छ, फोन पनि होइन मिस कल आइराखेको छ। यो कसको नम्बर हो भन्नुपर्दा अर्घाखाँचीबाट एलिना खातुनको नम्बर हो। यो नम्बरबाट मैले बारम्बार भनिराखेको हुन्छु, कार्यक्रममा सकिन्छ फोन गरौं, सकिँदैन मिस कल चाहिँ नगरौं है, कृपया मिस कल चाहिँ नगर्नु होला, सकिन्छ फोन गर्नुहोस्। गीत बजिरहँदाखेरि एकजना साथीले फोन गर्नुभयो र उहाँले के भन्नुभयो भन्दाखेरि मेरोमा ब्यालेन्स छैन दाइ, म एकछिनपछि कल गर्छु भन्नुभयो। कस्तो मजाले फोन गर्नुभयो होइन, अनि तपाईँलाई मिस कल हुनु आवश्यकता के होइन, सकिन्छ फोन गर्नुहोस्, सकिँदैन मिस कल नगर्नुहोस्। म तपाईँलाई आग्रह गर्छु एलिना लगायतका सबै साथीहरूलाई, एलिना त प्रतिनिधि मात्रै हो र धेरै साथीहरूलाई चाहिँ फोन मिस कल गर्नुहुन्छ कि कार्यक्रममा, मिस कल चाहिँ नगर्नु होला। मिस कल गर्नको लागि नम्बर दिएकै होइन त हामीले होइन। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार।
0: नमस्कार, के बोल्नुभयो, कहाँबाट?
1: ओहो,
0: सरस्वती मगर। के छ सरस्वती खबर? तपाईँको मायाले गर्दा सन्चै छु अरे क्या। यता नि त्यस्तै हो, त्यस्तो त होइन होला, तपाईँलाई माया गर्ने त अरू नै छन् होला होइन। ए माया नि गर्छन् कि गर्दैनन् थाहा छैन भनेपछि अरू त हुनुहुन्छ। ए हुन त हुनुहुन्छ नि माया गर्ने मान्छे त होइन। ल ठिक छ, माया गर्ने मान्छे हुनुपर्छ क्या होइन, खै थाहै छैन होइन, अन्ध धुन्ध छ जिन्दगी, त्यस्तो त होइन होला हौ। मेरो जिन्दगीको बारेमा त मलाई थाहा छ है, मेरो जिन्दगीको बारेमा त मलाई थाहा छ है, हो नि।
1: ए त्यसो भए मेरो भविष्यवाणी गर्नु होला नि त्यसो भनेर।
0: ए तपाईँको भविष्यवाणी गर्दिन मैले,
1: हजुर गर्नु होला।
0: ल उसो भए तपाईँको भविष्यवाणी गर्नु पर्दा अहिले बिदा हुने बेलामा तपाईँले गुड नाइट भनेर जानुहुन्छ, अहिले एकैछिन पछि तपाईँले एउटा केही न केही सुनाउनु हुनेछ, अहिलेको लागि तपाईँको भविष्यवाणी यति मात्रै गरे ल। अनि के छ, खाना खानुभयो? खाना खाएर कार्यक्रम सुनेर बसिरहनु भएको छ नि, तपाईँले दिनुभएको थियो
1: मैले त पठाइसकेँ,
0: पठाउनुहुन्छ खुब होइन,
1: मैले त तपाईँको नाममा पठाइसकेको,
0: मेरो नाममा पठाउनु भएको कि आफ्नो मनको मान्छेको नाममा पठाउनु भएको मलाई मात्रै थाहा छ।
1: होइन अब तपाईँको नाममा नि पठाएको नि, यस्तो अलि बलियो भएर
0: पठाइदिएको, अलि बलियो भएर आउनु पर्यो नि, कतिको बलियो भएर आउनु पर्यो त,
1: दमदार आवाज छ झनै दमदार गर्नुहुन्छ कि भनेर
0: क्या। ए अझै अब मैले भनेपछि त्यति दमदार त गर्न सकिया रहेनछु नि,
1: होइन होइन गर्नुहुन्छ, झन् थप ऊर्जा आओस् भनेर त्यो गरेको।
0: ए थप ऊर्जा ल्याएर के गर्नु छ र, त्यो ऊर्जा फेरि कहाँ खपत गर्ने हो फेरि होइन,
1: होइन हो।
0: ल कार्यक्रममा आउनु भएको छ सरस्वतीले, आज के सुनाउनुहुन्छ? मुक्तक नै ट्राई गर्नुहुन्छ, ल भन्नुहोस्।
1: मैले नै माया जबरजस्ती लाएर के हुन्छ र, मैले नै माया जबरजस्ती लाएर के हुन्छ र, तिम्रो मन अन्त्य भए मैले चाहेर के हुन्छ र, बरु भनिदेऊ न प्यारा खुसी छैन तिमीसँग, मैले नै माया जब सुखी लाएर के हुन्छ र तिम्रो मन अन्त्य भए मैले चाहेर के हुन्छ र बरु भनिदिउ न प्यारा तिमीसँग आखिर त्यो मन बिनाको तान चाहेर के हुन्छ र मैले नै माया जब सुखी लाएर के हुन्छ र तिम्रो मन अन्त्य भए मैले चाहेर के हुन्छ र
0: तिमीले मेरो लागि तिमीले मेरो लागि यो धरतीमा पाइला टेकेकी होइनौ र तिमीले मेरो लागि यो धरतीमा पाइला टेकेकी होइनौ र मेरै लागि प्रेम पत्र हिजो लेखेकी होइनौ र तिमीले मेरै तिम्रो तिमीले मेरै लागि यो धरतीमा पाइला टेकेकी होइनौ र हिजो मेरै लागि प्रेम पत्र लेखेकी होइनौ र आज तिमीले माया नगरी मैले माया गरेर के हुन्छ र भन्ने मान्छे तिमी हिजो तिम्रै यादमा रोएको देखे कि होइनौ र हिजो तिम्रै यादमा रोएको देखे कि होइनौ र ल ठिक छ तपाईँको मुक्त एकदमै राम्रो छ होइन मैले पनि जाने नजाने मुक्तक भने अब कस्तो भयो कुन्नी होइन राम्रो छ नि खासै राम्रो त बनाउन जान्दिन बो
1: मलाई
0: ए तपाईँले नि आउँदैन गाँसी गाँसे एकै नासी पो परेछ नि त हामी होइन तपाईँको जज गर्न कि म जज हो र भने तपाईँको जज गर्न कि म जज हो र भने म जज भएको भए त भइसक नेपालमा गइहाल्थेँ नि होइन म जज भएको भए त भइसक नेपालमा गइहाल्थेँ नि भनेको
1: हजुर
0: आवाजमा समस्या आयो अहिले नि अहिले आवाज आएको छ कि छैन अहिले चाहिँ आएको छ होइन ल कार्यक्रममा आउनुभयो अब गुड नाइटको शब्दहरू राख्नुहोस्
1: गुड नाइट भन्ने त होला है
0: त्यही त नि गुड नाइटको शब्दहरू राख्नुहोस् भनेको
1: सर्वप्रथम त हजुरलाई अनि एकछिन कार्यक्रम जतिले सुनिराख्नु भएको छ मलाई संस्कृति मगर भनेर सबैजनामा गुड नाइट शुभ तपाईँ सुनिदिएको कामना गरेको छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा सरस्वती मगर आउनु भएको थियो अब हामी कार्यक्रमको अन्तिमतिर छौँ अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ यो कुरा म तपाईँलाई जानकारी गराएँ र अब अन्तिममा जाँदा जाँदै एटेन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कार्यक्रम सुनेर साथ दिने तपाई सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ मलाई जानकारी गराउनु होला कतिको मनपर्छ कार्यक्रम त्यो पनि जानकारी गराउनु होला र मनपर्छ भने मनपर्छ भन्नुहोला मन पर्दैन भने मन पर्दैन भन्नुहोला होइन जसका लागि 9864-17-298 फोन गर्नुहोला र म्यासेज पनि गर्न सक्नुहुन्छ है 9864-17-298 म्यासेज पनि गर्न सक्नुहुन्छ र फोन पनि गर्न सक्नुहुन्छ है अब भनौँ न तपाईँ सुन्ने मान्छे मन पराउने मान्छे र फोन लाग्दैन अथवा फोन लगाउन डर लाग्छ बोल्न अलिकति हिचकिचाउनुहुन्छ भने तपाईँले मलाई अफ इयरमा पनि रेडियोमा मात्र होइन अफ इयरमा पनि फोन गरेर जानकारी दिन सक्नुहुन्छ अथवा म्यासेज लेखेर जानकारी दिन सक्नुहुन्छ चिनजान गर्नुपर्छ होइन तपाईँहरूले जानकारी दिए पो मैले तपाईँका कुराहरू थाहा पाउँछु क्यारे होइन त्यो कारणले गर्दाखेरि टिपी राख्नु होला नम्बर 9864-17-298 फोन गर्नुहोला घर बाहिर कुनै सामान बिर्सनुभयो भएको छ कि घरभित्र ल्याउनको लागि यसो ल्याउनु होला सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन भान्साकोठामा खाना पकाइसकेपछि आगो निभाउनु भयो कि निभाउनु भएन निभाउनु होला भन्छु क्यारे अनि तपाईँ औषधि खानुभयो औषधि खानु भएको छैन भने औषधि खानु होला भन्छु ल त एटेन्जेल कार्यक्रम सुनेर साथ दिने सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी। म कार्यक्रमबाट बिदा भए। नमस्कार, शुभ सपनी, शुभ निदरी, गुड नाइट।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 94.4 मेगाहर्ज। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहुना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865 78232।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्यो है, अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
2: के हो?
0: ओ मन्दै नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: त्यो त साइड जब दाई, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र डेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
0: साथ जीवन।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7424 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: जीवन

हार्दिक नमस्कार प्रणाम। सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं छहरा छङ्गाहरू, यी सबै सबै कति दिव्य छ, कति सुन्दर छ। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर, कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, हामीले थाहा पाएका छौँ हाम्रो मनको चञ्चलता नै हाम्रा समस्त दुःखको मूल हो। हाम्रो मानसिक उद्विग्नता, हाम्रो मानसिक बेचैनी वास्तवमा हामीले दुःख पाउने प्रमुख कारण हो। त्यसैले योगमा भनिएको छ, हाम्रा आचार्यहरूले भनेका छन्, पतञ्जलिले भन्नुभएको छ, योगश्चित्त वृत्ति निरोध। योग भनेको चित्तका वृत्तिहरूलाई निरोध गर्ने काम हो। जहाँ हाम्रा चित्तका वृत्तिहरू शान्त भएका हुन्छन्, मनको उहापोह शान्त भएको हुन्छ, मानसिक दौडधुप

अन्यथा जतिसुकै धेरै वैभव भए पनि सम्पत्ति भए पनि ऐश्वर्य भए पनि हामीलाई दुःख हुनबाट कसैले रोक्दैन, हामीले दुःख पाउनबाट कसैले रोक्न सक्दैन। होइन, हाम्रो मन शान्त छ, हामी स्थिर छौँ, आफैभित्र सन्तुष्ट छौँ, कुनै गुनासाहरू छैन, कुनै मानसिक दौडधुप छैन, शान्ति र सन्तोषको अवस्था छ भने भलै वैभव नहोस्, ऐश्वर्य नहोस् र पनि हामी सुखी हुनबाट कसैले रोक्न सक्दैन, कसैले छेक्न सक्दैन। त्यसैले हाम्रो सुख र दुःखको जुन कारण हो त्यो बाहिर देखिने वैभव होइन, बाहिरी भौतिक पदार्थ र विषयहरूले हाम्रो सुख र दुःखलाई निर्धारित गर्न सक्दैन। हामी भ्रममा बाँचेका छौँ प्रिय सज्जन। हामीलाई लाग्दछ बाहिर देखिने जुन वैभव छ, जुन सम्पत्ति छ, जुन ऐश्वर्य छ, यो नै वास्तवमा सुखको आधार। सुख पाउने हो भने सम्पत्ति कमाउनुपर्छ, धन कमाउनुपर्छ, इज्जत प्रतिष्ठा कमाउनुपर्छ, प्रसिद्धि कमाउनुपर्छ आदि इत्यादि भौतिक कमाइले नै हामी सुखी हुन्छौँ भन्ने किसिमको हाम्रो चिन्तन हाम्रो अनकन्सियस माइन्डमा पनि हाम्रो गुप्त मनमा पनि प्रवेश गरेको छ। त्यसो भएका हुनाले हामी दुःखी छौँ। सबैभन्दा ठुलो कुरा त चित्तको शान्त अवस्था, मनको सन्तोषको अवस्था, स्थिरताको अवस्था र धीरताको अवस्था नै सुखको अवस्था हो। किनकि सुख पाउने मान्छेले जहिले पनि आनन्द प्राप्त गरेको हुन्छ, शान्तिलाई प्राप्त गरेको हुन्छ। जो शान्त हुन्छ त्यो सुखी हुन्छ। शान्ति नै सुखको सबैभन्दा ठुलो उदाहरण हो प्रिय सज्जन। त्यसकारण त्यो व्यक्ति योगी हो जसले आफ्नो चित्तको वृत्तिलाई स्थिर राख्दछ, धीर राख्दछ, शान्त राख्दछ। अब त्यो योगी कसरी श्रेष्ठ हुन्छ? भगवान श्रीकृष्णले अर्जुनलाई बताउनु भएको छ गीतामा, आत्मोपमेन सर्वत्र समं पश्यति अर्जुन, आत्मोपमेन सर्वत्र समं पश्यति अर्जुन, सुखं वा यदि वा दुःखं स योगी परमो मतः।

अर्जुन, प्रिय अर्जुन, यह आत्मोपमेन जसले आफूलाई जस्तै स्वयंलाई जस्तै सर्वत्र समम पशुति सबैतिर त्यही समताका साथ हेर्दछ, आफूभन्दा बाहिर र स्वयंलाई विभेदपूर्ण दृष्टिले जसले हेर्दैन, समताका साथ हेर्दछ, समान स्वीकार्दछ, आफ्नो जस्तो अस्तित्व छ, जुन मूल्य छ त्यही मूल्य र अस्तित्वहरूलाई प्रदान गर्दछ, वा अथवा सुखम यदि वा दुःखम, दुःख होस् अथवा सुख होस् सहयोगी परमहमत, त्यो दुःख होस् अथवा सुख होस् दुवै अवस्थाहरूमा उसले समान दृष्टि राख्दछ, त्यो व्यक्ति नै वास्तवमा परम श्रेष्ठ योगी हो प्रिय अर्जुन। भगवान श्रीकृष्णले भनिदिनु भयो, जो योगी हुन्छ त्यसले कसैमा भेद देख्दैन प्रिय सुन्छ, उसका लागि कोही पराई हुँदैन न त उसका निमित्त कोही आफन्त हुन्छ, सबै आफन्त सबै पराई, कसैप्रति पनि उसको द्वेष हुँदैन, वितृष्णा हुँदैन, कसैप्रति पनि विरोध हुँदैन, उसले न त आफूलाई नै धेरै महत्त्व दिन्छ मूल्य दिन्छ न त अरूलाई नै कम महत्त्व र मूल्य दिन्छ, जुन मूल्य आफ्नो शरीरलाई दिन्छ आफ्नो घर आफ्नो परिवार अथवा आफ्नो क्षमतालाई दिन्छ त्यही मूल्य त्यही महत्त्व उसले बाहिरको परिवार बाहिरको परिवेश परिस्थितिलाई दिन्छ प्रिय सज्जन। कोही सानो कोही ठुलो योगीको दृष्टिमा यो सम्पूर्ण किसिमको भेद समाप्त भएर जान्छ, प्रिय र अप्रियको भेद पनि